0: अत्यन्त गतिमूलो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भयो।
1: नरिसौ न त, लु बरु हिँड कहाँबाट ल्याउने हो?
0: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलैगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
2: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
3: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855383507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
4: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
5: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
4: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कतै पाइन्छ र?
5: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
6: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
4: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
6: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9848385022।
7: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबारा हिट 103.8 मेगाहर्ज।

0: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
1: बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
2: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
3: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142034 र 98171656606।
4: सिर्जना बोर्डिङ स्कूल पोखराको कक्षा 11 भर्ना खुलेको सम्बन्धी सूचना।
5: सिर्जना बोर्डिङ स्कूल सृजना चोक पोखरामा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेकाले आजै भर्ना भई ठुक्क हुनुहोस्।
4: यस स्कूलमा विज्ञान विषयसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट, टुरिज्म, विज्ञान र व्यवस्थापन दुवै तर्फ कम्प्युटर साइन्स लगायतका ऐच्छिक विषयहरू अध्ययन गर्न सकिनेछ।
5: सृजना बोर्डिङ स्कूल शान्ति मार्ग सृजना चोक पोखरा, फोन नम्बर 0615578053 र 0115535095।
6: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोर लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा, प्रोप्राइटर पासा राजु, मोबाइल 98063613195 र 98467153368।
7: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
8: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
7: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
1: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ।
6: मोबाइल 98063613195 र 98467153368।
7: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ।

0: घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
1: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ।
0: थापा हार्डवेयर सप्लायर शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0564142636 मोबाइल 9855788302 र 9846608302।
2: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
3: खै दिनुहोस् त। ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
2: अनि बन्छ त दाई?
3: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
4: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि
5: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
6: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9855602629।
7: एभुडी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
8: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
7: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
8: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
9: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
10: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
9: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9855603398 र 9465010950।
11: एक सय 3.8 अन्तर्मनको आवाज।
12: स्टुडियो टाइमचेक, अहिले बिहानको 6 बज्यो।
13: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्प स्टोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
14: ¿Qué es todo esto? ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
15: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premios.
16: Running Shield, Sabik Vijeta Bagmati Team Champion.

0: विगत 39 वर्षदेखि सञ्चालित नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरू

0: का लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333 4-93-555।
4: नेहरुले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना। यस नेहरुले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरुले मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
5: काया कैरनमा अब खबरको सिलसिला। सरकारले अतिक्रमित जग्गा खाली गर्ने भन्दै सुकुम्बासी बस्ती भत्काउन शुरू गरेको 41 दिन बित्यो। राधास्वामी आश्रम किर्तिपुर काठमाडौँमा वैशाख 12 बसिरहनु भएकी 50 प्रमिला राई अझै अन्यलमा हुनुहुन्छ। अहिलेसम्म बस्ने र खाने बन्दोबस्ती बाहेक आफूहरूको व्यवस्थापनमा सरकारले कुनै ठोस योजनाबारे जानकारी नभएको उहाँले बताउनुभयो। प्रमिलाका अनुसार जग्गाबारे बुझ्नका लागि केही दिन अघि फारम लिएर कर्मचारी पुगेका थिए। अहिले बैंक खाता पनि खोल्न आएका छन्, तर हामीलाई कहिले व्यवस्थापन हुन्छ भनेर सोध्दा जवाब आउँदैन उहाँले भन्नुभयो। जिल्ला प्रशासन कार्यालय काठमाडौँले घर टहरा खाली गर्न निर्देशन दिँदै वैशाख 11 छ बुधे सूचना निकालेर 10-15 दिनभित्र प्रमाणित भूमिहीनका लागि उचित बसोबासको व्यवस्था गर्ने तयारी भइरहेको जनाएको थियो। यसबारे प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले अहिले आफूहरूले केही बोल्न नमिल्ने बताउनु भएको कान्तिपुरमा खबर छ। प्रधानमन्त्री बालेन्द्र शाहले 17 जेठमा संसदमा सांसदहरूको प्रश्नको जवाब दिने क्रममा 35 नभएको समाधान 35 मिनटमै नखोज्न आग्रह गर्नुभएको थियो। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको तथ्याङ्क अनुसार 388 घरका 1488 जना होल्डिङ सेन्टरमा आश्रित छन्। सरकारले समयमै व्यवस्थापन गर्न नसक्दा थप समस्या र अन्यल उत्पन्न भएको छ।
6: मध्यपूर्वको द्वन्द्वका कारण बिटुमिन र डिजलको मूल्य वृद्धि हुँदा विभिन्न सड़क आयोजनाको निर्माण ठप्प भएको छ। बढ़ी मूल्य तिर्दा पनि बिटुमिन नपाइएको आयोजनाहरूले जनाएका छन्। पछिल्लो समय तीव्र गतिमा काम भइरहेको अरणीको राजमार्ग अन्तर्गत सूर्यविनायक धुलीखेल सड़क विस्तार कार्य प्रभावित बनेको छ। आयोजना अन्तर्गत 15.8 किलोमिटर सड़क खण्डमा चालू आर्थिक वर्षमै पहिलो तहको कालोपत्र सक्ने लक्ष्य थियो। यसलाई दुई खण्ड गरेर ठेक्का गरिएको छ। सागा धुलीखेल राष्ट्रिय गौरवका आयोजनाहरू मध्य पहाड़ी, हुलाकी, कोशी, कालीगण्डकी, कर्णाली राजमार्ग र काठमाडौँ तराई मधेस द्रुत मार्ग अर्थात फास्ट ट्र्याकमा बिटुमिन नभएर कालो पत्र रोकिएको छ। मदन भण्डारी राजमार्ग, नागढुङ्गा मुगलिन, काकरभिट्टा लौकै सड़क खण्डमा पनि कालो पत्र प्रभावित बनेको छ। बिटुमिन सकिएपछि काम रोकिएको नागढुङ्गा मुगलिन सड़क योजना पूर्वी खण्डका प्रमुख केशव प्रसाद ओझाले बताउनुभयो। राष्ट्रिय गौरवका रूपमा रहेको पुष्पलाल मध्य पहाड़ी राजमार्गमा पनि कालो पत्र हुन सकेको छैन। बिटुमिन अभावले कालो पत्र गर्न नसकिएको पुष्पलाल मध्य पहाड़ी राजमार्गका सूचना अधिकारी इन्जिनियर सचिन श्रेष्ठले बताउनुभयो। अहिले बिटुमिनको मूल्य वृद्धि र अभावले गर्दा काम ठप्प बनेको हुलाकी राजमार्ग निर्देशनालयका निर्देशक कुबेर नेपालीले बताउनु भएको छ। सरकारले निर्माण सामग्रीमा बढ़ेको मूल्यको समायोजन दिने कुरा पटक पटक गरे पनि यसबारे अहिलेसम्म केही निर्णय नगरेको नेपाल निर्माण व्यवसाय महासंघका उपाध्यक्ष बालकृष्ण थापाले बताउनु भएको छ। बिटुमिन अभावले सड़क आयोजना को काम ठप्प प्राय शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
5: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले प्रधानमन्त्री बन्न लागेको हो भन्ने प्रश्नमा केही नबोल्ने भन्दै आफूहरू अस्थिरताको पक्षमा नरहेको बताउनु भएको छ। हिजो भारत भ्रमणबाट फर्केका सभापति लामिछानेले त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै यस्तो बताउनु भएको हो। भारत भ्रमणबाट फर्केपछि छिट्टै प्रधानमन्त्री बन्ने विषयमा विपक्षी दलले आशंका गरिरहेको र त्यसमा के भन्नुहुन्छ भन्ने प्रश्नमा उहाँले भन्नुभयो म केही भन्न चाहन्न। त्यसपछि उहाँले चुनाव अघि आफूहरू लेखेको कागज एकपटक पढ्न अनुरोध गर्दै आफूहरू अस्थिरताको पक्षमा नभएको बताउनु भएको हो। नागरिकले स्थिर सरकारको पक्षमा मतदान गरेको उहाँको भनाइ थियो। उहाँले आफ्नो भ्रमणलाई पारदर्शी र परिणाममुखी भएको दावी गर्नुभयो। यसपटकको भ्रमण अघिल्ला कूटनीतिक भेटघाट भन्दा फरक रहेको पनि उहाँले बताउनुभयो।
6: तुलनात्मक रूपमा साना तथा कम जटिल मुद्दाका अभियुक्तलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको सहयोगमा विभिन्न देशबाट सहजै पक्राउ गरी नेपाल ल्याइएको छ। तर यस विपरीत सहकारी ठगीदेखि बैंकिङ कसुर, मानव बेचबिखन र संगठित अपराधसम्मका गम्भीर अभियोग लागेका व्यक्तिहरू भने विदेशमा खुलेआम बसिरहेका छन्। स्वदेश फर्काउने प्रयास अपेक्षाकृत सफल नहुँदा मोस्ट वान्टेड सूचीका ठूला अभियुक्तहरू कानूनी दायरा बाहिरै छन्। नेपाल प्रहरी को अनुरोधमा इन्टरपोलले जारी गरेको रेड नोटिस सूचीमा अहिले 98 नेपाली सहित 900 जना फरार अभियुक्त रहेका छन्। धेरै जसो यूएई, मलेसिया, कतार, साउदी अरब तथा अमेरिकामा छन्। अन्तर्राष्ट्रिय सहकार्य, कूटनैतिक समन्वय र सुपुर्दगी सन्धिको कमजोरीका कारण गम्भीर अपराधका अभियुक्तहरू पक्राउ प्रक्रियामा ढिलाइ भइरहेको सम्बन्ध अधिकारीहरूको विश्लेषण छ। तुलनात्मक रूपमा सामान्य मुद्दा यी अभियुक्त लाई प्रहरीले सहजै विदेशबाट पक्राउ गरेर ल्याउँदा प्रश्न उठ्न थालेका छन्। गम्भीर प्रकृतिका धेरैजना पीड़ित रहेका मुद्दाका अभियुक्तलाई भने वर्षौंदेखि प्रयास गर्दा पनि किन ल्याउन सकिएको छैन। सहकारी ठगीदेखि बैंकिङ कसुर तथा मानव बेचबिखन जस्ता गम्भीर मुद्दाका अभियुक्तहरू विभिन्न देशमा खुलेआम रहेका छन् तर सरकारको पहुँच बाहिर नयाँ पत्रिका दैनिकले खबर छापेको छ।
5: काया कैरनमा सर्प दंशको जोखिम र बस्ने उपाय बारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: ए सम्झे, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिज पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो, आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हो सम्झे।
8: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानीमा जानु पर्यो सम्झे। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
9: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 9008828810, 9008828811 र 9008828816। लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
10: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाई हाम्रो शहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको फ्रेन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
9: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
10: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
11: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
12: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
11: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल शुक्ला गण्डकी छ भुरुङ्गी।
12: हाम्रा विशेषताहरू
11: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
12: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
11: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
12: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
11: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0565174779 र 9856062265।
6: प्रतिवेदन बुझाएको छ। समितिका एक सदस्यका अनुसार गुरूङको जग्गा अस्वाभाविक नदेखिएको र अन्य सम्पत्तिको पनि अस्वाभाविक रूपमा स्रोत नै नखुल्ने भन्न मिल्ने नपाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ। विवादास्पद व्यवसायी दीपक भट्टसँग प्रत्यक्ष सम्बन्ध पुष्टि हुन नसकेको र उनीहरूबीच आर्थिक कारोबार भएको कुनै बैंकिङ विवरण नदेखिएको पनि प्रतिवेदनमा लेखिएको छ। 45 पृष्ठको प्रतिवेदनमा हामी नेपाल नामक संस्था मार्फत गरेका काम र आर्थिक गतिविधिका विषय पनि उल्लेख छन्।
5: गर्मी मौसमको शुरूआतसँगै गाउँघर विशेष गरी तराई क्षेत्रमा सर्पदंशको त्रास बढ़ेको छ। तराईका जिल्लाहरूसहित झण्डै 26 जिल्लाहरू सर्पदंशबाट अति प्रभावित छन्। पछिल्लो दुई दिनमा मात्रै सर्पको टोकाईबाट रौतहट, बारा र कपिल वस्तुमा गरी 3 जनाको ज्यान गएको छ। यसै अवधिमा सर्पले टोकेकाहरू 10 जनाको उपचार भइरहेको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार नेपालमा वर्षेनी औसत 200 जनाले सर्पदंशका कारण ज्यान गुमाउने गरेका छन् भने कतिपय व्यक्तिहरू अंग भंग समेत हुने गर्छन्। डरलाग्दो तथ्य के छ भने यीमध्ये धेरैजसोको सर्पको कड़ा विषका कारण नभई समयमा उपचार पाउनाले र समाजमा अझै पनि व्याप्त अन्धविश्वासका कारण ज्यान जाने गरेको छ। थप जानकारी सहित महेश केवाली।
13: तराई र पहाड़ी खोचहरूमा हिँड्दा राति भुइँमा सुतिरहेका बेला वा हिँड्दा सर्पले डस्न सक्छ। गाउँघरमा अझै पनि टोकेको ठाउँमा कपड़ा वा डोरीले कसेर बाँध्ने, ब्लेडले काटेर विषालु रगत फाल्न खोज्ने, मुखले चुस्ने वा घाउमा माटो र जड़ीबुटी दल्ने गरिन्छ। त्यति मात्रै होइन, सर्पदंशपछि अस्पताल कुदाउनुको साटो गाउँकै धामी झाँक्री कहाँ झारफुकका लागि पुर्याइन्छ। यसो गर्दा समयमा उपचार नपाएर धेरैको ज्यान जाने गर्छ। त्यसैले सर्पदंशपछि तुरन्तै अस्पताल लैजानुपर्छ भन्नुहुन्छ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन।
14: यताउता गर्ने कुरै छैन, तुरन्त गएर चाहिँ भर्ना भएर एन्टिडोट लिनुपर्छ, होइन, एन्टिस्नेक भेनम भन्छ हामीले, त्यो लिएन भने अब करेट कुखुरा जस्तो होइन त्यसले तुरन्तै हानि गर्छ नि, कति विषले असर पारिसक्यो भन्ने कुरा आउँछ। त्यसले गर्दाखेरि त्यो जति ढिलो भयो उति जोखिम बढ्दै गयो।
13: तथ्याङ्क अनुसार नेपालमा पाइने कम्तीमा 90 प्रजातिका सर्पमध्ये केवल 20 प्रजाति मात्र विषालु छन्। बाँकी 70% विषहीन हुन्छन्। तर धेरैलाई कुन विषालु र कुन विषहीन भनेर चिन्न सक्ने ज्ञान हुँदैन। विषहीन सर्पले टोक्दा पनि मनोवैज्ञानिक त्रासका कारण बेहोस हुने वा हृदयघात हुने समस्या हुने गर्छ। कतिपय अवस्थामा त गलत उपचार र डरकै कारण धेरैले ज्यान गुमाएको तितो यथार्थ छ। सर्पले टोकी लगत्तै बिरामीलाई धेरै हलचल गर्न नदिई सिधा सुताउनुपर्छ र शरीरका कसिला लुगा वा गहना खोलिदिनुपर्छ। सबैभन्दा महत्वपूर्ण कुरा बिरामीलाई ढाडस र सान्त्वना दिनुपर्छ। फेरि डाक्टर पुन,
14: बिरामीलाई अब सुताउने होइन, धेरै हलचल गर्न नसक्ने लुगाहरू कपडाहरू छ भने खोलिदिने, कुनै पनि अब काट्ने होइन अथवा रगत चुस्ने अथवा कुनै चाहिँ अब जडीबुटी भनेर लगाउने त्यस्तो कुराहरू गर्नु भएन।
13: धेरैले सर्पदंशको उपचार कहाँ हुन्छ भन्ने जानकारी पनि छैन, त्यसले पनि जोखिमलाई थप बढ़ाएको छ। देशभर झण्डै 100 वटा सर्पदंश उपचार केन्द्रहरू छन्। सरकारी अस्पताल, केही निजी अस्पताल र नेपाली सेनाले आफ्ना ब्यारेकहरूमा यो सेवा दिइरहेका छन्। सर्पदंशको औषधि एन्टी स्नेक भेनम सरकारी अस्पतालहरूमा पूर्ण रूपमा निशुल्क पाइन्छ। साथै सही सूचना दिन त्रिवी शिक्षण अस्पतालमा 24 घण्टा सञ्चालन हुने गरी सूचना केन्द्र स्थापना गरिएको छ। सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन।
14: फेरि यहाँनिर के छ भन्दा कहिले काहीँ सर्प टोकेको अस्पताल कुन हो भन्दा थाहा नपाएर घुमाउँदा घुमाउँदा बिरामीको मृत्यु पनि भएको छ, र विशेष गरेर तराईतिर सर्पदंश उपचार केन्द्र जहाँ छ त्यो डाइरेक्ट त्यहाँ लगेको चाहिँ राम्रो हुन्छ, जसले गर्दा छिटो बिरामीले चाहिँ उपचार पाउँछ र बस्ने सम्भावना बढेर जान्छ।
13: सर्प जमिन बाहिर निस्कने गर्मीको यो बेला घर वरिपरिको झाडी सफा राख्ने, ओछ्यान राम्रोसँग टकटकाएर मात्र सुत्ने, भुइँमा नसुत्ने र राति हिँड्दा अनिवार्य टर्च लाइटको प्रयोग गर्ने हो भने सर्पदंशबाट जोगिन सकिन्छ।
6: देशका पूर्वी र मध्य क्षेत्रका धेरै ठाउँमा गैराती र बिहान पानी परेको छ। पानी परेका ठाउँमा शीतल भएको छ, तर पश्चिम तराईका धेरै ठाउँमा भने पानी नपरेका कारण गर्मी बढ़ेको छ। केही ठाउँमा तातो लहर समेत चलेको छ। आज र भोलि पनि मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागमा गर्मी बढ़ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज कोशी, लुम्बिनी, कर्णाली प्रदेश लगायत हिमाली र पहाड़ी भागका केही ठाउँमा तथा तराईका एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। यसैबीच नेपालमा मनसून भित्रन अझै एक हप्ता लाग्ने भएको छ। महाशाखाका अनुसार अहिले दक्षिण भारतको केरला र तमिलनाडुमा मनसून आइपुगेको र बंगालको खाड़ी हुँदै नेपालमा मनसून आइपुग्न एक हप्ता लाग्नेछ। तीन चार दिनमा बंगालको खाड़ीमा मनसून पुग्ने र त्यसपछि नेपाल आउँदा एक हप्ता आसपास वा केही अघि वा केही दिन पछि पनि हुन सक्ने मौसमविदको भनाई छ। मौसमविदका अनुसार कहिलेकाहीँ मनसून छिटो सक्रिय भए छिट्टै भित्रने र ढिलो सक्रिय भए ढिलो आउने हुन्छ। नेपालमा औसत जून 13 तारीकमा मनसून भित्रने मिति हो। आज जून 6 भएको छ। त्यसैले नेपालमा पनि निर्धारित मितिभन्दा केही ढिलाभित्र नै मौसमविदको अनुमान छ। यसपालि मनसूनमा औसतभन्दा गर्मी बढ़ी हुने आकलन गरिएको छ। कुनै कुनै क्षेत्रमा अतिवृष्टि वा अनावृष्टि हुन सक्ने सम्भावना समेत रहेको मौसमविदले अनुमान गरेका छन्।
5: आगामी आर्थिक वर्ष 2083-84 को मौद्रिक नीति निर्माणमा जुटेको राष्ट्र बैंकले सुझाव पेश गर्न आह्वान गरेको छ। केन्द्रीय बैंकले मौद्रिक नीतिलाई सन्तुलित र प्रभावकारी बनाउन सरकारवाला सुझाव माग गरेको हो। सरकारले जेठ 15 जारी गरेको आउँदो बजेटलाई सघाउ पुर्याउने गरी राष्ट्र बैंक ऐन 2058 भएको व्यवस्था बमोजिम आउँदो आर्थिक वर्षको नीति तर्जुमा गर्ने प्रक्रिया अघि बढ़ेको हो। राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले निकालेको सूचना अनुसार सरकारवाला विज्ञ र नागरिकले सुझाव पठाउन सक्नेछन्। 5 असारसम्म सुझाव पठाउन सक्न राष्ट्र बैंकले समय सीमा तोकेको छ। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
15: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
16: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-5253। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
17: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
16: हाम्रा सेवाहरू
17: ओपीडी सेवा,
16: विशेषज्ञ ओपीडी सेवा,
17: निशुल्क औषधि वितरण,
16: सशुल्क फार्मेसी सेवा,
17: फिजियोथेरापी सेवा,
16: अकुपंचर सेवा,
17: योग परामर्श सेवा,
16: क्रियाकल्प सेवा,
17: पूर्व कर्म पञ्चकर्म सेवा,
16: छार सूत्र सेवा,
17: जलौका सेवा,
16: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
17: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
16: विस्तृत जानकारीका लागि
17: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर कैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-24-063।
18: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नु साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। पहिले उहाँ तत्कालीन विद्रोही माओवादीले गठन गरेको जनमुक्ति सेनाका कम्पनी कमाण्डर हुनुहुन्थ्यो। देशमा आमूल परिवर्तनको नारासहित 26 वर्षको उमेरमै उहाँ माओवादी जनयुद्धमा होमिनु भएको हो। उहाँ हुनुहुन्छ कालीकोटका वीरेन्द्र बहादुर भण्डारा। आमूल परिवर्तनका लागि माओवादीमा लागेर विभिन्न मोर्चामा युद्ध लड़ेका उहाँ आशा अनुसार उपलब्धि हासिल नभएपछि त्यो युद्ध र परिवर्तनको नारा माछा माछा भ्यागुतो बन्न पुगेको बताउनुहुन्छ। नागरिकको मुक्तिका लागि बन्दुक बोकेर जंगल जंगल हिँडेको युद्ध मोर्चामा भिडेको भण्डारा अहिले जीवनको अर्को मोर्चामा हुनुहुन्छ, जहाँ युद्धका नाराको सट्टा जीविकोपार्जनको संघर्ष छ। अहिले उहाँ जीविकोपार्जनका लागि माछा बिक्री गर्नुहुन्छ। प्रतिदिन न्यूनतम 25 किलोसम्म माछा बिक्री गर्ने उहाँले यसैबाट वार्षिक 6 लाख रूपियाँ भन्दा बढ़ी आमदानी हुने बताउनुहुन्छ। एक समय परिवर्तनको सपना बोकेर बन्दुक समातेका उहाँको हातमा अहिले तिला नदीका माछा हुन्छन्। भन्नुहुन्छ, जीवनको दिशा फेरिएको छ तर संघर्ष भने उस्तै छ। त्यति बेला बम गोला र बारूद बोकेर हिँड्थ्यो, अहिले बिक्रीका लागि माछा बोकेर हिँडिरहनु परेको छ। आफ्ना छिमेकी आफन्त र साथीभाइहरू ठूलठूला सपना बोकेर विदेश पलायन भएको देखेका उहाँ आफूमा विदेश जाने सोच कहिले नआएको बताउनुहुन्छ। आफ्नो माछा व्यापार सन्तोषजनक नै रहेको उहाँले बताउनु भएको छ। भन्नुहुन्छ, आफ्नै माटोमा पसिना बगाएर भविष्य खोजिरहेको छु। बिहानै उठेर नागम बजारबाट माछा ल्याएर जुम्ला बजार, कालीकोटको माङम, जुम्लाको गोठी जिउला, पातारासीको लासी, सिंजाको नराकोट, तिलाको राराहिल र तातोपानी गाउँपालिकाको तिलाकोट बजार पुग्छु। यसैमा म सन्तुष्ट छु। उहिले बन्दुक बोकेका भण्डारा अहिले माछा बेच्छन् शीर्षकको खबर नागरिक दैनिकमा छ।
5: अब विदेशको खबर। भारतको कक्रोच जनता पार्टीले आज दिल्लीमा प्रदर्शन गर्ने भएको छ। विशेष गरी सामाजिक सञ्जाल मार्फत चर्चामा आएको कक्रोच पीपल्स पार्टीले शिक्षा मन्त्री विरूद्ध शान्तिपूर्ण विरोध प्रदर्शनको तयारी गरेको भारतीय संचार माध्यमहरूले जनाएका छन्। पार्टीका संस्थापक अभिजित डिप्के अमेरिकाबाट नयाँ दिल्ली पुग्नु भएको छ। अमेरिकाको बोस्टन विश्वविद्यालय पढ्ने 30 वर्षीय स्नातक टिपले अनलाइन आन्दोलनलाई समर्थन गर्दै आउनु भएको छ। उहाँ यसअघि राजनीतिक संचार रणनीतिकारका रूपमा आम आदमी पार्टीसँग जोड़िनु भएको थियो। उहाँले झण्डै 1 महिना अघि व्यङ्ग्यात्मक रूपमा कक्रोच जनता पार्टी सीजेपी स्थापना गर्नुभएको हो। यो अभियान सर्वोच्च अदालतका मुख्य न्यायाधीश सूर्यकान्तले युवालाई आलोचनात्मक रूपमा कक्रोच र परजीवी भनेपछि शुरू भएको थियो। कक्रोच जनता पार्टीले छोटो समयमै सामाजिक सञ्जालमा लोकप्रिय भएको छ। डिपकेले परीक्षामा हुने गरेको अनियमितता आरोपमा केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै आउनु भएको छ। दिल्लीमा भीड़ नगर्न समर्थकलाई उहाँको आग्रह छ। भारतका शैक्षिक तथा वातावरण अभियन्ता सोनाम वाङचुक पनि आजको प्रदर्शनमा सहभागी हुने खबरमा उल्लेख छ।
6: अब खेल खबर। साबिक विजेता बागमती प्रदेशले 16 केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ। विभिन्न 6 खेल समावेश प्रतियोगितामा 22 स्वर्ण, 21 रजत र 13 काँस्य जितै बागमती टीम च्याम्पियन भएको हो। राष्ट्रिय खेलकुद परिषद राखेपको आयोजना तथा प्रदेश खेलकुद विकास परिषद बागमती प्रदेशको सह आयोजनामा भएको प्रतियोगितामा सुदूरपश्चिम प्रदेश दोस्रो भयो। सुदूरपश्चिमले 19 स्वर्ण, 9 रजत र 14 काँस्य प्राप्त गर्यो। 12 स्वर्ण, 15 रजत र 18 काँस्य जितेको लुम्बिनी प्रदेश तेस्रो बनेको छ। 5 स्वर्ण, 2 रजत र 18 काँस्यका साथ गण्डकी चौथो, 4 स्वर्ण, 7 रजत र 17 काँस्य सहित कोशी प्रदेश पाँचौं, 3 स्वर्ण, 6 रजत र 6 काँस्यका साथ मधेश प्रदेश छैटौं, अनि 2 स्वर्ण, 5 रजत र 12 काँस्यका साथ कर्णाली प्रदेश सातौं भयो। 3 दिने प्रतियोगितामा 7 प्रदेशबाट 686 खेलाड़ीले एथलेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, कराते र उसुमा प्रतिस्पर्धा गरेका थिए। यसैबीच 19 वर्ष मुनिको टी20 महिला राष्ट्रिय क्रिकेटमा लुम्बिनी, सुदूरपश्चिम र गण्डकी प्रदेशले विजय शुरूआत गरेका छन्। सुर्खेतको वीरेन्द्र नगरमा हिजोदेखि शुरू भएको प्रतियोगिताको पहिलो खेलमा लुम्बिनीले कर्णाली प्रदेशलाई 54 रनले हरायो। यो खेल कालुङचुक मैदानमा भएको थियो। त्यस्तै वीरेन्द्रनगर मैदानमा भएको अर्को खेलमा सुदूरपश्चिमले पूर्वको टोली कोशीलाई 89 रनले हराउँदै विजय शुरूआत गरेको हो। तेस्रो खेलमा गण्डकीले बागमतीलाई 7 विकेटले हराएको छ।
5: अब केही खबर संक्षेपमा। शिक्षा तथा खेलकुद मन्त्रालयले 8 वटा विश्वविद्यालयको उपकुलपतिको शर्टलिस्ट सार्वजनिक गरेको छ। सिफारिश गर्न गठित समितिका अनुसार शर्टलिस्टमा रहेका उम्मेद्वारहरूका सम्बन्धमा पर्सि सोमबारसम्म राय सुझाव दिन सकिनेछ। शर्टलिस्टमा परेका सूचीहरू उज्यालो अनलाइनमा गएर हेर्न सकिनेछ।
6: प्रधानमन्त्री बालेन्द्र शाहलाई सन्देश लेखेका कारण 7 घण्टा प्रहरीको केरकारमा परिचर्चामा आएका नेपाल सरकारका सचिव कृष्ण हरि पुष्करलाई उपराष्ट्रपति कार्यालयबाट मन्त्री परिषद तथा प्रधानमन्त्री कार्यालयमा सरूवा गरी जगेडामा राखिएको छ।
5: सर्वोच्च अदालतले नेपाल वायु सेवा निगममा मनोनित गरिएका 5 सञ्चालक समिति सदस्यको नियुक्ति प्रक्रिया तत्काल रोक्न अन्तरिम आदेश जारी गरेको छ।
6: विश्वव्यापी राइड हेलिङ कम्पनी उबरले हिजो नेपाली बजारमा औपचारिक प्रवेशको घोषणा गरेको छ। यससँगै नेपालमा सञ्चालन हुने अन्तर्राष्ट्रिय राइड हेलिङ प्लेटफर्महरूको संख्या 4 पुगेको छ।
5: एसी र कक्षा 11 12 को परीक्षाहरूमा बरामद गरिएका 496 थान विभिन्न कम्पनीका मोबाइलहरू सिरामा नष्ट गरिएपछि चौतर्फी आलोचना शुरू भएको छ। जरिवाना गरेर धनीलाई नै फिर्ता वा लिलामी गर्नुपर्ने कुरा उठेको छ। मोबाइल सहित 5 स्मार्ट वाच पनि बरामद गरिएको थियो।
6: ई कमर्स प्लेटफर्म दराज नेपालको प्रबन्ध निर्देशक पदबाट आचल कुँवरले राजीनामा दिनुभएको छ। कम्पनीको कार्यवाहक प्रबन्ध निर्देशकका रूपमा बीएनई नियुक्त हुनुभएको छ।
5: बागमती प्रदेशले करिब 47 करोड़ लागतमा हेटौडा सिसौघारीमा निर्माण गरेको धुलो दूध कारखाना निर्माण सम्पन्न भएको 2.5 वर्ष बित्दा पनि परीक्षण उत्पादन सीमित भएको छ।
6: चीनको कोरला नाकाबाट भित्रिएका विद्युतीय गाड़ीको आयातमा कैफियत रहे नरहेको छानबिन गर्न अर्थ मन्त्रालयले गठन गरेको समिति मुस्ताङ पुगेको छ।
5: र भित्री मधेस डडेलधुराको जोगबुढाको उर्वर फाँट 2 दशक अघिसम्म देशका विभिन्न जिल्लाबाट बसाई सरेर आएका परिवारको आश्रय स्थल थियो। घना जंगल फाँडेर बनाइएका खेतबारी मेहनतले उठाएका घर र विस्तार हुँदै गएको बजार अहिले भने रंगुन पन्तुरका खोलाको कटानसँगै क्रमशः रित्तिँदै गएको खबर गोर्खापत्रले लेखेको छ। काया कैरनमा अब पालो उखानको
6: बोट अनुसारको फल
5: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौ। आजका मुख्य खबर फेरि एकपटक।
6: सुकुम्बासी बस्तीबाट विस्थापित नागरिक 41 दिनदेखि होल्डिङ सेन्टरमा, सरकारले समयमै व्यवस्थापन गर्न नसक्दा थप समस्या र अन्योल।
5: बिटुमिन र डिजेलको भाव बढेपछि विभिन्न सड़क आयोजनाको काम ठप्प, प्राय मूल्य समायोजनबारे निर्णय हुन नसक्दा काम गर्न नसकेको निर्माण व्यवसायको भनाई।
6: गर्मीसँगै सर्पदंशको जोखिम, समयमै उपचार नपाउँदा समस्या, सर्पले टोक्ने बित्तिकै तुरन्तै सर्पदंश उपचार केन्द्रमा पुर्याउन डाक्टरको सल्लाह।
5: भारतको कक्रोच जनता पार्टीले आज दिल्लीमा प्रदर्शन गर्दै संस्थापक अभिजित दिपके, शैक्षिक अभियन्ता सोनाम लगायत सहभागी हुने।
6: र राष्ट्रपति रनिङ सिल्डमा साबिक विजेता बागमती टीम च्याम्पियन।
5: र अन्त्यमा आजको कार्टुन, आज हामीले सशक्त शीर्षकमा महेश बस्ताकोटीले केही दिन अगाडि बनाउनु भएको कार्टुन लिएका छौं। बजेटमा धेरै बिजुली प्रयोग गर्दा कर लाग्ने व्यवस्था भएको र बजेट भाषणको दिन प्रधानमन्त्रीले ढुक्क हुनुहोस् भनेर फेसबुकमा लेखेको प्रसंगसँग यो कार्टुन सम्बन्धित छ। यहाँ एउटा घरभित्र श्रीमान श्रीमती र सानो छोरा छन्। गर्मीले पंखा चलाइरहेको बेला पंखाको तार झिकेर फाल्दै श्रीमान भन्दैछन्, तिमीहरू ढुक्क भए हुन्छ, यो घरमा बत्ती पंखा अब चलाउन पाइँदैन। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: ए सबिना, यसको हतारमा कता हो?
1: ए प्रदीप, हेर न, बेगो दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
0: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही धुलेगुडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
2: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, धुलेगौडा बनकेवा चोक तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846788528 र 9008816142।
3: सधैँ यही आउँदो जेठ 30 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक धुलेगौडामा,
4: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
3: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, महिनावारी गडबडी, तल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा गाँठा गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श, साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
1: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 धुलेगौडा, सम्पर्क 065414233
4: र 9068761887।
0: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो, मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
1: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
5: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
1: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र धुलेगौडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9008501422, दिपेश मल्ल ठकुरी 9008501420, दीप मल्ल ठकुरी 9004601530।
6: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला र?
0: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साठ फेर मर्मत सबै गरिन्छ नि।
1: हजुर, धुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क धुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्यबहादुर बानिया, संगम बानिया, फोन 065414142, 9056231128, 9462614726।
0: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता
7: हेर्दा हेर्दै धुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो उपचारको लागि भने
8: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
7: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
8: ठीक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
9: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
10: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
9: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
10: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
9: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
10: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्रे बैङ्कको ठिक पारिपत्री, फोन 0635930369।
11: अब मुटुरोगको उपचारका लागि ठूलो राहत, नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत अब पोखरा स्थित गण्डकी मेडिकल कलेजले पनि मुटुरोग भएका बिरामीहरूका लागि 2,00,000 रुपियाँ सम्मको उपचार बीमा सुविधा प्रदान गर्न थालेको छ। गण्डकी मेडिकल कलेज पोखरा, विश्वसनीय सेवा, अनुभवी चिकित्सक र आधुनिक उपचार सुविधा सहित गण्डकी मेडिकल कलेज जनताको स्वास्थ्यका लागि समर्पित।
12: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: नमस्कार म डाक्टर नवीन चापागाई आज म तपाईहरु सबैलाई गुड कोलेस्ट्रोल र ब्याड कोलेस्ट्रोल अर्थात राम्रो कोलेस्ट्रोल र नराम्रो कोलेस्ट्रोल को बारेमा जानकारी गराउने छु। तपाईहरुले कोलेस्ट्रोल र ट्राइग्लिसराइड्स को बारेमा मेरो अघिल्लो भिडियोमा हेरिसक्नु भएको छ होला, पक्कै पनि छैन भने मेरो च्यानलमा गएर हेर्नु होला। तर आज म एलडीएल कोलेस्ट्रोल र एचडीएल कोलेस्ट्रोल को बारेमा जानकारी गराउँदैछु। कोलेस्ट्रोल रगतको माध्यमबाट लाइपोप्रोटीन भनिने प्रोटीनमा ट्राभल गर्दछ। दुई प्रकारका लाइपोप्रोटीनले शरीरभरि कोलेस्ट्रोल बोक्दछ। एउटा हो लो डेन्सिटी लाइपोप्रोटीन एलडीएल कोलेस्ट्रोल, जसलाई कहिलेकाहीँ खराब कोलेस्ट्रोल पनि हामी भन्दछौ। तपाईको शरीरले अधिकांश कोलेस्ट्रोल बनाउँदछ। एलडीएल कोलेस्ट्रोलको उच्च स्तरले हृदय रोग र स्ट्रोकको जोखिम बढाउँदछ। अर्को हो हाई डेन्सिटी लाइपोप्रोटीन एचडीएल कोलेस्ट्रोल, जसलाई कहिलेकाहीँ हामी एकदम राम्रो कोलेस्ट्रोल पनि भन्दछौ। यसले रगतमा कोलेस्ट्रोललाई शोषित गर्दछ र कलेजोमा फिर्ता लैजान्छ। त्यसपछि कलेजोले यसलाई शरीरबाट बाहिर निकाल्दछ। एचडीएल कोलेस्ट्रोलको उच्च स्तरले हृदय रोग र स्ट्रोकको जोखिमलाई कम गर्न मदत गर्छ। जब तपाईँको शरीरमा एलडीएल कोलेस्ट्रोलको मात्रा धेरै हुन्छ, तब एलडीएल कोलेस्ट्रोल तपाईँको रक्तनलीका भित्ताहरूमा बढ्न सक्छन्। यो बिल्डअपलाई हामी प्लग भनेर भन्दछौ र यसले विभिन्न स्वास्थ्य जटिलताहरू निम्त्याउन सक्छ। त्यसै गरी ट्राइग्लिसराइड तपाईँको रगतमा भएको एक प्रकारको बोसो हो, जुन तपाईँको शरीरले इनर्जीको लागि प्रयोग गर्दछ। कम एचडीएल वा उच्च एलडीएल कोलेस्ट्रोल स्तरको साथ ट्राइग्लिसराइडको उच्च स्तरको संयोजनले तपाईँको स्वास्थ्य समस्याहरूको लागि जोखिम बढाउन सक्छ। जस्तै हृदयघात हुन सक्दछ। खानपानको साथसाथै वंशानुगत कारणले पनि कोलेस्ट्रोल र ट्राइग्लिसराइड्सको समस्या आउने हुन्छ। कोलेस्ट्रोलको कुरा गर्दा तपाईँले पक्कै पनि लिपिड प्रोफाइल गर्नुभएकै होला। लिपिड प्रोफाइल विशेषत मुटुको अवस्थाको जाँच गर्न गरिन्छ। रगतमा फ्याटको मात्रा कति छ भनेर जाँच गरिन्छ। त्यसमा नम्बर वान छ कोलेस्ट्रोल। यो हामीले खानेकुराबाटै प्राप्त गर्छौं, जस्तै नन भेज फूडबाट, दूध र दूधबाट बनेका परिकारहरूबाट प्राप्त हुन्छ, अर्थात एनिमल फूडबाट प्राप्त हुन्छ। त्यस्तै अर्को छ ट्राइग्लिसराइड, यो तेलबाट र ड्राई फूडबाट प्राप्त हुन्छ। अनि धेरै जसो खानेकुराबाट पनि थोरै थोरै ट्राइग्लिसराइड प्राप्त भइराखेको हुन्छ। अर्को छ एलडीएल, तर यो कुनै खानामा हुँदैन। त्यसो भए यो के हो त यो चीज? यसलाई हामी लो डेन्सिटी लाइपोप्रोटीन एलडीएल भनेर भन्दछौ। यसमा एउटा प्रोटीन हुन्छ, एउटा फस्फोलिपिड हुन्छ, जसमा कोलेस्ट्रोल एड हुन्छ, ट्राइग्लिसराइड एड हुन्छ, उसमा प्रोटीन एड हुन्छ। यसलाई एलडीएल भनेर भन्दछौ। यसको मात्रा 70 देखि 100 मिलिग्राम पर डेसिलिटर हुनुपर्छ। 70 भन्दा कम भए एकदमै राम्रो हुन्छ, तर यो कुनै खानामा हुँदैन। जब हाम्रो शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्दछ, यो एलडीएल पनि बढ्दछ। यो एलडीएल कोलेस्ट्रोलमा डिपेन्ड हुन्छ। कोलेस्ट्रोल बढ्यो भने एलडीएल पनि बढ्यो। कोलेस्ट्रोल, ट्राइग्लिसराइड अनि एलडीएल धेरै वृद्धि हुँदै गएर हर्टमा ब्लकेज बन्ने सम्भावना हुन्छ अनि हर्ट एटेक हुने प्रबल सम्भावना हुन्छ। सो यसलाई ब्याड कोलेस्ट्रोलको नामबाट पनि हामी चिन्दछौ। यसलाई कम गर्न हामीले कोलेस्ट्रोल कम गर्नु पर्यो, ट्राइग्लिसराइड कम गर्नु पर्यो। कोलेस्ट्रोल घट्दा एलडीएल पनि घट्दछ। यसका लागि नन भेज, डेरी प्रोडक्ट अनि ओइल बन्द गर्नु पर्यो। त्यस्तै अर्को छ एचडीएल हाई डेन्सिटी लाइपोप्रोटीन एचडीएल, यसलाई गुड कोलेस्ट्रोलको नामबाट पनि हामी चिन्दछौ। यो यदि कम भयो भने के हुन्छ त? यसलाई कम हुन नदिन के गर्न सकिन्छ त? अब यसको बारेमा हामी चर्चा गरौं। कोलेस्ट्रोल र ट्राइग्लिसराइड अनि एलडीएलले हाम्रो शरीरको हर्टमा ब्लकेज बनाउने काम गर्दछ, तर यो एचडीएलले, जसलाई हामी गुड कोलेस्ट्रोल पनि भन्दछौ, यसले ब्लकेज बन्न रोक्ने काम गर्दछ। त्यसैले एसजीएल हाम्रो शरीरको लागि एकदमै महत्वपूर्ण छ। त्यसो भए यो कुन खानामा पाइन्छ त प्रश्न उठ्न सक्छ। तर यो कुनै पनि खानेकुरामा पाइँदैन, हाम्रो शरीर आफैले बनाउने काम गर्दछ। एसडीएल को मात्रा हाम्रो शरीरमा कति हुनुपर्दछ त स्ट्यान्डर्ड फर्मुला अनुसार 40 भन्दा माथि हुनुपर्दछ। जब कोलेस्ट्रोल बढी हुन्छ यो एसडीएल पनि हाम्रो शरीरले धेरै बढाउने हुन्छ। जब कोलेस्ट्रोल घट्ने हुन्छ त शरीर आफैले एसडीएल को लेभल पनि घटाउने हुन्छ। कोलेस्ट्रोल र एसडीएल को रेसियो 4:1 हुनुपर्दछ, अर्थात 1 भन्दा बढी भए त अझै राम्रो हुन्छ। जस्तो कोलेस्ट्रोल 100 छ भने एसडीएल 25 हुनै पर्यो अनि हाम्रो हार्ट सेफ हुन्छ। अब एसडीएल चाहिँ कसरी बनाउने त हाम्रो शरीरमा, यो पनि प्रश्न उठ्न सक्छ। खानाबाट त कोलेस्ट्रोल र ट्राइग्लिसराइड बन्ने हुन्छ। जति धेर खायो त्यति नै कोलेस्ट्रोल सँगसँगै एसडीएल पनि बढ्ने हुन्छ। तर यसो गर्नु हुँदैन, एसडीएल बढाउनका लागि रेगुलर हामीले एक्सरसाइज गर्नुपर्छ अनि एसडीएल बढ्छ। वाकिङ गर्नुपर्छ, स्ट्रेस कम गर्नुपर्छ, टेन्सन कम गर्नुपर्छ अनि एसडीएल बढ्दछ। स्मोकिङ बन्द गर्नुपर्छ अनि एसडीएल बढ्दछ। ग्रीन लिफी भेजिटेबल हरियो सागसब्जीहरू प्रशस्त मात्रामा खानुपर्दछ अनि एसडीएल बढ्दछ। हो, हामीले यी कुराहरूको एकदमै ध्यान दिनुपर्छ।
1: कोलेस्ट्रोल के हो भन्दा चाहिँ एउटा लिपिड मलिकुल हो, एउटा हाम्रो होइन हाम्रो मेडिकल भाषा भन्दा यो चाहिँ शरीरको रगतमा यसको मात्रा बढेमा हामीलाई चाहिँ हाइपरकोलेस्ट्रोलेमिया स्टेट अर्थात् डिसलिपिडेमिया भन्छौँ। अब यो चाहिँ कसरी बढ्छ र यसको के कारण हो बस्ने र यसलाई किन साइलेन्ट क्लियर भनेर सोध्नुभयो भन्ने प्रश्न गर्नुभयो। अब यो चाहिँ हामीले बेसिकली दुईवटा भागमा विभाजन गर्छौँ, एउटा चाहिँ प्राइमेरी एउटा सेकेन्डरी। प्राइमेरी भनेको त्यो चाहिँ वंशागुण, कुनै पनि वंशागुणमा कुनै चाहिँ शरीरमा कुनै अल्ट्रेसन भयो, शरीरको जिन्सहरूमा चाहिँ केही चेन्जेस आयो र जसले गर्दा त्यस्तो चेन्जेसले गर्दा कुनै पनि लिपिडहरू बढ्न सक्छ है, त्यो प्राइमेरी कज भयो। त्यसलाई चाहिँ खासै अब मेडिकल अब ट्रिटमेन्ट भन्दा पनि त्यसको अब जेनेटिकल कज थाहा पाउनु पर्यो के कारणले भएको भनेर। दोस्रो कुरा जुन हामी एड्रेस गर्ने र हाम्रो हामीले गर्न सक्ने कुरा भनेको सेकेन्डरी डिसलिपिडेमिया भनेको यसको चाहिँ कारण चाहिँ अब हाम्रो खानपिन नै हो। खानपिन र हाम्रो हामीको दैनिक हाम्रो हेबिट नै भर पर्ने कुरा हो। जस्तै खानपिन कुरा त हामीले हाम्रो खानपिनहरूमा एकदमै हामी चाहिँ हाई ओइली डाइटहरू होइन खान्छौँ र हामीले चाहिँ हाम्रो लाइफस्टाइलहरू एकदम सेडेन्टरी लाइफस्टाइल हाम्रो चाहिँ छैन, एकदमै हाम्रो चाहिँ वर्कआउट छैन भनौँ न, हामी एकदम सेडेन्टरी लाइफस्टाइलमा छौँ भने यस्ता पनि एउटा चाहिँ भने हाम्रा बानीहरू जस्तै सिगरेट स्मोकिङ होइन, धुम्रपान गर्ने, मद्यपान गर्ने होइन, अनि ओबेसिटी मोटोपनहरू र डायबिटिज होइन, यस्ताहरू चाहिँ यसका जोखिमका कारण हो जसले गर्दा यसको जोखिम बढ्छ। र यसलाई यसले के गर्छ भन्दाखेरि जस्तो लिपिड बढ्यो, बढेर रगतमा के हुन्छ त भन्दाखेरि बुझ्ने गाह्रो जरुरी छ। लिपिड बढेपछि यसका मलिकुलहरू गएर लिपिडका जुन मलिकुल्सहरू गएर यसले चाहिँ रगतको नलीमा गएर यसले डिपोजिट हुन जान्छ। त्यसमा चाहिँ नलीमा थुप्रिँदै जान्छ, जब थुप्रिँदै गएपछि के भन्छ भने प्लाक भन्छ हामी, प्लाक फर्मेसन भन्छ। त्यो गरेपछि के हुन्छ, त्यो रगतको नली साँगुरो हुँदै गइन्छ। त्यसले गर्दाखेरि हाम्रो रगतको नली जुन हाम्रो मुटुमा अब या विभिन्न हाम्रो अभिन्न अङ्गहरू जस्तै मुटुमा, मस्तिष्कमा, किडनीमा सप्लाई गर्ने नलीहरू साँगुरिँदै जान्छ, जसले गर्दा हाम्रो जुन रगत प्रवाह चाहिँ एकदमै कम्प्रोमाइज स्टेटमा जान्छ, जसले गर्दा चाहिँ अक्सिजन सप्लाई कम भयो। त्यसले गर्दाखेरि के भयो भन्दाखेरि विभिन्न जोखिमका त्यसले गर्दा फेरि पश्चात स्ट्रोक हुन सक्यौँ। यदि दिन मस्तिष्कमा जाने नलीहरू साँगुरियो, त्यहाँ चाहिँ रगतको प्रवाह कमजोर भयो भने, त्यसै गरी मुटुमा गएर नलीहरू साँगुरियो, त्यहाँ अक्सिजन सप्लाई भएन, रगत सप्लाई भएन भने एउटा मायोकार्डियल इन्फ्राक्सन भन्छौँ, जो हामी हृदयघात हुन सक्यौँ। त्यस्तै गरी अब किडनीको मृगौलाका नलीहरूमा पनि साँगुरियो गर्ने, त्यसले गर्दाखेरि रेनल ड्यामेजहरू, रेनल किडनीका समस्या आउने भयो होइन। यसरी नै यसले चाहिँ गएर जहाँ जहाँ साँगो अर्को चाहिँ भन्छौँ हामीले जस्तै खुट्टा खुट्टाको नसाहरू कति गरेर मासाङ्गुरी पनि हाम्रो पेरिफेरल भास्कुलर डिजिज भन्छौँ है, त्यस्तो कुराहरू चाहिँ यसले नियन्त्रण सक्ने जोखिम कुरा हो। र यसलाई साइलेन्ट क्लियर किन भनिएको भन्दाखेरि कति अवस्थामा यो चाहिँ डिकेडसम्म भन्छन् कहिले भनेको दशकसम्म या कहिले वर्षौँसम्म यो कहिले कहिले साइलेन्ट भएर बस्छ, थाहा हुँदैन होइन। र यसलाई चाहिँ हामीले जस्तो अरू जस्तै यसलाई चाहिँ हामीले रुगाखुगी लाग्ने ज्वरो आउने त्यस्तो केही हुँदैन नि त, हामी चाहिँ दुखाइ हुने केही हुँदैन, मान्छेलाई चाहिँ के ज्वरो आउनु पर्यो के लुक्नु पर्यो के बान्ता हुनु पर्यो अनि मान्छेलाई मान्छेलाई सचेत भयो भन्छु अब त्यस्तो केही हुँदैन। यसले निम्ताउने यसले आफ्नो यसले चाहिँ एकैचोटि चाहिँ यसका चाहिँ डरलाग्दा जुन यसका रिजल्ट छन् यो भन्नु के अरे स्ट्रक भन्छौँ हामी अब पछि गाडी हिँड्दै गाडी यी सबै कुराहरू एकदमै आकस्मिक हुने कुराहरू र यसका कुनै यसले चाहिँ त्योभन्दा अगाडि कुनै त्यस्तो सिम्टम चाहिँ एकदमै साइलेन्ट रूपमा दिने अब नहुन सक्छ। त्यस कारणले चाहिँ हामीले चाहिँ अहिले चाहिँ अब पछिल्लो समयमा चाहिँ हामीले अहिले बल्ल के अरे जस्तै अब चिकित्सकसित गएर परामर्श दिने आफ्नो होइन लिपिड प्रोफाइल हामी भन्छौँ त्यो कुराहरू जाँच गर्ने हेर्ने रगतको कस्तो अवस्था छ भने जुन अहिले चाहिँ ट्रेन्डहरू आइरहेको छ त्यो चाहिँ नै यसको चाहिँ बस्ने उपाय अथवा त्यसको एउटा चाहिँ अब आफ्नो कुन अवस्थामा छु भन्ने कुरा चाहिँ यसले निर्धारण गर्छ। त्यस कारणले चाहिँ पहिला चाहिँ हामीले के हुन्थ्यो भने मान्छे अब स्वस्थ भएर किन डाक्टरको जाने होइन, डाक्टरसँग त बिरामी भएर पो जाने हो र भन्ने जुन एउटा थियो भने अब यी साइलेन्ट क्लियरहरू यिनीहरू साइलेन्ट क्लियरहरू के स्ट्रक के अरे एमआई होइन हृदय घाट यहीले नै गर्दा नै अहिले चाहिँ मान्छे स्वस्थ मान्छेहरू पनि गएर डक्टरसित सल्लाह लिने के छ कसो आफ्नो होइन वार्षिक रूपमा या होइन आफ्नो टाइम मिलाएर गएर के अरे बगत परीक्षण गर्ने हेर्ने होइन विभिन्न अब इसिजीओ भन्छौँ हामी होइन अरू चाहिँ इकोहरू विभिन्न विभिन्न जाँचहरू गर्ने मुटुको अवस्था कस्तो छ किडनीको अवस्था कस्तो छ होइन हृदय के अरे मस्तिष्कको अवस्थाहरू कस्तो छ भनेर यी जाँचहरू गरेर हेर्ने कारण नै त्यही हो। त्यस कारणले नै यसलाई साइलेन्ट क्लियर भनेको त्यस कारणले यी गरेर हामीले आफ्नो लाइफस्टाइलमा आफूले ख्याल सजग गर्यो जस्तै अब तिनवटा कुरा भन्छु हामी म भन्छु एउटा चाहिँ दैनिक खानपिन र आफ्नो लाइफस्टाइल, दोस्रो चाहिँ रेगुलर एउटा चाहिँ परामर्श र चिकित्सक र स्वास्थ्य गर्नुलाई सल्लाह र उहाँ लिने है टाइम टाइम त्यसलाई बिरामी हुनुपर्छ होइन स्वस्थ अवस्थामा पनि गएर उहाँहरूसित सल्लाह लिने र त्यस्तो अवस्था यदि औषधि सेवन गर्ने अवस्था पुगिसकेको छ र खानुपर्ने अवस्था छ भने सही समयमा सही समयमा नै औषधि सुरु गरिहाल्नुपर्ने हुन्छ र औषधिलाई एकदम नियन्त्रण रूपमा एकदम चिकित्सकले भन्ने बमोजिम त्यही हिसाबले लिनुपर्छ। कति अब हाम्रो बिरामीहरू कोही पनि हुन्छ कि अब भन्नुहुन्छ कि अब औषधि खाए सधैँ खानुपर्छ होइन अब अथवा दुई चार महिना खाने औषधि छोड्ने त्यसले गर्दा चाहिँ झन् नकाम असरहरू देखेको देखिन्छ कि र त्यस कारण हामी के भन्छौँ भने होइन समयमा यदि औषधि खाने आवश्यक छ र चिकित्सकले भन्नुहुन्छ र त्यो अवस्था देखेको छ भने नियमित रूपमा औषधि पनि खाने र सँगसँगै आफ्ना बचाउका कुराहरू पनि सँगसँगै लगाएर आफ्नो हेल्थलाई पनि त्यही रूपमा चाहिँ हेल्दी राख्नुभयो भने साँच्चै नै यी साइलेन्ट क्लियर भए तापनि यसलाई हामीले अझै आफ्नो कन्ट्रोलमा राखेर हामी स्वस्थ रहन सक्छौँ।
0: साथीहरू म तपाईँसँग क्यालोरीको बारे छोटकरीमा चर्चा गर्न आएको छु। क्यालोरी भनेको कुनै डराउने चिज होइन, यो कुनै रोग पनि होइन, यो शब्द सुनेर हातिनु पर्ने चिज पनि होइन। क्यालोरी सबैको लागि चाहिने वस्तु नै हो, क्यालोरी सबैले लिन्छन् अर्थात लिनुपर्छ, यो शरीरको लागि अनिवार्य वस्तु हो। वास्तवमा क्यालोरी भनेको इनर्जी हो, इनर्जी भनेको शक्ति हो, पावर हो। सबै मानिसलाई बाँच्न यो इनर्जीको आवश्यकता पर्दछ। हामीलाई बाँच्न काम गर्न जुनसुकै क्रियाकलाप गर्न पनि इनर्जी चाहिन्छ। हाम्रा शरीरका सम्पूर्ण अङ्गहरू चलायमान हुनलाई पनि इनर्जीको आवश्यकता पर्दछ। सो क्यालोरी भनेको युनिट अफ इनर्जी हो। अब इनर्जीको मापन गर्ने पनि एउटा माध्यम चाहिन्छ, किनकि हरेक वस्तुलाई हामी विभिन्न इकाइमा मापन गर्दछौ। यो पृथ्वीमा भएका हरेक वस्तुको कुनै न कुनै विधिद्वारा मापन गरिन्छ जस्तै किलोग्राममा मिलिलिटरमा सेन्टिमिटरमा लिटरमा फिट मिटर इत्यादि त्यस्तै हाम्रो शरीरलाई चाहिने इनर्जीको मापन गर्ने पनि एउटा युनिट बनाइएको छ जसको नाम हो क्यालोरी बुझ्नु हो त्यसै गरी मानिसलाई कति क्यालोरी चाहिन्छ हामी मापन गर्न सक्दछौ यो कुनै डरलाग्दो अनि हानिकारक चीज होइन सबैलाई क्यालोरी चाहिने वस्तु नै हो तपाईँ केही काम नगरी बस्दा पनि तपाईँका सम्पूर्ण अङ्गहरू चलिरहेकै हुन्छन् त्यति बेला पनि इनर्जीको आवश्यकता परिरहेकै हुन्छ सो जतिखेर पनि क्यालोरीको जरुरत भइराख्या हुन्छ त्यसैले इनर्जी मिन्स क्यालोरी बुझ्नु हो अब क्यालोरीमा के हुन्छन् त एउटा हो न्युट्रिएन्ट्स अब न्युट्रिएन्ट्समा के हुन्छन् त एउटा हो म्याक्रो न्युट्रिएन्ट्स र अर्को हो माइक्रो न्युट्रिएन्ट्स म्याक्रो न्युट्रिएन्टहरू पोषक तत्वहरूको समूह हो जसले तपाईँको शरीरलाई ऊर्जा दिने यसको संरचना र कार्यहरू राम्रोसँग सञ्चालन गर्ने काम गर्दछ म्याक्रो न्युट्रिएन्टमा कार्बोहाइड्रेट प्रोटिन र फ्याट समावेश हुन्छन् तिनीहरू अन्य पोषक तत्वहरूको तुलनामा अपेक्षाकृत ठूलो मात्रामा हामीलाई आवश्यकता पर्दछ तिनीहरूले क्यालोरीको रूपमा ऊर्जा प्रदान गर्दछन् र तपाईँको शरीरको फंक्सन र डेभलपमेन्ट राम्रोसँग गराउने हुन्छन् सोर्सेस अफ कार्बोहाइड्रेट कार्बोहाइड्रेटका सोर्सहरू होल ग्रेन चामल ब्राउन राइस ओट्स गहुँ जहुँ त्यसै गरी भेजिटेबल्समा घिडागुडी आलु मकै इत्यादि त्यसै गरी फ्रुट्समा आँप केरा अन्जीर स्याउ इत्यादि त्यसै गरी घिडागुडी अनि फलमा दुध र दुधबाट बनेका परिकारहरूमा प्रशस्त मात्रामा कार्बोहाइड्रेट पाइन्छ त्यसै गरी सोर्सेस अफ प्रोटिन प्रोटिनका सोर्सहरू पोल्ट्री चिकन अर्थात टर्की कुखुराको मासु अर्थात टर्कीको मासु एग्समा एगको विशेष गरी सेतो भाग रेड मिट खसी गोरुको मासु भेडा र सुँगुरको मासुमा त्यसै गरी सी फुडहरूमा अनि त्यसै गरी डेरी प्रोडक्टहरूमा मिल्क दही चिजहरूमा त्यसै गरी गेडागुडीहरूमा नट्स सिड्सहरूमा बदममा पम्पकिन सिड्समा त्यसै गरी सोया उत्पादनहरूमा प्रशस्त मात्रामा प्रोटिन पाइन्छ त्यसै गरी सोर्सेस अफ फ्याट फ्याटका सोर्सहरू विभिन्न प्रकारका तेलहरू ओलिभ ओइल कोकोनट एभोकाडो नट्स र विभिन्न सिड्सहरू फ्याटी फिस त्यसै गरी डेरी प्रोडक्टहरू प्रशस्त मात्रामा फ्याट पाइन्छ कार्बोहाइड्रेट मुख्यतया अन्न फलफूल सिमी र स्टार्च तरकारीहरूमा पाइन्छ प्रोटिनयुक्त खानेकुराहरू अन्डा मासु माछा र सोया उत्पादनहरूमा पाइन्छ जबकि उच्च भोसोयुक्त खानेकुरामा एभोकाडो नट बिउ खाना पकाउने तेल र फ्याटी माछा समावेश हुन्छन् त्यस्तै अर्को माइक्रो न्युट्रिएन्ट्स यो तपाईँको शरीरलाई चाहिने पोषक तत्वहरूको महत्वपूर्ण समूह हो यिनीहरूमा भिटामिन र खनिज भिटामिन्स र मिनरल समावेश हुन्छन् सबै सूक्ष्म पोषक तत्वहरू माइक्रो न्युट्रिएन्ट तपाईँको शरीरको उचित कार्यका लागि अत्यन्त महत्वपूर्ण छन् विभिन्न भिटामिन र खनिजहरूको पर्याप्त मात्रामा उपभोग गरिएमा हाम्रो शरीर स्वस्थ बन्दछ म्याक्रो न्युट्रिएन्ट्स अर्थात कार्बोहाइड्रेट प्रोटिन र फ्याट यी तीन चिजको हामीलाई धेरै आवश्यकता पर्दछ हामीले खाने खानेकुरामा प्राय जसो यही पाइन्छ वास्तवमा क्यालोरी भनेको युनिट अफ इनर्जी हो हामी सबैलाई अलग अलग क्यालोरीको जरुरत पर्दछ कसैलाई धेरै त कसैलाई थोरै आवश्यकता पर्न जान्छ जनरली हामी वयस्कलाई 1500 देखि 2000 क्यालोरीको आवश्यकता पर्दछ तर सोभन्दा धेरै 2500 3000 4000 जति खान थालियो भने खर्च गरेर बचेको क्यालोरी शरीरमा बोसोको रूपमा भण्डारण हुन्छ अनि हामी मोटाउँदै जान्छौ भद्दा हुँदै जान्छौ तर हामीले चाहिने भन्दा कम क्यालोरी जस्तै हामीलाई चाहिन्छ 2000 क्यालोरी तर हामीले 1000 या 1200 जति मात्रै क्यालोरी खायौं भने अटोमेटिकल्ली हाम्रो शरीर स्लिम बन्दै जान्छ जम्मा भएको बोसो हाम्रो शरीरले खर्च गर्न थाल्दछ अनि वजन घट्न थाल्दछ सो मोटोपन भएका व्यक्तिहरूले के बुझ्नु पर्यो भने खानेकुरा थोरै खानु पर्यो अर्थात कम क्यालोरी भएको खानेकुराहरू मात्रै खानु पर्यो थाहा पाउनु भयो धेरै खाइयो भने वेट बढ्ने हुन्छ र कम खाइयो भने वजन घट्न थाल्दछ तपाईँहरूले पक्कै पनि बुझ्नुभयो होला अलिकति क्यालोरीको चर्चा गर्दाखेरि जस्तो 1 ग्राम कार्बोहाइड्रेटमा 4 क्यालोरी पाइन्छ त्यसै गरी 1 ग्राम प्रोटिनमा पनि 4 क्यालोरी नै पाइन्छ त्यसै गरी 1 ग्राम फ्याटमा 9 क्यालोरी पाइन्छ आज तपाईँहरूले सामान्यतया क्यालोरीको बारेमा यति कुरा बुझ्नुभयो ल त आजलाई यति नै तपाईँको दिन शुभ रहोस् बाई बाई नमस्ते
2: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
3: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
2: त्यसको चिन्ता लिनु पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
3: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
2: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी 4 आर्मी ब्यारेकको ठिक पारि रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
3: होटल फ्यामिली एन्ड लज, खैरिनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।
4: अब सुन्नुहोस् पूरा समाचार।
5: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
4: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
5: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
4: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
5: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
4: मद्यपान र धूम्रपान सेवन नगरौं,
5: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुले गौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप ठाउँ।
5: खानामा सागपात र फलफूल खाऊ,
4: मद्यपान र धूम्रपान सेवन नगरौ,
5: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: मीन बहादुर सुनार 98253 9100 122 98058 28008 र 98460 2646।
1: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
0: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
1: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
2: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागञ्जकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98562-32475 र 98011-32475।
3: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
4: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
0: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0635905065, मोबाइल 98166-34372।
5: स्टुडियो
6: अहिले बिहानको 7 बज्यो।
1: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98161-95301।
7: तथ्य, निष्पक्ष समाचार, सुसूचित हुन पाउने तपाईँको अधिकार।
0: धोरबाराही हाइलाइट्सको साथमा
8: छिटो, छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा, बीपी चोक।
0: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 98461-49304।
9: नमस्कार, बिहान 7 बजेको ढोरबाराही हाइलाइट्समा समाचारबाट म सृष्टि खत्रीको स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com र टाइम पी लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ। पूर्व प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री बालेन्द्र शाह र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका नेताहरूलाई विगत हेरेर अगाडि बढ़न सुझाव दिनुभएको छ। सरकारमा आएका नवयुवाले अघिल्ला कुरा तथा इतिहासलाई समेत मनन गरेर देश चलाउँदा राम्रो हुने उहाँको भनाइ छ। निर्वाचन आयोगले हिजो काठमाण्डुमा गरेको केन्द्रीय समीक्षा कार्यशाला उद्घाटन गर्दै उहाँले गएको फागुन 21 सम्पन्न प्रतिनिधि सभा सदस्य चुनाव विश्वकै लागि अध्ययन गर्न लायक रहेको बताउनु भएको हो। चुनावबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आएको र नागरिकको मतलाई सम्मान गर्न पूर्व प्रधानमन्त्री कार्कीले आग्रह गर्नुभएको हो। कार्यक्रममा पूर्व कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हाले विषम अवस्थामा पनि सरकार, आयोग र सरकारवालाको सहयोगमा शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न भएको स्मरण गराउनु भएको छ। पूर्व गृहमन्त्री ओम प्रकाश अर्यालले नवयुवा आन्दोलनको भावना अनुसार सुशासन कायम र राजनैतिक संस्कार कायम भई देशमा स्थायित्व कायम हुनुपर्नेमा जोड़ दिनुभएको थियो। पूर्व गृहमन्त्री सुदन गुरूङमाथि छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ। छानबिन समितिका संयोजक अच्युत प्रसाद भण्डारीले प्रतिवेदन हिजो प्रधानमन्त्री बालेन्द्र शाह समक्ष बुझाउनु भएको हो। गएको वैशाख 28 पूर्व न्यायाधीश भण्डारीको

0: नेतृत्वमा महालेखा नियन्त्रक शुभकान्त पौडेल र महान्यायाधिवक्ताको कार्यालयका सह न्यायाधिवक्ता अच्युत मणि नेउपाने सदस्य रहेको समिति गठन भएको छ। छानबिन समितिले गुरूङसँग बयान लिएर प्रतिवेदन तयार पारेको हो। व्यवसायी दीपक भट्टको लिबर्टी माइक्रो इन्सुरेन्स र स्टार माइक्रो इन्सुरेन्सको शेयर किनेको विषयमा समितिले छानबिन गरेको थियो। भट्टको कम्पनीमा नाम जोड़िएपछि गएको वैशाख 9 गुरूङले गृहमन्त्रीबाट राजीनामा दिनुभएको थियो। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टीलाई देशको सशक्त राजनैतिक शक्तिका रूपमा स्थापित गर्ने उद्घोष गर्नुभएको छ। सरकारका काम कार्यवाहीप्रति असन्तुष्टि व्यक्त गर्दै उहाँले जनअपेक्षा अनुसार काम हुन नसके पार्टीले सशक्त प्रतिवाद गर्ने चेतावनी दिनुभएको हो। पार्टीको आगामी कार्यदेशलाई प्रष्ट पार्दै अध्यक्ष घिसिङले उज्यालो नेपाल पार्टी सधैँ जनताको माझमा रहेर उनीहरूका समस्या र मुद्दालाई प्राथमिकताका साथ उठाउने बताउनु भएको छ। पार्टीले संगठन विस्तारको विशेष योजना अघि सारेको छ। घिसिङका अनुसार पार्टीले प्रत्येक वडा र गाउँपालिका तहसम्म आफ्नो उपस्थिति मजबूत बनाउन उज्यालो अभियान सञ्चालन गर्ने तयारी गरेको छ। संगठनलाई जरादेखि नै बलियो बनाउँदै आगामी निर्वाचन मार्फत आफ्नो सरकार स्थापित गर्ने लक्ष्य पार्टीले लिएको हो। युवावर्गलाई लक्षित गर्दै पार्टीले रोजगारी सृजना र लगानीका क्षेत्रमा नयाँ योजनाहरू ल्याउने प्रतिबद्धता जनाएको छ। युवालाई देशको अर्थतन्त्र र लगानी प्रवर्धनमा कसरी आबद्ध गराउन सकिन्छ भन्ने विषयमा ठोस कार्ययोजना निर्माण भइरहेको र भइसकेको उहाँले जानकारी दिनुभएको छ। घिसिङले सरकार बाहिर रहे पनि आफ्नो पार्टीले रचनात्मक भूमिका निर्वाह गर्ने बताउनु भएको छ। नेकपा एमाले गएको भदौ 23 र 24 भएको घटना सम्बन्धमा राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन पूर्वाग्राही वदनीयतापूर्ण र षड्यन्त्रमूलक रहेको भन्दै अदालत जान्ने जनाएको छ। एमाले विज्ञप्ति मार्फत अदालत जानु अघि आयोगलाई प्रतिवेदन पुनरावलोकन गर्न आग्रह गर्ने र आवश्यक परे कानूनी उपचारका सबै विकल्प प्रयोग गर्ने पनि जनाउनु भएको हो। एमाले महासचिव शंकर पोखरेलले हिजो निकालेको विज्ञप्तिमा गएको भदौ 23 र 24 भएको घटनाबारे आयोगले तयार पारेको प्रतिवेदन तथ्यगत र कानूनी रूपमा त्रुटिपूर्ण रहेको र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र अन्य मन्त्रीहरूलाई फसाउने उद्देश्यबाट प्रेरित रहेको निष्कर्ष निकालेको छ। निली थापा नेतृत्वको समितिले आयोगलाई बुझाएको मूल प्रतिवेदन र आयोगले सार्वजनिक गरेको सार संक्षेप बीच भिन्नता हुन सक्ने आशंका समेत विज्ञप्तिमा गरिएको छ। राष्ट्रिय मानवाधिकार आयोगका सदस्य थापाको संयोजकत्वमा गठित समितिले पूर्व प्रधानमन्त्री ओली, पूर्व गृहमन्त्री रमेश लेखक र पूर्व सूचना तथा संचार मन्त्री पृथ्वी सुब्बा गुरूङले मानवाधिकार उल्लंघन गरेको निष्कर्ष निकालेको हो। साथै नयाँ कानून बनाएर के कार्यवाही गर्ने भन्ने पनि सिफारिश गरेको छ। सशस्त्र प्रहरी बल नेपालले विभिन्न ठाउँबाट नियन्त्रणमा लिएका 780 विद्युतीय गाड़ीको सम्बन्धमा विस्तृत छानबिन गर्न सरकारले समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको विशेष निर्देशनमा अर्थ मन्त्रालय, भन्सार विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधिहरू सम्मिलित संयुक्त छानबिन समिति गठन गरिएको हो। सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार विशेष सूचनाका आधारमा मुस्ताङको कोरोना नाकाबाट 775, नुवाकोटको पासाङ हामु सड़क खण्डबाट 2 र धादिङको आदमघाटबाट 2 गरी कुल 779 विद्युतीय गाड़ी नियन्त्रणमा लिएको छ। नियन्त्रणमा रहेका गाड़ीहरू वैधानिक रूपमा आयात गरिएका हुन् वा भन्सार प्रक्रिया छरेर भित्रएका हुन् भन्ने विषयमा समितिले विस्तृत अनुसन्धान गर्नेछ। छानबिनको अन्तिम प्रतिवेदन नआएसम्म सबै गाड़ी सशस्त्र प्रहरी बलकै निगरानीमा रहनेछन्। पोखरा महानगरपालिकाले पोखरा बसपार क्षेत्रको राजमार्गतर्फ सड़क विस्तारका लागि नाप जाँच शुरू गरेको छ। सेतीपुलको दक्षिणतर्फ निर्माणाधीन नयाँ पुलसँगै जोड़िएको सड़क खण्ड निर्माण र कालोपत्र गर्नका लागि महानगरले शुक्रबार लेखांकन र नाप जाँचको काम अघि बढ़ाएको छ। महानगरपालिकाले राजमार्गको केन्द्रबिन्दुबाट 25 मिटर मापदण्ड र थप 2 मिटर सेट ब्याग कायम गरी सड़कका लागि आवश्यक क्षेत्र उपलब्ध गराउने तयारी गरेको हो। यो सड़क खण्ड अन्तर्गत पुलसँग सम्बन्धित सड़कको पूर्वतर्फ निर्माण हुन बाँकी भाग र पश्चिमतर्फ पोखरा घरसम्मको सड़क निर्माण तथा कालोपत्र गर्ने जिम्मा सम्बन्धित निर्माण कम्पनीलाई नै दिएको छ। निर्माण कार्यलाई तीव्र गति दिनका लागि सड़कको क्षेत्राधिकार खाली गराउने दायित्व महानगरपालिकाको भएकाले नापजाँच गरिएको पोखराका मेयर धनराज आचार्यले जानकारी दिनुभएको छ। कुलामन्दकी नगरपालिकाको आगामी आर्थिक वर्षको बजेट सहित नीति र कार्यक्रमहरू प्रभावकारी बनाउन राष्ट्रिय स्वतन्त्र पार्टीले सुझाव दिएको छ। शुक्रबार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल सहित शाखा अधिकृतहरूसँग आगामी वर्षको बजेट प्रभावकारी बनाउने सम्बन्धमा अन्तर्क्रिया भएका अध्यक्ष हरि खड्काले जानकारी दिनुभएको हो। उहाँले नगरपालिकाले हालसम्म हासिल गरेको प्रगति, आगामी प्राथमिकता र लक्ष्यको विषयमा केन्द्रित भएर छलफल भएको बताउनु भएको छ। राष्ट्रपतिका विभिन्न नेता र कार्यकर्ता सहित पुगेको समूहले नगरपालिकाको सेवालाई चुस्त एवं पारदर्शी बनाउन र प्राकृतिक स्रोतहरूको उचित प्रयोग गर्न सुझाव दिँदै आगामी दिनमा सशक्त खबरदारी र सहकार्य गर्ने जनाएको छ। तनहुँको सुगलगण्डकी नगरपालिकाले औषधि खरिद गर्दा अनियमित गरेको भेटिएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा औषधि खरिदमा रू 18,29,729 अनियमित भएको उल्लेख छ। सार्वजनिक खरिद नियमावली 2067 नियम 3 सार्वजनिक निकायले खरिद कार्यवाहीको तयारीका क्रममा आवश्यकताको पहिचान, खरिद योजना तथा लागत अनुमान तयारी गर्नुपर्ने साथै नियम 115 अनुसार सार्वजनिक निकायले आपूर्ति गरिएका माल सामान सम्झौता उल्लेखित प्राविधिक स्पेसिफिकेशन र गुणस्तर बमोजिम भएका नभएको निरीक्षण वा परीक्षण गरी स्वीकृत वा अस्वीकृत माल सामानको विवरण उल्लेख गरी निरीक्षण प्रतिवेदन तयार गर्नुपर्ने खबरमा उल्लेख छ। भानुभक्त बहुमुखी क्याम्पसको विस्तारित बैठक सम्पन्न भएको छ। क्याम्पस संचालक समितिका अध्यक्ष दुर्गा कुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा शुक्लगण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले क्याम्पसलाई स्पष्ट शैक्षिक योजनासहित अगाडि बढ़ाउन, विद्यार्थीमा नैतिक शिक्षाको विकास गर्न, क्याम्पसको गतिविधिको प्रचार प्रसार गर्न तथा शैक्षिक गुणस्तरमा सुधारमा ध्यान दिनुपर्ने धारणा राख्नु भएको छ। जनप्रतिनिधि तथा सहभागीहरूले क्याम्पसको उन्नति र विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। उपस्थित जनप्रति प्रतिनिधि तथा सहभागीहरूले क्याम्पसको उन्नति र विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। कार्यक्रमको संचालन क्याम्पस प्रमुख अन्तमान श्रेष्ठले गर्नुभएको थियो। बैठकमा पूर्व संविधान सभा सदस्य एवं पूर्व मन्त्री आशा कोइराला खनाल सहित विभिन्न ओडाका ओडा अध्यक्षहरूको समेत उपस्थिति रहेको थियो। देशका पूर्वी र मध्य भेगका धेरै ठाउँमा गैराती बिहान पानी परेको छ। पानी परेका ठाउँमा शीतल भएको छ तर पश्चिम तराईका धेरै ठाउँमा भने पानी नपरेका कारण गर्मी बढ़ेको छ। केही ठाउँमा तातो लहर समेत चलेको छ। आज र भोलि पनि मध्य बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा गर्मी बढ़ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज कोशी लुम्बिनी कर्णाली प्रदेश लगायत हिमाली र पहाड़ी भूभागका केही ठाउँहरूमा तथा तराई भूभागका एक दुई ठाउँमा मेघगर्जन र चट्टान सहित मध्यमसम्मको वर्षा र हिमपात को सम्भावना छ। यसैबीच नेपालमा मनसून भित्रिन अझै एक हप्ता लाग्ने भएको छ। महाशाखाका अनुसार अहिले दक्षिण भारतको केरला र तमिलनाडुमा मनसून आइपुगेको र बंगलाको खाड़ी हुँदै नेपालमा मनसून आइपुग्न एक हप्ता लाग्नेछ। यसपालि मनसूनमा औसतभन्दा कम वर्षा हुने र गर्मी बढ़ी हुने आंकलन गरिएको छ। कुनै कुनै क्षेत्रमा अतिवृष्ट वा अनावृष्टि हुन सक्ने सम्भावना समेत रहेको मौसमविदहरूले अनुमान गरेका छन्। अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई रूस र युक्रेनबीच चलिरहेको 4 वर्षभन्दा लामो युद्ध अन्त्यका लागि प्रत्यक्ष वार्ताको आह्वान गर्नुभएको छ। जेलेन्स्कीले पुटिनसँग प्रत्यक्ष भेटवार्ताको प्रस्ताव सहित खुला पत्र लेख्नु भएको छ। पुटिनलाई लेखिएको खुला पत्रमा जेलेन्स्कीले युरोपमा भइरहेको युद्धमा फेरि अमेरिकाको ध्यान कहिले जान्छ भनेर पर्खेर मात्र बस्नु गलत हुने उल्लेख गर्नुभएको छ। युक्रेन र रूसको प्रत्यक्ष सम्वादबाट मात्र शान्ति सम्भव हुने उहाँको तर्क रहेको बीबीसीले जनाएको छ। प्रस्तावित वार्ताको अवधिभर पूर्ण युद्धविराम गर्न पनि जेलेन्स्कीको प्रस्ताव छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यसअघि दुवै नेताबीच भेटवार्ता भए धेरै राम्रो हुने बताउनु भएको थियो। रूसी पक्षले पत्र प्राप्त गरेको पुष्टि गर्दै पुटिनलाई यसबारे जानकारी गराइने जनाएको छ। एसियाली खेलकुदको पुरूषतर्फको छनौटमा नेपालले सेमीफाइनलमा ओमानसँग खेल्ने भएको छ। सिंगापुरमा भइरहेको प्रतियोगिताको लेग चरणको अन्तिम खेलमा आज हङकङले ओमानलाई 154 रनले पराजित गरेपछि सेमीफाइनल समीकरण पूरा भएको हो। नेपाल र मलेसिया समूह एबाट तथा हङकङ र ओमान समूह बीबाट विजेता र उपविजेता बन्दै सेमीफाइनलमा पुगेका छन्। नेपालले ओमान र मलेसियाले हङकङसँग सेमीफाइनलमा खेल्नेछन्। दुवै सेमीफाइनलका खेल भोलि आइतबार हुनेछन्। नेपालले समूह एक विजेता बन्ने क्रममा आफ्नो पहिलो खेलमा चीनलाई 221 रनले र दोस्रो खेलमा हिजो मलेसियालाई 167 रनले पराजित गरेको थियो। हवस् दैनिक खबरहरूसँगै बिहान 7 बजेको ढोरेबराई हाइलाइट्स अहिलेको लागि सकिएको छ। 10 बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट म सृष्टि खत्री बिदा हुन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा धोरबाराही fm@gmail.com मा इमेल गर्नुहोस्।
2: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
3: सुन शुद्धताको प्रतीक, तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौड़ा भित्री बजार।
1: आकर्षक तथा आधुनिक डिजाइनको गरगहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिँदै आएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौड़ा भित्री बजार। प्रोपाइटर भोज बहादुर सुना।
3: मोबाइल 98058535।
4: मम्मी भोक लाग्यो, खाजा खाम न।
5: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
4: हस् मम्मी।
6: मैले सुने छोरी, ल जाम हिँडा।
5: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त सस्तो किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
6: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
5: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विंग्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98028 28144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
6: बीजी मोमो हाउस, दुलेगौडा, हेल्प पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
7: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
5: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदो रहेछन्।
7: ए हो र, ल त ल।
1: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142222 र 98560-21692।
8: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
6: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
8: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
1: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
8: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
1: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसीको सिम पनि पाइन्छ। एनसिएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
8: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
6: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
9: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461956996।
2: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बालाही 103.8 मेगाहर्ज।
10: हाइलाइट्स नेपाल कम्प्लिट डिजिटल इन्टरटेनमेन्ट हाउस।

0: सफलता को अर्को नाम जूनियर सिटीजन्स एकेडमी माध्यमिक विद्यालय
1: शिक्षा बस्ती को आईओएम में एमबीबीएस अध्ययन को सफलता तथा सार्थक सुवेदी को आईओई इंजीनियरिंग सफलता को निरंतरता संध्या पौड़े श्वेता ढुंगाना प्रमीक्षा राणा भाट कृष्णा परियार र मल्लिका तिमिल सिन्हा लगायत को मेडिकल क्षेत्र में उत्कृष्ट उपलब्धि
0: इंजीनियरिंग तर्फ सुमित प्रोटीन प्रीतम आचार्य र लवसन आले तथा सीएसआईटी में शुभम गुरुंग र सबिन गुरुंग को उल्लेखनीय सफलता बीबीए बीएचएम लगायत विभिन्न क्षेत्र में विद्यार्थीहरुको उत्कृष्ट उपलब्धि
1: केवल पढ़ाई मात्र होइन अनुभवी तथा समर्पित शिक्षक टोली प्रविधि मैत्री स्मार्ट कक्षा आधुनिक साइंस होटल मैनेजमेंट तथा कंप्यूटर लैब व्यवहारिक एवं अनुसंधान मुखी शिक्षण पद्धति नियमित अतिरिक्त कक्षा करियर काउंसिलिंग तथा व्यक्तित्व विकास का विशेष कार्यक्रम
0: फुटसलमा हिसान कास्की विजेता गण्डकी स्तरीय प्रतियोगितामा सदाबहार उत्कृष्ट प्रदर्शन र प्रदेश स्तरीय ह्यान्डबल प्रतियोगितामा तेस्रो स्थान
2: आज हाम्रा विद्यार्थीहरू अमेरिका अस्ट्रेलिया जापान कोरिया र बेलायत लगायतका देशका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूमा अध्ययनरत छन् 47 वर्षको उत्कृष्ट इतिहास बोकेको शैक्षिक धरोहर जेसीए स्कूलमा शैक्षिक सत्र 2083 लागि साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स टुरिज्म एण्ड माउन्टेनियरिङ विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो आजै सम्पर्क गर्नुहोस् जुनियर सिटिजन एकेडेमी माध्यमिक विद्यालय पोखरा 26 बुढी बजार पृथ्वी राजमार्ग सँगै फोन 061-411-398 061-411-503 98-627-61-481 98-63-32-582 फेसबुक जेसीए स्कूल पोखरा
3: ओहो आज त धारामा कति धेरै धमिलो पानी आएछ है
4: अब वर्षा लाग्न थाल्यो यस्तो पानीले त झाडा पखाला आउँ हैजा टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि
3: हैन छोरी यो शुद्धिकरण भनेको चाहिँ के रहेछ
4: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका त्यति मात्र होइन पानी राख्ने भाँडो सफा हुनुपर्छ खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि
5: नेपाल सरकार विज्ञापन बोर्ड

0: छे पानीमा मेटली स्टील फन पर्क का सबै सामान साइनी कति मजा एकै ठाउँमा तार जालिनी पाइनी।
1: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
2: हामी कहाँ सटर, च्यानल गेट, ट्रस्ट निर्माण, ट्याङ्की स्ट्यान्ड, फलाम र स्टील का रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टील का सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर ओमकार नाटिला, सम्पर्क 9855601013, 9807294।
3: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
4: अब चिन्ता नलिनुहोस्, शरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
3: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
4: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
3: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
4: प्रोप्राइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 9843161209 र 9801411718। आजै सम्पर्क गर्नुहोस्।
5: हजुर, दान गरौ।
3: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
4: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
5: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
3: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था, शुक्ला गण्डकी आस्थान हो।
6: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त।
7: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
6: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। केको चिन्ता लिनु भएको छ यो दिदीले?
8: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
6: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
4: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडी। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
8: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856061136 र 9151166136।
9: एक सय 3 थुप्रो 8 अन्तर्मनको आवाज।

0: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
1: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्नल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
0: ओके ल डन।
1: हजुर, सिग्नल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
0: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9856028543 र 9847000787।
2: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
3: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
2: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
3: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
2: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा, पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
4: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा
5: यही जे 23 गते शनिबार
4: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल,
6: वरिष्ठ हार्ट जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने,
4: नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिना साक्य,
6: एनोमली स्क्यान र थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल, साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू,
5: वरिष्ठ एमबीबीएस एमडीजीपी फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन सेवा, बिहान 8 बजेदेखि 9:30 र दिउँसो 5 बजेदेखि 7 बजेसम्म डाक्टर रवि बहादुर गुरुङ, वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
4: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
5: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्डर,
7: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला। साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्शको साथै फार्मेसी सेवा समेत दिइरहेको जानकारी गराइन्छ।
8: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 0965143177, मोबाइल 9856044343।
9: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
10: म्याडम, धुम्रपान भनेको के हो?
9: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
10: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
9: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभए बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
10: अनि म्याडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
9: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाउ।
10: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
11: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
12: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
13: चरक मेमोरियल हस्पिटल कर्मचारी सञ्चय कोषद्वारा सूचीकृत अस्पताल।
14: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
13: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
14: सेवा लिने क्रममा चाहिने जानकारी
13: सञ्चय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
14: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
13: साबिकका सञ्चयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
14: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-778।
15: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
16: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
12: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खापात, पतिङ्गर, झारपात, काठ, दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डढेलो हो। वनमा डढेलो लागेमा निभाउन कठिन भई वन, वन्यजन्तु, धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात, घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौ। वनभोज खाएपछि राम्ररी आगो निभाउ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाउ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाउ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: निसन्तान पन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
2: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। आगामी असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
1: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0625414233, मोबाइल 9868867।
3: एक्स-रे 3.8 अन्तर्मनको आवाज।

0: आज हामी हाम्रो खानामा आइरन भन्ने पोषण तत्वको महत्वको बारेमा छलफल गरौं है। किशोर अवस्थामा तीव्र रूपमा शारीरिक र मानसिक विकास हुने हुनाले आइरन युक्त पोषिलो खानेकुरा खानुपर्छ। खानामा भएको आइरन तत्वले हाम्रो शरीरमा रगतको कमी हुन दिँदैन।
1: हामीलाई कसरी रगतको कमी हुन्छ त मिस?
0: केटीहरूमा महिनावारी शुरू भएपछि रगतको कमी हुन सक्छ। त्यस्तै शारीरिक सरसफाईको कमीले जुकाको संक्रमण भएमा तथा घाउ चोट लागेर धेरै रगत बगेमा पनि रक्त अल्पता हुन सक्छ।
1: यो रक्त अल्पता भएमा के हुन्छ नि मिस?
0: थकाई लाग्ने, बौद्धिक क्षमता तथा शारीरिक स्फूर्तिमा कमी आउँछ।
1: यसबाट बस्न के गर्ने त मिस?
0: नियमित रूपमा हरियो सागपात खानुको साथै आइरन फोलिक एसिड चक्की नियमित रूपमा खाने गर्नुपर्छ।
1: यो चक्की कहाँ पाइन्छ मिस?
0: स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयं सेविकासँग नियमित रूपमा निशुल्क पाइन्छ। साथै अभियानको क्रममा विद्यालयमा समेत पाइन्छ।
2: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
3: कहाँ जाने?
4: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
3: मयम चिसापानी, अनि बीचमा नझर्ने?
4: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
3: ए हो र, यस्तो सुविधा पनि आइसक्यो? ल जाम जाम।
5: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोर फिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 98235562663। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
6: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
5: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर एग्यमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्नी नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
6: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
5: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
6: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
5: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
6: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
5: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
6: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
5: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
7: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
8: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू, फोन 01-5901-62, 5901-63।
9: कान्छी, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
10: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
9: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
10: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
11: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
9: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै
11: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9848383522।
12: होइन है आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
13: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
14: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
12: ए त्यसो भए युअर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
13: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू।

0: पञ्चधातु अंगुठी रामलीला झुम्का पिजडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
1: सम्पर्क युअर सिंगापुर फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौड़ा प्रोपाइटर आर्यन कुमार श्रेष्ठ मोबाइल 9821484264 र 9811453305।
2: रामुलाई किन स्कुल नपठाएको मैले दाई? काममा अलि सघाउँछ कि भनेर नि।
3: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौं, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं, बाल श्रमको अन्त्य गरौं।
4: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: एक सय तीन थुप्लो आठ अन्तर्मनको आवाज
6: स्टुडियो अहिले बिहानको 8 बज्यो।
1: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर कर प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 9816695301।
7: कहिले धरियाको सुस्तेर बस्छ, कहिले गाइने भाइको मन दुख्ने कथा, कहिले दुःखमा कहिले सुखमा, तपाईँ हुँदै गाउँ घर भन्जन चौतारी हुँदै गुन्जिन्छ मन पाखा
8: कार्यक्रम लोक भाका
7: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा।

नमस्ते नमस्कार अनि हार्दिक नानी लोक सांगीतिक अभिवादन शुभ बिहानी कार्यक्रम लोकभाका सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरूमा आज म कार्यक्रम प्रस्तुता सृष्टि खत्री उपस्थित भइसकेकी छु र रहन्छु अबको 9 बजेसम्म। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरवाराही 103.8 मेगाहर्ज अन्तर मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorwarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी रहेका छौं शनिबारको श्रृंखलामा र आजको श्रृंखलामा रहेर चाहिँ हामीले कौडा भाका सलेजो भाका र ठाडो भाकालाई कार्यक्रममा स्थान दिनेछौ। हामीलाई यस समय अवधिभर सुनेर साथ दिँदै गर्नुहोला भन्दै अहिलेको लागि भने कार्यक्रमको शुरूआत स्वरूप राख्दैछु नयाँ सालेजो भाका जसमा आवाज रहेको छ विश्व डोङ अनि चीज गुरूङको। अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर निकै नै रमाइलो सालै जफा कला कार्यक्रममा स्थान दिइसकेकी छु। फेरि पनि ढिला नगरिकन अर्को मौलिक ठाडो भाकालाई कार्यक्रममा स्थान दिँदैछु। मौलिक गोर्खाली ठाडो भाका रहेको छ, जसमा आवाज रहेको छ राजु परियार अनि चिजा तामाङको। अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर, यो निकै नै रमाइलो गोर्खाली ठाडो भाकालाई कार्यक्रम स्थान दिइसकेकी छु, जसमा आवाज रहेको थियो राजु परियार अनि छिजा तामाङको। फेरि पनि ढिला नगरिकन अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु। कौडा भाका रहेको छ, जसमा आवाज रहेको छ श्रीराम थापा मगरको। भने गीतको बोल चाहिँ फर्के मत तिम्रै मायाले रहेको छ। अहिलेको लागि भने यो भाका राख्दैछु र यो भाका सँगसँगै हामी छोटो व्यावसायिक विश्राममा जानुपर्ने बेला पनि भइसकेको छ। हामी केही समय लगत्तै फेरि पनि पुनः उपस्थित हुनेछौं। त्यतिन्जेलसम्मको लागि तपाईहरू भने रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज सुन्दै गर्नुहोला है त।

0: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका चार दुलीगौड़ा तनहुको कक्षा एघारको नयाँ भर्ना सम्बन्धी सूचना।
1: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फर्म वितरण भइरहेको छ।
2: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाई, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585, मोबाइल 9856035497 र 9856034885 सम्पर्क गर्न सकिनेछ।
2: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलीगौड़ा तनहुँ।
3: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
4: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
5: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
6: धुम्रपान गर्न छोडौं, स्वस्थ जीवन बाँचौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
1: यस दुलेगौड़ा पोलिक्लिनिकमा यही डेट 23 गते चौथो शनिवार वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ,
2: वरिष्ठ हाडजोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
1: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत
2: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामी स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
1: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: यस दुलीगौड़ा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
1: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
7: जानकारीको लागि सम्पर्क दुलेगौड़ा पोलिक्लिनिक प्राली, फोन 0564141129 र 9856031053।
1: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
7: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौड़ा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
1: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
7: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
8: आहा, घर त साह्रै चित्तो बुझ्दो भयो होइन बडी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
9: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊँ।
7: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
1: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौड़ा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142334 र 9811756606।
10: सिर्जना बोर्डिङ स्कूल पोखराको कक्षा 11 मा भर्ना खुलेको सम्बन्धी सूचना।
11: सिर्जना बोर्डिङ स्कूल सृजना चोक पोखरामा कक्षा एघारका लागि विज्ञान व्यवस्थापन तथा होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेकाले आजै भर्ना भई ठुक्क हुनुहोस्।
10: यस स्कूलमा विज्ञान विषयसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट, टुरिज्म, विज्ञान र व्यवस्थापन दुवैतर्फ कम्प्युटर साइन्स लगायतका ऐच्छिक विषयहरू अध्ययन गर्न सकिनेछ।
11: सृजना बोर्डिङ स्कूल, शान्ति मार्ग, सृजना चोक, पोखरा। फोन नम्बर 061-578-053 र 061-553-595।
12: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौंडा। प्रोप्राइटर पासा राजु। मोबाइल 98063-13-195 र 98467-15368।
13: ल नहो छिटो निस्क, अहिले फर्किन ढिला हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौंडा हेल्पोस्ट चोक, प्रोप्राइटर कृष्णराज पण्डित। फोन 065-414-008।
14: सधैँ झै यही आउँदो जेठ 30 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा,
15: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
14: उपचार हुने रोगहरू: गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, महिनावारी गडबडी, तल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा, गाँठा गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श। साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट, छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे, एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
11: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौंडा। सम्पर्क 065-414-233
15: र 98-678-87।
16: हजुर, केही सिंहको छोटो व्यावसायिक विश्राम लगत्तै फेरि पनि पुनः उपस्थित भइसकेकी छु। म कार्यक्रम प्रस्तुता सृष्टि खत्री र तपाईँले बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तरमनको आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ। र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार अनि फरक श्रृंखला साथमा भने आज चाहिँ हामी रहेका छौं शनिबारको श्रृंखलामा, र आजको श्रृंखलामा रहेर चाहिँ हामीले सालै जो ठाडो भाका मौलिक भाकालाई कार्यक्रममा स्थान दिइरहेका छौं र रहन्छौं अबको केही बेरसम्म हामीलाई सुनेर साथ दिँदै गर्नुहोला भन्दै, अहिलेको लागि भने फेरि पनि ढिला नगरिकन अर्को सालै जो भाकालाई कार्यक्रममा स्थान दिँदैछु, जसमा आवाज रहेको छ पुष्कर शर्मा अनि देवी खर्ती मगरको। अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर, निकै रमाइलो सालै झपाकडा कार्यक्रममा स्थान दिइसकेकी छु, जसमा आवाज रहेको थियो पुष्कल शर्मा अनि देवी खर्ती मगरको। फेरि पनि ढिला नगरिकन अर्को लमजुङे ठाडो भाकालाई कार्यक्रममा स्थान दिँदैछु, जसमा आवाज रहेको छ राजु परियार अनि मन्जु बिकाको। अहिलेको लागि भने भाका राख्दैछु, स्वीकार्नुहोला है ता।

हजुर, निकै रमाइलो लमजुङ्गे ठाडो भाका रहेको थियो, जसमा आवाज रहेको थियो राजु परियार अनि मन्जुविकाको। यो भाकालाई कार्यक्रममा स्थान दिइसकेकी छु र यो भाका सँगसँगै हामी चाहिँ आज कार्यक्रमको अन्तिममा आइसकेका छौं। आजको श्रृंखलाबाट छुटेर जानुपर्ने बेला पनि भइसकेको छ। आजको श्रृंखलामा हामीलाई तीनजेलसम्म सुनेर साथ दिनुहुने सम्पूर्णलाई धेरैभन्दा धेरै धन्यवाद दिँदै जाँदा जाँदै चाहिँ अर्को कौडा भाकालाई कार्यक्रममा स्थान दिँदैछु। आई म त खैजरीको तालाई सुनेर पुलको कौडा भाका रहेको छ, जसमा आवाज रहेको छ नवराज थापा, राजकुमार बगर अनि प्रसाद थापाको। र यो भाका सँगसँगै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुता सृष्टि खत्री विदा हुन्छु। तपाईहरू भने रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर मनको आवाज सुन्दै गर्नुहोला है त।

0: आजो पनि भाटड आयो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
1: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको बेथा तिमलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिमलो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करार मात्रै भयो
0: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
1: तिमीलाई पड्किने बाहेकहरू केही आउँदैन क्या रे दुले रोडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे हो त्यही जाने हो
2: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
3: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855683507 कविता श्रेष्ठ सम्पर्क 0654140055 र 9846688817

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार तुलेगौडा वाक इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324793 र 9856283।
2: तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
3: अब चिन्ता नलिनुहोस्। शरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
2: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
3: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
2: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
3: प्रोपाइटर दुर्गामान श्रेष्ठ। सम्पर्क 9843661209 र 9801417718। आजै सम्पर्क गर्नुहोस्।
4: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
5: दिदी पनि नमजाले झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
6: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै
4: ग्राहकले पालेको खसी काटी छन् कि क्या हो?
5: दिदी पनि नमजाले झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
6: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक।

0: तौला फोन 0065905065 मोबाइल 98166034372।
1: दाई बन्केवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165095301।

0: नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
1: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
0: भारतमा रहेका परराष्ट्र मन्त्री खनालले आज समकक्षी एस जयशंकरसँग भेटवार्ता गर्दै द्विपक्षीय हित र विकास साझेदारी लगायतका विषयमा छलफल हुने।
1: राष्ट्रपाको जिल्ला अधिवेशन आज शुरू हुँदै पहिलो दिन आज 36 जिल्लाको नेतृत्व चयन गरिने।
0: लेयर्स कुखुरा पालक संघद्वारा अण्डाको मूल्य फेरि वृद्धि, खुद्रा बजारमा प्रतिगोटा मूल्य 25 रूपियाँ पुग्यो।
1: अमेरिकी एक संघीय अदालतद्वारा ट्रम्प प्रशासनको एक महत्वपूर्ण आप्रवासन नीति खारेज। होर्मुज जलमार्गमा इरानी ड्रोनमाथि सेन्ट्रल कमाण्डको आक्रमण।
0: र भारत र अफगानिस्तान बीच एकमात्र टेस्ट क्रिकेट आज शुरू हुँदै भारतीय टोलीमा उपकप्तान फेरबदल।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: समाचार अब विस्तारमा। दिल्लीको तीन दिने भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री श्री शिर खनालले आज समकक्षी एस जयशंकरसँग भेट गर्दै हुनुहुन्छ। भारतको नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा जयशंकरसँग औपचारिक द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि शिष्टाचार भेट हुने चर्चा भए पनि दुवै पक्षले औपचारिक पुष्टि गरेका छैनन्। भ्रमण अघि मन्त्री खनालले नेपाल भारत सहकार्यसँग सम्बन्धित विषयमा सबै मन्त्रालयसँग छलफल गर्नुभएको थियो। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालका अनुसार दुई देशबीच विकास साझेदारी, लगानी, जनस्तरको सम्बन्ध लगायत वृहत कार्यसूचीमा दुई परराष्ट्र मन्त्रीहरूबीच छलफल हुने बताउनु भएको छ। राष्ट्रपा सभापति रवि लामिछानेसँगको भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्राथमिकता दिन र त्यसअनुसार सहकार्य गर्न तयार रहेको बताउनु भएको थियो। तीनै सूची बोकेर खनाल भारत गएको बताइन्छ। खनालले भारत जानुभन्दा एक दिन पहिले ईपीजी प्रतिवेदनको साँचो बुझ्नु भएको थियो, तर सीमा विवादबारे प्रश्न गर्दा खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूलाई थप बताउन चाहनु भएन। तत्कालिक सरकारका सबै विषयमा छलफल हुने उहाँले बताउनु भएको थियो। खनाल भोलि स्वदेश फर्किने कार्यक्रम छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको जिल्ला अधिवेशन आजदेखि शुरू हुँदैछ। राष्ट्रपाले 77 जिल्लामा तदर्थ समिति बनाइसकेको छ। पछिल्लो पटक तदर्थ समिति डोल्पामा गठन गरिएको थियो। राष्ट्रपाले आज 36 जिल्ला र भोलि 25 जिल्लाको अधिवेशनका लागि पार्टीका तल्लो समितिहरूलाई स्वीकृति दिएको छ। तदर्थ समिति बने पनि गण्डकीका दुई हिमाली जिल्ला मुस्ताङ र मनाङमा भने अधिवेशन नगरिने भएको छ। ती जिल्लामा ओडा र पालिकाको समेत अधिवेशन गरिएको छैन। कुनै जिल्लामा 30% पालिकाको अधिवेशन सकिए जिल्ला अधिवेशन गर्न सकिने गरी पार्टीले निर्णय लिएको थियो। आज र भोलि जिल्ला अधिवेशन गरेर जेठ 26 असार 1 गतेसम्म प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका छ। राष्ट्रपाको प्रथम महाधिवेशन भने असार 7 देखि 9 गतेसम्म चितवनमा हुनेछ।
1: नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको फार्म समर्थन मूल्य फेरि बढ़ाएको छ। नयाँ मूल्य सूची अनुसार एक सेल अण्डाको मूल्य प्रति क्रेट 560, ठूलो अण्डाको 545, मध्यम आकारको अण्डाको 515 तथा सानो अण्डाको प्रति पेटी 3,000 रूपियाँ कायम गरिएको छ। यसअनुसार खुद्रा बजारमा अण्डाको मूल्य करिब 25

0: भएको संघका अध्यक्ष विनोद पोखरेलले जानकारी दिनुभयो। पोखरेलले गर्मी मौसमका कारण उत्पादनमा आएको उतार चढ़ाव तथा किसानको बढ़दो उत्पादन लागतलाई ध्यानमा राखेर नयाँ समर्थन मूल्य निर्धारण गरिएको बताउनुभयो। पछिल्लो एक महिनाको अवधिमा अण्डाको मूल्य निरन्तर उकालो लागेको छ। वैशाख 24 गते एक सेल अण्डाको मूल्य प्रति क्रेट 465 रहेकामा नयाँ मूल्य 560 पुगेको छ, जुन 95 रूपियाँ अर्थात करिब 20 प्रतिशतले बढ़ी हो। सोही अवधिमा ठूलो अण्डाको मूल्य 490-545, मीडियम अण्डाको 400-515 तथा सानो अण्डाको प्रतिपेटी मूल्य 2300-3000 पुगेको छ। किसानले दाना, औषधि तथा अन्य उत्पादन सामग्रीको लागत बढ़दै जाँदा मूल्य समायोजन आवश्यक भएको पोखरेलले बताउनुभयो। अहिले अण्डाको उत्पादन लागत प्रति गोटा 19.12 पर्ने गरेको छ। नयाँ समर्थन मूल्य लागू भएपछि किसानले लागत नजिकको मूल्य पाउन थालेका छन्।
1: नेपाली ब्रो भनेर चिनिने टिकटकर कुमार थापा मगरले आफ्नै पत्नीको हत्या गरेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवन कुमार भट्टराईका अनुसार उनले 42 वर्षीय श्रीमती ईश्वरी भुजेलको टाउकोमा रड प्रहार गरी हिजो राति हत्या गरेका हुन्। तारकेश्वर नगरपालिका स्थित लोलाङ पैयौंटारमा भएको यो घटनामा घाइते भुजेलको त्रिवी शिक्षण अस्पताल महाराजगंजमा उपचारका क्रममा मृत्यु भएको हो। नेपाली ब्रो भनेर कुमारले आफूलाई रेस्लर र फाइटरका रूपमा पनि चिनाउने गर्दछन्। ईश्वरी सैनिक सेवामा थिइन्। उनीहरूबीच सम्बन्ध विच्छेदको तयारी थियो। हिजो बेलुकी ईश्वरी कामबाट फर्किने समय मिलाएर कुमार बाटो ढुकेर बसेका थिए। एसपी भट्टराईका अनुसार ईश्वरी घर अगाडि पुग्न साथ रडले हानेर घाइते बनाएका थिए। उनलाई स्थानीयहरूले तत्कालै तारकेश्वर अस्पताल लगेका थिए। अत्यधिक रक्तस्राव भएपछि थप उपचारका निम्ति शिक्षण अस्पताल लगिएको थियो। कुमारलाई हिजो राति नै बालाजुबाट पक्राउ गरी भद्रकालीमा राखिएको एसपी भट्टराईले बताउनुभयो।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: भाइ भाइ भाइ सामान पुर्याउने अनि आइहाल्ने अरू सामान पुर्याउनु छ।
3: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा
2: मिलाउँछु।
3: यतातिर कता नि?
2: यो त साइड जब दाइ, यो चाहिँ मेन।
3: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
2: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
3: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लो गार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ।
3: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
3: सुरक्षा घरको
2: साथ जीवन भरको।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। बाँकेको नेपालगंजमा आजदेखि रूपान्तरणका लागि प्रविधि राष्ट्रिय सम्मेलन हुँदैछ। लुम्बिनी प्राविधिक विश्वविद्यालय इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थान अन्तर्गतको अनुसन्धान नवप्रवर्तन तथा विकास एकाईको आयोजनामा दुई दिने सुराष्ट्रिय सम्मेलन हुन लागेको हो। प्राविधिक ज्ञानको प्रभावकारी कार्यान्वयन मार्फत समाजमा देखिएका समस्या समाधान खोज्न सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थानका डीन डाक्टर नीरज केसीले जानकारी दिनुभयो। उहाँका अनुसार सम्मेलनमा विभिन्न विषयगत 9 सत्र सञ्चालन हुनेछन्। विभिन्न देशका विज्ञलाई वक्ताका रूपमा आमन्त्रण गरिएको छ। नेपालगंजलाई प्रविधिको केन्द्रको हबका रूपमा विकास गर्न सम्मेलनले सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको उपकुलपति ढकालको भनाई छ। विश्वविद्यालयका कुल सचिव सह प्राध्यापक रोहित बहादुर भण्डारीले समुदाय र प्राविधिक विश्वविद्यालय बीचको सम्बन्ध सुदृढ़ बनाउन सम्मेलन उपयोगी हुने बताउनुभयो। सम्मेलनका संयोजक तत्र भोज भट्टका अनुसार वक्ता विषयविज्ञ अनुसन्धानकर्ता तथा विद्यार्थी गरी करिब 250 जनाको सहभागिता रहनेछ।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकामा एक संघीय न्यायाधीशले ट्रम्प प्रशासनको एक आप्रवासन नीति खारेज गरिदिएका छन्, जुन नीति 39 देशका आप्रवासीहरूका लागि अमेरिकामा बसोबास गर्न र प्रवेश अनुमति प्राप्त गर्ने प्रक्रिया कठिन बनेको थियो। समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकाको रोड आइल्याण्ड जिल्ला अदालतका प्रमुख न्यायाधीश जोन म्याक कोनेल जुनियरले यी नियमहरूले अफ्रिका, एसिया, ल्याटिन अमेरिका तथा पश्चिम एसियाका देशहरूका नागरिकलाई कानूनी अनिश्चिततामा पारेको बताउनु भएको छ। आप्रवासीहरूले कानूनी प्रक्रिया पालना गरिरहेको तर अमेरिकी नागरिक तथा आप्रवासन सेवा यूएससीआईएसले आवेदनलाई अगाडि नबढ़ाएका कारण उनीहरू महीनौसम्म रोकिएको न्यायाधीशको ठहर छ। न्यायाधीश म्याककोनेलले यी नीतिहरू कानूनी अधिकार बिना बनाइएका र आप्रवासी विरोधी सोचबाट प्रभावित रहेको बताउनुभयो। वाशिङटन डीसीमा दुईजना नेशनल गार्ड सैनिकमाथि गोली प्रहार भएको घटनापछि ट्रम्पले यी नीति त तय गर्नुभएको थियो। यसैबीच अमेरिकी सेनाले होर्मुज जलमार्गतर्फ पठाइएका इरानका चारवटा ड्रोन खसालेको छ। अमेरिकी सेन्ट्रल कमाण्डले आज बिहानै यसबारे जानकारी दिएको हो। यी ड्रोनहरूले समुद्री यातायातका लागि खतरा उत्पन्न गरिरहेको अमेरिकी सैनिकको दावी छ। यस घटनाबारे इरानले अहिलेसम्म कुनै सार्वजनिक प्रतिक्रिया दिएको छैन। यसअघि कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा एकजनाको मृत्यु भएको थियो भने 60 जना भन्दा बढ़ी व्यक्ति घाइते भएका थिए।
1: अब खेल समाचार। भारत र अफगानिस्तान बीचको एकमात्र टेस्ट क्रिकेट म्याच आज मुल्लानपुरमा शुरू हुँदैछ। खेल शुरू हुनु ठिक अगाडि भारतीय टोलीमा ठूलो रणनीतिक फेरबदल गरिएको छ। भारतीय मुख्य प्रशिक्षक गौतम गम्भीरले हाल खराब फर्मबाट गुज्रिरहेका विकेट किपर ब्याटर ऋषभ पन्तलाई उपकप्तानको जिम्मेवारीबाट मुक्त गरेका छन्। पन्तको स्थानमा केएल राहुललाई कप्तान शुभमन गिलको नयाँ उपकप्तान नियुक्त गरिएको छ। प्रशिक्षक गम्भीरले पन्तलाई कप्तानीको अतिरिक्त दबावबाट मुक्त राख्दै आफ्नो स्वाभाविक र आक्रामक ब्याटिङमा ध्यान केन्द्रित गर्न सल्लाह दिएको जनाइएको छ। महाराजा यादवेन्द्र सिंह क्रिकेट स्टेडियमको कड़ा पीच र बलियो अफगानिस्तान विरूद्ध घरेलू टोली भारत नयाँ रणनीति र नयाँ उपकप्तानका साथ मैदान उत्रदै गर्दा यो खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ।
0: अब मौसम। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ, जसको प्रभावले हाल लुम्बिनी कर्णाली र सुदूरपश्चिम लगायत बाँकी हिमाली तथा पहाड़ी भूभागमा साधारणतया बादल र तराई भूभागमा मुख्यतया सफा रहेको छ। बागमती र गण्डकी प्रदेशका पहाड़ी र हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो कोशी लुम्बिनी कर्णाली प्रदेश लगायत देशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा तथा तराई भूभागका एक दुई स्थानमा चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। मधेस बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो दिन हुने सम्भावना छ। राति कोशी प्रदेश लगायत देशका हिमाली भूभागका थोरै स्थान, मधेस प्रदेश तथा बागमती र गण्डकी प्रदेश का पहाड़ी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: भारतमा रहेका परराष्ट्र मन्त्री खनालले आज समकक्षी एस जयशंकरसँग भेटवार्ता गर्दै द्विपक्षीय हित र विकास साझेदारी लगायतका विषयमा छलफल हुने।
0: राष्ट्रपाको जिल्ला अधिवेशन आज शुरू हुँदै पहिलो दिन आज 36 जिल्लाको नेतृत्व चयन गरिने।
1: लेयर्स कुखुरा पालक संघद्वारा अण्डाको मूल्य फेरि वृद्धि, खुद्रा बजारमा प्रतिगोटा मूल्य 25 रूपियाँ पुग्यो।
0: अमेरिकी एक संघीय अदालतद्वारा ट्रम्प प्रशासनको एक महत्वपूर्ण आप्रवासन नीति खारेज। होर्मुज जलमार्गमा इरानी ड्रोनमाथि सेन्ट्रल कमाण्डको आक्रमण।
1: र भारत र अफगानिस्तान बीच एकमात्र टेस्ट क्रिकेट आज शुरू हुँदै भारतीय टोलीमा उपकप्तान फेरबदल।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र बिदा हुन्छौं। नमस्कार।
5: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस्।
6: पहिला यो मोबाइल हेर्नुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासै बिग्रियो।
7: खै दिनुहोस् त। ए ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
6: अनि बन्छ त दाई?
7: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
8: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्तीसोनीको ठिक पारिपट्टि
9: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसेसरी सामानहरू उपलब्ध छन्।
10: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
9: प्रोपाइटर राजन पौडेल, मोबाइल 98560-62029।
11: एभुडे, तिमीले भने जस्तै घर बने, हेर त, खुसी त छौ नि।
12: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
11: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेलपुस्तोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
12: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
13: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
14: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौड़ा।
15: प्रोपाइटर रबिन थापा सम्पर्क 9856033398 र 9845010950।
16: सूर्योदय इंग्लिश बोर्डिंग स्कूल भुरुङ्गेमा कक्षा 11 को नया भर्ना खुल्यो।
17: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
16: सूर्योदय इंग्लिश बोर्डिङ स्कूल शुक्ला गण्डकी 6 भुरुङ्गी।
17: हाम्रा विशेषताहरू
16: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने
17: पर्याप्त खेलकुद अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा
16: सम्पन्न भवन पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
17: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
16: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0565174779 र 9856062265।
18: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
19: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
18: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9510888461 र सिजन गुरुङ 9705440900।
20: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन केले मोहनी लगाएर हो?
21: साँच्चीकै मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
20: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
21: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
19: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमनी स्कूल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
22: यसैले यसको बुवा, यसपालि अलिअलि गर गर्न जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हुने, मान सम्मान इज्जत बनेको।
23: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वासिलो सुनचारी पसल खोजौला नि।
22: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
24: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुको साथै खरिद बिक्री तथा साटफेट पनि गरिन्छ।
25: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेट गर्दा उचित मूल्य पाइनेछ।
24: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, दूर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बन्केवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9811716069, राजु विश्वकर्मा 9807169142।
26: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो, मेरै आँखा पोलेर हेर्ने भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
24: अब चिन्ता नलिनुहोस्। आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ। साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ। ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा। प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9508501422, दिपेश मल्ल ठकुरी 9508501420, दीप मल्ल ठकुरी 9460141530।
0: सुन्नु न श्रेया, यो चाया पोतो डन्डीफोर एलर्जीले मेरो अनुहार नै।
1: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
0: कहाँ?
1: गण्डकी मेडिकल हल।
2: हो, गण्डकी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
1: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन, अनुहारको डन्डीफोर, कोठी, दाग र पेटको धस हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
2: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिद्धेलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
0: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0965903969, मोबाइल 9840826926।
24: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
3: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र पारिन्छ कि?
24: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
3: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
24: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी 4 आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छैला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज, खैरेनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9560243420, 9801454674 र 9460243420।
4: सफलताको अर्को नाम जुनियर सिटिजन्स एकेडमी माध्यमिक विद्यालय।
5: शिक्षा बस्तीको आईओएममा एमबीबीएस अध्ययनको सफलता तथा सार्थक सुवेदीको आईओई इन्जिनियरिङ सफलताको निरन्तरता। सन्ध्या पौडेल, श्वेता ढुङ्गाना, प्रमीक्षा राणा भाट, कृष्णा परियार र मल्लिका तिमिल सिन्हा लगायतको मेडिकल क्षेत्रमा उत्कृष्ट उपलब्धि।
4: इन्जिनियरिङ तर्फ सुबित पोटेल, प्रीतम आचार्य र लप्सन आले तथा सीएसआईटीमा शुभम गुरुङ र सबिन गुरुङको उल्लेखनीय सफलता। बीबीए, बीएचएम लगायत विभिन्न क्षेत्रमा पनि विद्यार्थीहरूको उत्कृष्ट उपलब्धि।
5: केवल पढाइ मात्र होइन, अनुभवी तथा समर्पित शिक्षक टोली, प्रविधि मैत्री स्मार्ट कक्षा, आधुनिक साइन्स, होटल म्यानेजमेन्ट तथा कम्प्युटर ल्याब, व्यवहारिक एवं अनुसन्धानमुखी शिक्षण पद्धति, नियमित अतिरिक्त कक्षा, करियर काउन्सिलिङ तथा व्यक्तित्व विकासका विशेष कार्यक्रम।
4: फुटसलमा हिसान कास्की विजेता, गण्डकी स्तरीय प्रतियोगितामा सदाबहार उत्कृष्ट प्रदर्शन र प्रदेश स्तरीय ह्यान्डबल प्रतियोगितामा तेस्रो स्थान।
6: आज हाम्रा विद्यार्थीहरू अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया र बेलायत लगायतका देशका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूमा अध्ययनरत छन्। 47 वर्षको उत्कृष्ट इतिहास बोकेको शैक्षिक धरोहर जेसीए स्कूलमा शैक्षिक सत्र 2083 लागि साइन्स म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, टुरिज्म एन्ड माउन्टेनियरिङ विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो। आजै सम्पर्क गर्नुहोस् जुनियर सिटिजन एकेडेमी माध्यमिक विद्यालय पोखरा 26 बुढी बजार, पृथ्वी राजमार्ग सँगै।
7: फोन 061-411-398 061-411-503 98-627-61-481 98-63-32-582 फेसबुक जेसीए स्कूल पोखरा।
8: हेर त रगतै रगत भो छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
9: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिच बाटोमा बाटो काटेको।
8: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
9: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
8: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
10: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौं, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
11: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
12: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुको सूचना। आयोडिन हाम्रो शरीरलाई आवश्यक सूक्ष्म पोषक तत्व हो, यो हामीले खाना खानबाट मात्र चाहिने मात्रामा पूरा नहुने हुँदा दुई बालबालिकाको छिन्न भएको नुन मार्फत खानेकुरामा राखी खानु आवश्यक छ। दैनिक रूपमा 5 ग्राम 1 चिया चम्चा भन्दा कम दुई बालबालिकाको छिन्न भएको प्याकेटको नुन खाऊ। आयोडिनयुक्त नुनलाई घाम र पानीको प्रभाव नपर्ने गरी सुरक्षित तरिकाले राख्ने गरौं। आयोडिन नुन खान छोडेमा आयोडिनको कमीले हुने विकृतिहरू पुनः देखिन सक्ने हुनाले यस्तो नुन घर परिवारको दैनिक खाने खानामा नियमित रूपले प्रयोग गरौं। नुनमा भएको आयोडिन जोगाउनको लागि पाकेट सकेपछि मात्र खानेकुरामा नुन राख्ने गरौं। प्रदेश जनस्वास्थ्य कार्यालय तनहुको जनहितमा जारी सन्देश।
20: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किन मुनि लगाएर हो?
21: साँच्चै कि मुनि नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त, जे हेर्यो त्यही मुनि लाउने खालको छ।
20: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
21: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
19: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा पञ्चमणि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 98-1-41-35-622।
13: एक सौ 103.8 अंतर्मन को आवाज।

0: ए सन्दी यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो आयु पनि 45 वर्ष नै पो हुने हो कि चिन्ता लाग्छ हौ सन्दी
1: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सन्दी खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ
2: हजुर स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानी प्रबन्ध निर्देशक हरि खड्का सम्पर्क 9800 28 28 810 9800 28 28 811 र 9800 28 28 816
3: यी 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन् यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
4: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ
5: ए सबिना यस्तो हतारमा कता हो
6: ए प्रदीप हेर न बेगो दिन पनि आइसक्यो गरगहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
5: ल बिहेको गरगहना बनाउन पोखरा नै जानुपर्छ त यही धुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको
7: हजुर हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना विभिन्न राशि अनुसारका पत्थरहरू अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ
8: यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ
7: सम्पर्क बनकेवा कालिका सुनचादी पसल धुलेगौडा बनकेवा चोक तनहु प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 9860878528 र 9800286142
9: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा
10: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
9: उपचार सेवाहरू
10: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसा लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
9: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
10: रक्तनाली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
9: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
10: शरीरमा जम्मा भएको पस पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
9: पाठीघरको मासु युटेरिन फाइब्राइड एम्बुलाइजेसन पाठीघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
10: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-7878-582-7979-582-7980
11: निसन्तान 15 बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
12: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनु हिराजन आगामी असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
11: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौड़ा, फोन 0625414233, मोबाइल 9968168887। मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
12: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार।
11: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
13: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
11: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
13: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
11: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङ को मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला।
12: सम्पर्क फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
14: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 9846656999 छ।
15: आज हामी हाम्रो खानामा आइरन भन्ने पोषण तत्वको महत्वको बारेमा छलफल गरौँ है। किशोर अवस्थामा तीव्र रूपमा शारीरिक र मानसिक विकास हुने हुनाले आइरन युक्त पोषिलो खानेकुरा खानुपर्छ। खानामा भएको आइरन तत्वले हाम्रो शरीरमा रगतको कमी हुन दिँदैन।
16: हामीलाई कसरी रगतको कमी हुन्छ त मिस?
15: केटीहरूमा महिनावारी शुरू भएपछि रगतको कमी हुन सक्छ। त्यस्तै शारीरिक सरसफाईको कमीले जुकाको संक्रमण भएमा तथा घाउ चोट लागेर धेरै रगत बगेमा पनि रक्त अल्पता हुन सक्छ।
16: यो रक्त अल्पता भएमा के हुन्छ नि मिस?
15: थकाइ लाग्ने, बौद्धिक क्षमता तथा शारीरिक स्फूर्तिमा कमी आउँछ।
16: यसबाट बस्न के गर्छ मिस?
15: नियमित रूपमा हरियो सागपात खानुको साथै आइरन फोलिक एसिड चक्की नियमित रूपमा खाने गर्नुपर्छ।
16: यो चक्की कहाँ पाइन्छ मिस?
15: स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयं सेविकासँग नियमित रूपमा निशुल्क पाइन्छ। साथै अभियानको क्रममा विद्यालयमा समेत पाइन्छ।
4: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
17: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
18: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
17: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समय पाइने रहेछ।
18: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
19: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
20: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
12: ग्राहकको चाहना नै हाम्रो दृष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
19: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
12: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9846161220।
17: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
21: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
17: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
0: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9921653507।
1: सुन, शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौँ।
22: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
1: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा फेत्री बजार।
23: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाह का सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार, प्रोप्राइटर भूज बहादुर सुना,
24: मोबाइल 9800585537 र 9800665859।
25: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
26: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्नल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
25: ओके, लेट्स डन।
26: हजुर, सिक्किल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
25: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्पिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
26: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9560285543 र 9847000787।
27: एक सय 3 थुप्रो 8 अन्तर्मनको आवाज।

0: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
1: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
0: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
2: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलीगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै सामानमा पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनिटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, बेन्च तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 9856078302 र 9846078302।
3: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका 7 दुलीगौडा पाँखुको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना।
4: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल। यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
5: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाइ, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
4: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0654142585, मोबाइल 9856035497 र 9856034885 सम्पर्क गर्न सकिनेछ।
5: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलीगौडा तनहुँ।
6: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
7: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
6: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 0615885595044044
7: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: ताइनी दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
8: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
2: खै ल्याउन त कहाँबाट ल्याए कुन्नी कान्छे, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
9: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
2: ए हो र, हस् दाई म आजै जान्छु।
5: हजुर, यस हाइजेनिक राञ्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
4: हाइजेनिक राञ्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
10: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: अब दुलीगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
10: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
5: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
10: फाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
5: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
10: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
5: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
10: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
5: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
10: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
5: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा
11: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर्स सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
12: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 9825519122 9008 र 9847769246।
13: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
14: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
13: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
15: संसार ढुङ्गा कटिङ उद्योग शुक्लागन्डकी दुई टाछे पानी तनहु प्रोपाइटर रमेश भुजेल फोन 9855324775 र 9801324775।
16: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
17: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
16: बजारै भरे फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले?
18: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
16: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
5: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गीला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्ने पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
15: प्रोपाइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9151166136।
19: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै आनन्दहरू प्रभुसँगको यो आत्मीय जुनले म एकदमै आनन्दित महसुस गर्छु।
20: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
12: आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी सात सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856020279।
19: प्रभुसँगको यो आत्मीय जुनले म एकदमै आनन्दित महसुस गर्छु।
20: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
12: आधिकारिक

0: साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165301।
1: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
2: धोरबाराही हाइलाइट्स को साथमा
3: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस अफसेट प्रेस दुलेगौडा बीपी चोक
2: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461493004।

नमस्कार, बिहान 10 बजेको ढोरबाराई हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पाठ एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको जिल्ला अधिवेशन आजदेखि शुरू हुने भएका छन्। रासोपाले 77 जिल्लामा तदर्थ समिति बनाइसकेको छ। पछिल्लो पटक तदर्थ समिति डोल्पामा गठन गरिएको थियो। तदर्थ समिति बने पनि गण्डकीका दुई हिमाली जिल्ला मनाङ र मुस्ताङमा भने अधिवेशन नगरिने भएको छ। ती जिल्लामा ओडा र पालिकाको समेत अधिवेशन गरिएको थिएन। कुनै जिल्लामा 30% पालिकाको अधिवेशन सकिए जिल्ला अधिवेशन गर्न सकिने गरी पार्टीले निर्णय लिएको थियो। आज र भोलि जिल्ला अधिवेशन गरेर जेठ 26 असार 1 गतेसम्म प्रदेश अधिवेशन गर्ने कार्यतालिका रहेको छ। रासपाको प्रथम महाधिवेशन भने असार 7 गतेदेखि 9 गतेसम्म चितवनमा हुँदैछ। पूर्व गृहमन्त्री सुदन गुरूङमाथि छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ। छानबिन समितिका संयोजक अच्युत प्रसाद भण्डारीले प्रतिवेदन प्रधानमन्त्री बालेन्द्र शाह समक्ष बुझाउनु भएको हो। गएको वैशाख 28 पूर्व न्यायाधीश भण्डारीको नेतृत्वमा महालेखा नियन्त्रक शोभकान्त पौडेल र महाधिवक्ताको कार्यालयका सह न्यायाधिवक्ता अच्युत मणिले उपाने सदस्य रहेको समिति गठन भएको थियो। छानबिन समितिले गुरूङसँग बयान लिएर प्रतिवेदन तयार पारेको हो। भट्टको लिबर्ट्री माइक्रो इन्सुरेन्स र स्टार माइक्रो इन्सुरेन्सको शेयर किनेको विषयमा समितिले छानबिन गरेको हो। भट्टको कम्पनीमा नाम जोडिएपछि गएको वैशाख 9मा गुरूङले गृहमन्त्रीबाट राजीनामा दिनुभएको थियो। विभिन्न देशका राजदूत तथा स्थानीय प्रतिनिधि पदका लागि झण्डै 3000 जनाको आवेदन परेको छ। इतिहासमै पहिलो पटक खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्तिका लागि गरिएको आह्वानमा अत्यधिक आकर्षण देखिएको हो। परराष्ट्र मन्त्रालयले गएको जेठ 14 गतेदेखि हिजोसम्म आवेदन आह्वान गरेको थियो। यस अवधिमा अनलाइन इमेल तथा भौतिक उपस्थिति मार्फत ठूलो संख्यामा आवेदन प्राप्त भएको मन्त्रालयले जनाएको छ। सरकारले 13 राजदूत तथा स्थायी प्रतिनिधि पदका लागि आवेदन आह्वान गरेको हो। तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारले राजनैतिक नियुक्ति पाएका विभिन्न 10 देशका राजदूतहरू फिर्ता बोलाएको थियो भने पछि वर्तमान सरकारले राजनैतिक नियुक्ति पाएकाहरूलाई पदमुक्त गरेको हो। राजदूत पद खाली भएपछि सरकारले खुल्ला प्रतिस्पर्धा मार्फत आवेदन आह्वान गरेको छ। सबै आवेदनको रुजु तथा प्रमाणीकरण पछिको मन्त्रालयले योग्य उम्मेद्वारहरूको सूची मन्त्री परिषदमा पठाउने तयारी गरेको छ। मन्त्री परिषदले सिफारिश गरेको उम्मेद्वार को संसदीय सुनवाई भएपछि राष्ट्रपतिबाट राजदूत नियुक्ति गर्ने संवैधानिक प्रावधान रहेको छ। नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ। इच्छुक सबैले आउँदो असार 5 गतेभित्र इमेल मार्फत सुझाव दिन सक्ने राष्ट्र बैंकले जनाएको छ। इमेल ठेगानाबाट मौद्रिक नीतिका लागि सुझाव दिन सकिनेछ। साउन 15 गतेभित्र राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ। पछिल्लो समय न्यून कर्जा प्रवाह, बढ़दो निक्षेपका कारण अधिक तरलता व्यवस्थापन, बढ़दो महँगी र घट्दो ब्याज दर व्यवस्थापन बैंकिङ क्षेत्र

चुनौती बनेको छ। नेपाल यश कुखुरा पालक संघले अण्डाको भाव फेरि बढ़ाएको छ। संघको काठमाडौँमा हिजो भएको भौतिक एवं भर्चुअल बैठकले आज शनिबारदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो। संघका अध्यक्ष विनोद पोखरेलका अनुसार देशभरका अण्डा उत्पादक किसान तथा व्यवसायीको छलफल तथा सिफारिशका आधारमा चितवनलाई मुख्य आधार क्षेत्रमा नै नयाँ दर रेट तथा तय गरिएको छ। नयाँ मूल्य सूची अनुसार एक्सएल अण्डाको मूल्य प्रति क्रेट 30 वटाको 560, ठूलो अण्डाको 545, मध्यम अण्डाको 515 तथा सानो अण्डा प्रति पेटी अर्थात 6 क्रेटको 3000 रूपियाँ कायम गरिएको छ। अब खुद्रा बजारमा एउटा अण्डाको मूल्य झण्डै 25 रूपियाँ भएको छ। अध्यक्ष पोखरेलले गर्मी मौसमका कारण उत्पादनमा आएको उतार चढ़ाव र किसानको बढ़दो उत्पादन लागतलाई ध्यानमा राखेर नयाँ समर्थन मूल्य निर्धारण गरिएको बताउनु भएको हो। पछिल्लो एक महिनाको अवधिमा अण्डाको मूल्य निरन्तर बढ़िरहेको छ।

परराष्ट्र मन्त्री सुशील खनाल भारतको औपचारिक भ्रमणका क्रममा हिजो शुक्रबार नयाँ दिल्ली पुगिसक्नु भएको छ। भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकरको निमन्त्रणमा मन्त्री खनाल दिल्ली जानु भएको हो। नयाँ दिल्ली स्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उर्लिएका परराष्ट्र मन्त्री खनाललाई भारतका लागि नेपाली कार्यवाहक राजदूत डाक्टर सुरेन्द्र थापा र भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले स्वागत गर्नुभएको थियो। भ्रमणका क्रममा मन्त्री खनालले आफ्ना भारतीय समकक्षी डाक्टर जयशंकरसँग द्विपक्षीय वार्ता गर्नुका साथै अन्य उच्चस्तरीय भेटघाटहरूमा सहभागिता जनाउने कार्यक्रम रहेको छ। भ्रमणले नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउनका साथै आपसी सहयोगका क्षेत्रहरूलाई अझ फराकिलो बनाउने अपेक्षा गरिएको छ। भ्रमणले नेपाल र भारत बीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउनका साथै आपसी सहयोगका क्षेत्रहरूलाई अझ फराकिलो बनाउने अपेक्षा गरिएको छ।

0: सशस्त्र प्रहरी बल नेपालले विभिन्न ठाउँबाट नियन्त्रणमा लिएका 780 वटा विद्युत गाडीको सम्बन्धमा विस्तृत छानबिन गर्न सरकारले समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले विशेष निर्देशनमा अर्थ मन्त्रालय, भन्सा विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधिहरू सम्मिलित संयुक्त छानबिन समिति गठन गरिएको हो। सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाको अनुसार विशेष सूचनाका आधारमा मुस्ताङको कोरोना नाकाबाट 775, नुवाकोटको पासाङ हालमु सड़क खण्डबाट 2 र धादिङको आदमघाटबाट 2 गरी कुल 780 वटा विद्युतीय गाड़ी नियन्त्रणमा लिएको छ। नियन्त्रणमा रहेका गाड़ीहरू वैधानिक रूपमा आयात गरिएका हुन् वा भन्सार प्रक्रिया छलेर भित्राएका हुन् भन्ने विषयमा समितिले विस्तृत अनुसन्धान गर्नेछ। छानबिनको अन्तिम प्रतिवेदन नआएसम्म सबै गाड़ी सशस्त्र प्रहरी बलकै निगरानीमा रहनेछन्। पोखरा महानगरपालिकाले पोखरा बस पार्क क्षेत्रको राजमार्गतर्फ सड़क विस्तारका लागि नाप जाँच शुरू गरेको छ। सिटी पुलको दक्षिणतर्फ निर्माणाधीन नयाँ पुलसँगै जोड़िएको सड़क खण्ड निर्माण र कालोपत्री गर्नका लागि महानगरले हिजो रेखाङ्कन र नाप जाँचको काम अगाडि बढ़ाएको हो। महानगरपालिकाले राजमार्गको केन्द्रबिन्दुबाट 25 मिटर मापदण्ड र थप 2 मिटर सेट ब्याग कायम गरी सड़कका लागि आवश्यक क्षेत्र उपलब्ध गराउने तयारी गरेको छ। यो खण्ड अन्तर्गत पुलसँग सम्बन्धित सड़कको पूर्वतर्फ निर्माण हुन बाँकी भाग र पश्चिमतर्फ पोखरा घरसम्मको सड़क निर्माण तथा कालोपत्री गर्ने जिम्मा सम्बन्धित निर्माण कम्पनीलाई नै दिएको छ। निर्माण कार्यलाई गति दिनका लागि सड़कको क्षेत्राधिकार खाली गराउने दायित्व महानगरपालिकाको भएकाले नापजाँच गरिएको पोखराका मेयर धनराज आचार्यले जानकारी दिनुभएको छ। तनहुँको बस नगरपालिकाले अवैध संरचना 35 दिनभित्र हटाउन निर्देशन दिएको छ। दाउली बजारको सड़क अधिकार क्षेत्र र सड़क पेटीलाई अवरोध पुर्याउने गरी निर्माण गरिएका पक्की संरचना, बरण्डा तथा टीनका टहराहरू तत्काल हटाउन कड़ा निर्देशन दिएको हो। नगर कार्यपालिकाको शुक्रबार बैठकले निर्णय गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत सुखदेव लम्साले जानकारी दिनुभएको छ। बजार क्षेत्रको ट्राफिक व्यवस्थापन र सौन्दर्यीकरणमा अवरोध पुर्याउने त्यस्ता अनधिकृत संरचना 35 दिनभित्र हटाउन निर्देशन दिएको उहाँले बताउनु भएको हो। लम्सालका अनुसार दमौली बजारका केही व्यवसायीहरूले सड़क मिचेर पक्की बरण्डा निर्माण गरेको तथा टीमको टहरा हालेको पाइएकाले सूचना जारी गरिएको छ। तोकिएको उक्त अवधिभित्र सम्बन्धित व्यवसायीहरूले अझै आफ्ना संरचना आफै नहटाएमा नगरपालिकाले स्वत कदम चालेर ती संरचनाहरू हटाउनेछन्। दमौली बजारको ट्राफिक व्यवस्थापन र नागरिकको सहज आवतजावतका लागि सड़क पेटी र सड़क अधिकार क्षेत्र खुला हुनु अति आवश्यक देखिएको कदम चालिएको हो। बजार क्षेत्रको यो सुदृढीकरण अभियानमा सम्पूर्ण स्थानीय व्यवसायी, सरकारवाला र नगरवासीहरूबाट पूर्ण सहयोगको अपेक्षा गरिएको नगरपालिकाद्वारा जारी सूचनामा उल्लेख छ। सड़क पेटी मिचेर गरिने व्यवसाय र अवैध निर्माणले बजारको स्वरूप बिगार्नुका साथै दुर्घटनाको जोखिम समेत बढ़ाइएकाले प्रशासनिक तहबाट यस निर्देशनलाई पूर्ण रूपमा लागू गरिने लम्सालले बताउनु भएको छ। तनहुँको सुत्लागण्डकी नगरपालिकाले औषधि खरिद गर्दा अनियमित गरेको भेटिएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा औषधि खरिदमा ₹18,29,729 अनियमित भएको उल्लेख छ। सार्वजनिक खरिद नियमावली 2064 नियम 3 सार्वजनिक निकायले खरिद कार्यवाहीको तयारीका क्रममा आवश्यकताको पहिचान, खरिद योजना तथा लागत अनुमान तयारी गर्नुपर्ने साथै नियम 115 अनुसार सार्वजनिक निकायले आपूर्ति गरिएका माल सामान सम्झौतामा उल्लेखित प्राविधिक स्पेसिफिकेशन र गुणस्तर बमोजिमका भए नभएको निरीक्षण वा परीक्षण गरी स्वीकृत वा अस्वीकृत माल सामानको विवरण उल्लेख गरी निरीक्षण प्रतिवेदन तयार गर्नुपर्ने खबरमा उल्लेख छ। पालिकाले विभिन्न औषधि खरिद गरेकामा खरिद गर्नुअघि आवश्यकताको पहिचान र लागत अनुमान तयार गरेको नपाइएको र आपूर्ति भएको औषधिको प्राविधिक निरीक्षण वा परीक्षण गरी निरीक्षण प्रतिवेदन तयारी र खरिद कार्यवाहीको अभिलेखको रूपमा राख्ने कार्य नगरेको प्रतिवेदनमा उल्लेख रहेको छ। देशका पूर्वी र मध्य भेगका धेरै ठाउँमा गए राति र बिहान पानी परेको छ। पानी परेका ठाउँमा शीतल भएको छ तर पश्चिम तराईका धेरै ठाउँमा भने पानी नपरेका कारण गर्मी बढ़ेको छ। केही ठाउँमा तातो लहर समेत चलेको छ। आज र भोलि पनि मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभाग रूपमा गर्मी बढ़ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आजको सिलुङमिनी कर्णाली प्रदेश लगायत हिमाली र पहाड़ी भूभागका केही ठाउँहरूमा तथा तराई भूभागका एक दुई ठाउँमा मेघगर्जन र चट्टाङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। यसैबीच नेपालमा मनसून भित्रिन अझै एक हप्ता लाग्ने भएको छ। महासंघका अनुसार अहिले दक्षिण भारतको केरला र तमिलनाडुमा मनसून आइपुगेको र बंगालको खाड़ी हुँदै नेपालमा मनसून आइपुग्ने एक हप्ता लाग्नेछ। यसपालि मनसूनमा औसत भन्दा कम वर्षा हुने र गर्मी बढ़ी हुने आकलन गरिएको छ। कुनै कुनै क्षेत्रमा अतिवृष्टि वा अनावृष्टि हुन सक्ने सम्भावना समेत रहेको मौसमविदहरूले अनुमान गरेका छन्। अब अन्तर्राष्ट्रिय समाचार। तेहरानको कुख्यात कारागारमा 10 वर्षको जेल सजाय सुनाइएका एक ईरानी अमेरिकी पत्रकारले आफू र अन्य अमेरिकी बन्दीका लागि स्वास्थ्य सहायता उपलब्ध गराउन वाशिङटनसँग आग्रह गरेको छ। ईरानी मुलुकका अमेरिकी नागरिक टाँगाधारी पत्रकार रेजा बालिजादेहले अमेरिकी लगानीमा संचालित फारसी भाषाको रेडियो फर्दाका लागि दुश्मनसँग सहकारी गरेको आरोपमा जेल सजाय सुनाइएको हो। गत फेब्रुअरीमा राष्ट्रपति डोनाल्ड ट्रम्पले शुरू गरेको युद्धको समाधानका लागि तेहरान र वाशिङटन बीच वार्ता जारी भइरहेका बेला सीबीएस न्यूजले प्राप्त गरेको उहाँकै आवाजमा रेकर्ड गरिएको सन्देश सार्वजनिक भएको हो। दुई मिनटको रेकर्डिङमा बालिजा देहले आफू र तेहरानको एभिन जेलमा रहेका अन्य तीनजना अमेरिकी बिरामी भएको र उपचारबाट वञ्चित भएको बताइएका छन्। अन्तिममा खेल समाचार। मलेसियामा चलिरहेको एसिसी महिला प्रिमियर कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले आज हङकङसँग खेल्दैछ। खेल बिहान पाउने 12 बजेबाट शुरू हुनेछ। समूह डीमा रहेका नेपाल र हङकङ दुवै क्वार्टर फाइनलमा पुगिसकेका छन्। आजको खेलको नतिजाले समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ। यसअघि पहिलो खेलमा नेपालले कतारलाई 8 विकेटले र दोस्रो खेलमा भूटानलाई 51 रनले हराएको थियो। हङकङले पनि कतारलाई 83 रनले र भूटानलाई 14 रनले हराएको हो। कतार र भूटान समूह चरणबाट बाहिरिसकेका छन्। प्रतियोगितामा 18 देश सहभागी छन्। एसिसी प्रिमियर कपको शीर्ष 4 टोली महिला टी20 एसिया कपका लागि छनौट हुनेछन्। खबरहरूसँगै बिहान 10 बजेको ढोरबाराई हाइलाइट्स अहिलेको लागि सकिएको छ। दिउँसो 2 बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मको लागि समाचार कक्षबाट म सृष्टि खत्री बिदा हुन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँटोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654 14 100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: हेर्नुहोस् त यो समाचार त कस्तो सुनेको छ। सेयर गरिदिउँ कि क्या हो?
3: पक्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
4: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौ। अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
2: अनुरोध हो, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: ल न हो छिटो निस्क, अहिले फर्किन ढिला हुन्छ के? दिएको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। दिएको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भन्ने जस्तो पाइँदैन। त्यसमा चाहिँ महँगो होला नि, त्यसको त चिन्तै नगर्नु न दिदी। डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्प स्टोक प्रोपाइटर कृष्णराज पण्डित, फोन 0654 14 008।

0: दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्दै भएन। ए तिमी पो बस्दै गर है, म तिमी लागि चिया बनाएर ल्याउँछु। यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर सरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ। अहिले हतार छ, पछि आउँदै गरौलाई।
1: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846161268 र 9560602068।
4: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
5: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
4: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
5: ए होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
3: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी 4 आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
5: होटल फ्यामिली एन्ड लज, खैरेनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9560-23420, 9801-44674 र 9460-23420।
6: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
7: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
6: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कतै पाइन्छ र?
7: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
8: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नवग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
6: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
8: प्रोप्राइटर समीक्षा गुरुङ, सम्पर्क 9461633101 र 9468-83522।
9: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
5: म्याडम, धुम्रपान भनेको के हो?
9: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्, ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
5: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
9: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
5: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
9: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
8: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
7: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सिमेन्ट सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
10: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुदुङ्गी।
7: हाम्रा विशेषताहरू
10: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने
7: पर्याप्त खेलकुद अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा
10: सुविधा सम्पन्न भवन पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
7: नोट पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
10: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0565174779 र 98560262।
11: सधैँझै यही आउँदो जेठ 30 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुनेगौड़ामा
12: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
11: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच महिनावारी गडबडी कल्लो पेट दुख्ने फोहोर पानी बग्ने गनाउने र चिलाउने बाँझोपन स्तनमा गिर्खा गाँठा गुठी महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमोली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
9: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौड़ा सम्पर्क 0564142333
12: र 98678168।
13: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ। यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो। बनाउने ठाउँ त झन् कहाँ होला
14: ल। हेर यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साट फेर मर्मत सबै गरिन्छ नि।
13: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलोट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्यबहादुर बानिया संगम बानिया। फोन 0564141442 98560231128 98462174726।
14: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
12: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
6: एस दुलेगौडा पोलिक्लिनिकमा यही जेठ 23 गते चौथो शनिबार वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ,
12: वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
6: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत
12: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
6: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
12: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
6: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
15: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली। फोन 0564141129 र 98560131053।
6: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
12: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
6: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
16: निरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आठ हो।
17: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
18: हेर न आर्यन, पर्सि स्कूलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
19: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
17: ए त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
18: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गरगहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसाङ, माकसी, कल्ली, बिरमली, आँसी, फुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गरगहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
17: सम्पर्क युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौड़ा, प्रोपाइटर आरएन कुमार श्रेष्ठ, मोबाइल 9241484664 र 9811403005।
20: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज,
21: 103.8 मेगाहर्ज प्रेजेंट एभरीडे 10:30 AM टु 12 PM।
22: इट्स टाइम फर कॉलिंग टाइम
21: ओन्ली ऑन रेडियो ढोर बाराही।

हेलो, गुड मर्निङ दर्शन, नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम कलिङ चायममा, जसले यति बेला सुन्दै हुनुहुन्छ रेडियो टुर बाराही 103.8 मेगाहर्ज अन्तर्मनका वा साथ इन्टरनेट अनलाइन मार्फत पनि www.radiodurbarahi.com.np लगइन गरेर विश्वभरिको साथ हामीलाई सुनेर साथ दिन सक्नुहुन्छ भने प्रोग्राम कलिङ चाय मेरो सदा चाहिँ आज पनि तपाईँको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुत अनु मल्ल रहन्छ अबको 12 बजेको समयसम्म र हामी चाहिँ फरक श्रृंखलाको साथमा हप्ताको सातै दिन आएसँगसँगै आज चाहिँ हामी मजाले गाउँ खाने कथा चाहिँ खेल्नुपर्छ है। सदा चाहिँ मैले 10 वटा गाउँ खाने कथा लिएर आइसकेको छु अनि साथीहरूले चाहिँ लक्की नम्बर चुज गर्दै आफूलाई मन परेको लक्की नम्बर चुज गरेर चाहिँ सभाई चाहिँ जनाउन सक्नुहुन्छ, जहाँ चाहिँ प्रोग्रामको स्पोन्सर गरिदिएको छ ओमेमा अब सुनसुनचारी पसल दोलेगौडाले, प्रोपाइटर हुनुहुन्छ मेन बहादुर सुना र सेवाहरूको कुरा गर्नुपर्दा चाहिँ अर्डर अनुसारको विभिन्न डिजाइनका गरगना खरिद बिक्री तथा सारफेर गर्नु परेमा अनि पुराना गरगनाहरू पनि सारफेर गरिनुका साथै मरमत खरिद बिक्री पनि गरिन्छ। यहाँले सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ र प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएको छ यो सिङ्गापुरी फेन्सी एण्ड ज्वेलरी सपले। प्रोपाइटर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ, ग्यारेन्टीका गरगना साथसाथै विभिन्न जातजातिका ड्रेसहरू अनि त्यस्तै गरी परम्परागत जाति गरगनाहरू पनि चाहिएमा गएर सेवा सुविधा लिन सक्नुहुन्छ। र अहिलेको लागि कार्यक्रम सम्बन्धी जानकारी सँगसँगै ढिला नगरी एउटा मिठो गीतबाट पहिला कार्यक्रमको शुरूआत गरिहालौं अनि त्यसपछि हामी साथीलाई सहभागी गराइहाल्छौं। यहाँहरू भने सञ्चय हुनुहुन्छ होला अनि हामीलाई रेडियो ट्युन अन गरेर सुनिराख्नु भएको छ भन्ने आशा अपेक्षा सँगसँगै सल ल कर्णाली बल्ल 19 घण्टा भएको छ यो गीत रिलिज भएको। पर्वत खरेलको अब नयाँ केही एकदमै न्यूनेस पनि छ होइन, एकदमै इनर्जेटिक सङ पनि रहेको छ। यो गीत सुनाइहाल्छ सिकार्नु होला है तपाईँ

0: हजुर सलाह कर्णाली सलाह कर्णाली यो एकदमै मिठो गीत रहेको थियो है। अब मेला मौका मिलेसम्म हामी अरू दिनहरूमा पनि कार्यक्रममा स्थान दिन्छौ नै। प्रमोद खडेलको नयाँ रिलिज भएको पछिल्लो समयको गीत पनि हो, अघि पनि जानकारी गराइसके, भर्खरै 19 घण्टा मात्र भएको छ रिलिज भएको है। यो गीत सँगसँगै अब भने पालो तपाईँको होस् 65744200 को बाटो भएर हामी साथीहरूसँग आज चाहिँ गाउँ खाने कथा चाहिँ खेल्छौ र कोही साथी हुनुहुन्छ लाइनमा ढिला नगरी स्वागत गरिहाल्छु। हेलो नमस्ते हजुर। हेलो नमस्ते हजुर, भन्दै थिए किन होला नि अघिबाट साथीहरू चाहिँ हामीसँग जोडिराख्नु भएको छ झन् यता हतार हतार गरेर है, अनि छिटो छिटो साथीलाई लिएको त किन होला नबोल्नु भएको। आज चाहिँ मजाले गाउँ खाने कथा खेल्ने हो कि, यसो फोन डायल गरेर मजाले कुराकानी सँगसँगै जोडिनु सक्नुहुन्छ। हेलो नमस्ते हजुर।
1: हेलो
0: हेलो नमस्ते, कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो जेनिसाजीलाई।
1: हुन्छ धेरै धेरै धन्यवाद।
0: अनि हाम्रो जेनिसाजी के गर्दै हुनुहुन्छ अहिलेको समय?
1: केही गरेको छैन, भर्खर खाने आएर तर धान सुकाउनु भनेर झरेको।
0: ए धान सुकाउने भनेको चाहिँ, अनि घाम चाहिँ कतिको लागेको छ त नि तपाईँकोतिर मिलनटोलतिर? एकदमै चर्को लागेको छ है। अनि आजको तयारी चाहिँ के छ, दिउँसोतिर यो घामको समयमा के गर्ने, छुट्टी कसरी मनाउनु हुन्छ हाम्रो जेनिसाजीले? भन्ने सोचमा। अनि भोलिको दिन चाहिँ के गर्ने आज होमवर्क सकेपछि? भोलिलाई फेरि भए, कस्तो राम्रो विचार। अनि यो विचार सँगसँगै अनि आज रेडियो प्रोग्राम चाहिँ सुन्नु भएको छ कि छैन? तपाईँ चाहिँ पहिलो सहभागी साथी पनि हुनुहुन्छ। सबै नम्बर आज चाहिँ अब जेनी साथीलाई एकदमै छुट है। कति नम्बरको राखिदिने होला? तिन नम्बरको भन्नुहुन्छ। एकदमै छोटो मिठो छ है, एकदमै विचार गरेर टक्क जवाफ चाहिँ दिनु होला है। तपाईँको लागि म राख्दैछु, लगाउँछु कुचो चम्काउँछु चुचो के होला? फेरि पनि सुन्नुहोस् है, लगाउँछु कुचो चम्काउँछु चुचो के होला? जाने दिनुहोस् उसको नाम, जाने दिनुहोस् तपाईँको प्यारो प्यारो गाउँ। ल समय सुरु गरे है, लगाउँछ कुचो अरे चम्काउँछ चुचो अरे के? अब कुचो झै बडाले झै गरेर चाहिँ अब चुचो चम्काउँछ अथवा यसको अर्थ चाहिँ सफा बनाउँछ अरे के? अब कुचो लाए जस्तै नै अब सधैँ सफा गरिन्छ होइन, हामीसँग नै सम्बन्धित कुरा पनि हो यो, सरसफाइमा पनि पर्छ। अनि अब अब सफा गर्ने के, सरसफाइ के सफा, अनि यदि सफा गरिएन भने हामीलाई नै नोक्सान हुन्छ, हामीलाई नै राम्रो हुँदैन, यो ब्याड हेबिट हो कि सफा गरेन भने। घरै सरसफाइ गर्ने होला होइन र, भनिराख्दा समय पनि ट्याक्कै सकियो, म चेक गरौँ त घर सरसफाइ गरेको रहेछ कि रहेनछ।
2: तपाईँको जवाफ मिलेन
0: ला, जवाफ मिलेन भन्छ, आज मिलनटोल त छोडिदिनु पर्यो नि त, अब त्यो धान सँगसँगै हुन्छ है। यति ज्ञानी हुनुहुन्छ, यसको सही जवाफ भन्नुभन्दा अगाडि चाहिँ अतिनपति नजान्ने गति क्या होला? क्या हो क्या हो, सफा गर्ने त गर्ने, यो चाहिँ ब्रस गरेको अरे कि, ब्रस गरिन्छ नि हामीले चुचोलाई चाहिँ सफा गराउने अरे कि।
1: ए
0: ल अब गएर साथीहरूलाई पनि सोध्नुहोस् है यो गाउँ खाने कथा, लगाउँछ कुचो चम्चाउँछ चुचो के होला भन्दै अहिले भने छुट्टिनु पर्छ है त जेनिसाजी। हुन्छ नमस्कार, बाई बाई। वहाँ हुनुहुन्थ्यो जेनिसाजी, सानी ज्ञानी मान्छे हुनुहुन्छ होइन, हामीलाई शनिबारको दिनमा छुट्टीको समयमा सम्झिराख्नु भएको हुन्छ उहाँले चाहिँ। यसरी नै अब छुट्टीको समय पनि छ, धेरै साथीहरू आज घरमा नै हुनुहुन्छ होला, अब बिदाको समय पारेर अब घुम्न छ भने जाने तयारी छ होला, कति साथीहरू कति काम आँटेर गरिराख्नु भएको छ होला, एकदमै अब गर्मी पनि छ, आफ्नो स्वास्थ्यको ख्यालहरू पनि राख्नु होला, साथमा मिलेसम्म रेडियो चुनन गरेर हामीलाई पनि सुनेर साथ दिनु होला र सुन्नुहुन्छ भन्ने आशा अपेक्षा सँगसँगै। फेरि पनि कोही साथी हुनुहुन्छ लाइनमा। हेलो नमस्ते हजुर। हजुरले हजुर जदौ दर्शन, कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो नरेन्द्रजीलाई। अनि के छ सेङ्जातिरको हालखबर अनि हाम्रो सेङ्जालीको हालखबर के छ
3: सेङ्जातिरको पनि ठिकै छ मेरो पनि ठिकै छ मौसमको कुरा गर्ने भने अहिले चाहिँ त्यो खाडीतिर चाहिँ 50-55 डिग्री हुन्छ भन्छ तर म त गएको छैन होइन
0: हजुर हजुर
3: यसो यसो गर्दाखेरि यहाँ पनि 50 त होइन 32 त छ कि जस्तो लाग्छ
0: त्यही त छ कि जस्तो पनि लाग्छ है पछिल्लो समयको मौसम यस्तै नै छ अब विशेष यो गर्मीको समयमा चाहिँ एकदमै विशेष विशेष ख्याल राख्नु होला है अनि आज गाउँ खाने कथा खेल्न हाम्रो नरेन्द्रजी कतिको रेडी हुनुहुन्छ त नि ल ठिकै छ अब 3 नम्बरको त हाम्रो जेनेसाजीले रोजिसक्नु भयो नम्बर बाँकी 1-10 कतिको राखिदिने होला ल 8 नम्बरको भन्नुहुन्छ एकदमै मिठो परेको छ तपाईँको लागि ध्यान दिएर सुन्नुहोला बाटुलो नानी झलल्ल बल्छिन् कहिले लुक्छिन् कहिले खुल्छिन् के होला फेरि पनि सुन्नुहोस् है एकचोटि जुन भन्नुहुन्छ ल अब यसमै लग गरौँ कि समय चाहिँ छ है ल अब बाटुलो नानी झलल्ल बल्छिन् कहिले लुक्छिन् कहिले खुल्छिन् भनेर अब जुन भन्नुभएको छ तपाईँको जवाफ चाहिँ गरिहाल्छ है त त्यसो भए के भयो त कंग्रेचुलेसन धेरै धेरै
3: बधाई
0: छ के साह्रो छिट्टो भनिदिनु भएको होला ठिकै छ तपाईँलाई अन्त त धेरै धेरै बधाई छ यो गर्मीको समयमा सेङ्जाको एकदमै धेरै ख्याल राख्नु होला है अर्को पालि त हामीलाई चाहिन्छ क्या ठिकै छ अहिले भने छुट्टिनु पर्छ है त नमस्ते छुट्टिङ त नि उहाँ हुनुहुन्थ्यो नरेन्द्र रिमालजी हाम्रो नियमित श्रोता साथी हुनुहुन्छ अनि उहाँले त च्याक्कै मिलाएर गइसक्नु भयो त है जुन भन्दै हुनुहुन्थ्यो जुन चन्द्रमा है अनि यो मिठो पनि थियो गाउँ खाने कथा चाहिँ सोध्न पनि कस्तो रमाइलो यसरी नै हामीसँग धेरै गाउँ खाने कथा छ 10 लिएर आएको छु अब 2 साथीले चाहिँ अब 1 साथीको गाउँ लिएको छौ 1 साथीले चाहिँ अब आफैसँग लानु भयो अब हेरौँ अब आउने साथीले चाहिँ के गर्नुहुन्छ हेलो नमस्ते हजुर
4: नमस्ते
0: नमस्ते कहाँदेखि कसको आवाज सुन्दैछु होला जगदीशजी सन्चै आरामै हुनुहुन्छ त जगदीश खत्रीजीसँग चाहिँ कति दिनपछि कुराकानी भयो अरे त्यही त त्यही भएर सोध्नु मन लागेको कि अस्ति भर्खर हामीले चाहिँ मजाले गीत गाएको होइन त जगदीशजी ल अब गीत पनि गाइसक्नु भएको छ आज भने गाउँ खाने कथा खेल्न चाहिँ कतिको रेडी हुनुहुन्छ त नि रेडी नै हुनुहुन्छ ढोल फिर्दी चाहिँ हामीलाई दिने कि नदिने दिने अनि मिले पनि दिने कि नमिले मात्रै दिने हो नमिले मात्रै दिने हो ल अब 3 र 8 चाहिँ गइसक्यो बाँकी 1, 2, 4, 5, 6, 7, 9, 10 कति कुरा राखिदिने होला
4: एट
0: त गइसक्यो नि जगदीशजी 3 र 8 गइसक्यो 2 भन्नुहुन्छ ल 2 चाहिँ अलिकति लामो भए पनि एकदमै रमाइलो मिठो छ एकदमै मजाले सुनेर जवाफ दिनु होला है यो मेरो टेक्ने यो मेरो छेक्ने परि आएको बेलामा पुरपुर सेक्ने के होला फेरि पनि सुन्नुहोस् है यो मेरो टेक्ने यो मेरो छेक्ने परि आएको बेलामा पुरपुर सेक्ने के होला जानिदिनुहोस् उसको नाउन जानिदिनुहोस् तपाईँको प्यारो प्यारो गाउँ अब यो टेक्ने कुरा पनि हो अरे यो छेक्ने कुरा पनि हो अरे उस्तै परेको बेलामा चाहिँ अब पुरपुर सेक्ने पित्न पनि काम लाग्छ अरे के होला यस्तो चिज ल जगदीशजी तपाईँले एकदमै देख्नु भएको छ है र के हुन सक्छ अब यो टेक्नेको टेक्न पनि मिल्छ अरे अब छेक्न पनि मिल्छ अरे के भन्नुभयो ल तपाईँको आवाज चाहिँ सुनिएन नि अब के हो जस्तो लाग्छ समय सकिँदैछ जगदीशजी छाता भन्नुहुन्छ अब छाता भन्नु भएको छातामा चाहिँ लग गराउँछ लग गरौँ ल हुन्छ है तपाईको जवाफ के भयो त म चेक गरिहाल्छु है त
5: Congratulations!
0: ल धेरै धेरै बधाई छ हाम्रो जगदीशजीलाई छाता भन्न समय लागेको हो
4: हजुर
0: ल यसको जवाफ चाहिँ छाता सँगसँगै लौरो पनि हो है ल अब मिलेसम्म रेडियो प्रोग्राम अन्तिमसम्म पनि सुन्दै गर्नु होला अहिले भने छुट्टिनु पर्छ नमस्ते हस् बाई बाई ज्ञानी मान्छे हुनुहुन्छ हाम्रो जगदीशजी एकदमै रमाइलो पनि हुनुहुन्छ है रेडियो प्रोग्राममा सहभागिता जनाउनुहुन्छ अनि ढुलफिर्दीबाट हो कि जगदीशजी भन्दै हुनुहुन्छ अनि योभन्दा अघिल्लो पालि चाहिँ उहाँले तपाईँको नाम चाहिँ के हो नि भनेर पनि सोध्दै हुनुहुन्थ्यो है अनि रमाइलो पनि हुनुहुन्छ यसरी नै आउन सक्नुहुन्छ अब भने साथीलाई चाहिँ हामी किसिममा सहभागी गराउँछौँ किनकि अब पहिलो विश्रामतर्फ जानुपर्ने बेला पनि भइसकेको छ सो अहिलेको लागि भने आनन्द कार्की सँगसँगै सुनिता सुब्बाको आवाजमा सजिएको छ नम जनम जिउलासँगै भाकेर बर पिपल यो मिठो गीत सँगसँगै पहिलो व्यवसायिक विश्राम अनि 11 बजेको टाइमसँग लगत्तै हाम्रो पुनः भेट हुन्छ हामी सँगै रहनुहोला है त

0: This is Radio Dhurbarahi 103.8 MHz.
1: यी 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
2: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
3: ए सबिना, यस्तो हतारमा कता हो?
4: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
3: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही धुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
5: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ।
6: यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ।
5: सम्पर्क बनकेवा कालिका सुनचादी पसल, धुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9860878528 र 9800281642।
7: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतीहरूको लागि खुसीको खबर।
8: लामो समयदेखि सन्तान नभएका दम्पतीहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनु हिराजन आगामी असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतीले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0625414233, मोबाइल 9968168887।
9: साइलियामा प्रकाश राईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
10: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
9: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
10: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
9: प्रोपाइटर थान प्रकाश नेउपाने 9856033878, प्रशान्त नेउपाने 9860026925।
11: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
12: डर लाग्नु, निद्रा नलाग्नु,
11: अनौठा विचार आउनु,
12: निराशा बढ्नु, खुसी नहुनु,
11: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
12: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
11: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
12: छटपटी हुनु, चिटचिट पसिना आउनु,
11: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
12: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
11: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
12: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊं।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
9: पसल सरेको सूचना: शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मिन बहादुर सुनार 9825519122, 9800528 र 9460279246।
8: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
13: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
8: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
13: भिजिसियम तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
8: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर एग्जमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
13: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
8: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
13: नाक कान घाटी तथा थायराइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
8: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
13: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
8: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
13: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
8: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
14: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलोसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
15: 24 घण्टा पाथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 फोन 0163-590-162-593।
16: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ट्ज।
17: स्टेशन 1
16: स्टुडियो साइड
18: अहिले बिहानको 11 बज्यो।
19: टाइम चेकको साथमा बन्केवा कालिका सुनचाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165-95301।
20: हजुर, कार्यक्रमको यो पहिलो व्यावसायिक विश्राम अनि 11 बजेको टाइम सेक लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र सहभागिता जनाउनको लागि 0625-14-2000 टेलिफोन लाइन खुल्ला रहेको छ। अनि सदा आज पनि तपाईँको साथमा म छँदैछु। कार्यक्रम प्रस्तुता अनु मल्ल रहन्छ 12 बजेको समयसम्म र अझै एक घण्टाको समय हामीसँग बाँकी नै छ। सदा चाहिँ 10 गाउँ खाने कथा लिएर आए सँगसँगै अब 3 चाहिँ गइसकेको छ, 2-3 र 8 नम्बरको बाँकी हामीसँग छँदैछ र कोही सहभागी साथी पनि हुनुहुन्छ लाइनमा। ढिला नगरी स्वागत गरिहाल्छु। हेलो, नमस्ते हजुर।
21: हेलो,
20: नमस्कार। कहाँदेखि कसको आवाज सुन्दैछु होला? विराटनगरदेखि हाम्रो राजुजीको हाल खबर सन्च्यारेमै हुनुहुन्छ। प्रश्न चाहिँ भनिदिइहाल्नु पर्ने, एकदमै हतार छ हो हाम्रो राजुजीलाई। कस्तो राम्रो विचार है, साथीहरूलाई पालो दिँदै अब चौथो सहभागी साथी हुनुहुन्छ। 3 गइसकेको छ भने 1-4-5-6-7-9। हेलो, नमस्ते हजुर।
21: हेलो,
20: नमस्कार। कहाँदेखि कसको आवाज सुन्दैछु होला?
21: विराटनगरदेखि
20: हाम्रो राजुजीको हाल खबर सन्च्यारेमै हुनुहुन्छ।

0: पनि होला
1: भने सात नम्बर राख्नुहोस् न उहाँले ठुलो दिनुहुन्छ तपाईँ ल
0: आवाज चाहिँ सानो सुन्नु भएको छ अब सात नम्बरको गाउँ खाने कथा म राख्दैछु ध्यान दिएर सुन्नुहोला मन्दिर तस्विर घाँटी लास जताततै सजाइने एक एक गरी बुनेर बनाइने के होला फेरि पनि सुन्नुहोस् है मन्दिर तस्विर घाँटी लास जताततै सजाइने एक एक गरी बुनेर बनाइने के होला त्यस्तो चिज जानिदिनुहोस् यसको नाउँ नजानिदिनुहोस् तपाईँको प्यारो प्यारो गाउँ समय चाहिँ सुरु भयो है राजुजी मन्दिर तस्विर घाँटी लास जताततै सजाइन्छ अरे अनि त्यो चिजलाई चाहिँ एक एक गरेर बुनेर बनाइन्छ अरे कि अब मन्दिरमा जाँदा पनि काम लाग्ने कुरा घाँटीमा पनि काम लाग्ने कुरा अब अनि सँगसँगै तस्विरमा पनि काम लाग्ने कुरा रहेछ अरे अब लास भनेपछि अब मरेपछि पनि काम लाग्ने चिज रहेछ कि त शङ्ख बजाको भन्नुहुन्छ ल शङ्ख बजाको यहाँको समय ल थोरै समय छ फेरबदल गर्ने भए गर्नुहोस् है शङ्कर भन्नुहुन्छ है शङ्कर ल समय पनि सकियो म जवाफ चेक गरिहाल्छु है त के भयो
2: तपाईँको जवाफ मिलेन
0: ल मिलेन भन्छ त राजुजी त्योभन्दा अगाडि तपाईँको विराटनगर छोड्नु पर्यो नि त हामीलाई ल यहाँलाई धेरै धेरै धन्यवाद भन्दै यसको सही जवाफ भने माला हो अरे कि घाँटीमा लगाउने माला मन्दिरमा पनि लाउने माला तस्विरमा पनि लाउने माला मरेपछि पनि लाउन मिल्ने अरे कि माला एक एक गरी बुनेर बनाइन्छ नि त शङ्ख त बुन्न मिलेन नि त है ल धन्यवाद विराटनगरदेखि हामीलाई सम्झनु भएको थियो मन्दिर तस्विर घाँटी लास जताततै सजाइने एक एक गरी बुनेर बनाइने भन्दै थिए अनि सही जवाफ चाहिँ माला रहेछ है अनि विराटनगरतिर पनि अब साथीहरू आज चाहिँ विराटनगर पनि जान पाएका छौँ अब जाने भए हामीलाई सम्पर्क गर्दै गर्न होला 0765 714 2 शून्य शून्यको बाटो भएर फेरि पनि कोही साथी हुनुहुन्छ स्वागत गरिहाल्छु हेलो नमस्ते हजुर
3: हेलो नमस्ते
0: नमस्ते कार्यक्रममा धेरै धेरै स्वागत छ हाम्रो सुशीलाजीलाई
3: धन्यवाद
0: अनि के गर्दै हुनुहुन्छ सुशीलाजी अहिलेको समय
3: अहिले त यतिकै बसिरहेको भन्नुपर्छ
0: बस्दै हुनुहुन्छ अनि ध्यानुङथोकतिरको नयाँ नौला हाल खबर अनि हाम्रो सुशीलाजीको नयाँ नौलो खबर चाहिँ के छ सुनाइदिनुहोस् न त
3: मेरो त सबै ठिकै छ अनि ध्यानथोकतिर चर्को घाम लगाइरहेको छ
0: चर्को घाम गर्मी चाहिँ कतिको बढेको छ ध्यानथोकतिर
3: गर्मी बेसरी नै बढेको छ
0: बेसरी बढेको छ है अनि पछिल्लो समय चाहिँ कता व्यस्त हुनुहुन्छ त नि
3: घरकै काममा
0: घरकै काममा है ल अब घरको कामहरू राम्रोसँग गर्नुहोला धेरै मेहनत गरेर पनि पढ्नु होला अनि आज रेडियो प्रोग्राममा सहभागिता जनाए सँगसँगै हाम्रो सुशीलाजी चाहिँ पाँचौं सहभागी साथी हुनुहुन्छ सो हामीसँग चाहिँ 1, 4, 5, 6, 9 र 10 नम्बर चाहिँ बाँकी छ कतिको राखिदेऊ ल 9 नम्बरको गाउँ खाने कथा तपाईँको लागि राख्दैछु ध्यान दिएर सुन्नुहोला सोचो मिठो छ सानो छ घर होइन बोक्न सकिन्छ भारी होइन के होला फेरि पनि सुन्नुहोस् है छानो छ घर होइन बोक्न सकिन्छ भारी होइन के होला जानिदिनुहोस् उसको नाउँ नजानी दिनुहोस् तपाईँको प्यारो ध्यानुङथोक गाउँ समय सुरु भयो अब तपाईँले गर्मी छ साह्रै गर्मी छ भन्नुभएको छ गर्मीको समयमा एकदमै चाहिने चिज हो कि छाता भन्नुहुन्छ समय त टन्नै छ है फेरि ल छातामै लक गरौ कि अब अरू पनि भन्नुहुन्छ सुशीलाजी छातामै लक गरौं कि अरू पनि भन्नुहुन्छ ल समय पनि सकियो अब चाहिँ मैले छातामै लक गर्नुपर्ने हुन्छ तपाईँको जवाब के भयो त म सुनाइहाल्छु है धेरै धेरै बधाई छ सुशीलाजी छाता नै रहेछ क्या किन कन्फ्युज हुनुभएको ल अब यहाँलाई धेरै धेरै बधाई छ रेडियो प्रोग्राम मिलेसम्म अन्तिमसम्म सुनेर साथ दिनुहोला अहिले भने छुट्टिनुपर्छ है

0: नमस्ते भाई भाई सुशीलाजी पनि सानो ज्ञानी मान्छे हुनुहुन्छ अनि हामीलाई सहभागिता जनाएर साथ दिइरहनु भएको हुन्छ है अनि ढाडोङथोकतिर पनि गर्मी बढेको छ अरे कि यसरी नै अब गर्मी त पछिल्लो समय पानी नपर्ने सँगसँगै बढ़िरहेको छ अब ठाउँ अनुसार पनि अब हाम्रो ठाउँतिर चाहिँ हालै अहिले पानी परेको छैन भनौँ न है अनि अब दिनानुदिन गर्मी बढेको समयमा चाहिँ अलिकति शीतल भएर बस्नु पर्यो अब बिना काम अनावश्यक काम बाहेक अब बाहिर चाहिँ घुमफिरको लागि चाहिँ जानु भएन होइन यो घामको समयमा अब छुट्टीको समयमा चाहिँ कस्तो हुन्छ भन्दा फेरि भाइ बहिनीहरू अब साथी साथी भएर खेल्ने होइन खोलामा पौडी खेल्न जाने पनि हुन्छ नि त त्यही भएर चाहिँ सकेसम्म अब यो समयलाई चाहिँ अब कसरी हुन्छ आफ्नो स्वास्थ्यको ख्याल चाहिँ राख्नु होला भन्दै फेरि पनि साथी हुनुहुन्छ है त लाइनमा. हेलो नमस्ते हजुर. हेलो नमस्ते हजुर.
1: नमस्कार.
0: कहाँदेखि कसको आवाज सुन्दैछु होला यति ढिलो आवाज?
1: धर्मेन्द्रजीलाई
0: रेडियो प्रोग्राममा धेरै धेरै स्वागत छ है.
1: धेरै
0: धन्यवाद. अनि हाम्रो चाहिँ एकदमै हाल खबर ठिक ठाक छ. तपाईँको सुनाइदिनुहोस् न त.
1: मेरो पनि ठिक ठाक छ. घाम लागेछ. हिजो पानी परेको थियो.
0: ए हजुर, पानी परेको थियो रूपन्देहीतिर?
1: हजुर, हिजो बेलुकातिर परेको थियो अनि शीतल त्यही हिजो भन्दा अस्ति भन्दा शीतलै छ. हजुर,
0: हिजो अस्ति भन्दा चाहिँ शीतल. भनेपछि अब आज शनिबारको दिनमा चाहिँ ट्याक्कै घाम खाने कथा चाहिँ अब यतातिर छोडिदिनु पर्छ भनेर शीतल भएको होला कि
1: होला
0: है पक्कै पनि. अनि आज रेडियो प्रोग्राम चाहिँ सुन्नु भएको छ कि छैन?
1: म त सुन्दैछु. मेरो लक्की नम्बर त गइहाल्यो है पहिले नै.
0: त्यही त, लक्की नम्बर गइसक्यो. अब बाँकी कतिको राखिदिने होला त नि?
1: बाँकी त
0: 1, 4, 5, 6 अनि 10 नम्बरको छ.
1: 5 नम्बरको अहिले राख्दिनँ.
0: ल, आज 5 नम्बरको गाउँ खाने कथाले चाहिँ रूपन देखेर बचाउला कि नपचाउला त? है ल ठिकै छ. अब 5 नम्बरको गाउँ खाने कथा तपाईँको लागि रहेको छ यस्तो. छेउछाउ सेतो माझमा कालो, यो हुँदा संसार बनाउँछ उज्यालो के होला? फेरि पनि सुन्नुहोस् है. छेउछाउ सेतो माझमा कालो, यो हुँदा संसार बनाउँछ उज्यालो के होला? दियो भन्नुहुन्छ. त्यस्तै लागिरहेको छ. ल, समय त टन्नै छ. आज रूपन्देही फेरि छोडिएला यतैतिर. ल, समय छ, फेरबदल गर्छु भने पनि यहाँले चाहिँ पाउनुहुन्छ है. होइन, म अर्को जवाफ भन्छु भने पनि पाइयो. अब यसैमा लक गरिदिनुहोस् भने पनि पाइयो. ल ठिकै छ. अब दियोमा लक गर्नुहोस् न भन्नुभएको छ. अब दियोमा म लक गरिहाल्छु होइन. के भयो होला त?
2: तपाईँको जवाफ मिलेन.
0: तपाईँको जवाफ त मिलेन भन्छ त. ल, अलिकति शीतल भएको. अब यतातिर पनि गर्मी गर्मी छ. आज रूपन्देही चाहिँ मजाले घुम्नु पर्छ है हामी. अतिनोपति नजाने गति क्या होला धर्मेन्द्रजी? के हो के हो? यसको सही जवाफ भनेको चाहिँ आँखा हो रे कि. आँखा छेउछाउ सेतो हुन्छ, बिजमा माझमा चाहिँ कालो हुन्छ, अनि त्यो हुँदा फेरि संसार उज्यालो देखिन्छ नि त हामीले.
1: छ्याक्किआएन,
0: अहिले चाहिँ हो जस्तै लाग्यो है. हो नै हो. अब यसको सही जवाफ आँखा नै हो के. ल ठिकै छ. आज झुकिनु भयो. नेक्स्ट टाइम चाहिँ अब रूपन्देही फिर्ता लग्दै अब नझुकिने गरेर सहभागिता जनाउनु होला. मिलेसम्म रेडियो प्रोग्राम अन्तिमसम्म सुन्नु होला. छुट्टिनु पर्छ है त अहिले भने. ओके बाई बाई. सुबद्दी धर्मेन्द्रजी हुनुहुन्थ्यो. हामीलाई रूपन्देहीबाट सम्झाउनु भएको थियो. अब चाहिँ हामीसँग 4 गाउँ खाने कथा बाँकी छ. 1, 4, 6 र 10 नम्बरको. हामी साथीलाई चाहिँ केही क्षणमा सहभागी गराउँछौ. अहिलेको लागि भने अब घाम लागेको समयमा अब झलमल झलमल भएको बेलामा देवेन्द्र बाबुको गीत जस्तो अलमल अलमल नपर्नु होला. सो यो मिठो रमाइलो गीत पनि छ होइन. यो गीत सँगसँगै हामी चाहिँ अर्को व्यवसायिक विषयमा जान्छौँ. विश्राम पश्चात हाम्रो पुनः भेट हुन्छ नै. हामी सँगै रहनु होला है त.

0: This is Radio Dhur Barahi, 103.8 MHz.
1: कहाँ जाने?
2: सिद्धे मयम चिसा पानी बाट काठमाडौँ काठमाडौँ बाट
1: मयम चिसा पानी अनि बीचमा नझर्ने
2: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि
1: ए हो र यस्तो सुविधा पनि आइसक्यो ल जाम जाम
3: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एण्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235526363
4: मम्मी भोक लाग्यो खाजा खाऊ न
5: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर
4: हस् मम्मी
6: मैले सुने छोरी ल जाम हिँड
5: सुन्नुहोस् न खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि
3: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकै उत्पादन हाम्रो परिकार
5: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई सेकुवा चिकन चिकन विङ्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदोकोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ फोन 98028 28144 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
3: बीजी मोमो हाउस दुलेगौंडा हेल्प पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै
7: यसको बुवा यसपालि अलिअलि गर गहना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ बाँचुन्जेल त हो नि मान सम्मान इज्जत बढेको
8: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छौ विश्वासी र सुनसारी पसल खोजौला नि
7: स्याङ्जा धनलक्ष्मी सुनसारी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडी हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्टिय चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
9: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
10: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ
9: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल शुक्ला गण्डकी 3 दुलेगौडा दूर बाराही मन्दिर जाने जीपलाई नभाडे शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 98171669 राजु विश्वकर्मा 98087142
11: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई
12: हो नि पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त
13: अतिथि देवो भव पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौं आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो
12: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
14: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल
15: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ
14: घातक रोग जस्तै मुटु रोग मुटुको शल्यक्रिया क्यान्सर मृगौला रोग डायलिसिस मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि ₹10,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ
15: सेवा लिने क्रममा चाहिने जानकारी
14: संचय कोषमा दर्ता गर्दा राखेको नाम उमेर जन्ममिति र कोषको नम्बर
15: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ
14: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ
15: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोख पोखरा फोन 061-5592-493-552-494-582-778।
16: सफलताको अर्को नाम जुनियर सिटिजन्स एकेडमी माध्यमिक विद्यालय।
17: शिक्षा बस्तीको आईयूएममा एमबीबीएस अध्ययनको सफलता तथा सार्थक सुवेदीको आईयूई इन्जिनियरिङ सफलताको निरन्तरता। सन्ध्या पौडेल, श्वेता ढुंगाना, प्रमीक्षा राणा भाट, कृष्णा परियार र मल्लिका तिमिल सिन्हा लगायतको मेडिकल क्षेत्रमा उत्कृष्ट उपलब्धि।
16: इन्जिनियरिङ तर्फ सुबित पोटेल, प्रीतम आचार्य र लप्सन आले तथा सीएसआईटीमा शुभम गुरुङ र सबिन गुरुङको उल्लेखनीय सफलता। बीबीए, बीएचएम लगायत विभिन्न क्षेत्रमा पनि विद्यार्थीहरूको उत्कृष्ट उपलब्धि।
17: केवल पढाई मात्र होइन, अनुभवी तथा समर्पित शिक्षक टोली, प्रविधि मैत्री स्मार्ट कक्षा, आधुनिक साइन्स, होटल म्यानेजमेन्ट तथा कम्प्युटर ल्याब, व्यवहारिक एवं अनुसन्धानमुखी शिक्षण पद्धति, नियमित अतिरिक्त कक्षा, करियर काउन्सिलिङ तथा व्यक्तित्व विकासका विशेष कार्यक्रम।
16: फुटसलमा हिसान कास्की विजेता, गण्डकी स्तरीय प्रतियोगितामा सदाबहार उत्कृष्ट प्रदर्शन र प्रदेश स्तरीय ह्यान्डबल प्रतियोगितामा तेस्रो स्थान।
18: आज हाम्रा विद्यार्थीहरू अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया र बेलायत लगायतका देशका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूमा अध्ययनरत छन्। 47 वर्षको उत्कृष्ट इतिहास बोकेको शैक्षिक धरोहर जेसीए स्कूलमा शैक्षिक सत्र 2083 लागि साइन्स म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, टुरिज्म एन्ड माउन्टेनियरिङ विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो। आजै सम्पर्क गर्नुहोस् जुनियर सिटिजन एकेडेमी माध्यमिक विद्यालय, पोखरा 26 बुढी बजार, पृथ्वी राजमार्ग सँगै। फोन 061-4-11-398, 061-4-11-503, 98-627-61-481, 98-63-32-582, फेसबुक जेसीए स्कूल पोखरा।
19: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
20: दिदी पनि नमजार झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
21: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 065-590-065, मोबाइल 98-166-34-372।
22: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाच, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीरा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
23: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
24: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात, पतिङ्गर, झारपात, काठ, दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डढेलो हो। वनमा डढेलो लागेमा निभाउन कठिन भई वन, वन्य जन्तु, धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात, घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौ। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाउ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाई हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: This is Radio Dhurbarahi, 103.8 MHz.
1: हजुर, यो कार्यक्रमको व्यवसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कल इन टाइम र सहभागी साथीहरू चाहिँ अघिबाट लाइनमा हुनुहुन्छ। सो ढिला नगरी कुराकानी त थोरै गरौँ है, साथीलाई सहभागी गराइहालौँ। हेलो, नमस्ते हजुर।
2: नमस्ते
1: नमस्कार, कहाँदेखि कसको आवाज सुन्दैछु होला? हाम्रो अर्जुनजी हुनुहुन्छ हो। ल, यहाँलाई धेरै धेरै स्वागत छ है अर्जुनजीलाई कार्यक्रममा। अनि काठमाडौँतिरको हालखबर चाहिँ के कस्तो छ अर्जुनजी?
2: आएको थियो राति पानी आएको थियो, तर अहिले आएको छैन। मौसम अलिक गर्म गर्म छ, बाहिर हेर्नु तर्को घाम छ, अनि खानापिना हुन बाँकी नै छ। अनि यस्तै छ मेरो खबर, अनि राम्रो छ, मलाई आराम कुशल छु। अनि हजुरको खबर के छ?
1: हामी पनि एकदमै सन्चै आरामै छौ, एकदमै ठिक ठाक छौ। यति टाढाबाट सम्झनुहुन्छ, एकदमै खुसी लाग्छ है। अनि के छ त अब पछिल्लो समयको अरू नयाँ नौलो सुनाइहाल्नु पर्ने साथीहरूलाई चाहिँ छ कुनै यस्तो जानकारीहरू गराउनु पर्ने?
2: हजुर, अब नयाँ नौलो भन्नुपर्दा अब खास भन्नुपर्दा केही छैन। अब त्यस्तै आइगरेको छ भने हजुरलाई भनिहाल्छु नि।
1: सुटुक्क भए पनि मजाले हामी कुराकानी गरेर चाहिँ ल, सुटुक्कै भए पनि भन्नु होला, छुट्टी न सम्झन छुटाउनु चाहिँ भएन कि, त्यही नै हो कुरो है। ल, अनि हाम्रो अर्जुनजी चाहिँ आज सातौं सहभागी साथीमा पर्नु भएको छ। यसको अर्थ अब हामीसँग चाहिँ चारवटा गाउँ खाने कथा बाँकी छ कि अर्जुनजी, जहाँ चाहिँ एक नम्बरको, चार नम्बरको, छ र दस नम्बरको बाँकी छ। कतिको राखिदिने होला? चार नम्बरको गाउँ खाने कथा रमाइलो छ है, मैले लिएर आउँदा पनि एकदमै मलाई चाहिँ रमाइलो लागेर लिएर आएको। ध्यान दिएर सुन्नु होला। शिर पनि छैन, पाउ पनि छैन, दुई हात नभई मिलाउनै सकिँदैन, के होला त त्यस्तो चिज? फेरि पनि सुन्नु है। शिर पनि छैन, पाउ पनि छैन, दुई हात नभई मिलाउन सकिँदैन, के होला? टोपी भन्नुहुन्छ। ल, अब टोपी भन्नु भएको छ, समय पनि छ के अरे, अब यसमै लक गर्ने होला कि के गर्ने होला? जेसुकै होस्, झटारो भनेर झटारो हानेको चाहिँ अब के होला त है? अब कहिले कहिले त झटारो ठ्याक्कै लाग्न पनि सक्छ, नलाग्न पनि सक्छ। म चाहिँ गराइएर सुनाइहाल्छु है त। हाम्रो अर्जुनजीको जवाफ, कंग्रेचुलेसन, धेरै धेरै बधाई छ। हाम्रो अर्जुनजीको झटारो त के साह्रो मिलेको हो, ट्याक्कै पक्कै पनि। ल, हालको पाली चाहिँ अब हामीलाई अलिअलि गर्मी नै भए पनि काठमाडौँ त काठमाडौँ नै हो भन्छ होइन, ठुलो बजार हो, ठुलो सहर हो भनेर चिन्थ्यौँ कि सानोमा हामीले चाहिँ। अहिले त अब आफ्नै यसो गाउँ ठाउँतिर हेर्दा पनि, आफ्नै ठाउँतिर हेर्दा पनि मजाले सहर बजारमै हिँडे जस्तो हुन्छ होइन। पहिला पहिला काठमाडौँ भन्ने बित्तिकै काठमाडौँ नै आउँथ्यो नि त दिमागमा। त्यही त, सुविधा सम्पन्न भएको ठाउँ जे भए पनि अब पहिलाको भन्ने पहिलेको हुन्छ नि त। त्यही भएर काठमाडौँ अर्को पालि चाहिँ सकेसँग राखिदिनुहोस् है हामीलाई। अहिले भने छुटिनु पर्छ है अर्जुनजी। नमस्ते नमस्कार, काठमाडौँदेखि हामीलाई सम्झनु भएको थियो अर्जुन थापाजीले, र उहाँ सँगसँगै अब चाहिँ हामीसँग तीनवटा गाउँ खाने कथा बाँकी छौ। ढिला नगरी फटाफट फेरि अर्को साथीलाई चाहिँ सहभागी गराइहाल्छु। हेलो, नमस्ते हजुर।
3: नमस्ते
1: नमस्ते नमस्ते, कार्यक्रममा धेरै धेरै स्वागत छ हाम्रो लजरसीलाई।
3: धन्यवाद।
1: अनि के छ त भिमातिरको हालखबर पनि सुनिहालौ न त। गर्मी छ हो, गर्मी पनि गर्मी के भन्छ त, फोनतिर आउँछ नि डर्मी वाला कुल वाला गर्मी भन्छ कि, त्यो डर्मी कुल पाउडर चाहिँ लगाउनु पर्ने वाला गर्मी अरे कि, त्यस्तै होइन। गर्मी चाहिँ बहुत छ है हिजो आजको समयमा। अनि यो गर्मी समयमा के गर्दै हुनुहुन्छ त अहिले बिहानको समयमा?
3: बसी बसाइ नै हो,
1: बसी बसाइ नै हो। अनि खाना खानु भयो त?
3: खाना पिना भइसक्यो मेरो
1: भइसक्यो अनि आज रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन हाम्रो लजरसीले
3: सुनेको झटारो हामी कतै घर छ कि भनेर आएको के अरे
1: झटारो ल झटारो ढिला नगरिकन अब झटारो चाहिँ हानिहाल्नु पर्छ एक सरस दस नम्बरमा चाहिँ कतिको राखिदिने होला
3: कति कति अरे
1: एक नम्बरको छ नम्बरको अनि दस नम्बरको
3: एक नम्बरको
1: ल एक नम्बरको गाउँ खाने कथा चाहिँ छोटो मिठो छ तपाईँको लागि राख्दैछु भाँडो पाक्छ चामल पाक्दैन के होला फेरि पनि सुन्नुहोस् है भाँडो पाक्छ चामल पाक्दैन के होला जाने दिनुहोस् त्यसको नाउँ नजाने दिनुहोस् तपाईँको प्यारो प्यारो अब भिमातको बजार भिमातको ठाउँ समय सुरु गरौँ है त अब बाहिरको यसको अर्थ चाहिँ भाँडो चाहिँ पाक्छ अरे भित्रको अब चामल चाहिँ पाक्दैन अरे कि बेलौती भन्नुहुन्छ अम्बा बेलौती ल अब मिठो मिठो फलफुलै त भन्नुभएको छ होइन सुन्दा पनि कस्तो आनन्द आउने गरी अब यसमै लग गरौँ कि के गरौँ समय चाहिँ छ है त अन्नै
3: ओके अब यो भन्दा अरू के नै हुन सक्ला र
1: अरू त के नै हुन सक्ला र है ल ठिकै छ भनेपछि अब समय पनि ट्याक्कै सकियो तपाईँको जवाफ के भयो त हामी चाहिँ गराइहालौँ है त कंग्रेचुलेसन धेरै धेरै बधाई आज झटारो हान्ने साथीहरूले त झन् मजाले किन मिलाउनु भएको होला यसरी झटारो त कहिले काहीँ त नजानु पर्ने हो त है ल ठिकै छ त्यही त अघि भर्खर आउने साथीले पनि झटारो नै हानेको हो भन्नुभएको थियो ट्याक्कै मिलाउनु भएको थियो झन् बजार जाने भनेको आज त आज आफ्नै गाउँतिर मात्रै भइन्छ क्या हो ल ठिकै छ अहिले भने हामी छुट्टिनु पर्ने हुन्छ ल जसले मेरोसँग अन्तिमसम्म सुनेर साथ दिनु होला छुट्टिन्छौँ है त ओके सबै साथीलाई मिस गरे भनेर सम्झाउँदै हुनुहुन्थ्यो है अब चाहिँ हामी दुईजना साथीलाई चाहिँ सहभागी गराउनु पर्ने हुन्छ त्यहाँभन्दा बढी साथीलाई चाहिँ गराउन सकिँदैन किनकि हामीले दसवटा मात्रै गाउँ खाने कथा लिएर आउँछौँ अब चाहिँ दुईटा मात्र बाँकी छ र फेरि पनि कोही साथी हामीसँग टेलिफोन लाइनमा जोडिनु भएको छ ढिला नगरी उहाँलाई चाहिँ स्वागत गरिहाल्छु हेलो नमस्ते हजुर
3: दर्शन
1: कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो जित बहादुरजीलाई
3: धन्यवाद
1: अनि कतातिर हुनुहुन्छ के गर्दै हुनुहुन्छ हाम्रो लजरश्री हाम्रो जित बहादुरजी त्यही त अघि भर्खर लजरश्रीले चाहिँ सहभागिता जनाउनु भएको अनि लामेश्वरातिरको हालखबर सुनाइदिनुहोस् भनेको त म त लजरश्रीतिर गएछु कि के छ लामेश्वरातिरको हालखबर सुनाइदिनुहोस् न त
3: रामेश्वरतिर हजुर धन चर्को चर्को लगाइरहेको छ
1: अरू त ठिकै ठिकै छ अनि महारा जाँदा अनि के भन्छ आफूसँग साथमा चाहिँ अब छाता हुन्छ नि अनि साथमा पानीको बोतल लानु भएको छ कि छैन मही हालेर ल्याउनु भएको छ तपाईँको मही चाहिँ अब घामले चाहिँ अमिलो हुन्छ नि कहिलेकाहीँ हुँदैन शीतलामा राख्ने है कस्तो मजाको अब यो गर्मीमा मही खाँदै थारीमा बस्दै छाता ओर्दै महारा गर्दै है अनि खाना खान चाहिँ घर जाने समय चाहिँ भएको छ कि छैन त
3: हजुर हजुर
1: अब चाहिँ भरे लाने है ल यहाँको दिन शुभ सफल रहोस् यो गर्मीमा अब सकेसम्म एकदमै शीतलोतिर चाहिँ छारीतिर पनि बस्नु होला अनि मिलेसम्म रेडियो प्रोग्राम पनि सुन्दै गर्नु होला भने हाम्रो जित बहादुरजी चाहिँ अब अन्तिम अन्तिम जस्तो सहभागी साथी पनि हुनुहुन्छ छ र दस नम्बरको मात्र बाँकी छ कतिको राखिदिनु होला हजुर छ नम्बरको र दस नम्बरको बाँकी छ छ केही भन्नुहुन्छ भने ल तपाईँको लागि छ नम्बरको चाहिँ रमाइलो छ राख्दैछु गजा धम्मे पाइला फर्ल्याक फर्ल्याक गर्ने दुवैतिर लामो पुछार जान त्यसको नाम के होला भन्दैछ ल तपाईँको लागि फेरि पनि राख्दैछु गजा धम्मे पाइला फर्ल्याक फर्ल्याक अरे दुवैतिर लामो पुछार त्यसको नाम के हो जान अरे के अब गज धम्मे पाइला भनेपछि चाहिँ अलिकति ठुलो पाइला पनि हुँदो रहेछ फर्ल्याक फर्ल्याक कान हुन्छ अरे अनि त्यसैपछि अब दुवैतिर लामो पुछार हुन्छ अरे अब त्यो चिजको नाम चाहिँ के होला जान अरे के
3: हात्ती हो क्या?
1: हात्ती हो क्या हो र फर्ल्या कान पनि भनेको छ. अब दुवैतिर लामो पुच्छा, त्यसको नाम के हो जान भनेको छ है. अब हात्तीमै लगाउँ त समय पनि सकियो नि त. ल अब हात्ती चाहिँ होला कि नहोला ध्यान दिएर सुनौ है त.
4: कंग्रेचुलेसन
1: भनेर बजिसके है. धेरै धेरै बधाई छ हाम्रो जित बहादुरजीलाई. प्रोग्राम अन्तिमसम्म सुन्नु होला अहिले भनेर छुट्टिनु पर्छ है त.
3: हस्
1: नमस्कार, छुट्टिन्छौ. उहाँ हुनुहुन्थ्यो जित बहादुर थापाजी, हाम्रो नियमित श्रोता साथी पनि हुनुहुन्छ. उहाँ जस्तै अब महाराजाले होइन अब काम कार्यमा व्यस्त हुने साथीहरू धेरै हुनुहुन्छ र साथमा रेडियो टुनन गरेर पनि सुनेर साथ दिइरहनु भएको छ भन्ने आशा अपेक्षा छँदैछ. र आज चाहिँ हामी अन्तिममा एकजना साथीलाई पनि विजय गराउँछौ, किनकि हप्ताभरिको विजय साथी मध्ये लक्की ड्र मार्फत आज विनर गराउने दिन पनि रहेको छ. सो रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ भने अन्तिमसम्म पनि सुनेर साथ दिनुहोला. प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएको छ योरसिंह प्रेफेन्सी एन्जलरी सपले. प्रोपाइटर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ भन्ने कोही साथी हुनुहुन्छ. हेलो, नमस्ते हजुर. हेलो, नमस्ते हजुर. कहाँदेखि कसको आवाज सुन्दैछु होला? यन्सु राई भन्नुभएको. अनि यहाँको ठाउँ त मैले भुले त. हाम्रो यन्सु राईजी चाहिँ कहाँबाट हुनुहुन्छ अरे? अहिले बसाई चाहिँ कता भन्नुभयो? आज किन होला हाम्रो यन्सु राईजी चाहिँ कता साथीहरूसँग हुनुहुन्छ कि अथवा केही गर्दै हुनुहुन्छ हो? त्यही भएर साथमा पनि अब आवाजहरू चाहिँ आएको हो जस्तो लाग्यो. अब हाम्रो यन्सु राई चाहिँ अब अन्तिम सहभागी साथी पनि हुनुहुन्छ आज. त भन्दा अगाडि सोधिहाले, रेडियो प्रोग्राम सुन्न पाउनु भएको छ कि छैन? ल अब अन्तिम सहभागी साथी, अन्तिम 10 नम्बरको नम्बर मात्र बाँकी छ हामीसँग. सो राखिहाले है त. ल एकदमै छोटो मिठो छ, अलिकति विचार चाहिँ लाउनु होला. एकदमै छोटो मिठो छ. कुन चरो हो पखेटै छैन के होला अरे? के कुन चरो हो पखेटै छैन अरे? बन्छ भन्नुभएको. ल ठिकै छ, अब के भन्नुभएको भनिराख्दा राख्दै अब आफ्नो जवाफ राख्नु भएको छ. चेक गरिहालौ है त. कंग्रेचुलेसन. ल धेरै धेरै बधाई छ हाम्रो यन्सु राईजीलाई पनि है. अनि झन्खोटाङतिर घुमाउँ कि भनेको त्यस्तै भयो. अहिले भने छुट्टिन्छौ रेडियो प्रोग्राम अन्तिमसम्म सुन्दै गर्नु होला है त. सधैँ पनि यहाँको पनि शुभ रहोस् भन्दै छुट्टिनु पर्छ. अब भन्ने साथीलाई चाहिँ सहभागी गराउन सकिँदैन, किनकि अब विश्रामतिर जानुपर्ने बेला पनि भइसकेको छ. अनि त्यसमा पनि आजको विजय साथी चाहिँ हामीले गराउन बाँकी नै छ. सो अहिलेको लागि चाहिँ सबैमा राख्दैछु. मलाई फुल नदेऊ टाइटलमा रहेको सुमधुर गीत साधना सरगम अनि सोहमको आवाजमा सजिएको गीत सँगसँगै विश्राम पश्चात हाम्रो पुनः भेट हुन्छ नै. हामी सँगै रहनु होला है त.

0: This is Radio Dhurbarahi, 103.8 MHz.
1: तपाईको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
2: अब चिन्ता नलिनुहोस्, शरण्यान सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
1: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
2: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
1: शरण एन्ड स्पेशल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
2: प्रोपाइटर दुर्गामान श्रेष्ठ। सम्पर्क 9843661209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
3: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका 4 दुलीगौंडा पनहुको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना।
4: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
2: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाइ, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
4: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585, मोबाइल 9856035497 र 9856034585 सम्पर्क गर्न सकिनेछ।
2: प्रधान अध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलीगौंडा तनहुँ।
5: मेरो परिवार स्वस्थ छ, खुशी छ, मायाले भरिएको हाम्रो यो सानो संसारमा आउने दिनहरूमा अझै ठूलो खुशी आउने आशा छ। म कल्पना पनि गर्न चाहन्न, उनी गर्भवती हुँदा मैले उनलाई झण्डै गुमाइसकेको थिएँ। उनलाई कम्पन आएर मुछा परेकी थिइन्। धन्न मलाई यो खतराको लक्षण हो भन्ने थाहा थियो र मैले तुरन्तै उनलाई नजिकैको स्वास्थ्य संस्थामा लगे। म सचेत भएको हुनाले मैले सही कदम चाले र आज हामी सँगै छौ।
6: बेसरी टाउको दुख्नु, आँखा तिरमिराएर धमिलो देख्नु, हात मुख सुनिनु, अँध्यारो भएर कम्पन आउनु वा मुछा पर्नु, कडासँग तल्लो पेट दुख्नु र योनिबाट रगत बग्नु गर्भावस्थामा देखा पर्न सक्ने खतराका 6 लक्षणहरू हुन्। यी मध्ये कुनै पनि एक लक्षण देखा पर्ने बित्तिकै नजिकैको स्वास्थ्य संस्थामा तुरन्तै लगिहालौं।
5: सुरक्षित गर्भावस्था परिवारको खाँचो श्रीमानले राख्नुपर्छ विशेष चासो।
7: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
8: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
9: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
8: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
10: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु, प्रोपाइटर रमेश भुजेल, फोन 9856032475 र 9801032475।
11: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
12: हेर्नु कान्छी, यति त पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पुस्तारै चिन्ता भयो।
11: बजारै भरे फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले?
13: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
11: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
2: शुक्ला गण्डकी फ्रेस हाउस दुलीगौंडा तनहु, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलीगौंडा भित्री बजार, साङ्गीला विकास बैंकको पछाडि। यहाँ विवाह व्रत बन्ध पास्ने पिकनिक पार्टी भोज भतेर का लागि आवश्यक खसी र कुखुरा का मासु पाइनुका साथै जिउँदो खसी बोका पूजा का लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अण्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
13: प्रोप्राइटर विवेक ढुंगाना, जानकी ढुंगाना, मोबाइल 9856066136 र 9811166136।
14: ए सम्झी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँसुवा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको, यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो, आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हो सम्झी।
15: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्झी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
9: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली सुकलागनदेखि 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 9800288810, 9800288811 र 9800288816।
0: This is Radio Dhorbarahi, 103.8 MHz.
16: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम सँगसँगै अब भने हामी कार्यक्रमको अन्ततर्फ पनि छौ, जहाँ चाहिँ अब पार्लर रहेको छ विजयी साथी गराउने। आज शनिबारको एपिसोडमा रहेर चाहिँ मैले 10 गाउँ खाने कथा लिएर चाहिँ आएको थिएँ, जहाँ चाहिँ आज साथीहरूले सहभागिता जनाउनु भएको थियो। शुरूआतीमा हुनुहुन्थ्यो मिलन टोलदेखि जोनिसा थापाजी र सेन्सादेखि नरेन्द्र रिमालजी आउनु भएको थियो, त्यस्तै जगदीश खत्रीजीले सम्झाउनु भएको थियो, डोटपुरजीदेखि राजु काब्राजी हुनुहुन्थ्यो, विराटनगरदेखि सुशीला विकर्जी हुनुहुन्थ्यो, ध्यानुङथोक देखि त्यस्तै रूपन्देहीबाट हामीलाई सम्झनु भएको थियो धर्मेन्द्रजीले, त्यस्तै काठमाडौँदेखि हुनुहुन्थ्यो अर्जुन थापाजी, भीमादेखि लजरस थापाजी, अनि लामेश्वरादेखि हुनुहुन्थ्यो जित बहादुर थापाजी भने, त्यस्तै खोटाङदेखि हुनुहुन्थ्यो एन्सु राईजी र सम्पूर्ण श्रोता साथीलाई सहभागिता जनाउनु भएकोमा धेरै धन्यवाद भन्दै अलिकति छिटो जवाफ पनि मिलाउनु भएको थियो र धेरै दिनपछि पनि कुराकानी हुने साथी पनि हुनुहुन्छ। अन्तिममा सहभागिता जनाउनुहुने एन्सु राईजी हुनुहुन्छ खोटाङदेखि, आजको विजयी साथी शनिबारको मात्रै है, र उहाँ सँगसँगै मसँग चाहिँ अघिल्लो दिनहरूको साथीहरू पनि हुनुहुन्छ। यो हप्ताभरिको विजयी साथी मध्ये एकजना साथीले चाहिँ अब लकी ड्र मार्फत चाहिँ पाउनुहुन्छ रुसैको रिचार्ज, जहाँ चाहिँ एन्सु राईजी हुनुहुन्छ खोटाङदेखि, आज शनिबारको त्यस्तै फ्राइडेको हुनुहुन्छ कास्कीदेखि अमृतुला सन्जी, अनि त्यस्तै गरी बिहिबारको हुनुहुन्छ पेरुङदेखि खगिमा थापाजी, र बुधबारको चाहिँ खोरादीदेखि तोप बेसीजी हुनुहुन्छ, अनि त्यस्तै गरी मंगलबारको पनि खोरादीदेखि तोप बेसीजी हुनुहुन्छ भने, त्यस्तै आइतबारको चाहिँ ऋषिराम शाहजी हुनुहुन्छ आफू कसुरीदेखि, र 6 साथी मध्ये अब लकी ड्र मार्फतको हुनुहुन्छ त आजको विजयी साथी। है त

0: हजुर, लकी ड्र मार्फत भने आजको विजय छैठौँ नम्बरमा
1: सिक्स हुनुहुन्छ प्राइजेकै साथी कास्कीदेखि अपेक्षा सञ्जय सुन्दै हुनुहुन्छ भने उहाँलाई चाहिँ धेरै धेरै बधाई छ र आफ्नो नम्बर चाहिँ हाम्रो स्टुडियोको नम्बर 0065414100 चाहिँ टिपाइदिनु होला भन्दै यतिजनासम्म सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता साथीलाई पनि धेरै धेरै धन्यवाद र साथमा चाहिँ प्रोग्रामको स्पोन्सर गरिदिएकोमा ओमी माभूषण सुनसादी पसल दिनेगौडालाई प्रोपाइटर हुनुहुन्छ मेन बहादुर सुनार भने त्यसै गरी प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएकोमा योर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सपलाई पनि थ्याङ्क यू सो मच प्रोपाइटर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ भन्दै चाँदा चाँदै चाहिँ यहाँले ब्याकग्राउन्डमा पनि सुनिरहनु भएको छ जुन हेरी तिमीलाई हेरौँला वाङदिन शेर्पा अनि सुशान घिमिरेको आवाजमा सजेको यो गीत सँगसँगै आजको एपिसोड बाँच्छ म कार्यक्रम प्रस्तुत अनुमल पनि बिदा हुन्छ आगामी श्रृङ्खलामा हाम्रो पुनः भेट हुन्छ अनि आइतबारको एपिसोडमा मिठा मिठा गीत सङ्गीत अन्ताक्षरीको साथमा सम्झदै गर्नुहोला सुन्दै गर्नुहोला प्रोग्राम कलिङ टाइम नमस्कार शुभदिन
2: नहेरी तिमलाई हेरौँला।

0: सूचना इस तनहु सेवा हॉस्पिटल दुलेगौड़ा बीपी चोक में
1: यही डेट 23 गते शनिवार
0: पश्चिमांचल क्षेत्रीय अस्पताल पोखरा में कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल,
2: वरिष्ठ हार्जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने,
0: नाक कान र घाटी रोग विशेषज्ञ डाक्टर अम्बालिना साक्य,
2: एनोमली स्कैन र थायराइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर संतोष बराल, साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू,
1: वरिष्ठ एमबीबीएस एनडीजीपी फैमिली फिजिशियन एण्ड इमर्जेन्सी मेडिसिन सेवा बिहान 8 बजेदेखि 9:30 सम्म र दिउँसो 5 बजेदेखि 7 बजेसम्म डाक्टर रवि बहादुर गुरुङ, वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
0: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
1: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुषम कालु र स्नेहा मण्डल,
3: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला, साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्शको साथै फार्मेसी सेवा समेत दिइरहेको जानकारी गराइन्छ।
4: तनहु सेवा अस्पताल दुलेगौड़ा, फोन 0865414377, मोबाइल 98560443।
5: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
6: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
0: सूर्योदय इंग्लिश बोर्डिंग स्कूल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
7: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
0: सूर्योदय इंग्लिश बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
7: हाम्रा विशेषताहरू
0: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने
7: पर्याप्त खेलकुद अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा
0: सम्पन्न भवन पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
7: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% छुट प्रदान गरिनेछ।
0: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0565174779 र 98560062।
7: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
0: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी असार 13 गते शनिवार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श दिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौड़ा, फोन 0564142333, मोबाइल 98678867। हेर्दा हेर्दै दुलेगौड़ा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
8: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
7: ए, त्यो सिग्देल बाबुको नयाँ जस्तो लाग्थ्यो।
8: ठीक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
9: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
10: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
9: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार,
10: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
9: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
10: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्तक बैङ्कको ठिक पारिपट्टी, फोन 0665930369।
11: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
12: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
11: अनि बन्छ त दाई?
12: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
13: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्ती सोनीको ठिक पारिपट्टि
14: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसेसरी सामानहरू उपलब्ध छन्।
15: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
14: प्रोप्राइटर राजन पौडेल, मोबाइल 98560-62029।
16: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
17: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98160-95301।
18: भेटवार्ता आजै समकक्षी एस जयशंकरसँग भेटवार्ता हुँदै
19: राष्ट्रपाको जिल्ला अधिवेशन आज शुरू हुँदै पहिलो दिन 36 जिल्लाको नेतृत्व चयन गरिने,
18: लेयर्स कुखुरा पालक संघद्वारा अण्डाको मूल्य फेरि वृद्धि, खुद्रा बजारमा प्रति गोटा मूल्य 25 रूपियाँ पुग्यो,
19: अमेरिकी एक संघीय अदालतद्वारा ट्रम्प प्रशासनको एक महत्वपूर्ण आप्रवासन नीति खारिज, होर्मुज जलमार्गमा इरान ड्रोनमाथि सेन्ट्रल कमाण्डको आक्रमण
18: र प्रिमियर कप महिला क्रिकेटमा नेपाल र हङकङ बीचको खेल जारी।
20: मार्बलको पाइप जडान गरे घरलाई पनि केही भन्नुपर्छ? एकदम ठिक छ, कुरा
21: मिलाउँछ।
20: घर छोड बेच्नु छोडेर यतातिर कता नि?
21: यो त साइड जब दाइ, यो चाहिँ
18: मूल्य 25 रुपियाँ पुग्यो।
19: अमेरिकी एक संघीय अदालतद्वारा ट्रम्प प्रशासनको एक महत्वपूर्ण आप्रवासन नीति खारिज, होर्मुज जलमार्गमा इरान ड्रोनमाथि सेन्ट्रल कमाण्डको आक्रमण
18: र प्रिमियर कप महिला क्रिकेटमा नेपाल र

0: सामान राम्रो छ ढुक्क हुनुहोस्
1: थाहा छ थाहा छ त्यसले यो युज नै आएको
0: विदेशमा पनि फोका छ
1: बोक्री प्रडक्टै युज हुन्छ
0: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल
1: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्सी राख्नुहोस् है
0: सुरक्षा घरको जीवन दर्शन
2: यो संचार नेटवर्क समयको आवाज समयको आवाज
3: समाचार अब विस्तारमा भारतको तीन दिने भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री शिशिर खनाल र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डाक्टर विजय चौधरीवालले बीच भेट भएको छ नयाँ दिल्लीमा आज भएको भेटमा नेपाल र भारत बीचको सदियौं पुरानो मैत्रीपूर्ण सम्बन्धलाई अझ बढ़ी प्रगाढ़ बनाउने विषयमा फलदायी छलफल भएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ खनालले आजै समकक्षी एस जयशंकरसँग भेट गर्दै हुनुहुन्छ नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा जयशंकरसँग केबीरमा औपचारिक द्विपक्षीय वार्ता तय भएको छ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि शिष्टाचार भेट हुने चर्चा भए पनि दुवै पक्षले औपचारिक पुष्टि गरेका छैनन् राष्ट्रपा सभापति रवि लामिछानेसँगको भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्राथमिकता दिन र त्यसअनुसार सहकार्य गर्न तयार रहेको बताउनु भएको थियो तीनै सूची बोकेर खनाल भारत गएको बताइन्छ खनालले भारत जानुभन्दा एक दिन पहिले ईपीजी प्रतिवेदनको साँचो बुझ्नु भएको थियो तर सीमा विवादबारे प्रश्न गर्दा खनालले तिरुवनन्त राष्ट्रिय विमानस्थलमा पत्रकारहरूलाई थप बताउन चाहनु भएन तत्कालीन सरकारका सबै विषयमा छलफल हुने बताउनु भएको थियो उहाँ भोलि स्वदेश फर्किने कार्यक्रम छ
4: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको जिल्ला अधिवेशन आज शुरू हुँदैछ रासोपाले 77 जिल्लामा तदर्थ समिति बनाएको छ पछिल्लो पटक तदर्थ समिति डोल्पामा गठन गरिएको थियो रासोपाले आज 36 जिल्ला र भोलि 25 जिल्लाको अधिवेशनका लागि तल्लो तहका समितिहरूलाई स्वीकृति दिएको छ तदर्थ समिति बने पनि गण्डकीका दुई हिमाली जिल्ला मनाङ र मुस्ताङमा भने अधिवेशन नगरिने भएको छ ती जिल्लाका ओडा र पालिकाको समेत अधिवेशन गरिएको थिएन दुवै जिल्लामा 30% पालिकाको अधिवेशन सकिए जिल्ला अधिवेशन गर्न सक्ने गरी पार्टीले निर्णय लिएको थियो आज र भोलि जिल्ला अधिवेशन गरेर जेठ 26 असार 1 गतेसम्म प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका छ राष्ट्रपाको प्रथम महाधिवेशन भने असार 7 9 गतेसम्म चितवनमा हुनेछ
3: नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको फार्म समर्थन मूल्य फेरि बढ़ाएको छ नयाँ मूल्य सूची अनुसार 100 अण्डाको मूल्य प्रति क्रेट 560 ठूलो अण्डाको 545 मध्यम आकारको अण्डाको 515 तथा सानो अण्डाको प्रतिपेटी 3000 कायम गरिएको छ यस अनुसार खुद्रा बजारमा अण्डाको मूल्य करिब 25 पुगेको संघका अध्यक्ष विनोद पोखरेलले जानकारी दिनुभयो पोखरेलले गर्मी मौसमका कारण उत्पादनमा आएको उतार चढ़ाव तथा किसानको बढ़दो उत्पादन लागतलाई ध्यानमा राखेर नयाँ समर्थन मूल्य निर्धारण गरिएको बताउनुभयो पछिल्लो एक महिनाको अवधिमा अण्डाको मूल्य निरन्तर उकालो लागेको छ वैशाख 24 गते एक्सएल अण्डाको मूल्य प्रति क्रेट 465 रूपियाँ रहेकामा नयाँ मूल्य 560 पुगेको छ जुन 95 रूपियाँ अर्थात 20% बढ़ी हो सोही अवधिमा ठूलो अण्डाको मूल्य 490 545 पुगेको छ मीडियम अण्डाको 400 515 तथा सानो अण्डाको प्रतिपेटी 2300 3000 पुगेको छ किसानले दाना औषधि तथा अन्य उत्पादन सामग्रीको लागत बढ़दै जाँदा मूल्य समायोजन आवश्यक भएको पोखरेलले बताउनुभयो अहिले अण्डाको उत्पादन लागत प्रति गोटा 19.12 पर्ने गरेको छ नयाँ समर्थन मूल्य लागू भएपछि किसानले लागत नजिकको मूल्य पाउन थालेका छन्
4: नेपाली ब्रो भनेर चिनिने टिकटकर कुमार थापा मगरले आफ्नै पत्नीको हत्या गरेका छन् जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवन कुमार भट्टराईका अनुसार उनले 42 वर्षीय श्रीमती ईश्वरी भुजेलको टाउकोमा रड प्रहार गरी हिजो राति हत्या गरेका हुन् तारकेश्वर नगरपालिका स्थित लोलाङ पैयौटारमा भएको यो घटनामा घाइते भुजेलको त्रिवी शिक्षण अस्पताल महाराजगंजमा उपचारका क्रममा मृत्यु भएको हो नेपाली ब्रो भनिने कुमार आफूलाई रेस्लर र फाइटरका रूपमा चिनाउने गर्छन् ईश्वरी सैनिक सेवामा थिइन् उनीहरूबीच सम्बन्ध विच्छेदको तयारी भइरहेको थियो लुकी ईश्वरी कामबाट फर्किने समय मिलाएर कुमार बाटो ढुकेर बसेका थिए एसपी भट्टराईका अनुसार ईश्वरी घर अगाडि पुग्न साथ रडले हानेर घाइते बनाएका थिए स्थानीयले तत्कालै तारकेश्वर अस्पताल लगेका थिए अत्याधिक रक्तस्राव भएपछि थप उपचारका लागि शिक्षण अस्पताल लगिएको थियो कुमारलाई शुक्रबार राति नै बालाजुबाट पक्राउ गरी भद्रकालीमा राखिएको एसपी भट्टराईले बताउनुभयो
3: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन् रेडियो सुन्दै गर्नुहोला
2: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार

0: ताज अन टप लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोभित अन्टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर टाली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा himalayswater.com.np लग इन गर्नुहोस्।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
2: अब बाँकी समाचार। बाँकेको नेपालगंजमा आजदेखि रूपान्तरणका लागि प्रविधि राष्ट्रिय सम्मेलन हुँदैछ। लुम्बिनी प्राविधिक विश्वविद्यालय इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थान अन्तर्गतको अनुसन्धान नवप्रवर्तन तथा विकास एकाईको आयोजनामा 2 दिने यो राष्ट्रिय सम्मेलन हुन लागेको हो। प्राविधिक ज्ञानको प्रभावकारी कार्यान्वयन समाजमा देखिएका समस्या समाधान खोज्न सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थानका डीन डाक्टर नीरज केसीले बताउनुभयो। उहाँका अनुसार सम्मेलनमा विभिन्न विषयगत 9 सत्र सञ्चालन हुनेछन्। विभिन्न क्षेत्रका विज्ञलाई वक्ताका रूपमा आमन्त्रण गरिएको छ। नेपालगंजलाई प्रविधिको केन्द्रका रूपमा विकास गर्न सम्मेलनको सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको उपकुलपति ढकालको भनाइ छ। विश्वविद्यालयका कुलपति सह प्राध्यापक रेगबहादुर भण्डारीले समुदाय र प्राविधिक विश्वविद्यालय बीचको सम्बन्ध सुदृढ बनाउन सम्मेलन उपयोगी हुने बताउनुभयो। सम्मेलनका संयोजक चतुर्भोज भट्टका अनुसार वक्ता विषय विज्ञ अनुसन्धानकर्ता तथा विद्यार्थी गरी करिब 250 जनाको सहभागिता रहनेछ।
1: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकामा एक संघीय न्यायाधीशले ट्रम्प प्रशासनको एक आप्रवासन नीति खारेज गरिदिएका छन्। जुन नीति 39 देशका आप्रवासीहरूका लागि अमेरिकामा बसोबास गर्न र प्रवेश अनुमति प्राप्त गर्ने प्रक्रिया कठिन बनेको थियो। समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकाको रोड आइल्याण्ड जिल्ला अदालतका प्रमुख न्यायाधीश जोन म्याकोनेल जुनियरले यी नियमहरूले अफ्रिका एसिया ल्याटिन अमेरिका तथा पश्चिम एसिया देशका नागरिकलाई कानूनी अयोग्यतामा पारेको बताउनु भएको छ। आप्रवासीहरूले कानूनी प्रक्रिया पालना गरिरहेको तर अमेरिकी नागरिक तथा आप्रवासन सेवा यूएससीआईएसले आवेदनलाई अगाडि नबढ़ाएका कारण उनीहरू महीनौसम्म रोकिएको न्यायाधीशको ठहर छ। न्यायाधीश म्याकोनेलले यी नीतिहरू कानूनी आधिकारिक ता बिना बनाइएका र आप्रवासी विरोधी सोचबाट प्रभावित रहेका बताउनु भएको छ। वाशिङटन डीसीमा 2 नेशनल गार्ड सैनिकमाथि गोली प्रहार भएको घटनापछि ट्रम्पले यस्तो नीति लिनुभएको थियो। यसैबीच अमेरिकी सेनाले होर्मुज जलमार्गतर्फ पठाइएका इरानका 4 ड्रोन खसालेको जनाएको छ। अमेरिकी सेन्ट्रल कमाण्डले आज बिहानै यसबारे जानकारी दिएको हो। यी ड्रोनहरूले समुद्री यातायातका लागि खतरा उत्पन्न गरिरहेको अमेरिकी सेनाको दावी छ। यस घटनाबारे इरानले अहिलेसम्म कुनै सार्वजनिक प्रतिक्रिया दिएको छैन। यसअघि कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा 1 मृत्यु भएको थियो भने 60 भन्दा बढ़ी व्यक्ति घाइते भएका थिए।
2: अब खेल समाचार। मलेसियामा जारी प्रिमियर कपको समूह चरणको अन्तिम खेलमा आज नेपालले हङकङसँग प्रतिस्पर्धा गरिरहेको छ। ग्रुप डीमा रहेका नेपाल र हङकङ बीच केही बेर अघि खेल शुरू भएको जसमा नेपालले पहिले फिल्डिङ गरिरहेको छ। हङकङले अहिले 6.3 ओभरमा 1 गुमाएर 23 बनाएको छ। दुवै टोली क्वार्टर फाइनल प्रवेश गरिसकेका छन्। आजको खेलको नतिजाले समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ। यसअघि पहिलो खेलमा नेपालले कतारलाई 8 र दोस्रो खेलमा भूटानलाई 51 हराएको थियो। हङकङले पनि कतारलाई 83 र भूटानलाई 14 पराजित गरेको थियो। कतार र भूटान समूह चरणबाट बाहिरिएका छन्। नेपालले पछिल्लो खेलमा तुलनात्मक रूपमा सहज प्रतिद्वन्दी भूटानलाई 51 पराजित गर्दा ब्याटिङमा निकै संघर्ष गर्नु परेको थियो। लोअर अर्डरका दुई ब्याटर सीताराणा मगर र रूबीनाथ छेत्रीले इनिङ्स सम्हालेका थिए। जारी प्रतियोगितामा कुल 18 राष्ट्रको सहभागिता छ। ग्रुप ए र बीमा समान 5-5 तथा सी र डीमा समान 4 टोली रहेका छन्। ग्रुप सीबाट इण्डोनेसिया र मलेसिया तथा ग्रुप डीबाट नेपाल र हङकङ क्वार्टर फाइनलमा पुगिसकेका छन्।
1: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
2: परराष्ट्र मन्त्री खनाल र भाजपा विदेश विभाग प्रमुख चौथाईवाले बीच भेटवार्ता। आजै समकक्षी एस जयशंकरसँग भेटवार्ता हुँदै
1: राष्ट्रपाको जिल्ला अधिवेशन आज शुरू हुँदै पहिलो दिन 36 जिल्लाको नेतृत्व चयन गरिने।
2: लेयर्स कुखुरा पालक संघद्वारा अण्डाको मूल्य फेरि वृद्धि। खुद्रा बजारमा प्रति गोटा मूल्य 25 पुग्यो।
1: अमेरिकी एक संघीय अदालतद्वारा ट्रम्प प्रशासनको एक महत्वपूर्ण आप्रवासन नीति खारेज। होर्मुज जलमार्गमा इरानी ड्रोनमाथि सेन्ट्रल कमाण्डको आक्रमण
2: र प्रिमियर कप महिला क्रिकेटमा नेपाल र हङकङ बीचको खेल जारी।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र बिदा हुन्छौं, नमस्कार।
3: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोलबाला है 103.8 मेगाहर्ज।
4: होइन है आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
5: हेर न आर्यन, पर्सि स्कूलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
6: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
4: ए त्यसो भए युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
5: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गरगहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाउरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कन्थमाला, मुगामाला, हमेलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसङ, नाकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गरगहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
4: सम्पर्क युअर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौड़ा, प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 98241484 र 98141353005।
7: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
8: मैले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
7: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
8: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
7: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
8: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
7: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
8: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
7: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
8: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्तक बैंकको ठिक पारिपत्ति, फोन 0635903969।
9: यसै यसको बुवा, यसपालि अलिअलि गरगहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, दाजुन्जेल त हुने, मान सम्मान इज्जत बढेको,
10: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ, यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचारी पसल खोजौला नि।
9: सेन्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गरगहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू सेन्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
11: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ,
12: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
11: सेन्जा धनलक्ष्मी सुनचारी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, दूर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा वन केवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 98171669, राजु विश्वकर्मा 98087169।
13: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
14: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ। साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ। ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9508501422, दिपेश मल्ल ठकुरी 9508501420, दीप मल्ल ठकुरी 9408041530।
15: सफलताको अर्को नाम जुनियर सिटिजन्स एकेडमी माध्यमिक विद्यालय।
16: शिक्षा बस्तीको आईओएममा एमबीबीएस अध्ययनको सफलता तथा सार्थक सुवेदीको आईओए इन्जिनियरिङ सफलताको निरन्तरता। सन्ध्या पौडेल, श्वेता ढुङ्गाना, प्रमेक्षा राणा भाट, कृष्णा परियार र मल्लिका तिमिल सिन्हा लगायतको मेडिकल क्षेत्रमा उत्कृष्ट उपलब्धि।
15: इन्जिनियरिङ तर्फ सुबित पोटेल, प्रीतम आचार्य र लप्सन आले तथा सीएसआईटीमा शुभम गुरुङ र सबिन गुरुङको उल्लेखनीय सफलता। बीबीए, बीएचएम लगायत विभिन्न क्षेत्रमा पनि विद्यार्थीहरूको उत्कृष्ट उपलब्धि।
16: केवल पढाइ मात्र होइन, अनुभवी तथा समर्पित शिक्षक टोली, प्रविधि मैत्री स्मार्ट कक्षा, आधुनिक साइन्स, होटल म्यानेजमेन्ट तथा कम्प्युटर ल्याब, व्यवहारिक एवं अनुसन्धानमुखी शिक्षण पद्धति, नियमित अतिरिक्त कक्षा, करियर काउन्सिलिङ तथा व्यक्तित्व विकासका विशेष कार्यक्रम।
15: फुटसलमा हिसान कास्की विजेता, गण्डकी स्तरीय प्रतियोगितामा सदाबहार उत्कृष्ट प्रदर्शन र प्रदेश स्तरीय ह्यान्डबल प्रतियोगितामा तेस्रो स्थान।
17: आज हाम्रा विद्यार्थीहरू अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया र बेलायत लगायतका देशका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूमा अध्ययनरत छन्। 47 वर्षको उत्कृष्ट इतिहास बोकेको शैक्षिक धरोहर जेसीए स्कूलमा शैक्षिक सत्र 2083 लागि साइन्स म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, टुरिज्म एन्ड माउन्टेनियरिङ विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो। आजै सम्पर्क गर्नुहोस् जुनियर सिटिजन एकेडेमी माध्यमिक विद्यालय, पोखरा 26 बुढी बजार, पृथ्वी राजमार्ग सँगै। फोन 0164113998, 0164113503, 9867614181, 9463352582, फेसबुक जेसीए स्कूल पोखरा।
18: प्रणाम, अभी अपने सुनतने रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज़ अंतर मन के आवाज।

0: This is Radio Dhurbarahi, 103.8 MHz.
1: आहा, घर त सारै चित्त बुझ्नु भयो हैन बडी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो। बरु कहाँ जाने होला त?
0: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाडाकुडा चाहिँ सारै मन पर्यो। हामी पनि त्यतै जाउँ।
1: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
0: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142334 र 9811756606।
2: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
3: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
2: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको
0: छु। ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा रोड सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै ठाउँमा मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनिटरी फिटिङ जस्ता पाता, सिपिभिसी, पिभिसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0654142336, मोबाइल 9556878302 र 9546878302।
1: ए सम्झि, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप पजोल खाऊ भनेको। यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्ञानै बिगासे जस्तो हुन लाग्यो। आयु पनि 45 वर्ष नै पो हुने हो कि? चिन्ता लाग्छ हौ सम्झि। अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्रणाली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हौ सम्झि। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिस र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
0: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली, सुकनागनदेखि 10 मिनम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 9008828810, 9008828811 र 9008828816। होइन हौ श्रीमानज्यू, के भयो हौ, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
1: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन,
0: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
1: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9921635007।
4: प्रणाम, अभी अपने सुनतने रेडियो ढोरबराई 103.8 MHz अंतर मंचित आवाज।

0: This is Radio Dhurbarahi, 103.8 MHz.
1: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
0: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
1: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि।
2: हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
0: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
2: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
3: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
4: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
3: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
5: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिइआएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भूज बहादुर सुना।
1: मोबाइल 98058535537 र 98066158900।
6: खुट्टै खाए चारै मिठो, पकाए त स्वाकै, एक पाकेटले पेट भरि नि के हो भन्या पक्कै।
7: यो हो बोनस चाउचाउ।

0: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस काउचरको आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 98562279
1: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ रे तपाईँ त आजै जानुस् हो
2: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि
1: त्यसको चिन्ता लिनै पर्दैन नि खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि
2: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
1: हजुर विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी 4 आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छोइला बदेलको मासु क्यान्डी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
2: होटल फ्यामिली एन्ड लज खैरेनी 4 बजार प्रोप्राइटर अर्जुन सापकोटा मोबाइल 98562 98014 54674 र 98460 23420
3: प्रणाम अभी अपने सुनतने रेडियो ढोरबराई 103.8 मेगाहर्ट्ज अंतर मन के आवाज

का ये समा कहने लगा प्यार कर मेरे सोने यार तू दिल भर से इकरार।

0: This is Radio Dhurbarahi, 103.8 MHz. सधैँभरि यही आउँदो जेठ 30 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा
1: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
0: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच महिनावारी गडबडी तल्लो पेट दुख्ने फोहोर पानी बग्ने गनाउने र चिलाउने बाँझोपन स्तनमा गिर्खा गाँठा गुठी महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अंगको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
2: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौड़ा सम्पर्क 0564142333
1: र 9687168887।
3: दुलेगौड़ा बजारमा कति फोटो स्टुडियो खुल्यो कति बन्द भए कति के भए तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
4: ए मलाई मात्र हो कि भनेको तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ त्यही जाने हो म त।
3: हजुर दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो मोबाइलबाट फोटो दुबोको माला फ्रेममा तयार पार्नु परेमा जन्मदिन विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौड़ा प्रोपाइटर कीर्तिमान थापा मगर।
5: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
6: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
5: उपचार सेवाहरू
6: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
5: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यू नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
6: रक्तनली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
5: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
6: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
5: पाठीघरको मासु युटेरिन फाइब्राइड एम्बुलाइजेसन पाठीघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
6: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061582778 582779 582780।
7: लौ आयो खुसीको खबर होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर
8: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौड़ा हेल्पोस चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
7: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सरवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
8: सम्पर्क प्रिन्स फेन्सी हाउस मोबाइल 9806681115।
9: हजुर दान गरौ।
0: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ धार्मिक पुण्य प्राप्त गरौ।
10: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
9: त्यसैले दान गरौ सकेको गरौ सबैले गरौ।
0: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आस्थान हो।
11: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोलबाला 103.8 मेगाहर्ज
12: स्टुडियो लाइट अहिले दिउँसोको 1 बज्यो
13: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98160 95301

0: This is Radio Dwarbarahi, 103.8 MHz.
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
2: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
3: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका 7 दुलीगौड़ा तनहुँको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना।
4: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल। यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
5: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाई, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
4: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585, मोबाइल 9856035497 र 9856348585 सम्पर्क गर्न सकिनेछ।
5: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलीगौड़ा तनहुँ।
6: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
7: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
6: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लालबहादुर गोले र शेरजन गुरुङ, मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900।
8: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
5: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। आगामी असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलीगौड़ामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलीगौड़ा, फोन 0564142333, मोबाइल 9868168887।
7: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्। प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
6: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
7: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
8: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी तनहुँ। प्रोप्राइटर रमेश भुजेल, फोन 9856032475 र 9801132475।
9: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
10: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
9: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
10: पाइन्छ नि, दुलीगौड़ाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
11: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ। सत्यनारायण पूजा का सामग्री पाइनु का साथ ही माटो बाट बनेगा सबै प्रोडक्टहरु थोक तथा खुद्रा मूल्य मा उपलब्ध रहेका छन्।
12: सेन्सिका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घरमाथि बजाज शोरूम सँगै।
11: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9848383522।
13: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
14: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्नल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
13: ओके, ल डन।
14: हजुर, सिग्नल अफसेट प्रेस, सुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
13: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
14: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9560285443 र 9417000787।
15: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847315368।
16: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोल बाराही 103.5।

This is Radio Dhur Barahi, 103.8 MHz. लानो छिटो निस्क अहिले फर्किन ढिलो हुन्छ के दिएको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ दिएको कपडा किन्न पनि पोखरा जानुपर्छ र यही युनाइटेड सप्लाइजमा छँदैछ नि बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमा चाहिँ महँगो होला नि त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस् हजुर विवाहको कपडा स्त्री कोट सुट पाइन्ट स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम साडी लेगिङ्स टप्स कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ सम्पर्क युनाइटेड सप्लाइज डेलीगौड़ा हेल्प स्टोक प्रोपाइटर कृष्णराज पण्डित फोन 065414000808

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian education and media services. Shikla Kandagi Chan, Tulimura, Wat in Department Bowen Sunday, Mobile, Antanabe Pasaki, Batis Chasi, Kiranabe, the Antanabe Pasaki, Batis Shunet Tata.
2: यता नआउ बुहारी तलै बस छाछुट नगर आज कति दिन रे
3: तीन दिन भयो
2: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
3: के हुन मुआ सुन नआउने होइन के सफा गरे भइहाल्यो नि
2: आ जेसुकै भन म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नु पर्छ है पछि जेसुकै गर
3: मुआ महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा छुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ पहिलाको जस्तो छैन अहिले
4: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक युनजन हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
2: ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र
5: महिनावारीलाई मर्यादित बनाउ विभेद अन्त्य गर्नु
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: ओम भगवती मेटल एंड स्टील उद्योग लाई छिटो अनि गुणस्तर का सामान पाउन लाई गाछी पानी मा मेटल स्टील फन पार्क का सबै सामान चाहिनी कति मजा एकै ठाउँमा तर्जनिनी पाइनी
8: हजुर सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग
9: हामी कहाँ सटर च्यानल गेट ट्रस निर्माण ट्याङ्की स्ट्यान्ड फलाम र स्टीलका रेलिङ घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल स्टीलका सम्पूर्ण सामानहरू खेलौना कुर्सी टेबल बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्
8: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार घर जग्गा विद्यालय संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ
9: प्रोपाइटर ओमकार नागिला सम्पर्क 9856601013 9067279794
10: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
11: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
10: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरामा किन जानु पर्छ र हाम्रै धुलेगौडा बजारको हेल्प चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ
11: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
12: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
13: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ल गण्डकी चार हेल्प पोस्ट लाइन दुलेगौडा
12: प्रोपाइटर रबिन थापा सम्पर्क 9856033398 र 9846510950
14: दिदी किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ कतै उजुरी दिने कि
15: हो हिंसा सहनुहुन्न हामी सबै मिलेर यस्तो विभेद रोक्नुपर्छ
14: हिंसा सहेर नबस्छौ विभेद मुक्त समाज निर्माणमा जुटौ
15: जोसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनले त दण्डनीय छ लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउँदा कानूनी उपचार खोजौ
14: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
16: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो 103.8 मेगाहर्ज

0: This is Radio Dhurbarahi, 103.8 MHz. मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
1: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
0: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
2: हामी कहाँ Samsung, Redmi, Poco, Oppo, Vivo, Realme, Narzo, ITL, Color, Tecno, Nokia ब्रान्डको सबै सेटहरू अन्तभन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
0: मोबाइलसँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
2: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
0: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफै बिल्डिङमा र आफै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैं राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। Samsung को मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला।
1: सम्पर्क फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकल को बीचमा दुलेगौडा।
3: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9846656999 छ।
4: साइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
5: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
4: खै ल्याउन त कहाँबाट ल्याएको निकाल्छ, हाम्रो त बुढाले ल्याएका हुन्। मल पनि साह्रै राम्रो रहेछ।
6: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
4: ए हो र, हस् दाई म आजै जान्छु।
1: हजुर, यस हाइजेनिक राञ्च प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
0: हाइजेनिक राञ्च प्रणाली, शुक्लागण्डकी 8 सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9556062891।
7: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
8: अके यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसेवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त मुलेर दुःख मात्रै पाइयो।
7: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समय पाइने रहेछ।
8: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
9: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
10: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
1: ग्राहकको चाहना नै हाम्रो सन्तोष। जयसेवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
9: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
1: प्रोप्राइटर निरञ्जन प्रसाद जयसेवाल। फोन 9846162020।
11: सिधै मयम चिसा पानीबाट काठमाडौँबाट
12: मयम चिसा पानी, अनि बिचमा नझर्ने?
11: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसा पानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
12: के हो र, यस्तो सुविधा पनि आइसक्यो? ल जाम जाम।
1: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत, 9846161678, र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत, 9825552663।
13: सिर्जना बोर्डिङ स्कुल पोखराको कक्षा 11 भर्ना खुलेको सम्बन्धी सूचना।
14: सिर्जना बोर्डिङ स्कुल सृजना चोक पोखरामा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेकाले आजै भर्ना भई ठुक्क हुनुहोस्।
13: यस स्कूलमा विज्ञान विषयसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट, टुरिज्म, विज्ञान र व्यवस्थापन दुवैतर्फ कम्प्युटर साइन्स लगायतका ऐच्छिक विषयहरू अध्ययन गर्न सकिनेछ।
14: सृजना बोर्डिंग स्कूल शांति मार्ग सृजना चौक पोखरा फोन नंबर 061-578-053 र 061-553-595
15: दाई पहिला यो मोबाइल हेर्नुस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एकैचोटि बिग्रियो
16: खै दिनुस् त ए चिन्ता नगर्नुस् तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
15: अनि बन्छ त दाई
16: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुस् त
14: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्मिसोनीको ठिक पारिपट्टि
17: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसेसरी सामानहरू उपलब्ध छन्
14: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
17: प्रोप्राइटर राजन पौडेल मोबाइल 98560-62029
18: 103.8
19: स्टुडियो
20: अहिले दिउँसोको 2 बज्यो
21: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोप्राइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98160-95301
22: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार
15: धोरबाराही हाइलाइट्सको साथमा
23: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
15: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461-49304
24: नमस्कार रेडियो ठोकाही 103.5 मेगाहर्जको दिउँसो 2 बजेको ठोकराई हाइलाइट्समा श्रेया गुरुङको स्वागत छ अब समाचारहरू सुन्नुहोस् सभामुख टोलप्रसाद आर्यले कानून निर्माण गर्दा तीन तहका सरकार बीच समन्वय एवं सहकार्य हुनुपर्ने बताउनु भएको छ अन्तर्व्यवस्थापिका मञ्चले टीकापुरमा आज आयोजन गरेको अन्तर्व्यवस्थापिका सम्मेलनमा वहाँले संघीयता कार्यान्वयनमा संघीय संसद र प्रदेश सभा बीच प्रभावकारी रूपमा समन्वय सहयोग र सहकार्य हुनुपर्नेमा बताउनु भएको हो सभामुख आर्यले तीन तहका सरकार बीचको समन्वय र सहकार्यमा नबाजिने गरी कानून निर्माण हुनुपर्नेमा जोड़ दिनुभएको छ लक्षित वर्गलाई केन्द्रमा राख्नुपर्नेमा सभामुख आर्यले जोड़ दिनुभएको हो कानूनको कार्यान्वयन गर्नुपर्ने वर्गले कानून निर्माण भएपछि मात्र थाहा पाउँदा कार्यान्वयनमा चुनौती देखिँदै गएको भन्दै वहाँले लक्षित समूहसँग समन्वय र सहकार्य गरेर मात्रै कानून निर्माण गरिनुपर्ने बताउनु भएको छ सभामुख आर्यले संघीयताले सिंहदरबारको अधिकार गाउँ गाउँमा पुर्याउने भनिए भए पनि त्यो अधिकार अझ सिंहदरबार बाहिर जान नसकेको बताउनु भएको हो

परिष्कृत जनमैत्री बन्न सक्दैनौ। पार्टी जिम्मेवारीमा रहेर भविष्यमा संसदीय अवसर प्राप्त गर्ने उद्देश्यले आशयले नेतृत्वका लागि मरिहत्ते गर्ने प्रविधि कहिलेकाहीँ देखिएका छन्, उहाँले बताउनु भएको छ। पूर्व प्रधानमन्त्री सुशीला कार्कीले अबको समय साहित्य क्षेत्रमै व्यतीत गर्ने बताउनु भएको छ। ललितपुरमा आयोजित काठमाडौँ कलिंग साहित्य महोत्सवमा सम्बोधन गर्दै कार्कीले यस्तो बताउनु भएको हो। कार्कीले आफूलाई केवल पूर्व प्रधान न्यायाधीश वा पूर्व प्रधानमन्त्रीका रूपमा मात्र नभए एक साहित्य अनुरागीका रूपमा बुझिदिन आग्रह गर्नुभएको छ। उहाँले न्यायपालिका र कार्यपालिकामा आफूले निर्वाह गरेको भूमिका बाध्यता र कर्तव्यको उपज भएको बताउँदै साहित्य भने आफ्नो अन्तर्मनको रूचि भएको स्पष्ट गर्नुभएको छ। आफ्नो साहित्यिक यात्राको स्मरण गर्दै कार्कीले सन् 1990 जनआन्दोलनका क्रममा जेल पर्दाको अनुभव सुनाउनु भएको हो। दुई महिनाको जेल जीवनमा त्यहाँका महिला बन्दीहरूको पीड़ा र भोगाईलाई नजिकबाट नियालेपछि आफूले कारा नामक उपन्यास लेखेको उहाँले जानकारी दिनुभएको छ। बजेट घोषणा हुन केही दिन अघि विभिन्न भन्सा नाकाबाट विद्युतीय सवारी साधनको जाँचबाँच भएको विषयलाई लिएर अर्थमन्त्री डाक्टर सोनी बाग्लीलाई जोड्दै फैलिएका अफवाह र चरित्र हत्याको प्रयास भएको भन्दै अर्थमन्त्रीको सचिवालयले आपत्ति जनाएको छ। अर्थमन्त्रीको स्वर्गीय उपसचिव एवं जनसम्पर्क सल्लाहकार नवीन ढंगनाले विज्ञप्ति जारी गर्दै रसुवागढ़ी भन्सार नाकामा भन्सार बिन्दुमै नआएका सवारी साधनको जाँचपास भएको भन्ने विषयमा अर्थ मन्त्रालयले गठन गरेको छानबिन समितिले अनुसन्धान गरिरहेको जनाउनु भएको छ। जेठ 20 गते प्रमुख भन्सार हृदय क्रेज सहित 9 जना कर्मचारीलाई जिम्मेवारीबाट हटाएर भन्सार विभाग तानिएको उल्लेख गरिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको अर्थ मन्त्रीको सचिवालयले जनाएको छ। मुस्ताङको कोरोना नाकाबाट जाँच पास भएका विद्युतीय सवारी साधनको विषयमा पनि मन्त्रालयद्वारा गठित छानबिन समितिले यसअन्तर्गत अनुसन्धान अघि बढ़िरहेको जानकारी दिएको छ। मन्त्रालय र भन्सार विभागको उपसचिवहरूको नेतृत्वमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी समेत सहभागी अनुसन्धान टोली फिल्डमै खटिएको विज्ञप्तिमा उल्लेख गरिएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा भन्सार छलीको आशंकामा केही सवारी साधन र आयातकर्ता कम्पनीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको तथा यसको विस्तृत विवरण सार्वजनिक गरिने चराएको छ। नेपाल प्रहरीले राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कोशीका प्रमुख प्रहरी उपरीक्षक दीपक गिरीले ट्राफिक नियम उल्लंघन गरेका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ कार्यवाहीको दायरामा आउने बताउनु भएको छ। गिरीले अध्यक्ष साम्पाङले ट्राफिक नियम उल्लंघन गरेको भिडियोले प्रमाण दिएकाले कार्यवाहीको दायरामा आउने वहाँले बताउनु भएको हो। कार्यवाहीका लागि साम्पाङको लाइसेन्स र सवारी साधनको ब्लू बुक आवश्यक पर्ने बताउनु भएको छ। दुई दिन अघि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ मोटरसाइकल दुर्घटनामा पर्नु भएको थियो। साम्पाङले उदयपुरबाट आउँदा दुर्घटनामा परेको र सामान्य चोट लागेको बताउनु भएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङले आफै भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गर्दै दुर्घटनाको बारेमा जानकारी गराउनु भएको छ। वहाँले आफ्नै पेजमा पोस्ट गरेको भिडियोमा वहाँ एक हातले मोटरसाइकल चलाउँदै गरेका देखिएका छन् भने अर्को हातले मोबाइलमा भिडियो खिचेको देखिएको छ। वहाँले हेलमेट समेत लगाएका छैनन्। वहाँले सोही भिडियोमा आफू लडेर घाइते भएको देखाएका छन्। भिडियोमा हातमा चोट लागेको देख्न सकिन्छ। सोही भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरी उपरीक्षक गिरीले नेपाल प्रेससँग कुरा गर्दै भिडियोकै आधारमा हर्क साम्पाङ कार्यवाहीको दायरामा आउने बताउनु भएको हो। साम्पाङले दुर्घटनामा परेको भिडियो भाइरल भएपछि सामाजिक सञ्जालमा ट्राफिक नियमको उपहास गर्ने गरी टिप्पणी गर्नुभएको छ। दुर्घटनाका विषयमा साम्पाङले सामान्य भएको बताउँदै आएका छन्। उहाँले ट्राफिक नियम उल्लंघन गरेको र कार्यवाही हुने विषयमा कसले कार्यवाही गर्ने भन्दै प्रश्न गर्नुभएको छ। उहाँले ट्राफिक नियम उल्लंघन गरेको र कार्यवाही हुने विषयमा कसले कार्यवाही गर्ने भन्दै प्रश्न गर्नु

0: भएको हो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले तीन तहको सरकारमा समान भएको अभाव रहेको औलाउनु भएको छ। वहाँले स्थानीय र प्रदेशसँग संघीय सरकारको समन्वय नपुगेको गुनासोलाई संघीय संसदले सम्बोधन गरेर अगाडि बढ़नुपर्नेमा जोड़ दिनुभएको छ। अन्तर्व्यवस्थापिका मञ्चले टीकापुरमा आज आयोजना गरेको अन्तर्व्यवस्थापिका सम्मेलनमा अध्यक्ष दाहालले संघले आवश्यक कानून नबनाउँदा प्रदेश र स्थानीय तहलाई समस्या भएको स्वीकार गर्दै संवैधानिक अधिकार सहित प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनु पर्ने बताउनु भएको हो। जनताका भावनालाई आत्मसात गर्दै लोकतन्त्रलाई मजबूत बनाउनेतर्फ तीनवटै तहको भूमिका महत्वपूर्ण रहेको दाहालको कथन रहेको थियो। राष्ट्रिय मानवाधिकार आयोगले गएको भदौ 23 र 24 गते भएको आन्दोलनका क्रममा बालबालिकाले मानवीय ढालका रूपमा प्रयोग गरेको र हिंसा फर्काउन उत्तेजक भूमिका खेलिएको निष्कर्ष निकालेको छ। नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालयमा बोल्दै आयोगद्वारा गठित जाँचबुझ समितिकी संयोजक एवं आयोग सदस्य डाक्टर लिली थापाले यस्तो बताउनु भएको हो। प्रतिवेदनमा प्रधानमन्त्री र नेपाली सेनालाई उन्नति दिएको भन्ने प्रश्नको खण्डन गर्दै डाक्टर थापाले तथ्य र प्रमाणका आधारमा मात्र सिफारिश गरेको स्पष्ट पार्नु भएको हो। नेपाली सेनाका जिम्मेवार कमाण्डरहरूलाई सचेत गराउन र यस्ता कार्य नदोहोर्याउन निर्देशन दिने सिफारिश गरेको छ। जाँचबुझका क्रममा आयोगले 437 वटा भिडियो क्लिपको अध्ययन गरेकामा 35 वटा वास्तविक पुष्टि भेटिएका थिए। ती भिडियोमा बालबालिकालाई अगाडि राखी मानव ढाल बनाउन, बम बनाउन सिकाउन र सुरक्षाकर्मीमाथि आक्रमण गर्न उत्तेजक निर्देशन दिएको प्रमाण भेटिएको छ। आन्दोलनमा उत्तेजक भूमिका देखिएका 54 जना व्यक्तिको पहिचान गरी थप अनुसन्धान आवश्यक रहेको आयोगको ठहर रहेको छ। नेपालले बाल अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासंघले अनुमोदन गरिसकेकाले आन्दोलनमा बालबालिकाको प्रयोगलाई आयोगले मानव अधिकारको गम्भीर उल्लंघनको रूपमा व्याख्या गरेको छ। सशस्त्र प्रहरीले कोरोना नाकाबाट भेटिएका विद्युतीय गाड़ी नियन्त्रणमा लिएपछि छानबिनका लागि गठित समिति मुस्ताङ पुगेको छ। छानबिनका लागि अर्थ मन्त्रालयले भन्सार विभाग, नीति तथा संचालन महाशाखा अन्तर्गतको मूल्यांकन शाखाका प्रमुख समेत रहेका निर्देशक भूपाल राज शाक्यको नेतृत्वमा समिति गठन गरेको थियो। कोरोना नाकाबाट पछाडी गरिएका विद्युतीय गाड़ीको अनुसन्धानका लागि शाक्य नेतृत्वको 3 सदस्यीय टोली हिजो बेनी जोमसोम सड़क मार्ग हुँदै मुस्ताङको जोमसोम पुगेको थियो। आज कोरोला नाका पुग्ने भन्सार कार्यालय मुस्ताङका प्रमुख विदुर चुटालले जानकारी दिनुभएको छ। छानबिन टोलीले मुस्ताङ पुग्न अघि पर्वत र कास्कीमा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका विद्युतीय गाड़ीको अनुगमन गरेको थियो, जिनबाट नेपाल भित्रिएका ती गाड़ीको आयातमा कैफियत रहे वा नरहेको भने विषयमा टोलीले अनुसन्धान थालेको हो। सशस्त्र प्रहरी बल नेपालले मुस्ताङको कोरोना नाकाबाट भित्रिएका 775 वटा विद्युतीय गाड़ीलाई नियन्त्रणमा लिएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। नाइजरको सहारा मरूभूमिमा ट्रक बिग्रिएपछि पानी पिउन नपाएर 49 जनाको ज्यान गएको छ। ईद वर्ग मनाएर मालीबाट फर्किँदै गर्दा ट्रक बिग्रिएपछि उनीहरू नाइजर अल्जेरिया सीमा नाका 80 किलोमिटर पश्चिममा अलपत्र परेका थिए। अत्याधिक गर्मी भएको ठाउँमा ट्रक बिग्रिएपछि यात्रुहरू कैयौं दिन रोकिएका थिए। ट्रक मर्मत गर्ने प्रयास असफल भयो भने उनीहरूसँग भएको पानी पनि सकिएकाले तीर्खाकै कारण ज्यान गएको स्थानीय अधिकारीलाई उत्तर गर्दै बीबीसीले जनाएको छ। ट्रकमा 100 जना भन्दा धेरै यात्रु रहेको थियो। उनीहरूमध्ये 2 जना 50 किलोमिटर भन्दा बढ़ी पैदल हिँडेपछि पानी भेटेका थिए। पानी पिएर अर्सामाका पुगेर प्रशासनलाई जानकारी गराए पनि उद्धार टोली गएको थियो। उदा टोली घटनास्थल पुग्दा ट्रक मुनि र वरिपरि करी 49 शव फेला परेका थिए। ज्यान गुमाउन सबै नाइजरका नागरिक रहेका छन्। त्यहाँ बचेकाहरूलाई लिएर फर्कदा टोलीले 60 भन्दा बढ़ी यात्रु रहेको अर्को ट्रक पनि बिग्रेर 3 दिनदेखि रोकिएको भेटिएको हो। उनीहरूलाई पनि टोलीले उद्धार गरेको छ। भारतको कंग्रेस जनता पार्टीले आज दिल्लीमा प्रदर्शन गर्दैछ। विशेष गरी सामाजिक सञ्जाल मार्फत चर्चामा आएको कंग्रेस पीपल्स पार्टीले शिक्षा मन्त्री विरूद्ध शान्तिपूर्ण विरोध प्रदर्शनको तयारी गरेको भारतीय संचार माध्यमले जनाएका छन्। दिल्लीको जन्तर मन्तरमा हुने प्रदर्शन शान्तिपूर्ण हुने तथा भीड़भाड़ नगर्न समर्थकलाई आग्रह गरिएको छ। प्रदर्शनलाई मध्यनजर गर्दै दिल्ली विमानस्थल क्षेत्रमा सुरक्षा व्यवस्था कड़ा पारिएको छ। पार्टीका संस्थापक अभिजीत डिपके अमेरिकाबाट नयाँ दिल्ली आइपुग्नु भएको छ। अमेरिकाको बोस्टन विश्वविद्यालयमा अध्ययन गर्दै आएका 30 डिपके अनलाइन आन्दोलनलाई समर्थन गर्दै आउनु भएको छ। वहाँ यसअघि राजनीतिक संचार रणनीतिकारका रूपमा आम आदमी पार्टीसँग जोड़िनु भएको थियो। हस्त दिउँसो 2 ढोबराई हाइलाइट्स आजलाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ बिदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654 14 100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
2: यसको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो। पैसा पनि जम्मा भएकै छ। बाछुन्जेल त हुने मान सम्मान इज्जत बढेको
3: हतारको काम लतार भन्छन्। जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो। किन हतारिन्छौ? विश्वासिलो सुनचारी पसल खोजौला नि।
2: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौड़ाको बन्टिया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
4: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुको साथै खरिद बिक्री तथा फाटफिट पनि गरिन्छ।
5: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेट गर्दा उचित मूल्य पाइनेछ।
4: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल शुक्ला गण्डकी 3 दुलेगौड़ा दूरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौड़ा वन केवा चोक प्रतीक्षालय अगाडि, प्रोपाइटर रामो विश्वकर्मा 98171669, राजु विश्वकर्मा 98087162।
6: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन है।
7: म्याडम, धुम्रपान भनेको के हो?
6: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
7: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
6: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभए बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
7: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
6: छन् नि। यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
7: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। सूर्योदय इंग्लिश बोर्डिंग स्कूल भुरुङ्गेमा कक्षा 11 को नया भर्ना खुल्यो।
8: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
7: सूर्योदय इंग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
8: हाम्रा विशेषताहरू
7: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने
8: पर्याप्त खेलकुद अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा
7: सम्पन्न भवन पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
8: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
7: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0565174779 र 98560262।
9: ए सबिना, यस्तो हतारमा कता हो?
10: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो। गर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन। पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
9: ल, बिहेको गर गहना बनाउन पोखरा नै जानु पर्छ त। यही धुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचाँदी पसल हो। त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
11: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ।
12: यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ।
11: सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, धुलेगौडा बनकेवा चोक तनहुँ। प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 98460878528 र 98028-16142।
13: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाइने हुन्थ्यो नि बुहारी।
14: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेँले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदा रहेछन्?
13: ए हो र, ल त ल।
15: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खाडे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142 र 98560192।
16: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगा।

0: सुन्दा हिजै दुले गोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
1: मैले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
0: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
1: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
2: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
1: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
2: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
1: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
2: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
1: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्रे बैङ्कको ठिक पारिपट्टि। फोन 0635930369।
3: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
1: अब चिन्ता नलिनुहोस्, शरणायन सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
3: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा, साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
1: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
3: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै,
1: प्रोपाइटर दुर्गामान श्रेष्ठ। सम्पर्क 9843661209 र 9801417718। आजै सम्पर्क गर्नुहोस्।
4: वनमा त आगो लागेछ, निभाउन जाउ न।
5: हो त नि, एउटा सानो लाभर भाइले सिङ्गो वन नै सघा मुनि हो।
6: हाम्रो वन, हाम्रो धन, डढेलोबाट जोगाउन गरौँ जतन। वनमा डढेलो लगाउने कानूनी अपराध हो। डढेलो लागेको देखिमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौँ।
7: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
8: मम्मी, भोक लाग्यो, खाजा खाऊ न।
9: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
8: हस् मम्मी।
10: मैले सुने छोरी, ल जाम हिँड।
9: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
11: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
9: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विङ्स, चिकन छोइला, पाङ्रा छोइला, पाङ्रा फ्राई, साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ, र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008281144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ।
11: बीजी मोमो हाउस दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
12: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नै हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त छन् कहाँ होला।
13: ल हेर, यी काइनीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर, मर्मत सबै गरिन्छ नि।
12: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलोट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्यबहादुर बानिया, संगम बानिया। फोन 0654141142, 98560231128, 98462014726।
13: हाम्रो प्रतिबद्धता, धातुका भाँडा बर्तनको उपलब्धता।
14: ए, गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश। वनमा आगो लाग्यो भने वन जंगल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो आफ्नो वन जंगलको आफै रक्षा गर
15: वन डडेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील
16: सुखा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुखापात पतिङ्गर झारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ वनमा लाग्ने आगो वन डडेलो हो वनमा डडेलो लागेमा निभाउन कठिन भई वन वन्यजन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ त्यसैले आफ्नो घर वरिपरि डडेलो नआउने गरी सफा राखौं खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ चुरोटको ठुटा निभाएर मात्रै फालौं वनभोज खाएपछि राम्ररी आगो निभाऊ गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह स्थानीय समुदाय वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ वनमा आगो लगाउनु फौजदारी कसुर हो कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ तपाई हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: सफलताको अर्को नाम जुनियर सिटिजन्स एकेडमी माध्यमिक विद्यालय।
3: शिक्षा बस्तीको आईयूएम मा एमबीबीएस अध्ययनको सफलता तथा सार्थक सुवेदीको आईयूए इन्जिनियरिङ सफलताको निरन्तरता। सन्ध्या पौडेल, श्वेता ढुंगाना, प्रमेक्षा राणा भाट, कृष्णा परियार र मल्लिका तिमिल सिन्हा लगायतको मेडिकल क्षेत्रमा उत्कृष्ट उपलब्धि।
2: इन्जिनियरिङ तर्फ सुमित पोटेल, प्रीतम आचार्य र लप्सन आले तथा सीएसआईटी मा शुभम गुरुङ र सबिन गुरुङको उल्लेखनीय सफलता। बीबीए, बीएचएम लगायत विभिन्न क्षेत्रमा पनि विद्यार्थीहरूको उत्कृष्ट उपलब्धि।
3: केवल पढाई मात्र होइन, अनुभवी तथा समर्पित शिक्षक टोली, प्रविधि मैत्री स्मार्ट कक्षा, आधुनिक साइन्स, होटल म्यानेजमेन्ट तथा कम्प्युटर ल्याब, व्यवहारिक एवं अनुसन्धानमुखी शिक्षण पद्धति, नियमित अतिरिक्त कक्षा, करियर काउन्सिलिङ तथा व्यक्तित्व विकासका विशेष कार्यक्रम।
2: फुटसलमा हिसान कास्की विजेता, गण्डकी स्तरीय प्रतियोगितामा सदाबहार उत्कृष्ट प्रदर्शन र प्रदेश स्तरीय ह्यान्डबल प्रतियोगितामा तेस्रो स्थान।
4: आज हाम्रा विद्यार्थीहरू अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया र बेलायत लगायतका देशका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूमा अध्ययनरत छन्। 47 वर्षको उत्कृष्ट इतिहास बोकेको शैक्षिक धरोहर जेसीए स्कूलमा शैक्षिक सत्र 2083 लागि साइन्स म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, टुरिज्म एन्ड माउन्टेनियरिङ विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो। आजै सम्पर्क गर्नुहोस् जुनियर सिटिजन एकेडेमी माध्यमिक विद्यालय पोखरा 26 बुढी बजार पृथ्वी राजमार्ग सँगै। फोन 061-411-398, 061-411-503, 98-627-61-481, 98-63-32-582, फेसबुक जेसीए स्कूल पोखरा।
5: पसल सरेको सूचना, शुक्ला गण्डकी 4 धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मिन बहादुर सुनार 98253-59-122, 98058-28008 र 98460-69-246।
6: आहा, कति स्वादिष्ट मासु, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
7: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
8: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 065-590-065, मोबाइल 98-166-34-372।
9: हजुर, दान गरौ।
10: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
11: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
9: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
10: रोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आस्थान हो। टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर कर प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98160 95301।
12: जेएनयू आन्दोलन उग्र बन्नुमा तत्कालीन सरकारको मुख्य जिम्मेवार रहेको ठहर राजनैतिक नेताहरूले उत्तेजनात्मक भूमिका खेलेको आयोगको निष्कर्ष
13: रासोपा सक्षम राजनैतिक शक्ति बन्नुपर्ने सभापति लामेछानेको भनाई संगठन सुदृढीकरणको प्रक्रियामा संकीर्ण सोच त्याग्नुपर्नेमा जोड़
12: सबैसँग समन्वय गरेर कानून निर्माणलाई अगाडि बढ़ाउने सभामुख अर्यालको भनाई क्यान्सर लगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्य मन्त्री मेहताको निर्देशन
13: कक्रो जनता पार्टीद्वारा भारतको दिल्लीमा प्रदर्शन शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै नाराबाजी
12: र एसएससी महिला प्रिमियर कपमा हङकङ विरूद्ध नेपालको लज्जास्पद हार
14: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार हिमालयज अन टप लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज।
13: समाचार अब विस्तारमा राष्ट्रिय मानवाधिकार आयोगले जेएनयू आन्दोलन उग्र बन्नुमा तत्कालीन सरकारको नेतृत्व र संचार मन्त्रीको अभिव्यक्तिलाई मुख्य जिम्मेवार ठहर गरेको छ। नेपाली कंग्रेसको पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित एक कार्यक्रममा आयोगद्वारा गठित भदौ 23 र 24 गतेको आन्दोलन जाँचबुझ समितिकी संयोजक एवं आयोग सदस्य डाक्टर लिली थापाले यस्तो बताउनु भएको हो। आयोगले आन्दोलन उग्र बन्नुमा तत्कालीन सरकारको नेतृत्व र संचार मन्त्रीको अभिव्यक्तिको पनि भूमिका रहेको उल्लेख छ। तत्कालीन प्रधानमन्त्रीले सवारी दुर्घटनाका विषयमा दिनुभएको अभिव्यक्ति संचार मन्त्रीको उत्तेजनात्मक टिप्पणीले युवा पुस्तालाई उक्साउने र आन्दोलनमा इन्धन थप्ने काम गरेको डाक्टर थापाको भनाइ छ।
15: संचार मन्त्रीज्यूको विगत यत्रो कुलो त होइन त त्यो त एसेटमै गर्ने हाम्रो होइन कति कुरा त्यो बाटो होइन त्यो बेला तत्कालीन प्रधानमन्त्रीले जुन घटना घटेको गाडीले ठोकेकोमा हरेक कुराले त्यहाँ गर्दै आएको छ। त्यो खेल हुन्छ यङ जेनेरेसनलाई खेल दिने काम गर्नु भनेको त्यो एउटा हो नि त। त्यसैले त्यस्ता कुरालाई पनि हामी हेर्नुलाई
13: अभिव्यक्ति र संचार मन्त्रीको उत्तेजनात्मक टिप्पणीले युवा पुस्तालाई उक्साउने र आन्दोलनमा इन्धन थप्ने काम गरेको डाक्टर थापाको भनाइ छ।
15: संचार मन्त्रीज्यूको

0: आयोगले गत भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलनका क्रममा 15 जना सांसद तथा राजनैतिक नेताहरूले उत्तेजनात्मक भूमिका खेलेको निष्कर्ष निकालेको छ। डाक्टर थापाले आन्दोलनका क्रममा भएका अवांछित गतिविधि र त्यसमा जिम्मेवार पक्षहरूबारे विस्तृत प्रतिवेदन तयार पारिएको जानकारी दिनुभयो। समिति संयोजक डाक्टर थापाका अनुसार अनुसन्धानका क्रममा कारागारका जेलर, विभागका निर्देशक र रवि लामिछाने लगायतसँग सोधपूछ गरिएको थियो। बयानका क्रममा जेलरले दिएको जानकारी र अन्य केही व्यक्तिहरूको दावीमा भिन्नता पाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ। जेलरमाथि केही व्यक्तिहरूले दबाव सिर्जना गरी हस्ताक्षर गराएको र पत्र लेख्न लगाएको तथ्य अनुसन्धानबाट खुलेको डाक्टर थापाले बताउनुभयो।
1: जेलहरूको विषयमा हेर्नु चाहिँ हामीले तोकेर नानै तोकेर दिएका छौँ। हामी जेलर आउनुभयो, डाइरेक्टरको विभागको निर्देशकसँग कुरा गर्यो, रविजीसँग कुरा गर्यो, सबैसँग हामीले कुरा गर्दाखेरि हामीले अब रविजीको बयान र उसको बयान भनेको होइन, फरक छैन। जेलरले जे भन्नुभएको र जो दुई तिनजना व्यक्ति हामीले नाम तोकेका छौँ उहाँहरूको बयान चाहिँ फरक थियो।
2: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले रासोपा अब केवल वैकल्पिक राजनीतिक शक्ति नभई मुलुकको नेतृत्व गर्ने सक्षम राजनैतिक शक्तिका रूपमा स्थापित हुनुपर्ने बताउनु भएको छ। जिल्ला अधिवेशन शुरू भएको दिन आज सामाजिक सञ्जाल मार्फत पार्टी पंक्तिलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। त्यसका लागि पार्टीलाई अझ फराकिलो, समावेशी र सुदृढ़ बनाउनु पर्ने बताउनु भएको छ। उहाँले पार्टी विस्तार र संगठन सुदृढ़ीकरणको प्रक्रियामा व्यक्तिगत स्वार्थ र संकीर्ण सोच त्याग्नु पर्नेमा जोड़ दिनुभएको संगठन ठूलो हुँदै जाँदा आफ्नो भूमिका खुम्चिने चिन्ता नगरी सामूहिक लक्ष्यमा केन्द्रित हुन उहाँले कार्यकर्तालाई आग्रह गर्नुभएको छ। रासोपा पहिलो महाधिवेशनको प्रक्रियामा रहेको उल्लेख गर्दै लामिछानेले अधिवेशनले नेतृत्व स्वयंको औपचारिक प्रक्रिया मात्र नभई पार्टीको दीर्घकालीन जीवन, विधि पद्धति र राजनैतिक संस्कार निर्माण गर्ने अवसरका रूपमा लिनुपर्ने बताउनु भएको छ। साथै पार्टीभित्र पद र अवसर केन्द्रित सोच तथा योगदानको हिसाब किताब खोज्ने प्रवृत्तिले संगठनलाई कमजोर बनाउने भन्दै त्यस्ता प्रवृत्तिबाट सचेत रहन आग्रह गर्नुभएको छ। रासोपाले ओडा र पालिका तहका अधिवेशन सम्पन्न गरिसकेको छ भने आज र भोलि देशभर जिल्ला अधिवेशन सञ्चालन भइरहेका छन्।
0: सभामुख डोल प्रसाद अरियालले कानून निर्माण गर्दा तीन तहका सरकारबीच समन्वय एवं सहकार्य हुनुपर्ने बताउनु भएको छ। आज कैलालीमा आयोजित अन्तर्व्यवस्थापिका सम्मेलनमा उहाँले संघीयता कार्यान्वयनमा संघीय सरकार र प्रदेश सभाबीच प्रभावकारी रूपमा समन्वय, सहयोग र सहकार्य हुनुपर्ने बताउनु भएको हो। सभामुख अरियालले तीन तहका सरकारबीचको समन्वय र सहकार्यमा नबाझिने गरी कानून निर्माण हुनुपर्नेमा जोड़ दिनुभयो। कानून निर्माण हुँदा लक्षित वर्गलाई केन्द्रमा राख्नुपर्नेमा सभामुख अरियालको जोड़ छ। कानूनको कार्यान्वयन गर्नुपर्ने वर्गले कानून निर्माण भएपछि मात्र थाहा पाउँदा कार्यान्वयनमा चुनौती देखिएको बताउँदै उहाँले लक्षित समूहसँग समन्वय र सहकार्य गरेर मात्रै कानून निर्माण गरिनुपर्ने बताउनुभयो। सभामुख अरियालले संघीयताले सिंहदरबारको अधिकार गाउँ गाउँमा पुर्याउने भनिए पनि त्यो अधिकार अझै सिंहदरबार बाहिर जान नसकेको बताउनुभयो।
2: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले हाल बजारमा अभाव देखिएका औषधिको आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन निर्देशन दिनुभएको छ। औषधि व्यवस्था विभागको अनुगमनपछि उहाँले क्यान्सर लगायत औषधिको अभाव हुन नदिन निर्देशन दिनुभएको हो। उहाँले हालसम्म औषधि आपूर्ति र वितरणको अनुमतिका लागि निवेदन पेश गरेका तर अनुमति नपाएका कम्पनीको स्थलगत निरीक्षण गरी प्रक्रिया अगाडि बढ़ाउन निर्देशन दिनुभयो। साथै मन्त्री मेहताले विभागको नियमन क्षमता वृद्धि गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले विभागलाई प्रभावकारी बनाउन तत्काल गर्नुपर्ने सुधारका लागि आवश्यक स्रोत साधन र जनशक्तिको विवरण अविलम्ब पेश गर्न आग्रह गर्नुभएको छ। मन्त्री मेहताले सरकारबाट निशुल्क वितरण गरिने औषधि र स्वास्थ्य बीमा अन्तर्गत उपलब्ध गराइने औषधिको गुणस्तर परीक्षणलाई जोड़ दिने गरी आवश्यक व्यवस्थापन गर्न सम्बद्ध पक्षलाई निर्देशन दिनुभएको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्पज नाम
4: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लिड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्कम
1: देशो खुशीको कनेक्शन
2: यो हो थाहासंचार नेटवर्क समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहाखबर.com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। संघ सभाको पाँच खप्पन नगरपालिका र चैनपुर नगरपालिका जोड़ने सड़क अवरूद्ध भएको छ। पहिरोले बिहीबारे भैंसी चोक पिपल डाँडा सड़क खण्ड अवरूद्ध भएको हो। गैरातीको लगातारको वर्षसँगै आएको पहिरोले बिहीबारे भैंसी चोक पिपल डाँडा सड़क खण्ड अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय संघ सभाले जनाएको छ। पहिरोले पाँचपन चैनपुर सड़क खण्डमा 15 मिटर बढ़ी सड़क बगाएको छ। कल्लेरी क्षेत्रमा आएको चिउखुवा खोलाको बाढ़ीले सड़कमा ठूलो क्षति पुर्याएपछि आवागमन ठप्प भएको प्रहरीले जनाएको छ। पहिरोले आज बिहानैदेखि सवारी साधन सञ्चालन हुन सकेका छैनन्। सड़क निर्माणको काम जारी रहेका बेला खोलामा आएको बाढ़ीले ठाउँ ठाउँमा क्षति पुर्याएको छ। सड़क खुलाउने विषयमा स्थानीय तह निर्माण कम्पनी तथा सरोकारवाला निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।
3: दार्चुलाको अपिहिमाल गाउँपालिका सड़क सञ्जालमा जोड़िएको छ। खलंगाबाट उत्तर पश्चिम रहेको पालिकाको ओडा नम्बर 3 गौड़ा खोलासम्म सड़क पुगेको हो। सड़क सञ्जालबाट अझै नजोड़िएका पालिकाहरूलाई जोड़ने उद्देश्यसहित सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यस योजनालाई प्राथमिकतामा राखेको छ। सड़क जोड़न संघीय सरकारले विशेष प्राथमिकता राखेको छ। अपिहिमाल गाउँपालिका 5 मकरी गाडसम्म मात्रै सड़क पुगेको अवस्थामा अहिले भट्टार गाउँसम्म विस्तार भएपछि स्थानीयमा सड़क पुग्ने आशा पलाएको स्थानीय खड़क रोकायले बताउनुभयो। अपि हिमाल 1 र 2 सड़क सञ्जालले तत्कालै जोड़िने सम्भावना छैन, तर वड़ा नम्बर 3 काफलधारसम्म पनि सड़क पुग्दा थोरै भए पनि अन्य वड़ाको लागि राहत हुने स्थानीय बताउँछन्। सड़क निर्माण बीएनबी कन्स्ट्रक्सन सुर्खेतले गरिरहेको छ।
4: हुम्लाको उत्तरी क्षेत्र नामखा गाउँपालिका 6 लिमे सुनखानीको प्रहरी चौकी 7 महिनापछि पुनः सञ्चालन भएको छ। चिसोका कारण बन्द भएको उक्त चौकी शुक्रबारदेखि सञ्चालन भएको हो। भारी हिमपात भएपछि मंगसिरको पहिलो साता चौकी बन्द गरेर त्यहाँ कार्यरत प्रहरी जिल्ला प्रहरी कार्यालय फिर्ता भएका थिए। न्यालु लेकमा जमेको हिउँ पन्छाएर प्रहरी टोली लिमे पुगेको हो। प्रहरीले हिउँ पन्छाएपछि सर्वसाधारणको आवागमन सहज भएको छ। न्यालु नाका खोलेपछि लाप्चाबाट कैला मानसरोवरतर्फ प्रस्थान गर्ने यात्रीको चहल पहल क्रमशः बढ़ेको छ।
3: अब अन्तर्राष्ट्रिय समाचार। कक्रोच जनता पार्टी सीजेपीले भारतको राजधानी नयाँ दिल्ली स्थित जन्तर मन्तरमा प्रदर्शन शुरू गरेको छ। सामाजिक सञ्जाल मार्फत स्थापित उक्त पार्टीले अहिले सरकार विरूद्ध आन्दोलन थालेको हो। शिक्षा मन्त्री धर्मेन्द्र प्रधान विरूद्ध सीजेपीले शान्तिपूर्ण विरोध प्रदर्शन गरिरहेको भारतीय संचार माध्यमले जनाएका छन्। प्रदर्शनकारीले शिक्षा मन्त्री प्रधानको राजीनामाको माग गर्दै नाराबाजी गरिरहेका छन्। नेट यूजी पेपर लीक र सीबीएसई सीयूईटी एसएससी जीडी जस्ता परीक्षामा भएका अनियमितता विरूद्ध प्रदर्शन गरिएको कक्रोच पार्टीले जनाएको छ। अमेरिकामा अध्ययनरत अभिजित दिपकेको पहलमा कक्रोच पार्टी स्थापना भएको थियो। वहाँ आन्दोलनका लागि दिल्ली पुगिसक्नु भएको छ। अभिजितसँगै हजारौं प्रदर्शनकारी विरोधमा सहभागी भएका छन्। सर्वोच्च अदालतका मुख्य न्यायाधीश सूर्यकान्तले युवा लक्षित आलोचना गरेपछि यो पार्टी स्थापना भएको हो। सूर्यकान्तले बेरोजगार युवालाई कक्रोचसँग तुलना गर्नुभएको थियो। त्यसको विरोधमा अभिजितले पार्टी बनाउनु भएको हो। अभिजितले सामाजिक सञ्जालमा कक्रोच पार्टी स्थापना गरे लगत्तै बढ़ेको आकर्षणले सत्ताधारी भारतीय जनता पार्टी भाजपालाई पनि त्रसित बनाएको छ।
4: एसएससी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपाली टोलीले हङकङसँग लज्जास्पद हार बेहोरेको छ। समूह चरणको अन्तिम खेलमा हङकङले नेपाललाई 69 रनको फराकिलो अन्तरले हराएको हो। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित 20 ओभरमा 3 विकेट गुमाएर 109 रन बनाएको थियो। हङकङका एसमेन दश वानीले अभिजित बयालिस मारीको हिलले 29 रन बनाइन्। नेपाली टोलीका बलर रिया शर्मा र रुबिना छेत्रीले एक एक विकेट लिए। 110 रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उठिएको नेपालले 13.3 ओभरमा अल आउट हुनुअघि 40 रन मात्र बनाउन सक्यो। नेपालकी सोनी पाखरिनले सर्वाधिक 12 रन बनाइन्। रुबिना छेत्री पनि 10 रनमै आउट भइन्। हङकङकी बलर इर्का साहरले 4 विकेट लिइन्। केरी चाङ र मारियम बिवीले पनि 2-2 विकेट हात पारे। यद्यपि नेपाल र हङकङ दुवै यसअघि नै समूह डीबाट क्वार्टर फाइनलमा पुगिसकेका छन्।
3: दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: जेएनयू आन्दोलन उग्र बन्नुमा तत्कालीन सरकार मुख्य जिम्मेवार रहेको ठहर। राजनैतिक नेताहरूले उत्तेजनात्मक भूमिका खेलेको आयोगको निष्कर्ष।
3: रासोपा मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्नुपर्ने सभापति लामेछानेको भनाई। संगठन सुदृढीकरणको प्रक्रियामा संकीर्ण सोच त्याग्नुपर्नेमा जोड़।
4: सबैसँग समन्वय गरेर कानून निर्माणलाई अगाडि बढ़ाउने सभामुख अर्यालको भनाई। क्यान्सर लगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्य मन्त्री मेहताको निर्देशन।
3: ककरोच जनता पार्टीद्वारा भारतको दिल्लीमा प्रदर्शन। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै नाराबाजी।
4: र एसएससी महिला प्रिमियर कपमा हङकङ विरूद्ध नेपालको लज्जास्पद हार।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश बिदा हुन्छौ। नमस्कार।
5: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो। बरु कहाँ जाने होला त?
6: बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो। हामी पनि त्यतै जाऊ।
5: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
6: सम्पर्क सोबी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौड़ा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ। फोन नम्बर 065414234 र 98171656606।
7: साइलियामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
8: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
7: बिबी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
8: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि। याद राख्नुहोस्, गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक।
7: प्रोप्राइटर ठान प्रकाश नेउपाने 98560 33878। प्रशान्त नेउपाने 98460 26925।
9: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
8: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
9: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कृति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
10: ला, किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त? हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
11: बजारै भरि फ्रेस आउँछ, जहाँबाट ल्याए पनि हुन्छ भयो। खेतको चिन्ता लिनु भएको छ यो दिदीले?
10: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ। त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
12: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्ने पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
13: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9851166136।
12: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
13: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्नल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
12: ओके, ल डन।
13: हजुर, सिक्किम अफसेट प्रेस, सुप्ला गण्डकी चार, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
12: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
13: प्रोप्राइटर गोविन्द सिद्देल, फोन 9856028543 र 9847000787।
14: आज पनि भाटो आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
15: यी बुढा कुरै नबुझिकन त्यस्तै फर्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिमा हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भयो।
14: नरिसौ न त, बरु हिँड, कहाँबाट ल्याउने हो?
15: तिमीलाई पर्खिने बाइकहरू केही आउँदैन क्या अरे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे, हो त्यही जाने हो?
16: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
17: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507, कविता श्रेष्ठ, सम्पर्क 0654140055 र 9846618817।
18: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
19: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
18: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा, फेकी बजार।
20: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्दै आएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी चार, दुलेगौडा, भित्री बजार, प्रोप्राइटर भूज बहादुर सुनार।
13: मोबाइल 9800585537 र 9800615899।
21: युनिटोको थेदिमु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
18: तपाईँको घर आँगनमा घुम्किने मादलुका ताल सङ्गीत, वन पाखा, मेलापात, उकाली ओरालीमा सुसलिने बाकाहरू, हाम्रै मौलिकपन, बाँसुरीको धुन सँगै मौलिक संस्कृतिको पहिचान जोगाउने क्रममा कार्यक्रम ओम प्रोसन आभूषण लोक सुसली
20: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा हरेक दिन दिउँसो 3:15 करिब 4 बजेसम्म प्रायोजक ओम प्रसर आभूषण सुनचाँदी पसल, दुलेगौडा 4, भित्री बजार, मोबाइल 9800585537।
18: आकर्षक सुनचाँदीको गहना, नारीको चाहना।

नमस्ते, स्वागत छ कार्यक्रम ओम प्रसन्न भूषण लोकसुतिलको प्रतीक्षा गरी बस्नुहुने तपाईँ सम्पूर्ण साथीहरूमाझमा कार्यक्रम प्रस्तुता श्रेया गुरुङ कार्यक्रममा सदा चाहिँ आज पनि एउटा नयाँ श्रृंखलाको साथमा यहाँहरूमा उपस्थित भइसकेकी छु भन्दै तपाईँले हामीलाई रेडियो ठोरपाराही 103.8 MHz तमनको आवाज साथै www.radiothorparahi.com.np लगइन गरेर वा हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरिकै साथ यहाँले हामीलाई सुन्न सक्नुहुनेछ। र विशेष गरी यस कार्यक्रममा प्रायोजक गरिएको छ ओम प्रसन्न भूषण सुन शान्ति प्रसादले भने उपस्थित गरेको भित्री बजारमा रहेको छ। सुनचारी सम्बन्धी थप सेवाहरू चाहिएमा कारोबारहरू पनि गर्नु परेमा त्यस पैसाबाट पनि कारोबारहरू गर्न सक्नुहुनेछ। र श्रोताजारी आजको श्रृंखलामा रहेर शनिबारको दिनमा रहेर हामीहरू पुरानो पुरानो लोक भाकालाई कार्यक्रम स्थान दिइनेछौ। र कार्यक्रमको पहिलो सांगीतिक कौशल्य स्वरूप यहाँको लागि अझ निकै नै सुमधुर भाकालाई राख्नतर्फतिर लागिरहेको छु भने श्रोता साथी गीतको बोल रहेको छ ससुरालीमा, जसमा आवाज रहेको छ बद्री पङ्गेरी र सिन्धु मल्लको भने निकै नै मिठो भाका रहेको छ। स्वीकार्नुहोला हैका।

हजुर श्रोत साथीहरू, निकै नै सुमधुर भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छ। ससुरालीमा गीतको बोल रहेको थियो भने पछि पनि हाम्रो सम्पूर्ण श्रोत साथीले कार्यक्रममा मिठो भाकालाई सुन्नुभयो होला। र अहिलेको लागि भने एउटा चिठी लेख्न मन छ, यो सुमधुर भाकालाई राखिरहेको छु, स्वीकार्नुहोला। हाई त

0: हजुर श्रोता साथी, एउटा चिठी लेख्न मन छ, यो निगनेश मधुभाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु भने अहिलेको लागि भने खोला पारी निर्माया यस मधुभाकालाई राखिरहेको छु, स्वीकार्नुहोला है त।
1: मुसलधारे पानीसँगै खहरेको बैंस चढेको छ, लाग्छ कहाँ कहाँ बग्छ, बतासको वेगमा

हजुर श्रोत साथी, खोलापारी निर्माया यो सुमधुर भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु र पक्कै पनि हाम्रो सम्पूर्ण श्रोत साथीले कार्यक्रममा मिठो भाकालाई सुन्नुभयो होला। र त्यसै गरी अहिलेको लागि भने एउटा आत्मा छ गीतको बोललाई राखिरहेको छु। पशुपति शर्मा र विष्णुमाझीको आवाजमा सजिएको मिठो भाका रहेको छ, स्वीकार्नुहोला है त।

हजुर श्रोता साथी अनि गरी मिठो भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु भने पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले यो मिठो भाकालाई सुनेर मनोरञ्जन लिनुभयो होला। र श्रोता साथी आजको श्रृंखलामा रहेर हामीहरू यसै गर्ने पुरानो पुरानो लोक भाकालाई नै कार्यक्रम स्थान दिइरहेको छु। र अहिलेको लागि भने खिम भन्सारी बिरु लामा लक्ष्मी नेपानीको आवाजमा सजिएको वैद्य छरौला गीतको बोलाइ राखिरहेको छु। स्वीकार्नुहोला हैता।

हजुर सबै साथी गैरी सरलाई यस मधुर भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु र पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीले कार्यक्रममा यो मिठो भाकालाई सुन्नुभयो होला भन्दै श्रोता साथी अलिको लागि भने हामी कार्यक्रमको अन्त्य अन्त्यतर्फ पनि आइसकेका छौँ र कार्यक्रमको हाम्रो निश्चित समय पनि सकिने बेला भइसकेको छ र त्यसै गरी आजको श्रृंखलामा हामीले यस मधुर पुरानो पुरानो लोक भाकालाई कार्यक्रम स्थान दियो भने आँसु रहेको छ। कार्यक्रमलाई अन्तिमसम्म सुनेर हाम्रो सम्पूर्ण श्रोता साथीहरूले साथ दिनुभयो होला भन्दै त्यसै गरी अहिलेको लागि भने कार्यक्रममा त्यो मन रुन्न होला र सुमधुर भाकालाई राख्दैछु र यो भाकालाई राख्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुत श्रेया गुरुङ विदा हुने आज चाहन्छु। नमस्ते नमस्कार हैका।

0: सूर्योदय इंग्लिश बोर्डिंग स्कूल भुरुङ्गेमा कक्षा 11 को नया भर्ना खुल्यो।
1: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
0: सूर्योदय इंग्लिश बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
1: हाम्रा विशेषताहरू
0: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने
1: पर्याप्त खेलकुद अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा
0: सम्पन्न भवन पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
1: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
0: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0565 71 479 र 98562 65।
2: सधैँझै यही आउँदो जेठ 30 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक धुनेगौड़ामा
3: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
2: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच महिनावारी गडबडी तल्लो पेट दुख्ने फोहोर पानी बग्ने गनाउने र चिलाउने बाँझोपन स्तनमा गिर्खा गाँठा गुठी महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमोली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
4: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 धुलेगौड़ा सम्पर्क 0564142333
3: र 98678168।
5: कहाँ जाने?
6: सिधै मयम चिसा पानीबाट काठमाडौँ। काठमाडौँबाट
5: मयम चिसा पानी अनि बीचमा नझर्ने?
6: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्सी महलबाट मयम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
5: के हो र, यस्तो सुविधा पनि आइसक्यो? ल जाम जाम।
0: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461168 र दुलेगौड़ा ढोलफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235526363।
7: This is Radio Dhor Barahi, 103.8 MHz.
8: Station 1.
7: Studio Lightyear.
9: Aile, Yusoko Swar Bajyo.
10: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर कर प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165 95301।

0: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका चार दुलीगौंडा पाहुको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना।
1: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
2: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाइ, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585, मोबाइल 9856335497 र 9856348585 सम्पर्क गर्न सकिनेछ।
2: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा तनहुँ।
3: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्ने भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने, चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
4: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
5: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
4: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौंडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9508501422, दिपेश मल्ल ठकुरी 9508501420, दीप मल्ल ठकुरी 9406041530।
6: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
2: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनु हिराजन आगामी असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0564142533, मोबाइल 9968168887।
7: खै जन्मदाता दिनुस् त।
8: जन्मदाता गरेको छैन नि म्याडम।
7: लौ, जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
8: हो र, मलाई त थाहा नै थिएन म्याडम।
7: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
8: पहिला कसैले भनेन?
9: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्मदर्ता गराउनु पर्छ।
10: जन्म र मृत्युदर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
9: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
10: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
11: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
12: अके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसेवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
11: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समय पाइने रहेछ।
12: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
13: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौंडाको सबैभन्दा पुरानो होलसेल पसल,
14: कस्मेटिक पार्लरको साथ खेलौनाहरूको होलसेल विक्रेता।
15: ग्राहकको चाहना नै हाम्रो तुष्टि। जयसेवाल कस्मेटिक पसल, दुलेगौंडा भित्री बजार।
13: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
15: प्रोप्राइटर निरञ्जन प्रसाद जयसेवाल, फोन 9864161620।
16: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 9825 9008 र 9460
17: तपाईं घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
18: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
17: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
19: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्धकी दुई काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9856-32475 र 9811-32475।
20: This is Radio Dhorbarahi 103.8 MHz।

Tony. I'm strong with the Tony. तो बुझ्छौनी तिमी त हाँसिदे न हाँसी हाँसी बिदा देऊ न ठुला हामी हिँड्या थियो एकअर्काको हातसम्म एकअर्काको साथसँग एकअर्काको आँट बन्दै साथसँग बिताउला छेडीको दुरी हो केही दिनमा बिर्सौला नरौ तर तिम्रो आँसुले मलाई बिजाउँछ तिमीलाई दुखी देख्दा मेरो मन आफैसँग रिसाउँछ यो दुरी

सँग परिवार बसाउ मेरा शब्दहरु तिमी सधैँ मन मानेर राख नठान हाम्रो साथ सुट्यो मन खोली हाँस्दा हामी सँगै त छौ नि मेरा शब्दहरु तिमी सधैँ मन मानेर राख नठान हाम्रो साथ सुट्यो मन खोली हाँस्दा हामी सँगै त छौ नि दिन गन्दै बसौला हामी सधैँ बोलौला भविष्य बारे सोचौला तयार भई बस्छ तिमी लैजान्छु तिमीलाई म आउँदा हाम्रो संसार बसौला खुसी भई बाँचौला जान दिउ मलाई अहिले सरी तिमी नरौन हाम्रो माया दरो छ यो कहिले टुट्ने छैन म खुसी तिमी बिना कहिले हुने छैन यसैले यो कुरा तिमीले बुझ्नुपर्छ बलियो हुनुपर्छ हाम्रो माया भुल्नुहुन्न हामीले जुट्नु पर्छ भोलिलाई सोचेर जाँदैछु आज तिमीलाई छोडेर भनी नसोच म तिमीलाई मेरा शब्दहरू तिमी सधैँ मन मानेर राख नठान हाम्रो साथ सुट्यो मन खोली हाँस्दा हामी सँगै त छौ नि मेरा शब्दहरू तिमी सधैँ मन मानेर राख नठान हाम्रो साथ सुट्यो मन खोली हाँस्दा हामी सँगै त छौ नि I'm gonna have to start to get one money, have to have a song with the song.

0: कहाँ जाने?
1: सिधे मयम चिसापानी बाट काठमाडौँ बाट
0: मयम चिसापानी अनि बीचमा नझर्ने?
1: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
0: ए हो र, यस्तो सुविधा पनि आइसक्यो? ल जाम।
2: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एण्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235562663।
0: ल छिटो निस्का, अहिले फर्किन ढिला हुन्छ के? दिएको कपडा भनेपछि राम्रो राम्रो रोज्दै पर्यो, फेरि पोखरा पुग्नु छ। दिएको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लाइजमा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमा चाहिँ महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट प्यान्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौंडा हेल्प चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0654140008।
3: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
4: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
5: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछेपानी।
6: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
5: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछेपानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 98510888461 र सिजन गुरुङ 97045409।
7: चरक मेमोरियल हॉस्पिटल, कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
8: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अंतर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
7: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्तस्राव आदि रोग को उपचार को लागि ₹10,00,000 को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
8: सेवा लिने क्रम मा चाहिने जानकारी,
7: संचय कोष मा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोष को नम्बर,
8: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
7: साबिक का संचय कर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
8: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल, नागढुङ्गा पोखरा, फोन 0165524995 5524495 8278।
9: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
10: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
11: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरे क्या।
10: दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
11: त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर्सहरू, त्यहीबाट ल्याएको।
10: ए त्यसो भए त म गइहाले,
11: चिया त पिएर जाऊ।
10: होइन हतार छ, पछि आउँदै गरौला है।
12: दीर्घायु फर्निचर शोरूम,
3: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
5: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता, दीर्घायु फर्निचर शोरूम दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846162068 र 9560702068।
13: यही आउँदो जेठ 30 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा
14: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
13: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, महिनावारी गडबडी, तल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा गाँठा गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श, साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
5: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, सम्पर्क 0654142333
14: र 9868180087।
15: सूर्योदय इंग्लिश बोर्डिंग स्कूल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
16: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सिमेन्ट सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
15: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी 6 भुरुङ्गी।
16: हाम्रा विशेषताहरू
15: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
16: पर्याप्त खेलकुद अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
15: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
16: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
15: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0655174779 र 9560062065।
17: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
18: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साथ सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
17: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेलपुस्तोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
18: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
15: हजुर, घरभित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
16: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा।
15: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9855633098 र 9465610950।
19: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: अब मुटुरोगको उपचारका लागि ठूलो राहत नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत अब पोखरा स्थित गण्डकी मेडिकल कलेजले पनि मुटुरोग भएका बिरामीहरूका लागि 2 लाख रुपियाँ सम्मको उपचार बीमा सुविधा प्रदान गर्न थालेको छ। गण्डकी मेडिकल कलेज पोखरा विश्वसनीय सेवा अनुभवी चिकित्सक र आधुनिक उपचार सुविधा सहित गण्डकी मेडिकल कलेज जनताको स्वास्थ्यका लागि समर्पित।
1: ओम भगवती मेटल एंड स्टील उद्योग लाई छिटो अनि गुणस्तर का सामान पाउना लाई गाछी पानी मा मेटल स्टील फन पार्क का सबै सामान चाहिनी कति मजा एकै ठाउँमा तर्जलिनी पाइनी।
2: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
3: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्याण्ड, फलाम र स्टीलका रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टीलका सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
2: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
3: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9856060113, 9867794।
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
5: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ।

0: डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
1: हाड़ जोड़ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड़ जोड़ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
0: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
1: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
0: नाक कान घाटी तथा थायराइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
1: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनीष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
0: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
1: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
0: सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
1: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
2: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
3: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 0180-592-162-593।
4: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटेछन् कि क्या हो।
5: दिदी पनि नमजार झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
6: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रत बन्द पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0635905065, मोबाइल 98166-34372।
7: साइनचेकको साथमा बन्केवा कालिका सुनचाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165-95301।
8: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
9: ढोरबाराही हाइलाइट्सको साथमा
10: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक।
9: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461-49304।
11: नमस्कार, रेडियो ठोबाराही 103.5 मेगाहर्जको साँझ 5 बजेको ठोबाराही हाइलाइट्समा श्रिया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले पार्टीभित्र योगदानको हिसाब किताब खोज्ने र पदोन्नतिको अपेक्षा राख्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर नहुने बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै सभापति लामिछानेले पार्टी स्थापनाको 4 वर्षमा यस्ता प्रविधिले जरा गाड्न खोज्नु चिन्ताको विषय भएकोले समयमै सचाउनु पर्ने बताउनु भएको छ। पार्टी केन्द्रीय महाधिवेशनको तयारीका क्रममा विशेष गरी मधेस लगायतका केही जिल्लामा देखिएको विवाद र नेतृत्वका लागि मरिहत्ते गर्ने प्रवृत्तिलाई लोकतान्त्रिक प्रक्रियाबाट न्यूनीकरण गर्नुपर्ने उहाँको भनाइ रहेको छ। आज पार्टी जहाँ पुगेको छ त्यो केही व्यक्तिको मात्र होइन, मतदाताको विवेक र समस्त सदस्यहरूको समर्पणको परिणाम भएको लामिछानेले बताउनु भएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमलसेनाले देश नयाँ राजनैतिक संस्कारतर्फ अघि बढ़िरहेको बताउँदै पुराना गलत राजनैतिक शैली दोहोर्याउने छोट सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपालाई नरहेको बताउनु भएको छ। रासोपा धादिङको प्रथम जिल्ला अधिवेशन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै वहाँले राजनीति कस्तो हुनुपर्छ भन्ने विषयमा नयाँ बहस शुरू भएको उल्लेख गर्दै जनताले विगतमा गलत भनेर आलोचना गरेका अभ्यासलाई निरन्तरता दिन नहुने बताउनु भएको हो। संचार मन्त्री तिमिर सिन्हाले राज्यसभाका हरेक सदस्यले आफूलाई नयाँ राजनैतिक संस्कारको संवाहकका रूपमा स्थापित गर्नुपर्नेमा जोड़ दिनुभएको हो। पार्टी कुनै व्यक्ति वा समूहको स्वार्थ पूरा गर्ने बिचौलिया तन्त्रलाई संरक्षण गर्ने वा सीमित व्यक्तिको हितका लागि संचालन हुने संस्था बन्न नहुने उहाँको भनाइ रहेको थियो। उहाँले प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रपा सभापति रवि लामिछानेले अघि सारेको सुशासन पारदर्शिता र उत्तरदायित्वको दृष्टिकोण अनुसार सबैले देशका लागि योगदान दिनुपर्ने बताउनु भएको हो। मन्त्री तिमिर सिन्हाले वडा पालिका जिल्ला र प्रदेश तहका कार्यकर्ताको सक्रिय योगदानबाट मात्रै पार्टी बलियो बन्न सक्ने उल्लेख गर्दै आन्तरिक लोकतन्त्र सहमति र संगठनात्मक अनुशासनलाई प्राथमिकता दिन आग्रह गर्नुभएको हो। सकेसम्म सहमति र सहकार्यको माध्यमबाट चुस्त दुरूस्त र प्रभावकारी संगठन निर्माण गर्नु पनि उहाँको भनाइ रहेको थियो। नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले सरकार रोजगारी सिर्जना उद्योग संरक्षण र उत्पादनमुखी अर्थतन्त्र निर्माणमा गम्भीर हुनुपर्ने बताउनु भएको छ। शनिबार नेपाल संस्कृति कला व्यवसाय संघको 24 वार्षिक साधारण सभा तथा 10 अधिवेशनमा बोल्दै वहाँले राज्यले लगानी मैत्री वातावरण बनाउन ध्यान दिनुपर्ने बताउनु भएको हो। राज्यको प्रमुख दायित्व रोजगारीका अवसर सिर्जना गर्नु र निजी क्षेत्रलाई फसाउन अनुकूल वातावरण बनाउनु रहेको बताउनु भएको हो।

그리고 워하리보다 높아 이거죠. 단호국 배스노블 발리카리 어웨이드송을 주나 파이티스틴 피드로 허자오는 닐디션 디에고서 담을리부사알고 서락 어디갈 쉐드러 서락 밭 베디라이 아버릇 브라우니 거리 니말고리에까 뻑기 성레주나 벌그더 तथा चीन का चौहरा हरु तत्काल हटाना निर्देशन दिए हो। नगर कार्यपालिका को शुक्रवार बैठक ले निर्णय गरी को पालिका का प्रमुख प्रशासकीय अधिकृत सुखदेव लम्सारले जानकारी दिनुभएको हो। बजार क्षेत्र को ट्राफिक व्यवस्थापन र सौदर्यीकरण में अवरोध पुर्याउने त्यस्ता अनधिकृत संरचना 35 दिन भित्र हटाउन निर्देशन दिने गरीको वहाँले बताउनु भएको छ। लम्सारका अनुसार दमौली बजारका केही व्यवसायीहरूको सड़क मिचेर पक्की बरण्डा निर्माण गरेको तथा टिनको टहरा हालेको पाइएकाले सूचना जारी गरिएको हो। तोकिएको उक्त अवधिभित्र सम्बन्धित व्यवसायीहरूले आफै संरचना नहटाएमा नगरपालिकाले स्वत कदम चालेर ती संरचनाहरू हटाउनेछ। दमौली बजारको ट्राफिक व्यवस्थापन र नागरिकको सहज आवाजावतका लागि सड़क पेटी र सड़क अधिकार क्षेत्र खुला हुनु अति आवश्यक देखिएको उहाँले कदम चालिएको हो। बजार क्षेत्रको यो सुदृढीकरण अभियानमा सम्पूर्ण स्थानीय व्यवसायी सरकारवाला र नगरवासीहरूबाट पूर्ण सहयोगको अपेक्षा गरिएको नगरपालिकाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ। सड़क पेटी मिचेर गरिने व्यवसाय र अवैध निर्माणले बजारको स्वरूप बिग्रनुका साथै दुर्घटनाको जोखिम समेत बढ़ेकाले प्रशासनिक तहबाट यस निर्देशनलाई पूर्ण रूपमा लागू गरिने लम्सारले बताउनु भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले जलवायु परिवर्तन र पर्यटन विकासका मुद्दालाई सरकारले सँगसँगै राखेर सम्बोधन गरेको बताउनु भएको छ। जलवायु परिवर्तन र वातावरण विनाशले पर्यटनलाई असर पुर्याइरहेकाले यी मुद्दालाई सँगसँगै राखेर समाधान खोजिएको उहाँले बताउनु भएको हो। विश्व वातावरण दिवसका सन्दर्भमा जलवायु न्याय र पर्यटन विकासमा केन्द्रित संस्था साथसाथैले शुक्रबार आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो धारणा राख्नुभएको हो। कार्यक्रममा सहभागी जलवायु विज्ञ तथा वातावरणविदहरूले जलवायु परिवर्तनले पारेको स्थानीय असरलाई विश्वव्यापी नीतिमा समेट्न एकताबद्ध हुनुपर्नेमा जोड़ दिनुभएको छ। ब्यास नगरपालिकाले दमौली बजार क्षेत्रको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउन यसअघि गरिएको निर्णय कार्यान्वयनलाई निरन्तरता दिने भएको छ। शुक्रबार बसेको नगर कार्यपालिका बैठकले गत जेठ 5 गते ट्राफिक व्यवस्थापन सम्बन्धमा भएका निर्णयहरू कार्यान्वयन गर्ने तथा हाल सञ्चालनमा रहेको परीक्षण काल समाप्त भएपछि आवश्यक थप निर्णय लिने निर्णय गरेको हो। नगरपालिकाले दमौली बजार क्षेत्रमा बढ्दो सवारी चाप र अव्यवस्थित पार्किङलाई व्यवस्थापन गर्ने उद्देश्यले जेठ 10 गतेदेखि 15 दिनका लागि परीक्षणका रूपमा नयाँ ट्राफिक नियम लागू गरेको थियो। उक्त व्यवस्था अनुसार सफा सड़क क्षेत्रमा सड़कको दुवै किनारामा पार्किङ निषेध गरिएको थियो। तर दुवैतर्फ पार्किङमा रोक लगाएपछि व्यवसायमा प्रत्यक्ष असर परेको भन्दै स्थानीय व्यापारीहरू आन्दोलनमा उत्रिएका थिए। व्यापारीहरूले पर्याप्त वैकल्पिक व्यवस्था नगरी पार्किङ निषेध गर्दा ग्राहकको आवागमन प्रभावित भएको र व्यापार व्यवसायमा नकारात्मक असर पुगेको गुनासो गरेका थिए। व्यापारीहरूले विरोधपछि नगरपालिकाले परीक्षण काल शुरू भएको तेस्रो दिनमै नयाँ सूचना जारी गर्दै सफा सड़क क्षेत्रमा एकतर्फी पार्किङ गर्न पाइने व्यवस्था गरेको थियो। दमौली बजार क्षेत्रमा पार्किङ व्यवस्थापन र सवारी सञ्चालनको विषय पछिल्लो समय स्थानीय व्यवसाय सर्वसाधारण तथा सरकारवाला निकायबीच चासोको विषय बनेको छ। भानु नगरपालिकामा अनुगमन भत्तामा 12 लाख भन्दा बढ़ी अनियमितता देखिएको छ। मालेका परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार अघिल्लो आर्थिक वर्षमा अनुगमन बापत रू
12,03,000 तीन हजार वितरण गरेको र सो भत्ता अनियमित देखिएको उल्लेख गरिएको छ। अर्थ मन्त्रालय कार्य संचालन निर्देशिका 2081 नव संशोधनको दफा 56(5) सार्वजनिक निकायले कार्यक्रमको अनुगमनका लागि अनुगमन टोली खटाउनु परेमा कामसँग सम्बन्धित कर्मचारी

0: पटक हटाउनुपर्ने यसरी कर्मचारी घटाउँदा आवश्यकता औचितता र उपयुक्तताको आधारमा बढ़ीमा तीनजनाको टोली खटाउनुपर्ने व्यवस्था रहेको छ। आर्थिक वर्ष 2081-82 स्थानीय तहबाट सञ्चालन गरिने स्वास्थ्यतर्फका 67 अनुदान अन्तर्गतका क्रियाकलापहरूमा सञ्चालन सम्बन्धी मार्गदर्शन अनुसार संघीय सरकारको स्वास्थ्य सम्बन्धी कार्यक्रममा अनुगमन भत्ता दिन मिल्ने उल्लेख छैन। पालिकाले संघीय सरसदबाट हस्तान्तरित स्वास्थ्य र मेजपा शाखाबाट संचालित कार्यको अनुगमन गर्दा कार्यविधिमा उल्लेखित व्यक्ति र तोकिएको संख्या भन्दा बढ़ी कर्मचारीलाई अनुगमन प्रतिवेदन बेकर भुक्तानी गरेको देखिएको छ। गाउँ रीतितै जाने तथा खेतीयोग्य जमिन बाँझिने समस्या बढ़दै गएपछि पर्वतको महाशिला गाउँपालिकाले बसाइसराई रोक्न र गाउँ फर्कन प्रोत्साहन गर्न विशेष अभियान सञ्चालन गरेको छ। गाउँ फर्क प्यारी नाम दिएको यो कार्यक्रम अन्तर्गत हालसम्म 15 परिवार गाउँ फर्किएका छन्। आर्थिक वर्ष 2081-82 शुरू गरिएको कार्यक्रम मार्फत गाउँ फर्कने प्रत्येक परिवारलाई घर निर्माण वा मर्मतका लागि 1,00,000 रूपियाँ अनुदान प्रदान गरिन्छ। साथै गाउँमा बसोबास शुरू गरेपछि उत्पादनमुखी गतिविधिबाट आमदानी हुन समय लाग्ने भएकाले पहिलो 6 महिनासम्म आवश्यक खाद्यान्न समेत उपलब्ध गराइँदै आएको छ। गाउँपालिकाका अध्यक्ष ईश्वरी प्रसाद भूषालका अनुसार पछिल्लो दशकमा महाशिलाका सबै वडाबाट बसाइसराईको दर उल्लेख्य रूपमा बढ़ेको छ। यसको असर स्वरूप गाउँका घर खाली हुँदै गएका छन् भने उर्वर खेतीयोग्य जमिन झाडी र भ्युटानले ढाकिन थालेको छ। प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेले गाउँ फर्किने परिवारलाई सदस्य संख्या अनुसार चामल दाल तेल र अन्य आवश्यक खाद्यान्न उपलब्ध गराइने जानकारी दिनुभएको छ। पालिकाका अनुसार गाउँ फर्किएका केही परिवारले फलफूल खेतीलाई व्यावसायिक रूपमा अघि बढ़ाएका छन्। गण्डकी प्रदेश सरकार र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा निशुल्क बिरूवा तथा रोपाई खर्च उपलब्ध गराएपछि बाँझो जमीनमा खेती विस्तार हुन थालेको छ। राजस्व छलीको ठूलो सञ्जाल फेला परेपछि सरकारले रसुवा गरी भन्सारका प्रमुख तुलसी प्रसाद भट्टराई सहित 9 जना कर्मचारीलाई तत्कालका लागि जिम्मेवारी मुक्त गरेको छ। चिनिया क्षेत्रमै पुगेर सवारी सदनको जाँच पास गराएको विशेष सूचनाका आधारमा अर्थ मन्त्रालयले उनीहरूलाई भन्सार विभाग तानेको हो। भन्सार यार्डमा गाड़ी नै नभित्राई चिनिया भूभागमै कागजी प्रक्रिया मिलाएर जाँच पास गराएको गम्भीर आरोप उनीहरूमाथि लागेको छ। सशस्त्र प्रहरी बलले कर छलीको आशंकामा देखिएका देशका विभिन्न ठाउँबाट 779 वटा बीवाईटी ब्राण्डका विद्युतीय गाड़ी नियन्त्रणमा लिएपछि यो रहस्य खुलेको हो। यो प्रकरणको गहिराईसम्म पुग्न सरकारले उच्चस्तरीय छानबिन समिति समेत गठन गरेको छ। समितिले गाड़ी नियन्त्रणमा लिएका ठाउँमै पुगेर स्थलगत रूपमा द्रुत गतिमा काम थालिसकेको छ। बन्दीपुर गाउँपालिका एक नाहला स्थित धार्मिक तथा पर्यटकीय महत्व बोकेको भूतहा बहरा क्षेत्रको संरक्षण विकास र प्रबन्धनका लागि भूतहा बहरा संरक्षण समिति पुनर्गठन गरिएको छ। नवगठित समितिले भूतहा बहरा क्षेत्रलाई आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बनाउने लक्ष्य सहित विभिन्न योजना अघि सारेको छ। समितिका अनुसार क्षेत्रभित्र वनभोज स्थल व्यवस्थापन मन्दिरमा नियमित पूजा अर्चनाको व्यवस्था खोलाको किनारमा ताल निर्माण भूतहा दहमा साहसिक पदमार्ग निर्माण तथा तल्लो टार स्थित नेपालकै ठूलो झण्डा पार्कसम्म जोड़िने साहसिक पदयात्रा मार्ग विकास गरिनेछ। स्थानीयका अनुसार प्राकृतिक सौन्दर्य र धार्मिक महत्वले भरिपूर्ण यस क्षेत्रको समुचित संरक्षण र प्रचार प्रसार मार्फत पर्यटन प्रबन्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ। हस्त साझा 5 बजेको ढोलबेला हेलियर साझालाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा धुरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
2: ए सबिना, यस्तो हतारमा कता हो?
3: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
2: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचाँदी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
1: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846878528 र 9800286142।
4: मेरो परिवार स्वस्थ छ, खुसी छ, मायाले भरिएको हाम्रो यो सानो संसारमा आउने दिनहरूमा अझै ठुलो खुसी आउने आशा छ। म कल्पना पनि गर्न चाहन्न, उनी गर्भवती हुँदा मैले उनलाई झन्डै गुमाइसकेको थिएँ। उनलाई कम्पन आएर मुछा परेकी थिइन्। तान्न मलाई यो खतराको लक्षण हो भन्ने थाहा थियो र मैले तुरन्तै उनलाई नजिकैको स्वास्थ्य संस्थामा लगे। म सचेत भएको हुनाले मैले सही कदम चाले र आज हामी सँगै छौँ।
5: बेसरी टाउको दुख्नु, आँखा तिरमिराएर धमिलो देख्नु, हात मुख सुनिनु, अँध्यारो भएर कम्पन आउनु वा मुछा पर्नु, कडासँग तल्लो पेट दुख्नु र योनिबाट रगत बग्नु गर्भावस्थामा देखा पर्न सक्ने खतराका 6 लक्षणहरू हुन्। यी मध्ये कुनै पनि एक लक्षण देखा पर्ने बित्तिकै नजिकैको स्वास्थ्य संस्थामा तुरन्तै लगिहालौ।
4: सुरक्षित गर्भावस्था परिवारको खाँचो श्रीमानले राख्नुपर्छ विशेष चासो।
6: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
7: सुन न श्रेया, यो चाया पोतो डन्डी फोर एलर्जीले मेरो अनुहार नै।
8: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
7: कहाँ?
8: गन्दगी मेडिकल हल।
9: हो, गन्दगी मेडिकल हल अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
8: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन, अनुहारको डन्डी फोर, कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
9: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
7: गण्डकी मेडिकल हल, दुलेगौडा माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0635903769, मोबाइल 9840826926।
10: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
9: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
10: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
11: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटिएल, कलर, टेक्नो,
12: नोकिया ब्रांड को सब सेट अंत भा सस्तों में वारेटी ग्यारेटी को साथ पाइन
13: मोबाइल संग संबंधित चार्जर एयरफोन डाटा केबल साथ ही मल्टीप्लग लाइट का भेराइटी लाइट को चार्जर पानी नपस्ने बलियो इंडियन हाते घड़ी वारेटी का साथ पाइन का साथ ही चश्मा पाइन
12: एनसीएल को हराए बिग्रे सीम निकाल पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
13: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैं राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङ को मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
14: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकल को बीचमा दुलेगौडा।
15: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9849656999 छ।
16: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
17: खै दिनुहोस् त। ए ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
16: अनि बन्छ त दाई?
17: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
18: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्मिसोनीको ठिक पारिपट्टि
19: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
20: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
19: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9856062029।
21: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
22: दिदी पनि नमजाले झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
13: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, प्रतिबन्ध पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 9816634372।
23: जय मसी, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
1: अब दुलेकमरा स्थित महर्षि आयुर्वेद फर्मा में आयुर्वेद डाक्टर विवश वास्तुला द्वारा आयुर्वेद मौलिक पद्धति विभिन्न रोग सफल उपचार
0: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार होने रोग
1: पेट संबंधी समस्या गैस्ट्रिक वायुगोला कब्जियत अरुचि पेट दुखने पोलने अमिलो पानी आने जस्ता समस्या
0: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
1: फिनास नाक को एलर्जी नाक में मासु पलाएको
0: मृगौला को पत्थरी पिसाब पोल्ने प्रोस्टेट संबंधी समस्या
1: स्त्री तथा प्रसूति रोग महिनावारी गड़बड़ी सेतो पानी बग्ने निसंतान तथा यौन दुर्बलता पीसीओडी
0: नशा तथा बाथ संबंधी रोग ढाड़ कम्बर को दुखाई घुड़ा खिएको तथा अन्य सम्पूर्ण नशा रोग
1: जन्डिस टाउको दुख्ने अनिन्द्रा हाथ खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
0: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दात जस्ता दीर्घ रोगको सफल उपचार
1: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
2: प्रभु आफ्नो सबै अलमा भनेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु
3: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन
4: आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856202779
5: सिर्जना बोर्डिंग स्कूल पोखराको कक्षा 11 भर्ना खुलेको सम्बन्धी सूचना
6: सिर्जना बोर्डिंग स्कूल सृजना चोक पोखरामा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेकाले आजै भर्ना भई ठुक्क हुनुहोस्
5: यस स्कूलमा विज्ञान विषयसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट टुरिज्म विज्ञान र व्यवस्थापन दुवैतर्फ कम्प्युटर साइन्स लगायतका ऐच्छिक विषयहरू अध्ययन गर्न सकिनेछ
6: सृजना बोर्डिङ स्कूल शान्ति मार्ग सृजना चोक पोखरा फोन नम्बर 0161578053 र 0161553595
7: होइन रमिला जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोनी लगाएर हो
8: साँच्ची कि मोनी नै लगाए कि बुढा मेरो तन मन त्यतै मात्र छ हजुर पनि स्थितिको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त जे हेर्यो त्यही मोनी लाउने खालको छ
7: कहाँ बनाए छन्द्र हो हेर्दा राम्रो भए पनि मजबुत त छैन होला
8: हुन्छ नि खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे न पसाङ्गिएको छ न त धुला नै लागेको छ वर्षौं भएर बनाएको पनि
7: हजुर आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस् तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ सम्पर्क सुदीक्षा फर्निचर उद्योग दुलेगौडा पौवा डाँडा पञ्चमुनि स्कुल माथिपट्टि प्रोप्राइटर हरिबहादुर विश्वकर्मा मोबाइल 9811435622
9: विद्यार्थी भाइ बहिनीहरू आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन्न है
10: म्याडम धुम्रपान भनेको के हो
9: ल सुन धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो चुरोट बिँडी तमाखु कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
10: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ म्याडम
9: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट थियो आन्द्रा मूत्र नली पाठेघर आदिको क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदयघात मस्तिष्क घात गर्भपतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभए बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ त्यति मात्रै कहाँ हो र धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ
10: अनि म्याडम यो यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
6: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
10: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
8: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
11: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
8: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
12: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9921653507।
13: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
1: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
0: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
1: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066 81115। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा, प्रोपाइटर पासा राजु, मोबाइल 98066 13 195 र 98467 15 368।
2: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
3: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
4: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ।
5: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 98568832 र 98460783002।
6: ए सम्झे, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिज पाइँदैन भने सुरुप झोल खाऊ भनेको? यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो। आयु पनि 45 वर्ष नै पो हुने हो कि? चिन्ता लाग्छ हौ सम्झे।
7: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हौ सम्झे। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
0: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 98028 28810, 98028 28811 र 98028 28816।
8: साथमा बन्केवा कालिका सुनचाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजीराम सुनार, विनोद सुनार, मोबाइल 98166 95301।
9: म पहाड़मा कार्यरत एक मजदूर को मृत्यु।
10: बाढ़ीले अवरूद्ध मध्य पहाड़ी लोकमार्ग खुलाउने प्रयास जारी। पोखरा का स्थानीय स्वस्फूर्त रूप में अवैध संरचना हटाउँदै।
9: गाजामा इजरायली आक्रमण में परी 5 जना को मृत्यु, 49 जना घाइते। ईरान हाल परमाणु हथियार विकास करने अवस्था में नरहेको ट्रम्प को दावी।
10: र सीरियस एयर को कप्तानी में भारतीय टी20 टोली को घोषणा, 15 वर्षीय वैभव सूर्यवंशी पहिलो पटक मौका।

0: रोकझोक होइन, ढुक्क हौ। प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: समाचार अब विस्तारमा। संविधान संशोधनको बहसलाई संस्थागत र व्यापक बनाउन सरकार तथा राजनैतिक दलहरूले आफ्नो तहबाट छलफललाई तीव्र बनाएका छन्। सरकारद्वारा गठित संविधान संशोधन बहस पत्र तयारी कार्यदल 2082ले विभिन्न क्षेत्रका विज्ञ, पूर्व पदाधिकारी, राजनैतिक दल, निजी क्षेत्र र नागरिक समाजसँग चरणबद्ध रूपमा परामर्श गरिरहेको छ। संविधान संशोधनको विषयमा प्रमुख राजनैतिक दलहरूले आन्तरिक छलफल तीव्र पारेका छन्। प्रमुख प्रतिपक्षी नेपाली कंग्रेसले संविधानविद, नागरिक समाज र अन्य दलहरूसँग छलफल गरिरहेको जनाएको छ। पार्टी प्रवक्ता देवराज चालिसीले संविधान संशोधन बारे आफ्नो धारणा तयार गर्ने जिम्मेवारी पार्टीले महसुस गरेको बताउनुभयो। उहाँले सरकार र दलहरूले आफ्नो तरिकाले प्रक्रिया अघि बढ़ाए पनि अन्ततः साझा निष्कर्षमा पुग्ने विश्वास व्यक्त गर्नुभयो।
4: अन्य दलहरूसँग पनि सहकार्य र छलफल पनि चलाइरहेका छौं, संविधान विद्रोह पनि कुराकानी गरिरहेका छौं, अन्य नागरिक समाजसँग पनि हाम्रो कुराकानी चलिरहेकै छ। त्यसले गर्दा कोही पनि संविधानको बारेमा आफ्नो दृष्टिकोणहरूलाई सार्वजनिक गर्नुपर्ने कर्तव्य बोध छ हामीलाई। त्यो कर्तव्यका साथ वित्तीय लगानी ल्याउँछौ, सरकारले आफ्नो तरिकाले गर्छ, हामी आफ्नो तरिकाले गर्छौ, जे हुन्छ त्यो ठाउँ त पुग्ला, साझा बिन्दुमा त पुग्ला।
3: अर्को प्रतिपक्षी दल नेकपा एमालेका सांसद गुरू बरालले भने सरकारले गठन गरेको कार्यदललाई संविधानले नचिन्ने भन्दै उक्त कार्यदलसँग छलफल नै नगर्ने बताउनुभयो। संविधान संशोधनका लागि संविधानमै व्यवस्था गरिएका प्रक्रिया अनुसार अघि बढ़नुपर्ने बताउँदै उहाँले एमाले विशेषज्ञहरूको राय सहित आफ्नै ढंगले तयारी गरिरहेको जानकारी दिनुभयो।
5: नेकपा एमाले विशेषज्ञहरूको राय सहित गर्नुपर्ने संवैधानिक प्रबन्धभित्रका कुरामा तयारी गर्दैछ। सरकारले जे गठनको समिति छ त्यो समिति उपयुक्त छैन, किनभने त्यो समितिलाई संविधानले होइन।
3: नेपाली कम्युनिष्ट पार्टी नेकपाले पनि नेता देव गुरूङको संयोजकत्वमा कार्यदल गठन गरेर सुझाव संकलन तथा मस्यौदा लेखनको काम अघि बढ़ाइरहेको छ। संयोजक गुरूङले कार्यदलले नीतिगत सुझाव तयार गरी पार्टी नेतृत्व मार्फत सरकारलाई बुझाउने तयारी गरिरहेको जानकारी दिनुभयो।
6: कार्यदल बनाएर सुझावहरू तयार गर्नका लागि कार्यदल बनाएर छलफल चलाउँदैछ, सुझावहरू पनि संकलन गर्ने, त्यसको तयारी गर्ने, ड्राफ्ट तयार गर्ने, नीतिगत सुझावको लागि ड्राफ्ट तयार गर्ने क्रम चलिरहेछ। त्यो दलले सकेर केन्द्रीय कार्यालयमा संयोजक र सहसंयोजकलाई पेश गरिसकेपछि उहाँले आवश्यक मिटिङ बसेर अनि काँडछाँड थपघट गरेर बल्ल चाहिँ सरकारलाई सुझाव पठाउने कुरा चाहिँ हुन्छ।
7: बागलुङको ताराखोला हाइड्रोमा कार्यरत एक मजदूरको मृत्यु भएको छ। ताराखोला गाउँपालिका पाँच धसमर स्थित निर्माणाधीन जलविद्युत आयोजनामा कार्यरत रोल्पाको सुनसाहारी गाउँपालिका तीन निवासी 20 वर्षीय दिलबहादुर विकको मृत्यु भएको हो। बजारबाट
6: सहसंयोजकलाई पेश गरिसकेपछि उहाँले आवश्यक मिटिङ बसेर अनि काँडछाँड थपघट गरेर बल्ल चाहिँ सरकारलाई सुझाव पठाउने

0: स्थित इमर्जेन्सी अस्पतालमा आज दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। डोजर चालकलाई नियन्त्रणमा लिएको छ भने विकको शव सोही अस्पतालमा राखिएको छ।
1: पूर्व गृहमन्त्री सुदन गुरूङले श्रीमती हत्याको आरोपमा पक्राउ परेका नेपाली ब्रो भनेर चिनिने 42 वर्षीय कुमार थापा सहितलाई अनुसन्धान गरी कड़ा कार्यवाही गर्न माग गर्नु भएको छ। आज दिउँसो बालाचुक प्रहरी कार्यालय पुगेर वहाँले सत्य तथ्य छानबिन गर्नका लागि प्रहरीलाई आग्रह गर्नुभएको हो। गुरूङले मृतक भुजेलकी आमा र दिदीलाई भेटेर घटनाबारे जानकारी लिनुभएको थियो। काठमाण्डुको तारकेश्वर नगरपालिका छ लोलाङ पैयुटारमा घरियाइसी विवादका क्रममा थापाले श्रीमती 42 वर्षीय ईश्वरी भुजेलको हत्या गरेको आरोप छ। भुजेल नेपाली सेनामा कार्यरत थिइन्। उक्त विषयमा बालाजु प्रहरी कार्यालयबाट खटिएको टोलीले अनुसन्धान गरिरहेको छ। पक्राउ परेका थापाले आफूलाई प्रो रेस्लर भनेर चिनाउने गरेका थिए। विवादका क्रममा थापाले भुजेललाई फलामको रड प्रहार गरेको प्रहरीले जनाएको छ। गएराति रड प्रहारबाट गम्भीर घाइते भएकी भुजेलको उपचारका क्रममा तिर्वी शिक्षण अस्पताल महाराजगंजमा मृत्यु भएको हो।
0: मध्यपहाड़ी लोकमार्ग सड़क खण्डको दिक्तेल रूपाकोट मजुवागढ़ी नगरपालिका 8 बुलालुङ स्थित पंगु खोला तथा आसपासको सड़क बाढ़ीले बगाएपछि अवरूद्ध भएको छ। हिजो साँझ परेको भारी वर्षापछि आएको बाढ़ीले सड़क बगाएपछि यातायात सेवा पूर्ण रूपमा अवरूद्ध भएको हो। बाढ़ीले सड़क बगाएपछि भोजपुरबाट काठमाडौँ र भोजपुरतर्फ जाँदै गरेका बस, सुमो र मोटरसाइकल यात्री समस्यामा परेका छन्। नगर उपप्रमुख विशन राईले अवरूद्ध सड़क खुलाउने प्रयास भइरहेको र केही समय लाग्ने भएकाले धैर्य गर्न यात्रुहरूलाई आग्रह गरिएको बताउनुभयो। सड़क खुलाउन नगरपालिकाले डोजर तथा स्काभेटर सहित कामदार परिचालन गरेको जानकारी दिनुभयो। नगरपालिकाका वडा नम्बर 9 का वडाध्यक्ष दिनेश कठायतले बाढ़ीले पंगु खोला भन्दा माथिबाट आएको लेदो सहितको बाढ़ीले करिब 25-30 मिटर सड़क अवरूद्ध बनाएको र सड़क खुलाउने प्रयास भइरहेको जानकारी दिनुभयो।
1: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको परिवर्तन
3: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित योगाट ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लिड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
4: सुरक्षा घरको साथ जीवन
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अनटप लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहाखबर.com पनि सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। पोखरा महानगरपालिका स्थित बस पार्क क्षेत्रमा अतिक्रमण गरी बनाइएका घर तथा अन्य भौतिक संरचनाहरू स्थानीयले सुस्फूर्त रूपमा हटाउन थालेका छन्। महानगरपालिकाले उक्त क्षेत्रका संरचना हटाउन दिएको 15 दिने सूचनाको समय सीमा यही 24 गते सकिँदै गर्दा स्थानीयले आफ्ना संरचनाहरू आफै हटाउन शुरू गरेका हुन्। व्यवस्थित बस पार्क निर्माणको योजनालाई सहयोग पुर्याउने उद्देश्यले स्थानीय जग्गा धनीहरूले घर टहरा भत्काउने र आफ्ना सामानहरू सुरक्षित स्थानमा सार्ने कार्य गरिरहेका छन्। विगतमा 1,50,000 रूपियाँमा लाल पूर्जा प्राप्त गरेका स्थानीय बासिन्दाले विकासका लागि महानगरलाई सहयोग गर्नुपर्ने र बस पार्क निर्माणका लागि सहज वातावरण तयार गर्नु आफूहरूको समेत जिम्मेवारी रहेको बताएका छन्। महानगरको सूचना अनुसार तोकिएको समयभित्रै संरचनाहरू हटाएर बस पार्क निर्माण कार्यलाई अगाडि बढ़ाउन स्थानीयले सकारात्मक पहल कदमी लिएका हुन्।
1: राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा 10 ले माध्यमिक शिक्षा परीक्षा एसईई को पूरक ग्रेड वृद्धि परीक्षा सम्पन्न भएको 2 साताभित्र नतिजा प्रकाशन गर्ने गरी तयारी गरेको छ।

0: आगामी असार एक गते देखि नौ गतेसम्म पूरक परीक्षा सञ्चालन हुँदैछ। यसअघि एसईई 2082 को परीक्षाफल एक महिनामा प्रकाशित गरिएको थियो। परीक्षा नियन्त्रक टुपराज अधिकारीले आगामी असार 25 गते भित्र पूरक परीक्षाको परीक्षाफल प्रकाशन गरिने बताउनुभयो। एसईईमा 1,46,507 विद्यार्थी नन ग्रेडेड भएकोमा पूरक परीक्षामा कतिले सहभागिता जनाउँछन् भन्ने एकिन तथ्याङ्क प्राप्त भइ नसकेको उहाँले बताउनुभयो। ग्रेड सी भन्दा कम प्राप्त गरेका विद्यार्थी पूरक परीक्षामा सहभागी हुन पाउनेछन्।
1: अब अन्तर्राष्ट्रिय समाचार। गाँजामा इजरायलले गरेको पछिल्लो कार्यवाहीमा परि पाँचजनाको मृत्यु भएको छ। गाँजा स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा पाँचजना प्यालेस्टाइनीको मृत्यु हुनुका साथै 49 जना घाइते भएका छन्। स्वास्थ्य अधिकारीहरूले धेरै मानिसहरू अझै पनि भग्नावशेष मुनि फसेको बताएका छन्। केही उद्धार टोलीहरू पुग्न नसक्ने क्षेत्रमा फसेका छन्। अक्टोबर 11 युद्धविराम लागू भएदेखि 951 जनाको मृत्यु भएको छ भने 2,984 जना घाइते भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्।
0: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको मिसाइल क्षमता मा ठूलो क्षति पुगेको दावी गर्नुभएको छ। उहाँले अब इरानसँग पहिलेको तुलनामा मिसाइल क्षमताको केवल सानो हिस्सा मात्र रहेको बताउनु भएको हो। उहाँले इरान हाल परमाणु हतियार विकास गर्ने अवस्थामा नरहेको समेत उल्लेख गर्नुभयो। एक अन्तर्वार्ताका क्रममा ट्रम्पले अमेरिकाले इरानको सैन्य क्षमतालाई पूर्ण रूपमा ध्वस्त पारेको बताउनु भएको हो। ट्रम्पले इरानसँग अब आफ्नो पुरानो मिसाइल क्षमताको केवल 21-22% हिस्सा मात्र बाँकी रहेको दावी गर्नुभयो।
1: अब खेल समाचार। भारतीय क्रिकेट बोर्डले बीसीसीआईले टी20 टोलीको कप्तानमा श्रेयस अय्यरलाई नियुक्त गरेको छ। बीसीसीआईले यसअघिका कप्तान सूर्य कुमार यादवलाई हटाएर अय्यरलाई टी20 कप्तान बनाएको हो। जून जुलाईमा आयरल्याण्ड र इंग्ल्याण्ड विरूद्धको टी20 श्रृंखलाका साथै सेप्टेम्बरमा हुने एसियाली खेलकुदका लागि टोली छनौट गरिएको भारतीय संचार माध्यमले जनाएका छन्। बीसीसीआईले आज अय्यरको कप्तानीमा 15 सदस्यीय टोलीको घोषणा गरेको छ। तिलक वर्मालाई उपकप्तानको जिम्मेवारी दिएको टोलीमा वैभव सूर्यवंशीले पहिलो पटक स्थान बनाएका छन्। 15 वर्षीय सूर्यवंशी भारतीय क्रिकेट टोलीमा छनौट हुने सबैभन्दा कान्छा खेलाड़ी बनेका छन्। भारतीय टोलीमा भर्खरै आईपीएल च्याम्पियन टोली बेंगलुरूका भने कुनै खेलाड़ी समावेश रहेका छैनन्। आगामी सेप्टेम्बरमा जापानमा हुने यस संस्करणको एसियाली खेलकुदको पुरूष क्रिकेटमा नेपालले पनि सहभागिता जनाउनेछ।
0: साँझ 6 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: संविधान संशोधनका लागि विपक्षी दलहरू पनि आन्तरिक छलफलमा। एमाले सरकारी कार्यदलसँग छलफल नै नगर्ने।
0: नेपाली प्रोमाथि अनुसन्धान गर्न प्रभात गृहमन्त्री गुरूङको माग। बागलुङको ताराखोला हाइड्रोमा कार्यरत एक मजदूरको मृत्यु।
1: बाढ़ीले अवरूद्ध मध्य पहाड़ी लोकमार्ग खुलाउने प्रयास जारी। पोखराका स्थानीय स्वस्फूर्त रूपमा अवैध संरचना हटाउँदै।
0: गाजामा इजरायली आक्रमणमा परि 5 जनाको मृत्यु 49 जना घाइते। इरान हाल परमाणु हतियार विकास गर्ने अवस्थामा नरहेको ट्रम्पको दावी।
1: र श्रेयस अय्यरको कप्तानीमा भारतीय टी20 टोलीको घोषणा। 15 वर्षीय वैभव सूर्यवंशीलाई पहिलो पटक मौका।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। कृष्ण र दिनेश बिदा हुन्छौं। नमस्कार।
2: ए सबिना, यस्तो हतारमा कता हो?
3: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो। गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन। पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
2: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानुपर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो। त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। दुई सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
4: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846078528 र 9908216142।
2: ए सबिना, यस्तो हतारमा कता हो?
3: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
2: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचाँदी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
4: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846078528 र 9806816142।

0: connect your dream, connect your future, STEAL, connect your heart.
1: Connect Australian Education and Visa Services. शिक्षा गंडकी चार तुलेगौड़ा वाटिन डिपार्टमेंट भवन सँगै मोबाइल 9856324493 र 9856338073।
2: संतान पन्ध्र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
3: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
4: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। आगामी असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा आउँदै हुनुहुन्छ।
3: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौड़ा, फोन 0625414233, मोबाइल 9968761887।
5: अब मुटुरो।
6: ओहो बाबु नमस्कार, स्कूल बस कुर्नु भएको अनि यति सानो बाबुलाई यति गरौँ किताबको झोला बोकाएर आफू चाहिँ छाता ओढेर बस्नु भएको छ त
7: के गर्नु? बानी पार्नु पर्छ नि नानी।
6: केमा बानी पार्नुहुन्छ हौ बाबु? बिचरा यति सानो बाबु बिहान 8 बजे कति खुवाएर पठाउनुहुन्छ? अनि स्कूलमा खाजाको रूपमा घरमा तयार गरेको खाजा पठाउनुहुन्न, पसलका तयारी चाउचाउ बिस्कुट जस्ता पत्रु खाना जङ्क फुड मात्र खुवाउनुहुन्छ। फेरि बेलुकी बसबाट 6 बजे आइपुग्छ अनि फेरि उसैलाई होमवर्ककै सटारो। यो त बालबालिकाको लागि शारीरिक एवं मानसिक यातना जस्तै भयो नि, होइन र?
7: के गर्ने त नानी, नजिकका स्कूलमा भर्ना गराउन सकेन, खाजा पकाउनै भ्याइँदैन।
6: आफ्नो बच्चाको स्वास्थ्यको लागि समय निकाल्नु पर्यो नि भाउजू। बच्चाको शारीरिक तथा मानसिक वृद्धि विकास र राम्रो पढाइ हुनको लागि पोषणयुक्त खाना आवश्यक पर्छ। पोषणयुक्त खाना खान नपाउँदा, उमेरभन्दा बढी तौल भएको किताबको भारी बोकाउँदा, बढी होमवर्क गर्नुपर्दा बच्चाको शारीरिक एवं मानसिक विकासमा नकारात्मक असर पुर्याउँछ।
7: ए त्यसो पो हो नानी, ल अर्को वर्षदेखि चाहिँ नजिकको स्कूलमा जसरी नि पठाउँछौ अनि घरले बनाएको खाना र खाजा खुवाउँछौ। ल है नानी, स्कूल बस आयो, धन्यवाद है नानी।
8: बाल बालिकाको खाना तथा खाजाको रूपमा पत्रु अर्थात् जङ्क फुडको प्रयोग नगरौं, बाल बालिकाको शारीरिक एवं मानसिक विकासमा सहयोग गरी स्मार्ट बनाऊ।
9: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुको जनहितमा जारी सन्देश।
10: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
11: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
10: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
11: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
12: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
10: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
12: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9864633101 र 9864883522।
5: अब मुटुरोगको उपचारका लागि ठूलो राहत। नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत अब पोखरा स्थित गण्डकी मेडिकल कलेजले पनि मुटुरोग भएका बिरामीहरूका लागि 2,00,000 रुपियाँसम्मको उपचार बीमा सुविधा प्रदान गर्न थालेको छ। गण्डकी मेडिकल कलेज पोखरा, विश्वसनीय सेवा, अनुभवी चिकित्सक र आधुनिक उपचार सुविधा सहित गण्डकी मेडिकल कलेज जनताको स्वास्थ्यका लागि समर्पित।
13: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
14: अब चिन्ता नलिनुहोस्, शरणायन सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
13: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा, साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
14: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
13: शरण एन्ड सुसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
14: प्रोपाइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 9864661209 र 9801417718। आजै सम्पर्क गर्नुहोस्।
15: हजुर, दान गरौ।
2: शुक्ल
15: जिल्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ धार्मिक पुण्य प्राप्त गरौ।
16: ऐतिहासिक धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
15: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आस्थान हो।
17: यी 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
18: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
19: एक सय 103.8 अन्तर्मनको आवाज।

0: नमस्ते, स्वागत छ कार्यक्रम स्कूल कलेज प्रोग्राममा। तपाई हामीलाई रेडियो ठोरबारही 103.8 मेगाहर्ज अन्तमनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत www.radiothorbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ यहाँले हामीलाई सुन्न सक्नुहुनेछ। कार्यक्रम स्कूल कलेजमा हरेक हप्ताको शनिबार बेलुकी 6 बजेको थाहा खबर पछि 7 बजेसम्म हामीलाई सुन्न सक्नुहुनेछ भने यस कार्यक्रममा रहेर विद्यार्थी भाइ बहिनीहरूभित्र लुकेर रहेको प्रतिभा अथवा अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्य सहित उनीहरूसँग गरिएको रमाइलो अनि मिठा मिठा कुराकानीहरू प्रस्तुत गर्दछौ। यस कार्यक्रमलाई निरन्तरता दिँदै आजको श्रृंखला तयार गर्नको लागि म कार्यक्रम प्रस्तुता श्रेया गुरुङ रहेको छु। यो क्षेत्रकै गुणस्तरीय नमूना विद्यालय पञ्चमुनिदेव माध्यमिक विद्यालयमा भने कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ दिनुहोला भन्दै अहिलेको लागि भने भाइ बहिनीहरूसँगको कुराकानीतर्फ हामी लाग्नेछौ। है त, नमस्ते, स्वागत छ कार्यक्रम स्कूल कलेजमा।
1: नमस्कार।
0: नमस्ते, अनि हजुरको शुभ नाम?
1: मेरो शुभ नाम प्रमेश लम्साल।
0: प्रमेश लम्साल हो, अनि हजुर पहिला पनि रेडियोमा बोलिसक्नु भयो है? हजुर। अनि अहिले थर्ड टाइम हजुरको?
1: हजुर।
0: ए, अनि भनेपछि आज यहाँले हामीलाई के सुनाउँदै हुनुहुन्छ त नि?
1: आज मैले हजुरहरूलाई कथा सुनाउँदैछु।
0: कथा सुनाउँदै हुनुहुन्छ है, र कथाको शीर्षक चाहिँ के हो त?
1: यत्तिकै झुटो आरोप लगाउनु हुनुहुँदैन।
0: ओहो, ल भनेपछि अब चाहिँ ढिला नगरिकन हजुरको यो मिठो कथा सुनिहालौँ है त।
1: हुन्छ। एकादेशमा एउटा मानिस थियो, ऊ धेरै इमान्दार थियो, ऊ सबैको भलो चित्याउँथ्यो, ऊ दिनरात मिहिनेत गर्थ्यो, ऊ गरिब थियो। एक दिन उसको छिमेकीको घरबाट सामान चोरी भयो। उसले यो गरिबले आफूले खान नपाएर चोरेको हो भनेर झुटो आरोप लगायो। उसलाई चौकीमा बोलायो, जाँच गर्दा केही पाइएन। छिमेकीले उसँग माफी माग्यो, उसले माफ गर्यो। त्यही भएर हामीले आरोप लगाउनु हुँदैन। धन्यवाद।
0: आहा, धेरै धेरै धन्यवाद यो मिठो कथा सुनाइदिनु भएकोमा। र कथाको शीर्षक चाहिँ यतिकै झुटो बोल्नु हुँदैन, अनि किन राम्रो चाहिँ शीर्षकमा हजुरले हामीलाई कथा सुनाउनु भयो भने यो कथा हजुर आफूले रचना गर्नु भएको
1: हो।
0: अनि कति टाइम जति लाग्यो त नि?
1: 10-20 मिनट
0: जम्मा। हजुर आफैले रचना गर्नु भएको कि हजुरलाई कसैले सिकाइदिनु भएको?
1: आफैले रचना गरेको।
0: आफैले रचना गर्नुभयो, घरमै रचना गर्नुभएको हो?
1: होइन, स्कुल आएर गरेको मैले 10 मिनटको ब्रेकमा।
0: ए, भनेपछि स्कुलमै आएर रचना गरेर प्र्याक्टिस गरेर पनि हामीलाई सुनाउनु भयो है? ल ठिक छ, भनेपछि अनि यहाँ सन्चै आरामै हुनुहुन्छ?
1: म आरामै छु।
0: आरामै हुनुहुन्छ। अनि यहाँको पढाइ चाहिँ कस्तो चलिरहेको छ त नि?
1: राम्रो चलिरहेको छ।
0: राम्रो चलिरहेको छ है। अनि हाम्रो श्रोता साथीहरूलाई छोटो मिठो जानकारी दिनु होला है त।
1: हुन्छ। हामीले यतिकै गरिब मानिसहरूलाई झुटो आरोप लगाउनु हुँदैन।
0: हानिकन मिठो जानकारी चाहिँ हजुरले दिनुभयो भने हजुरले चाहिँ कतिको झुट बोल्ने गर्नुहुन्छ त नि? झुट त पक्कै पनि बोल्नु नै हुन्छ होला।
1: धेरै चाहिँ बोल्दिनँ मैले।
0: ए, धेरै चाहिँ बोल्नु हुँदैन, अलिअलि चाहिँ बोल्नुहुन्छ। कोसँग चाहिँ कस्तो ठाउँमा चाहिँ हजुरले झुट कुरा बोल्नु भएको छ त नि अहिलेसम्म?
1: मैले आफ्नो भाइलाई अप्रिल फुल बनाऊ।
0: ए, भनेपछि अप्रिल फुलमा चाहिँ हजुरले आफ्नो भाइलाई चाहिँ फुल बनाउनु भयो है? अनि उहाँ रिसाउनु भयो कि भएन त?
1: भयो।
0: रिसाउनु भयो है, ल ठिक छ। अनि त्यस पछाडि हामीले चाहिँ झुट कहिले पनि बोल्नु हुँदैन भन्दै अहिलेको लागि भने चाहिँ हामी छुट्टिन्छौँ है त।
1: हुन्छ, धन्यवाद।
0: हजुर, हाम्रो भाइले पनि आफ्नो प्रतिभा हामी माझ राखिसक्नु भइसकेको छ, निकै नै रमाइलो श्रृङ्खलामा रहेर उहाँले हामीलाई कथा सुनाउनु भयो भने अहिलेको लागि भने फेरि पनि कुराकानीको क्रममा एउटा अर्को प्यारी बहिनी चाहिँ साथमा हुनुहुन्छ। नमस्ते, नमस्कार, स्वागत छ कार्यक्रम स्कुल कलेजमा।
2: नमस्ते, धन्यवाद।
0: नमस्ते, धन्यवाद। अनि हजुरको नाम?
2: अमिसा लम्साल।
0: अमिसा लम्साल हो, हजुर कति क्लासमा पढ्नुहुन्छ त?
2: म 4 कक्षामा पढ्छु।
0: 4 कक्षामा पढ्नुहुन्छ, अनि हजुरको घर चाहिँ कता हो नि?
2: लालिम।
0: लालिमबाट पञ्चमुनि स्कुलमा आउँदा बसमा आउने जाने गर्नुहुन्छ? कति बेला आउनुहुन्छ त नि?
2: म 9:30 बजे।
0: 9:30 बजे त स्कुल नै आइपुग्नु हुन्छ है। अनि बस चाहिँ कति बेला पुग्छ त लालिम?
2: 4:30 बजे।
0: 4:30 बजे पुग्छ। ए, ल ठिक छ, भनेपछि आज चाहिँ हामीलाई यहाँले के चाहिँ प्रतिभा सुनाउँदै हुनुहुन्छ त नि?
2: कविता सुनाउँछु।
0: कविता सुनाउनुहुन्छ है, अनि कविताको शीर्षक?
2: फुलबारी।
0: फुलबारी हो, ल अब चाहिँ ढिला नगरिकन हजुरको यो मिठो कविता सुनिहालौँ है त।
2: फुलबारीमा

0: फुलसँगै खेल्छु म त फुलसँगै हाँस्छु फुलसँगै अब म त नयाँ नाता गाँस्छु। धन्यवाद,
1: धेरै धेरै धन्यवाद यो मिठो कविता हामीलाई सुनाइदिनु भएकोमा। फुलबारी चाहिँ कविता रहेको थियो, यसको लागि धेरै धेरै धन्यवाद। अनि हजुरले घरमा पनि प्र्याक्टिस गर्नु भएको थियो? थिएन। अनि अचानक अहिले आएर सुनाइदिनु भएको हामीलाई?
0: हजुर।
1: ओहो, अचानक सुनाउँदा पनि कति मिठो कविता हजुरले हामीलाई सुनाउनु भयो त। ल ठिक छ, अनि त्यस पछाडि हजुरले चाहिँ घरमा फ्री हुँदा फेरि चाहिँ के कामहरू चाहिँ गर्नुहुन्छ त नि?
0: ड्रइङ गर्छु, फुलमा पानी हाल्छु।
1: ड्रइङ गर्नुहुन्छ, फुलमा पानी हाल्नुहुन्छ है? ल ठिक छ, निकै नै राम्रो बानी चाहिँ रहेछ हजुरको। अनि घरमा चाहिँ को हुनुहुन्छ त नि हजुरको?
0: मम्मी, म, दिदी, बाबा।
1: ए, अनि हजुरले चाहिँ घरमा कस्तो खालको गेमहरू चाहिँ खेल्नुहुन्छ त नि?
0: आइड एन्ड सिक खेल्छु।
1: हाइडेन चाहिँ खेल्नुहुन्छ है? अनि साथीहरू टन्नै हुन्छ घरमा?
0: हुन्छ।
1: हुन्छ है, ल ठिक छ, निकै नै अघि बढ्नु होला, राम्रोसँग पढ्नु होला भन्दै हाम्रो सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरूलाई केही जानकारी दिन चाहनुहुन्छ यहाँले?
0: म बोलेको ढोरबराई रेडियोमा सबैजनाले सुनिदिनु होला, धन्यवाद।
1: हजुर, धेरै धेरै धन्यवाद यो मिठो जानकारी सँगसँगै। अहिलेको लागि भने चाहिँ हामी छुट्टिन्छौँ है त।
0: हुन्छ।
1: हजुर, हाम्रो बहिनीले पनि निकै नै मिठो कविता हामीहरूलाई सुनाएर गइसक्नु भएको छ भने अहिलेको लागि भने चाहिँ कुराकानीको क्रममा हामीसँग दुईजना बहिनी चाहिँ साथमा जोडिनु भएको छ भने उहाँहरूको परिचयबाट नै हाम्रो कुराकानीलाई अघि बढाउनेछौ। नमस्ते, स्वागत छ कार्यक्रम स्कुल कलेजमा यहाँहरूलाई।
2: नमस्ते।
1: नमस्ते, अनि हजुरको शुभ नाम?
2: मेरो शुभ नाम प्रश्न आले हो।
1: प्रश्न आले हो, अनि हजुरको?
3: मेरो शुभ नाम क्रिस्टी बिकल।
1: कृष्टिबिका, अनि हजुरहरू कति क्लासमा पढ्नुहुन्छ त नि?
3: हामी पाँच क्लासमा पढ्छौँ।
1: दुवैजना पाँच क्लासमा पढ्नुहुन्छ, ल ठिक छ। अनि यहाँको पढाइ कस्तो चलिरहेको छ त?
3: राम्रै।
1: हजुरको?
3: राम्रै।
1: राम्रै चलिरहेको छ है दुवैजना। फाइभ क्लासमा पुगिसक्दा चाहिँ हजुरलाई कतिको गाह्रो चाहिँ भएको छ त नि पढ्नलाई, के सजिलो भएको छ?
3: खासै गाह्रो त भएको छैन।
1: खासै गाह्रो भएको छैन, अनि हजुरलाई?
3: सजिलै भएको छ।
1: सजिलै भएको छ है। अनि आज चाहिँ हामीलाई के चाहिँ सुनाउँदै हुनुहुन्छ त नि?
3: गीत।
1: गीत सुनाउँदै हुनुहुन्छ, अनि गीतको टाइटल चाहिँ के होला?
3: सुम्पेरी
1: हृदय भन्नुभयो है। ल ठिक छ, अब भन्ने ढिला नगरीकन हजुरको मिठो आवाज हामी सुनिहाल्नेछौँ है त।

0: धन्यवाद
1: धेरै धेरै धन्यवाद यो मिठो आवाज हामीलाई सुनाइदिनु भएकोमा भन्दै हजुरले घरमा पनि प्र्याक्टिस गर्नुभएको थियो गीत गाउनको लागि गर्नुभएको थियो है ल ठिक छ अनि त्यस पछाडि हजुरहरूलाई चाहिँ हजुरलाई चाहिँ स्कुलमा चाहिँ सबैभन्दा बढी कुन चाहिँ टिचर मनपर्छ त नि
2: सबै मनपर्छ
1: है अनि हजुरलाई
2: सीमा मिस
1: भन्नुभयो है अनि सीमा मिसले चाहिँ कुन चाहिँ सब्जेक्ट पढाउनुहुन्छ त
2: हेल्थ
1: पढाउनुहुन्छ उहाँले गरेको व्यवहार प्रति मन पर्यो कि उहाँले पढाउनु हुँदा चाहिँ हजुरलाई मन परेको हो त नि
2: दुइटै
1: मन पर्यो है हजुरहरूले चाहिँ घरमा फ्री हुँदा फेरि के कामहरू चाहिँ गर्नुहुन्छ त नि आफ्नो टाइम चाहिँ स्पेन्ड कसरी गर्नुहुन्छ घरमा फ्री हुँदा
2: पढेर लेखेर मम्मी बाबालाई सहयोग गर्छु
1: हो अनि हजुरले
2: म पनि त्यही
1: सेम नै हो है ल ठिक छ अनि हाम्रो सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरूलाई केही जानकारी दिन चाहनुहुन्छ
2: हाम्रो गीत सुन्नु भएकोमा धेरै धेरै धन्यवाद छ
1: धेरै धेरै धन्यवाद यहाँ दुवैजनालाई भन्दै अहिलेको लागि भने चाहिँ हामी छुट्टिन्छौँ है त
2: धन्यवाद
1: हजुर हाम्रो दुवैजना बहिनीले पनि निकै नै मिठो आवाज हामीलाई सुनाएर गइसक्नु भएको छ र फेरि पनि अर्को साथी हामीसँग कुराकानीको कुरामा जोडिनु भएको छ नमस्ते नमस्कार स्वागत छ यहाँलाई कार्यक्रममा
2: नमस्ते
1: अनि हजुरको नाम
2: मेरो नाम मेलिना खत्री छेत्री हो
1: मेलिना खत्री हो अनि हजुर कति क्लासमा पढ्नुहुन्छ त नि
2: म फोर क्लासमा पढ्छु
1: फोर क्लासमा पढ्नुहुन्छ अनि हजुरको घर चाहिँ कता हो त
2: मेरो घर यहीँ दुलेगौडा हो
1: यहीँ दुलेगौडामा है अनि हजुरले आज हामीलाई के चाहिँ सुनाउँदै हुनुहुन्छ त नि
2: म आज एउटा कविता सुनाउन गइरहेको छु
1: कविता सुनाउँदै हुनुहुन्छ अनि कविताको शीर्षक चाहिँ के होला
2: मेरो कविताको शीर्षक सबै मेरा गुरु हो
1: ल अब भने ढिला नगरिकन हजुरको यो मिठो कविता सुनिहालौँ है त
2: संसार नै मेरो गुरु सबै मेरा गुरु सबैबाट शिक्षा दिन्छु म त खुरु खुरु

0: गर धन्यवाद
1: आहा धेरै धेरै धन्यवाद यो निकै नै मिठो कविता हामीलाई सुनाइदिनु भएकोमा भन्दै अनि हजुरलाई कति टाइम जति लाग्यो त नि यो प्र्याक्टिस गर्नको लागि
0: पाँच मिनट
1: जति चाहिँ लाग्यो है ल ठिक छ अनि हजुरलाई चाहिँ खानेकुरामा चाहिँ के चिज मनपर्छ त नि
0: फलफुल तरकारी
1: मनपर्छ अनि यहाँको पढाइ कस्तो चलिरहेको छ अहिलेको समयमा
0: राम्रो चलिरहेको छ
1: है अनि टिचरहरू सबैजनाले राम्रो व्यवहार गर्नुहुन्छ नि है
0: हजुर
1: अनि त्यस पछाडि हजुरलाई चाहिँ स्कुलमा चाहिँ सबैभन्दा बढी कुन चाहिँ गेम चाहिँ एकदमै खेल्न मनपर्छ
0: स्पिकिङ
1: खेल्न मनपर्छ है ल ठिक छ अनि त्यस पछाडि हजुरलाई चाहिँ ठुलो भएपछि चाहिँ के चाहिँ बन्न मन छ त नि
0: डक्टर
1: बन्न मन छ है ल ठिक छ हजुरको यो सपना पुरा होस् भन्दै अहिलेको लागि भने चाहिँ हामी छुट्टिन्छौँ है त
0: धन्यवाद
1: हजुर हाम्रो बहिनीले पनि आफ्नो प्रतिभा हामी माझ राखेर गइसक्नु भएको छ भने फेरि पनि एउटा अर्को बहिनी आफ्नो प्रतिभा लिएर हामीसँग हुनुहुन्छ नमस्ते नमस्कार कार्यक्रम स्कुल कलेजमा यहाँलाई धेरै धेरै स्वागत छ
2: नमस्कार धन्यवाद
1: नमस्ते धन्यवाद अनि हजुरको नाम
2: प्रमिसा
1: लम्साल हो अनि हजुर कति क्लासमा पढ्नुहुन्छ त नि
2: चार
1: फोर क्लासमा पढ्नुहुन्छ है अनि हजुरको घर चाहिँ कता हो त
2: सुकलाङ्गकी पाँच सन्ते डाँडामा
1: हो अनि यहाँको पढाइ कस्तो चलिरहेको छ
2: एकदमै राम्रो
1: चलिरहेको छ है पढ्न एकदमै मजा लाग्छ हजुरलाई अनि कुन चाहिँ सब्जेक्ट पढ्न चाहिँ एकदम मजा लाग्छ त नि
2: इङ्ग्लिस
1: पढ्न मन लाग्छ आज चाहिँ हजुरले हामीलाई के चाहिँ सुनाउँदै हुनुहुन्छ त
2: कथा
1: सुनाउँदै हुनुहुन्छ अनि कथाको शीर्षक चाहिँ के हो नि
2: झुटको परिणाम
1: ल ठिक छ अब भने ढिला नगरिकन हजुरको यो प्रतिभा पनि हामीहरू सुनिहालौँ है त
2: एउटा गाउँमा एकजना चतुरे नामको मानिस थियो ऊ निकै गफी र मूर्ख पनि थियो ऊ आफैले के बोल्ने हो र त्यसको के परिणाम हुन्छ भन्ने कुराको विचारै गर्दैन थियो तैपनि ऊ आफूलाई खुबै चलाक छु भन्ने ठान्थ्यो त्यसैले ऊ भए नभएका गफ गरेर हिँड्थ्यो चतुरे धाग लाउन पनि बडो सिपालु थियो ऊ आफू नगएका ठाउँ पनि म गएको छु भन्थ्यो आफूले नदेखेका कुरा पनि मैले देखेको छु भन्थ्यो फेरि ऊ आफूले नजानेका कुरा पनि जान्दछु भन्थ्यो आफूले गर्न नसक्ने कुरा गर्न सक्छु भन्थ्यो ऊ नभएको कुरा पनि भएको जस्तै पारेर भन्न सक्थ्यो आफूले मुसा समाएको छ भने ऊ मैले चितुवा समाएको छु भने दाग लगाउँथ्यो धन्यवाद
1: धेरै धेरै धन्यवाद यो निकै नै रमाइलो मिठो कथा सुनाइदिनु भएकोमा भने रेडियो सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरूलाई केही मिठो जानकारी दिन चाहनुहुन्छ
2: मैले यो भनेको कथा सबैजनाले ध्यान दिएर सुनिदिनु होला
1: सुन्छ अनि अहिलेको लागि भने चाहिँ हामी छुट्टिन्छौँ है त
2: हस् धन्यवाद
1: हजुर हाम्रो बहिनीले पनि निकै नै छोटो मिठो कथा हामीलाई सुनाएर गइसक्नु भइसकेको छ भने हामीसँग कुराकानीको क्रममा फेरि पनि एउटा अर्को बहिनी चाहिँ साथमा जोडिनु भएको छ नमस्ते नमस्कार स्वागत छ कार्यक्रम स्कुल कलेजमा
3: नमस्ते धन्यवाद
1: अनि हजुरको नाम
3: मेरो नाम आकांक्षा श्रेष्ठ
1: है अनि हजुर कति क्लासमा पढ्नुहुन्छ त नि
3: फोर क्लासमा
1: पढ्नुहुन्छ अनि सन्चै आरामै हुनुहुन्छ सन्चै हुनुहुन्छ है अनि आज चाहिँ हामीलाई यहाँले के चाहिँ सुनाउँदै हुनुहुन्छ त नि
3: भक्तराज आचार्यको बारेमा
1: सुनाउँदै हुनुहुन्छ ल ठिक छ अब भने ढिला नगरिकन हजुरको प्रतिभा पनि हामी सुनिहाल्नेछौँ है त
3: हुन्छ भक्तराज आचार्यको जन्म विक्रम सम्बत 1999 सालमा धनकुटामा भएको हो उनका पिताको नाम बलभद्र आचार्य र माताको नाम गेडु आचार्य हो भक्तराज आचार्य भजन शिरोमणिका नामले प्रसिद्ध रहेका छन् आचार्य बहुमुखी प्रतिभाका धनी व्यक्ति हुन् उनी नेपालका चर्चित गायक हुन् उनले सयौं गीतमा स्वर दिएका छन् उनी असल गीतकार हुन् उनले 2 दर्जन भन्दा बढी गीत लेखेका छन् उनी कुशल संगीतकार पनि हुन् उनले सयौं गीतमा संगीत भरेका छन् आचार्यले सानै उमेरदेखि गीत गाउने गर्थे कुनै राम्रो रचना भेटे भने त्यसमा धुन हाली गीत बनाएर गाउँथे विक्रम सम्बत 2030 सालमा रेडियो नेपालले आयोजना गरेको राष्ट्रिय गीत प्रतियोगितामा उनले उत्कृष्ट गाएको पुरस्कार पाएका थिए त्यसपछि उनी गीत संगीतको यात्रामा निरन्तर लागिरहे आचार्यका मुटु जलिरहेछ जति चोट दिन्छौ जहाँ छन् बुद्धका आँखा जस्ता गीत निकै चर्चित रहेका छन्। उनका गीतमा मानवीय भावना समेटिएका पाइन्छ। नेपाली संगीत गीत संगीतको विकासमा उनको विशेष योगदान रहेको छ। धन्यवाद,
1: धेरै धेरै धन्यवाद। यो निकै नै मिठो जीवनी हामीलाई सुनाइदिनु भयो, भक्तराज आचार्यको जीवनी चाहिँ यहाँले हामीलाई सुनाइदिनु भएकोमा धेरै धेरै धन्यवाद भन्दै, अनि हजुरले चाहिँ आफू फ्री हुँदाखेरि के कामहरू चाहिँ गर्नुहुन्छ त नि?
0: मैले ड्रइङ गर्ने, कथा पढ्ने गर्छु।
1: कथा पनि पढ्नुहुन्छ है? अनि अहिलेसम्म कतिवटा कथा पढ्नु भएको छ, याद छ हजुरलाई?
0: छ, 15 वटा।
1: 15 वटा कथा पढ्नु भएको छ है? ल ठिक छ, हजुरलाई चाहिँ कस्तो खालको कथाहरू चाहिँ पढ्नु मन लाग्छ त नि?
0: मलाई व्यक्तिको बारेमा हो त्यस्तो कथा मन पर्छ।
1: व्यक्तिको बारेमा चाहिँ कथाहरू पढ्न मन लाग्छ है? ल ठिक छ, अनि हजुरलाई चाहिँ ठुलो भएपछि चाहिँ के चाहिँ बन्ने सपना छ त नि हजुरको?
0: इन्जिनियर।
1: इन्जिनियर बन्ने सपना छ है? ल हजुरको सपना पुरा होस् भन्दै अहिलेको लागि भने चाहिँ हामी छुट्टिन्छौँ है त।
0: हुन्छ, धन्यवाद।
1: धन्यवाद हजुर। हाम्रो बहिनीले पनि आफ्नो प्रतिभा हामी माझ राखेर गइसक्नु भएको छ भने कुराकानीको क्रममा फेरि पनि हामीसँग अर्को प्यारी बहिनी साथमा जोडिनु भएको छ। नमस्ते, स्वागत छ कार्यक्रम स्कुल कलेजमा।
4: नमस्ते, धन्यवाद।
1: नमस्ते, धन्यवाद। अनि हजुरको नाम?
4: मेरो नाम निर्जा गुरुङ।
1: अनि हजुर कति क्लासमा पढ्नुहुन्छ त नि?
4: म 4 क्लासमा।
1: 4 क्लासमा पढ्नुहुन्छ है? अनि हजुरको घर चाहिँ कता हो त?
4: मेरो घर बेलचौतारा सिलाङगारी हो।
1: बेलचौतारामा है? अनि आज चाहिँ हजुरले हामीलाई के चाहिँ प्रतिभा सुनाउँदै हुनुहुन्छ त नि?
4: आज मैले एउटा कथा सुनाउन लागेको छु।
1: कथा सुनाउँदै हुनुहुन्छ है? अनि कथाको टाइटल चाहिँ के हो त?
4: कथाको शीर्षक रहेको छ, कहिले पनि लालच नगरौ।
1: ओहो, निकै नै रमाइलो छ जस्तो छ है हजुरको कथा चाहिँ। अब भने ढिला नगरिकन सुनिहालौँ है त।
4: हुन्छ। एका देशमा एकजना मानिस थियो। त्यो मानिसले आफ्नो घरबाट बन्चरो लिएर खोलाको किनारमा रुख काट्न गएको थियो र त्यो मानिसको रुख काट्दा काट्दा त्यो मानिसको बन्चरो खोलामा खस्यो र त्यो मानिस हतारिँदै खोलाको किनारामा पुग्यो र खोलाको देउता निस्किएर त्यो मानिसलाई सोध्यो। पहिला त खोलाको राजाले उसलाई सुनको बन्चरो देखायो। त्यो मानिसले यो खोलाको राजाले यो तिम्रो बन्चरो भनेर भन्नु भन्दा त्यो मानिसले होइन भन्यो र फेरि अर्को चाँदीको बन्चरो देखाउँदा त्यो मानिसले फेरि होइन यो मेरो बन्चरो भन्यो र अर्को उसकै बन्चरो देखाउँदा त्यो मानिसले हो यो मेरो बन्चर हो भन्दा त्यो खोलाको देउता खुसी भएर त्यो मानिसलाई अर्को सुनको र चाँदीको र उसकै बन्चर हो उसलाई दिए र ऊ घर फर्किँदा उसको छिमेकीले देखे र उसको छिमेकीले लालचमा आएर फेरि त्यसको त्यही दिन त्यो मानिसले पनि खोलाको किनारामा गएर रुख काट्न थाले। उसले जानी जानी बन्चरो खसाए खोलामा र खोलाको देउता निस्केर भन्नुभयो यो तिम्रो बन्चर सुनको बन्चरो निकाल्दा यो तिम्रो बन्चर हो भन्नुभयो र त्यो मान्छेले हो यो मेरो बन्चर हो भनेर भन्यो र फेरि खोलाको देउताले फेरि चाँदीको बन्चरो निकाल्नुभयो यो तिम्रो बन्चर हो भन्दा फेरि त्यो मानिसले हो यो मेरो बन्चरो हो भन्यो र त्यो मानिसले खोलाको देउताले उसको बन्चरो निकाल्दा उसले होइन यो मेरो बन्चरो होइन भन्दा खोलाको देउता रिसाउनु भयो र उसले आफ्नो बन्चरो पनि पाएन। ऊ खाली हात घर फर्कियो। धन्यवाद।
1: निकै नै मिठो कथा यहाँले हामीलाई सुनाउनु भयो भने यो कथा चाहिँ हजुरलाई कसैले सिकाइदिनु भएको?
4: सिकाइदिनु भएको भन्दा पनि सुनेको।
1: ए, अरूले सुने अरूले भनेको कथा हजुरले सुनेर चाहिँ आज हामीलाई सुनाउनु भयो है? ल ठिक छ, अनि हाम्रो रेडियो सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरूलाई केही छोटो मिठो जानकारी दिन चाहनुहुन्छ यहाँले?
4: धन्यवाद तपाईँले अरूले मेरो कथा सुनिदिनु भएकोमा।
1: ल ठिक छ, अहिलेको लागि भने चाहिँ हामी छुट्टिन्छौँ है त।
4: हुन्छ, थ्याङ्क यू।
1: हजुर, हाम्रो बहिनीले पनि निकै नै रमाइलो कथा हामीलाई सुनाएर गइसक्नु भएको छ भने अहिलेको लागि भने चाहिँ हामी कार्यक्रमको अन्त्यतर्फ पनि आइसकेका छौँ र कार्यक्रममा फेरि पनि एउटा अर्को प्यारी बहिनी साथमा जोडिनु भएको छ कुराकानीको क्रममा भने नमस्ते, स्वागत छ कार्यक्रम स्कुल कलेजमा।
5: नमस्ते, धन्यवाद।
1: हजुरको नाम
5: कृतिका सुना।
1: कृतिका है, अनि हजुर कति क्लासमा पढ्नुहुन्छ त नि?
5: चार
1: क्लासमा पढ्नुहुन्छ। अनि सन्चै आरामै हुनुहुन्छ त?
5: हजुर
1: सन्चै हुनुहुन्छ है। अनि आज चाहिँ हामीलाई के चाहिँ सुनाउँदै हुनुहुन्छ त नि?
5: मैले पाठ सुनाउँदैछु।
1: पाठ सुनाउँदै हुनुहुन्छ, के सम्बन्धी पाठ सुनाउँदै हुनुहुन्छ त नि यहाँले?
5: पैसाको बचत।
1: पैसाको बचत सम्बन्धी सुनाउँदै हुनुहुन्छ है। ल ठिक छ, अब पनि ढिला नगरिकन हजुरको यो प्रतिभा सुनिहाल्नेछौँ है त।
5: हुन्छ। पैसा सजिलैसँग कमाउन सकिँदैन, यसका लागि कडा परिश्रम गर्नुपर्छ। परिश्रम गरी कमाएको पैसा जोगाउनु पर्छ। पैसा जोगाउनु नै बचत गर्नु हो। पैसा उचित काममा खर्च गर्नुपर्छ। आफूलाई नभई नहुने वस्तु मात्र किन्नुपर्छ। पैसा खर्च गर्दा अरूको देखा सिके गर्नु हुँदैन। पैसा खर्च गर्ने योजना बनाउनु पर्छ। योजना बनाई खर्च गरे पैसा बचत गर्न सकिन्छ। कयौं मानिसले बचत गरेको पैसाबाट असल काममा गएका छन्। कतिपय पार्टी पौवा बनाएका छन्। कतिपयले धारा बनाएका छन्। कतिपयले पुस्तकालय र विद्यालय खोल्न मदत गरेका छन्। कतिपयले दिन दुखीलाई सहयोग गरेका छन्। हामीले पनि पैसा बचत गरेर असल काममा लगाउन सक्छौ। असल काम गर्ने मानिसलाई सबैले आदर गर्छन्। बचत गरेको पैसाले असल काममा गर्न सके मानिस अमर बन्छ। समाजमा उसको मान मर्दय बढ्छ। पैसा बचत गरेर समाजको भलो हुने काम गर्नुपर्छ। धन्यवाद,
1: धेरै धेरै धन्यवाद यो मिठो प्रतिभा हामीलाई सुनाइदिनु भएकोमा। पैसाको बचत सम्बन्धी चाहिँ हजुरले हामीलाई सुनाउनु भयो भने तपाईँले चाहिँ पैसाको बचत कतिको गर्नुहुन्छ त नि? अनि पैसाको बचत गरेर चाहिँ हजुरले केही खानेकुरा किन्नुहुन्छ कि केही कपडा किन्नुहुन्छ कि के गर्ने सोच छ हजुरको? खर्च नगर्ने। ए, भनेपछि त्यतिकै सँगालेर राख्ने हो पैसालाई?
5: हजुर।
1: ल ठिक छ, अनि ठुलो भएपछि बल्ल खर्च गर्ने हो?
5: हजुर।
1: ल ठिक छ, निकै नै राम्रो कुरा चाहिँ हजुरले हामीलाई बताउनु भयो। ल ठिक छ, अनि त्यस पछाडि हाम्रो सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरूलाई केही जानकारी दिन चाहनुहुन्छ?
5: धेरै धेरै धन्यवाद मेरो पति सुनेर। हजुरहरूले पनि पैसाको बचत गर्नुहोला, थ्याङ्क यू।
1: हजुर, अहिलेको लागि भने कुराकानीको क्रममा हामीसँग चारजना बहिनी चाहिँ साथमा जोडिनु भएको छ। एकदम एक्साइटेड चाहिँ मैले देखिरहेको छु चारैजना भने। यहाँको परिचयबाट नै हामी सुरु गर्नेछौँ। नमस्ते, स्वागत छ कार्यक्रम स्कुल कलेजमा यहाँहरूलाई।
6: नमस्ते, धन्यवाद।
1: नमस्ते, धन्यवाद। हजुरको नाम?
7: मेरो नाम सरिष्मा गुरुङ।
1: हजुरको?
8: मेरो नाम सोनिया परियार।
9: सिमरन गुरुङ।
1: अनि हजुरको?
10: प्रमिसा राणा मगर।
1: प्रमिसा राणा मगर हो है। अनि आज चाहिँ हामीहरूलाई यहाँले के सुनाउँदै हुनुहुन्छ त नि? कक्षा गीत सुनाउँदै हुनुहुन्छ। ल अब भने ढिला नगरिकन हजुरको यो मिठो गीत सुनिहाल्ला है।

0: धेरै धेरै धन्यवाद यो निगले मिठो गीत हामीलाई सुनाइदिनु भएकोमा भन्दै चारैजनाले कस्तो मिठो गीत गाउनु भयो सँगै बसेर प्र्याक्टिस गर्नु भएको थियो ठिक छ अनि हजुरहरू कति क्लासमा पढ्नुहुन्छ अरे पाँच क्लासमा पढ्नुहुन्छ है अनि हजुरको पढाइ चाहिँ कस्तो चलिरहेको छ त नि राम्रो चलिरहेको छ ल ठिक छ अनि हाम्रो सुनेर बस्छ भने सम्पूर्ण श्रोत साथीहरूलाई केही जानकारी दिन चाहनुहुन्छ
1: धेरै धेरै धन्यवाद छ हाम्रो
2: गीत सुनिदिनु भएकोमा
0: हस् हुन्छ अहिलेको लागि भने चाहिँ हामी छुट्टिन्छौँ है त हस्त श्रोतावृन्द कार्यक्रम स्कूल कलेजको निर्धारित समय पनि सुकिने बेला भइसकेको छ आजको श्रृंखलामा रहेर विद्यार्थी भाइ बहिनीको प्रतिभा र उनीहरूसँग गरिएको मिठा मिठा कुराकानीलाई कार्यक्रम स्थान दियौं र यसै गरी हामी फेरि पनि अर्को हप्ता पुनः उपस्थित हुने नै छौं अहिलेको लागि पनि छुटिन्छौ हस्त नमस्कार
3: ल किन हो आन्टी दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त हेर्न कान्छे यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो बजारै भरि फ्रेस आउँछ जहाँबाट ल्याए पनि हुन्छ भो खेको चिन्ता लिनु भएको छ यो दिदीले
4: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
3: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
5: शुक्ला गण्डकी फ्रेस हाउस दुरेगौडा तनहुँ पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्लीला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
6: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9151166136
7: होइन है आरोसी आर्यलाई लिएर कता हिँड्यौ
8: हेर न आर्यन पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको त्यही भएर सबै जातिको पोसाक लिनु भनेर जान लागेको के कहाँ पाइन्छ कुन्नी
9: मलाई पनि बिहेको लागि गहना चाहिएको छ आजकल सुन भन्दा कम छैन हराएमा डर छैन ग्यारेन्टीको गहना नै चल्तीमा छ राम्रो डिजाइनको पाए लिने भनेको
7: ए त्यसो भए युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउ न त म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरे पेटी लिने हिँडेको ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो
8: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी शर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गर गहनाहरू शिरबन्दी शिरफूल टिकमाला ढुम्री यार्लिङ मारवाड़ी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्फी कण्ठमाला मुगामाला हमिलमाला न्यापुसिक जापुसिक तायोमाला लुसवाङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खे थैली डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजोडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ
7: सम्पर्क युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ मोबाइल 9241484664 र 9811453305
10: सधैँ पसलबाट बुढा घिसारिया छ खाछ कहिले कसै त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएने हुन्थ्यो नि बुहारी
11: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा त्यहाँ त सावित्री जिरा सावा जेठो बुढो पहेँले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि कति मान्छे जाँदो रहेछन्
10: ए हो र ल त ल
12: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खाडे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस् साथै तेल पनि पेलिन्छ होम डेलिभरीको पनि व्यवस्था छ सम्पर्क भुलभुले बाराही राइस मिल गाछे पानी पेट्रोल पम्प अगाडि प्रोप्राइटर अर्जुन लम्साल फोन 0564142 र 9550621692
13: मियामा आयो हजुर सुकी सक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर
14: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील
15: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खापात पतिङ्गर झारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ वनमा लाग्ने आगो वन डढेलो हो वनमा डढेलो लागेमा निभाउन कठिन भई वन वन्य जन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ चुरोटको ठुटा निभाएर मात्रै फालौं वनभोज खाएपछि राम्ररी आगो निभाऊ गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह स्थानीय समुदाय वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ वनमा आगो लगाउनु फौजदारी कसुर हो कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ तपाई हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ
16: साइली आमा प्रकाश साईको फर्निचर पसल सरेको छ है झुकिनु होला नि
17: हो र फेरि कहाँ सारेछन् बाबुले पसल
16: बीपी चोकमै हो पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि
17: ए ल ल तपाईँ पनि झुकिनु होला नि याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 दुलेगौडा बीपी चोक
16: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 38878 प्रशान्त नेउपाने 98460 26925
18: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
19: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
18: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
20: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ
18: मोबाइल सँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ
20: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ
18: अन्त एकचोटि राम्रो होला एकचोटि सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला
19: सम्पर्क फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा
21: प्रोपाइटर सुबिल श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 98461-56999 छ
22: अहिले साँझको 7 बज्यो
20: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 98165 95301
1: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार
2: धोरबाराही हाइलाइट्सको साथमा
22: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
2: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461 49304

0: नमस्कार, रेडियो ध्रुवाराही 103.8 मेगाहर्जको साँझा 7 बजेको ध्रुवाराही हेडलाइट्समा सहकर्मी लक्ष्मी सुनारसँगै अशोक विश्वकर्माको स्वागत छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radiodhurbarahi.com.np र हाम्रो पात्रो मोबाइल एप मार्फत सुन्दै हुनुहुन्छ। ध्रुवाराही हाइलाइट शुरू गरौं आजका प्रमुख समाचारहरूबाट।
1: योगदानको हिसाब किताब खोजेर पदोन्नतिको अपेक्षा राख्ने प्रवृत्ति हितकर नहुने राष्ट्रपा सभापति लामी छानेको भनाई, देशमाया राजनैतिक संस्कारतर्फ अघि बढ़िरहेको संचार मन्त्री तिमुल सिन्हाको दावी।
0: जेएनजी आन्दोलनमा बालबालिकालाई मानवीय ढालका रूपमा प्रयोग गरेको र हिंसा भड़काउन उत्तेजक भूमिका खेलिएको मानवाधिकार आयोगको निष्कर्ष। आन्दोलन उत्तेजक बनाउने 54 जना व्यक्तिमाथि अनुसन्धान आवश्यक रहेको ठहर।
1: एसईई पूरक परीक्षाको नतिजा 2 सताभित्र प्रकाशन गर्ने तयारी। पोखराका सुकुमवासीले बस्ती हटाएर सरकारलाई सहयोग गर्ने धमधम वासस्थान हछार्दै।
0: कक्रोच जनता पार्टीको प्रदर्शनमा सोनम वाङचुङको पनि समर्थन। दिल्लीमा सुरक्षा कड़ा, प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आह्वान।
1: एसीसी महिला प्रीमियर कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग पराजित।
0: अब पूरा समाचार सुन्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति र बिल्लामी छानेले पार्टीभित्र योगदानको हिसाब किताब खोज्ने र पदोन्नतिको अपेक्षा राख्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर नहुने बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै सभापति लामी छानेले पार्टी स्थापनाको 4 वर्षमा नै यस्तो प्रवृत्ति जरा गाड्न खोज्नु चिन्ताको विषय भएकाले समयमा नै सच्याउनु पर्ने बताउनु भएको हो। पार्टी केन्द्रीय महाधिवेशनको तयारीका क्रममा विशेष गरी मधेस लगायतका केही जिल्लामा देखिएको विवाद र नेतृत्वका लागि मरिहत्ते गर्ने प्रवृत्तिलाई लोकतान्त्रिक प्रक्रियाबाट न्यूनीकरण गर्नुपर्ने उहाँको भनाइ रहेको छ। आज पार्टी जहाँ पुगेको छ त्यो केही व्यक्तिले मात्रै होइन, मतदाताको विवेक र समस्त सदस्यहरूको समर्पणको परिणाम भएको लामी छानेले बताउनुभयो। उहाँले नेता र कार्यकर्ताहरूलाई मबाट हामीमा रूपान्तरण हुने बेला आएको सम्झाउँदै पार्टीलाई फराकिलो, समावेशी र सुदृढ बनाएर देशको नेतृत्व गर्न सक्षम राजनीतिक शक्ति बन्ने लक्ष्य रहेको स्पष्ट पार्नु भएको छ।
1: श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन्द्र शाहको नेपाल भारत सीमा विवाद सम्बन्धी अभिव्यक्ति विरूद्ध प्रदर्शन गरेको छ। पार्टीले प्रधानमन्त्रीको अभिव्यक्ति विरूद्ध माइती घरमा खबरदारी सभा आयोजना गरी विरोध प्रदर्शन गरेको हो। प्रधानमन्त्री शाहले प्रतिनिधि सभामा सम्बोधन गर्ने क्रममा नेपालले पनि भारतको भूमि मिचेको रहेछ भन्ने अभिव्यक्ति दिनुभएको थियो। अभिव्यक्तिपछि विपक्षी दल तथा नागरिक अगुवाहरूले प्रधानमन्त्री विरूद्ध प्रदर्शन गर्दै आएका छन्। प्रदर्शनमा सहभागी दल बहादुर गुरूङले प्रधानमन्त्रीले गलत अभिव्यक्ति दिएको बताउनु भएको छ। उहाँले प्रधानमन्त्रीले नेपालको भूमि अरूलाई पनि मिच्न नदिन र नेपालले अरूको भूमि मिचेको भन्ने अभिव्यक्ति झूठो भएको बताउनुपर्ने उल्लेख गर्नुभएको छ। उहाँले प्रधानमन्त्रीले माफी नमागेसम्म धारणा दिइराख्ने बताउनु भएको छ।
0: राष्ट्रिय मानवाधिकार आयोगले गएको भदौको 23 र 24 गते भएको आन्दोलनका क्रममा बालबालिकालाई मानवीय ढालका रूपमा प्रयोग गरेको र हिंसा भड़काउन उत्तेजक भूमिका खेलेको निष्कर्ष निकालेको छ। नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालयमा बोल्दै आयोगद्वारा गठित जाँचबुझ समितिकी संयोजक एवं आयोग सदस्य डाक्टर लिली थापाले यस्तो बताउनु भएको हो। प्रतिवेदनमा प्रधानमन्त्री र नेपाली सेनालाई उन्मुक्ति दिएको भन्ने प्रश्नको खण्डन गर्दै डाक्टर थापाले तथ्य र प्रमाणको आधारमा मात्रै सिफारिश गरिएको स्पष्ट पार्नु। राष्ट्रिय मानवाधिकार आयोगले गएको भदौको 23 र 24 गते भएको आन्दोलनका क्रममा बालबालिकालाई मानवीय ढालका रूपमा प्रयोग गरेको र हिंसा भड़काउन उत्तेजक भूमिका खेलेको

0: जाँचबुझका क्रममा आयोगले 437 वटा भिडियो क्लिपको अध्ययन गरेकोमा 35 वटा वास्तविक पुष्टि भएका थिए। ती भिडियोमा बालबालिकालाई अगाडि राखेर मानव ढाल बनाउन, बम बनाउन सिकाउन र सुरक्षाकर्मीमाथि आक्रमण गर्न उत्तेजक निर्देशन दिएको प्रमाण भेटिएको छ। आन्दोलनमा उत्तेजक भूमिकामा देखिएका 54 जना व्यक्तिको पहिचान गरेर थप अनुसन्धान आवश्यक रहेको आयोगको ठहर छ। नेपालले बालबालिका सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि अनुमोदन गरिसकेकाले आन्दोलनमा बालबालिकाको प्रयोगलाई आयोगले मानव अधिकारको गम्भीर उल्लंघनका रूपमा व्याख्या गरेको छ।
1: सभामुख डोलप्रसाद अर्यालले कानून निर्माण गर्दा तीन तहका सरकारबीच समन्वय एवं सहकारी हुनुपर्ने बताउनु भएको छ। अन्तर्व्यवस्थापिका मञ्चले कैलालीको टीकापुरमा आज आयोजना गरेको अन्तर्व्यवस्थापिका सम्मेलनमा उहाँले संघीयता कार्यान्वयनमा संघीय संसद र प्रदेशसभाबीच प्रभावकारी रूपमा समन्वय सहयोग र सहकारी हुनुपर्ने बताउनु भएको हो। तीन तहका सरकार बीचको समन्वय र सहकार्यमा नबाजिने गरी कानून निर्माण हुनुपर्नेमा उहाँले जोड़ दिनुभएको छ। सभामुख अर्याल संहिताले सिंहदरबारको अधिकार गाउँ गाउँमा पुर्याउन भनिए भए पनि त्यो अधिकार अझै सिंहदरबार बाहिर जान नसकेको बताउनु भएको छ। यस्तै कार्यक्रममा राष्ट्रिय सभाको अध्यक्ष नारायण प्रसाद डाहालदी पालिका र प्रदेशसँग संघीय सरकारको समन्वय नपुगेको गुनासोलाई संघीय संसदले सम्बोधन गरेर अगाडि बढ़ाउनु पर्नेमा जोड़ दिनुभएको छ। संघले आवश्यक कानून नबनाउँदा प्रदेश र पालिकालाई समस्या भएको स्वीकार गर्दै उहाँले संवैधानिक अधिकार सहित प्रदेश र पालिकालाई काम गर्ने वातावरण बनाउनु पर्ने बताउनु भएको छ। सम्मेलनमा संघीय संसदका दुवै सदन र 7 वटै प्रदेश सभाका सभामुख सहभागी हुनुहुन्छ। सम्मेलन भोलि सम्पन्न हुनेछ।
0: नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता एवं पूर्व अर्थमन्त्री वर्षमान पूर्ण अनन्तली राष्ट्रिय स्वतन्त्र पार्टीको दुई तिहाईको शक्तिशाली सरकारले मुलुकको आवश्यकता अनुसार आर्थिक वृद्धि र रोजगारी सृजना गर्ने गरी बजेट ल्याउन नसकेको बताउनु भएको छ। नेपाल व्यवस्थापन संघद्वारा शुक्रबार राजधानीमा आयोजना गरिएको आगामी आर्थिक वर्ष 83-84 पोस्ट बजेट सम्बन्धी अन्तर्क्रियामा पूर्णले बजेटले कुनै पनि क्षेत्रमा नतिजा दिने गरी फोकस गर्न नसकेको बताउनुभयो। लोकप्रियतावादी सरकार सबैले भन्दै आएको कर्णप्रिय कार्यक्रम समावेश गरेको भए पनि त्यसले आर्थिक समृद्धिको दिशामा ठोस नतिजा दिन नसक्ने टिप्पणी गर्नुभएको हो।
1: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढ़िरहेको बताउँदै पुराना गलत राजनीतिक शैली दोहोर्याउने छुटो शत्रुद दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपालाई नरहेको बताउनु भएको छ। रासोपा धादिङको प्रथम जिल्ला अधिवेशन उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले राजनीतिक कस्तो हुनुपर्छ भन्ने विषयमा नयाँ बहस शुरू भएको उल्लेख गर्दै जनताले विगतमा गलत भनेर आलोचना गरेका अभ्यास र निरन्तरता दिन नहुने बताउनु भएको छ। संचार मन्त्री तिमिल सिन्हाले राष्ट्रपका हरेक सदस्यले आफूलाई नयाँ राजनीतिक संस्कारको संवाहकका रूपमा स्थापित गर्नुपर्नेमा जोड़ दिनुभएको छ। पार्टी कुनै व्यक्ति वा समूहको स्वार्थ पूरा गर्ने बिचौलिया तन्त्र लाई संरक्षण गर्ने वा सीमित व्यक्तिको हितका लागि सञ्चालन हुने संस्था बन्न नहुने उहाँको भनाइ थियो।
0: राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा 10 माध्यमिक शिक्षा परीक्षा एसईई को पूरक अर्थात ग्रेड वृद्धि परीक्षा सम्पन्न भएको 2 साताभित्र नतिजा प्रकाशन गर्ने गरी तयारी गरेको छ। आगामी असारको 1 गतेबाट 9 गतेसम्म पूरक परीक्षा हुँदैछ। यस अगाडि एसईई 2082 को परीक्षाफल 1 महिनामा प्रकाशन गरिएको थियो। परीक्षा नियन्त्रक टोकराज अधिकारीले आगामी असारको 25 गतेभित्र पूरक परीक्षाको परीक्षाफल प्रकाशन गरिने बताउनुभयो। एसईईमा 1,46,507 विद्यार्थी नन ग्रेड भएकोमा पूरक परीक्षामा कतिले सहभागिता जनाउँछन् भन्ने एकिन तथ्याङ्क प्राप्त भइ नसकेको उहाँले बताउनु भएको छ। ग्रेड सी भन्दा कम प्राप्त गरेका विद्यार्थी पूरक परीक्षामा सहभागी हुन पाउनेछन्।
1: पोखरा महानगरपालिकाको बस पार्क क्षेत्रमा अतिक्रमण गरी बनाएका घर तथा अन्य भौतिक संरचनाहरू स्थानीयवासीले स्वत स्फूर्त रूपमा हटाउन थालेका छन्। महानगरपालिकाले त्यस क्षेत्रका संरचना हटाउन दिएको 15 दिने सूचनाको समय सीमा यही 24 गते सकिँदै गर्दा स्थानीयले आफ्ना संरचनाहरू आफै हटाउन शुरू गरेका हुन्। व्यवस्थित बस पार्क निर्माणको योजनालाई सहयोग पुर्याउने उद्देश्यले स्थानीय जग्गाधनीहरूले घर टहरा भत्काउने र आफ्ना सामानहरू

0: सुरक्षित स्थानमा सार्ने कार्य गरिरहेका छन्। विगतमा 1,50,000 रूपियाँमा लाल पूर्जा प्राप्त गरेका स्थानीय बासिन्दाले विकासका लागि महानगरलाई सहयोग गर्नुपर्ने र बस पार्क निर्माणका लागि सहज वातावरण तयार गर्नु आफूहरूको समेत जिम्मेवारी रहेको बताउनु भएको छ। महानगरको सूचना अनुसार तोकिएको समयभित्रै संरचनाहरू हटाएर बस पार्क निर्माण कार्यलाई अगाडि बढ़ाउन स्थानीयले सकारात्मक पहल कदमी लिनुभएको हो।
1: भारत भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री शिशिर खनालले नयाँ दिल्लीमा उच्चस्तरीय भेटघाटलाई तीव्रता दिनुभएको छ। दुई दिने भ्रमणका क्रममा मन्त्री खनालले भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गर्नुभएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालय समेत रहेको सेवा तीर्थ भवनमा खनाल र डोभाल बीचमा भेटवार्ता भएको छ। त्यस्तै शनिबार खनालले सत्तारूढ़ भारतीय जनता पार्टी भाजपाका विदेश विभाग प्रमुख डाक्टर विजय चौथैवालीसँग पनि भेटवार्ता गर्नुभएको छ। भेटवार्तामा दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ़ गर्ने विषयमा छलफल भएको नयाँ दिल्ली स्थित नेपाली दूतावासले जनाएको छ। दुवै नेताबीच भएको भेटवार्तामा नेपाल र भारतका नागरिक बीचमा रहेको जनस्तरको सम्बन्धलाई अझै बलियो बनाउने विषयमा छलफल भएको छ। यससँगै राजनीतिक दल तहमा पनि सम्बन्ध बढ़ाउने विषयमा कुराकानी भएको जनाइएको छ। भारतीय समकक्षी एस जयशंकरको निमन्त्रणामा नयाँ दिल्ली पुग्नुभएका खनालले शुक्रबार साँझ इण्डिया फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा पनि सहभागिता जनाउनु भएको थियो। आज भारतीय विदेश मन्त्री एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। उनीहरूबीच द्विपक्षीय र डेलिगेशन सहितको बैठक हुने तय भएको छ।
0: पूर्व प्रधानमन्त्री सुशीला कार्कीले अबको समय साहित्य क्षेत्रमै व्यतीत गर्ने बताउनु भएको छ। ललितपुरमा आयोजित काठमाडौँ कलिंग साहित्य महोत्सवमा सम्बोधन गर्दै कार्कीले यस्तो आग्रह गर्नुभएको हो। आफूलाई केवल पूर्व प्रधान न्यायाधीश वा पूर्व प्रधानमन्त्रीका रूपमा मात्र नभई एक साहित्य अनुरागीका रूपमा बुझिदिन उहाँको आग्रह थियो। न्यायपालिका र कार्यपालिकामा आफूले निर्वाह गरेको भूमिका बाध्यता र कर्तव्यको उपज भएको बताउँदै साहित्य भने आफ्नो अन्तर्मनको रूचि भएको स्पष्ट उहाँले पार्नुभएको छ। आफ्नो साहित्यिक यात्राको स्मरण गर्दै कार्कीले सन् 1990 जनआन्दोलनका क्रममा जेल पर्दाको अनुभव पनि उहाँले सुनाउनु भएको थियो। दुई महिनाको जेल जीवनमा त्यहाँका महिला बन्दीहरूको पीड़ा र भोगाईलाई नजिकबाट निहालेपछि आफूले कारा नामक उपन्यास लेखेको उहाँको भनाई थियो। उक्त उपन्यास उहाँले सेवानिवृत्त भएपछि मात्र प्रकाशनमा ल्याउनु भएको थियो।
1: नेपाली कम्युनिष्ट पार्टी नेकपाले आफ्नो सांसदहरूलाई अभिमुखीकरण तालिम दिएको छ। सदनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा संसदका दुवै सदनका सांसदहरूलाई शुक्रबार हिजो तालिम प्रदान गरिएको नेकपाका नेता एवं सांसद प्रसमान पूर्णनन्तले जानकारी दिनुभयो। एक दिवसीय कार्यशाला नाम दिएको प्रशिक्षण कार्यक्रम काठमाण्डुको स्वयंविस्थित एक होटलमा आयोजना गरिएको हो। कार्यशालामा नेकपाका नेता डाक्टर बेदुराम बसाल, वरिष्ठ अधिवक्ता रामनारायण विडारी, संविधानविद एवं संविधान सभाका सदस्य खेमलाल देवकोटा र राष्ट्रिय सभाका पूर्व सचिव राजेन्द्र फुइयालले सहभागीहरूलाई प्रशिक्षण दिनुभयो। कार्यशालामा पूर्व सचिव फुइयालले संसदीय अभ्यास, संसदीय कार्य प्रक्रिया र संसद नियमावली, देवकोटाले संविधान र संसद, भूषालले विधेयकको उत्पत्ति, निर्माण र विधेयक पेश गर्ने प्रक्रिया तथा संशोधनदेखि विधेयक पारित भएर कानून बन्दासम्मको प्रक्रिया र विडारीले प्रत्यायोजित विधेयनको विषयमा प्रस्तुति दिनुभएको छ। सांसदहरूको क्षमता वृद्धि तथा संसदमा प्रभावकारी भूमिका बढ़ाउने उद्देश्यले कार्यशाला आयोजना गरिएको नेकपाले जनाएको छ। संसदमा नेकपाका 34 जना सांसद रहेका छन्।
0: खबरको सिलसिला अझै जारी छ, हामी सँगै रहनुहोला।
2: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
3: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
2: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
3: ए ल ल,
4: तपाई पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक।
3: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
5: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
6: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
5: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
3: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122, 98058 28008 र 98460 69246।
7: पानी प्यास लाग्यो, यही घैटाको पानी खाइदिउँ कि क्या हो?
8: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, म त बिरामी होइएला।
9: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगू जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दिऊ। घर वरपर पानी जम्न नदिऊ, स्वस्थ बनाऊ।
10: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
11: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौडा तनहुँको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना।
12: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
13: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाई, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
12: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 06-64-14-285, मोबाइल 98560-35497 र 98560-34885 सम्पर्क गर्न सकिनेछ।
13: प्रधान अध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ।
8: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
14: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 06-65590-065, मोबाइल 98166-34372।
15: मम्मी, भोक लाग्यो, खाजा खाऊ न।
6: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
15: हस् मम्मी।
16: मैले सुने छोरी, ल जाम हिँड।
6: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है, त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
16: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
6: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई स्टिक वा चिकन, चिकन विंग्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदोकोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9808281144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ।
16: बीजी मोमो हाउस दुलीगौंडा हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै।
0: विश्रामपछि पुनः स्वागत छ ढोरबाराई हाइलाइट्समा। अब बाँकी समाचारहरू। जलविद्युत परियोजना, विद्युत प्रसारण लाइन, सौर्य तथा नवीकरणीय ऊर्जा उत्पादन गर्ने उद्योगमा लगानी गर्ने गरी सामाजिक सुरक्षा कोषले कर्ज वा सहवित्तीयकरणमा लगानी गर्ने गरी प्राथमिकताका क्षेत्र निर्धारण गरेको छ। कोषमा यही जेठ 20 गतेसम्म 1,11,07,05,50,000 रूपियाँ बराबरको योगदान रकम जम्मा भएको छ। दैनिक रूपमा रकम थपिँदै गएकाले लगानीको दायरा विस्तार गर्नुपर्ने निष्कर्षमा कोष पुगेको छ। त्यही आधारमा कोषले सरकारी स्वामित्वका कम्पनीसँग मिलेर जलविद्युत तथा नवीकरणीय ऊर्जा परियोजनामा लगानी गर्ने नीति अख्तियार गरेको छ। कोषका 4 प्रस्ताव आएकामा 2 प्रस्तावमाथि छलफल भइरहेको छ। देशको ऊर्जा क्षेत्रमा लगानी गर्ने उद्देश्यका साथ कोषमा संकलन भएको प्रस्ताव अगाडि बढ़ाउन लागि छ। कोषका निर्देशक रोहित रेग्मीले लगानी विविधीकरणका लागि प्रयास भइरहेको जानकारी दिनुभएको छ। कोषमा जम्मा हुने रकम बैंक तथा वित्तीय संस्थामा राख्दा आर्थिक विकास र समृद्धिमा योगदान हुन नसक्ने भएकाले थप क्षेत्रको खोजी गरिएको उहाँको भनाइ छ। आउँदो आर्थिक वर्षको बजेटले विभिन्न कोषमा रहेको रकमलाई उपयोग गर्ने नीति अख्तियार गरेको छ।
1: राजस्व थलीको ठूलो सञ्जाल फेला परेपछि सरकारले रसुवागढ़ी भन्सारका प्रमुख तुलसी प्रसाद भट्टराई सहित 9 कर्मचारीलाई तत्कालका लागि जिम्मेवारीबाट मुक्त गरेको छ। चिनिया क्षेत्रमा नै पुगेर सवारी साधनको जाँच पास गराएको विशेष सूचनाका आधारमा अर्थ मन्त्रालयले उनीहरूलाई भन्सार विभागमा तानेको हो। भन्सार यार्डमा गाड़ी नै नभित्रियाएर चिनिया भूभागमा नै कागजी प्रक्रिया मिलाएर जाँच पास गराएको गम्भीर आरोप उनीहरूमाथि लागेको छ। सशस्त्र प्रहरी बलले खर छलीको आशंकामा देशका विभिन्न ठाउँबाट 789 बीयूआईडी ब्राण्डका विद्युतीय गाड़ी नियन्त्रणमा लिएपछि यो रहस्य खुलेको हो। यो प्रकरणको गहिराईसम्म पुग्न सरकारले उच्च स्तरीय छानबिन समिति समेत गठन गरेको छ। समितिले गाड़ी नियन्त्रणमा लिएका ठाउँमा नै पुगेर स्थलगत रूपमा द्रुत गतिमा काम थालेको छ।
0: पूर्व गृहमन्त्री सुदन गुरूङले ईश्वरी भुजेलको हत्यामा संलग्नलाई कार्यवाहीको माग गर्नुभएको छ। गुरूङ आज प्रहरी वृत्त बालाजु पुगी घटनाका बारेमा जानकारी लिँदै सो सम्बन्धमा सत्य तथ्य छानबिन गर्न आग्रह गरेको उहाँको सचिवालयले जनाएको छ। त्यसअघि पूर्व मन्त्री गुरूङले मृतक भुजेलकी आमा र दिदीसँग भेट गरेर घटनाका बारेमा जानकारी लिनुभएको थियो। मृतक भुजेल पूर्व गृहमन्त्री गुरूङकै गोर्खा क्षेत्र नम्बर 1 बासिन्दा हुनुहुन्छ। तर्किश्वर नगरपालिका छ। लोलाङ पयुटार बस्ने 42 कुमार थापा मगरले गए राती 42 श्रीमती ईश्वरीको हत्या गरेका थिए।

0: कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले लगनशील भएर काम गर्नका लागि कर्मचारीहरूलाई आग्रह गर्नुभएको छ। हिजोबाट काठमाडौँमा भएको दोस्रो कानून अधिकृत सम्मेलनको समापन समारोहलाई आज सम्बोधन गर्ने क्रममा उहाँले काम गर्ने कुरामा हिचहिचावट नगर्न कानूनका कर्मचारीहरूलाई आग्रह गर्नुभयो। भनसुन गर्ने प्रचलनकै कारणले काम नहुने प्रचलन यस अगाडि बढ़दै गएको भन्दै वर्तमान सरकार त्यसको विरूद्धमा रहेको स्मरण गराउनुभयो। कानूनका विद्यार्थीले कानून मन्त्रालयमा काम गर्न पाइयोस् भनेर राखेको चाहनालाई सम्मान गर्दै उहाँले त्यसप्रति आफ्नो ध्यान हुने बताउनु भएको छ। यद्यपि भनसुनको प्रचलन भने अगाडि नबढ़ाउन उहाँले प्रष्ट आग्रह गर्नुभएको छ।
1: जिल्ला प्रहरी कार्यालय तनहुँ तथा माथातका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले चेक जाँचका क्रममा अवैध रूपमा नदीजन्य पदार्थ ओसर पसर गर्दै गरेका पाँचवटा सवारी साधन नियन्त्रणमा लिएको छ। शुक्लागण्डकी नगरपालिका दुई स्थित सुरौदी घाट र वडा नम्बर सात स्थित दोवान क्षेत्र तथा खैरेनीटारबाट शुक्रबार कानूनी कागजात बिना नदीजन्य पदार्थ ध्वनी गर्दै गरेका सवारी साधनहरू नियन्त्रणमा लिएका हुन्। नियन्त्रणमा लिएका सवारी साधनहरूलाई आवश्यक कार्यवाहीका लागि मिति शुक्लागण्डकी नगरपालिकामा पठाइएकामा प्रत्येक सवारी साधनलाई ₹12,000 दरले ₹60,000 जरिवाना गरी छाडिएको प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेले बताउनु भएको छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँको आइतबार भोलि हुने अधिवेशनका लागि सभापतिमा दुईजनाको उम्मेद्वारी दर्ता भएको छ। सभापतिका लागि विश्वनाथ बास्तोला र डाक्टर शेष रमण न्यौपानेको उम्मेद्वारी दर्ता भएको छ। उपसभापतिका लागि विष्णु बहादुर पन्त, पद्मराज न्यौपाने र किसान प्रधानको उम्मेद्वारी परेको छ। सचिवमा अनिल श्रेष्ठ र दीपक ढकालको उम्मेद्वारी दर्ता भएको छ। सहसचिवमा पद्म बहादुर सुनार, सागर अधिकारी छेत्री र दुर्गा कुमार श्रेष्ठको उम्मेद्वारी दर्ता भएको छ। सदस्यहरूमा सीता बिका, अम्बिका वाग्ली, सीता अधिकारी, अञ्जु दाहाल, शशी रूपा केटी, हरि कुमार श्रेष्ठ, केश बहादुर थापा, चिरञ्जीवी सापकोटा, मोहम्मद सत्तार मिया, वीरेन्द्र भण्डारीको पनि उम्मेद्वारी दर्ता भएको छ। तनहुँ एक संयोजकमा विश्वराज न्यौपानी, कृष्ण प्रसाद पन्त र जागराम गुरूङको उम्मेद्वारी दर्ता भएको छ भने तनहुँ दुईको संयोजकमा सुन्दर बसियालको उम्मेद्वारी दर्ता भएको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। भारतमा सामाजिक सञ्जालबाट चर्चामा आएको ककरोच जनता पार्टी सीजेपीले दिल्लीमा प्रदर्शन गरेको छ। ठट्टाको रूपमा स्थापित भएको भारतको सबैभन्दा ठूलो अनलाइन युवा अभियान पहिलो पटक सड़कमा निस्किएको हो। संघीय राजधानी दिल्लीको जन्तर मन्तरमा आन्दोलन शुरू भएसँगै स्थानीय प्रशासनले त्यहाँको सुरक्षा व्यवस्था कड़ा पारेको छ। अमेरिकाबाट आज बिहान दिल्ली आएका सीजेपीका संस्थापक अभिजित दीपकी पनि जन्तर मन्तरमा पुगेर प्रदर्शनमा सहभागी बन्नुभएको छ। उहाँले प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आह्वान गर्नुभएको छ। विमानस्थलबाट बाहिर निस्केपछि संचार माध्यमसँग कुरा गर्दै दीपकीले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्नु भएको छ। नेशनल इलिजिबिलिटी इन्टरनेशनल टेस्ट अर्थात नीट परीक्षाको प्रश्नपत्र बाहिरिएपछि पाँचजना विद्यार्थीले आत्महत्या गरेकाले शिक्षा मन्त्रीको राजीनामा मागेको उहाँको भनाइ छ। शिक्षा वित्त लद्दाख पर्यावरण अभियानकर्ता सोनम वाङचुक पनि प्रदर्शनमा पुग्नु भएको छ।
0: विश्वभरका साना जलाशयहरूको पानी भण्डारण क्षमता उल्लेखनीय दरमा घटिरहेको पछिल्लो एउटा अध्ययनले देखाएको छ। चीनी विज्ञान प्रतिष्ठान अन्तर्गत नानजिङ भूगोल तथा ताल विज्ञान संस्थानका अनुसन्धानकर्ताहरूको नेतृत्वमा गरेको अध्ययनले उपग्रह तस्विर, भौगोलिक तथ्याङ्क तथा इन्जिनियरिङ अभिलेखको आधारमा विश्वव्यापी जलाशयको विस्तृत तथ्याङ्क भण्डारण तयार भएको हो। अध्ययनमा विश्वभरिका 5,50,000 भन्दा बढ़ी जलाशय समेटिएका छन्। अध्ययनका अनुसार विश्वका जलाशयहरूले हरेक दशकमा 7.3% भण्डारण क्षमता गुमाइरहेका छन्। विशेष गरेर साना जलाशयहरू यस समस्याबाट सबैभन्दा बढ़ी प्रभावित बन्न पुगेका छन्। जलाशयहरूले कृषि सिंचाई, खानेपानी, बाढ़ी नियन्त्रण तथा विद्युत उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने भए पनि नदीबाट बगेर आउने माटो, बालुवा तथा अन्य पदार्थ बाँध पछाडि थुप्रदै जाँदा जलाशयमा पानी भण्डारण गर्ने ठाउँ घट्दै जाने र उपयोगिता कम बन्दै जाने समस्या बढ़िरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
1: अब अन्तिम खेल समाचार। एसीसी महिला प्रीमियर कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग 69 रनले पराजित भएको छ। हङकङले दिएको 109 रनको लक्ष्य पछ्याएको नेपाल 13/3 बलमा 40 रनमा अल आउट भएको हो। नेपालकी सोनी पोखा पाखरिनले 12 र रुबिना छेत्रीले 10 रन बाहेक कुनै पनि ब्याटरले दोहोरो अंक बनाउन सकेनन्। हङकङकी इकरा सहरले 4 विकेट लिनुभएको थियो। त्यसअघि मलेसियामा टस हारेर ब्याटिङ गरेको हङकङले 3 विकेट गुमाएर 109 रन बनाएको थियो। हङकङकी एस्मिन दासवानीले 42 रन बनाउनु भएको थियो। नेपालकी रुबिना छेत्री र रिया शर्माले समान 1 विकेट लिनुभएको थियो। समूह डीमा रहेका नेपाल र हङकङ दुवै क्वार्टर फाइनलमा पुगिसकेका छन्। यो खेलसँगै हङकङ समूह विजेता र नेपाल समूह उपविजेता भएको छ। क्वार्टर फाइनलका खेलहरू आउँदो बुधबारदेखि शुरू हुनेछ। यसअघि पहिलो खेलमा नेपालले कतारलाई 8 विकेटले र दोस्रो खेलमा भूटानलाई 51 रनले हराएको थियो। हङकङले पनि कतारलाई 83 रनले र भूटानलाई 14 रनले हराएको थियो। कतार र भूटान समूह चरणबाट बाहिरिसकेका छन्। प्रतियोगितामा 18 देश सहभागी छन्। एसीसी प्रिमियर कपको शीर्ष 4 टोली महिला टी20 एसिया कपका लागि छनौट हुनेछन्।
0: यिनै खबरहरू सँगसँगै हामी साँझ 7 बजेको धोरवाराही हैदराबाद सन्तमा छौं। विदा हुनु पूर्व आजका प्रमुख समाचारहरू फेरि एकपटक सुन्नुहोस्।
1: योगदानको हिसाब किताब खोजेर पदोन्नतिको अपेक्षा राख्ने प्रवृत्ति हितकर नहुने राष्ट्रपति सभापति रामी छानेको भनाई। देश नयाँ राजनैतिक संस्कारतर्फ अघि बढ़िरहेको संचार मन्त्री तिमिल सिन्हाको दावी।
0: जेएमजी आन्दोलनमा बालबालिकालाई मानवीय ढालका रूपमा प्रयोग गरेको र हिंसा भड़काउन उत्तेजक भूमिका खेलिएको मानवाधिकार आयोगको निष्कर्ष। आन्दोलन उत्तेजक बनाउने 54 जना व्यक्तिमाथि अनुसन्धान आवश्यक रहेको ठहर।
1: एसी पूरक परीक्षाको नतिजा 2 साताभित्र प्रकाशन गर्ने तयारी। पोखराका सुकुम्बासीले बस्ती हटाएर सरकारलाई सहयोग गर्ने धमधम बसस्थान छर्दै।
0: कक्रोच जनता पार्टीको प्रदर्शनमा सोनाम वाङचुकको समर्थन। दिल्लीमा सुरक्षा व्यवस्था कड़ा बनाइँदै प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आह्वान।
1: र एसीसी महिला प्रिमियर कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग पराजित।
0: हवस् त, यिनै विविध खबरहरू सँगसँगै ढोरबाराही हाइलाइट्स आजका लागि सकिएको छ। राति 10 बजे हामी थप ताजा समाचारहरूको साथमा फेरि उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै सहकर्मी लक्ष्मी र म अशोक विदा हुने आज्ञा चाहन्छौ। रेडियो धोरबाराही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
2: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahiefm@gmail.com इमेल गर्नुहोस्।
0: सूर्योदय इंग्लिस बोर्डिंग स्कूल भुरुङ्गेमा कक्षा 11 को नया भर्ना खुल्यो।
3: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
0: सूर्योदय इंग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
3: हाम्रा विशेषताहरू
0: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने
3: पर्याप्त खेलकुद अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा
0: सम्पन्न भवन पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
3: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
0: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0565174779 र 98562665।
4: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
5: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
4: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी दुई गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9851088461 र सिजन गुरुङ 9705440900।
6: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्ने भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
4: अब चिन्ता नलिनुहोस्। आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
7: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
4: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौड़ा। प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9508501422, दिपेश मल्ल ठकुरी 9508501420, दीप मल्ल ठकुरी 9406041530।
8: सबैले दिपाको घरको डेकोरेशन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
9: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
8: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
9: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
8: ए त्यसो भए त म गइहाले,
9: चिया त पिएर जाऊ।
8: अहिले हतार छ, पछि आउँदै गरौला है।
10: दीर्घायु फर्निचर सोरुम,
11: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
12: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार। प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9406061268 र 9506060268।
13: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
14: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
15: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन् आगामी असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउँदै हुनुहुन्छ।
14: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
13: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा। फोन 0625414233, मोबाइल 9968861887।
16: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
17: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
16: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
17: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
13: गण्डकी मेडिकल हल, दुलेगौडा, हाम्रा सेवाहरू
15: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
13: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
15: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
13: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
15: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठिक पारिपत्री। फोन 0625939369।
18: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
19: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सड़क अनुशासन सड़क नियम त सबैले मान्नै पर्छ नि
18: ट्राफिक नियमको पालना गरौ सुरक्षित यात्रा सुनिश्चित गरौ
19: तीव्र गतिमा सवारी नचलाऊ हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ मादक पदार्थ सेवन गरी सवारी नचलाऊ तपाईको सतर्कताले अमूल्य जीवन बच्दछ
18: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
20: नमस्ते तपाईं यति बेला रेडियो दलवालाई सुन्दै हुनुहुन्छ थ्याङ्क यू

0: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
1: अनि यति बेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
0: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
1: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
0: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनीटार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्यान्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज, खैरिनीटार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।
3: आज पनि भाटो आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
4: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भयो।
3: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
4: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्यारे? दुले लडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
5: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलका लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
6: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ बैंकको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ, 98 5 60 83 5 07, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 98 4 66 18 817।
7: अफिसबाट अमित सरको फोन।
8: हस्नु पछि कल ब्याक गर्छु।
9: ओहो सरी भगवान, आज पनि ढिला भयो।
10: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भनेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
11: मंगल दीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
12: आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी साथ सेरा, प्रोप्राइटर राजबहादुर थापा। मोबाइल 98 5 60 20 279।
13: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
14: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
13: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
14: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
15: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
16: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
15: प्रोप्राइटर रबिन थापा, सम्पर्क 98 5 60 33 398 र 98 4 65 10 950।
17: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
18: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
19: सधैँ झैं यही आउँदो जेठ 30 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा
20: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
21: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच महिनावारी गडबडी तल्लो पेट दुख्ने फोहोर पानी बग्ने गनाउने र चिलाउने बाँझोपन स्तनमा गिर्खा गाँठा गुठी महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
22: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा सम्पर्क 0564142333
23: र 9868168887।
24: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
25: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
24: उपचार सेवाहरू
25: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
24: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
25: रक्तनली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
24: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
25: शरीरमा जम्मा भएको पस पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
24: पाठेघरको मासु युटेरिन फाइब्राइड एम्बुलाइजेसन पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
25: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-7-78-582-7-79-582-7-80
26: सफलताको अर्को नाम जुनियर सिटिजन्स एकेडमी माध्यमिक विद्यालय
27: शिक्षा बस्तीको आईयूएममा एमबीबीएस अध्ययनको सफलता तथा सार्थक सुवेदीको आईयूई इन्जिनियरिङ सफलताको निरन्तरता सन्ध्या पौडेल श्वेता ढुङ्गाना प्रमीक्षा राणा भाट कृष्णा परियार र मल्लिका तिमिल सिन्हा लगायतको मेडिकल क्षेत्रमा उत्कृष्ट उपलब्धि
26: इन्जिनियरिङ तर्फ सुमित प्रोटेल प्रीतम आचार्य र लप्सन आले तथा सीएसआईटीमा शुभम गुरुङ र सबिन गुरुङको उल्लेखनीय सफलता बीबीए बीएचएम लगायत विभिन्न क्षेत्रमा पनि विद्यार्थीहरूको उत्कृष्ट उपलब्धि
27: केवल पढाई मात्र होइन अनुभवी तथा समर्पित शिक्षक टोली प्रविधि मैत्री स्मार्ट कक्षा आधुनिक साइन्स होटल म्यानेजमेन्ट तथा कम्प्युटर ल्याब व्यवहारिक एवं अनुसन्धानमुखी शिक्षण पद्धति नियमित अतिरिक्त कक्षा करियर काउन्सिलिङ तथा व्यक्तित्व विकासका विशेष कार्यक्रम
26: फुटसलमा हिसान कास्की विजेता गण्डकी स्तरीय प्रतियोगितामा सदाबहार उत्कृष्ट प्रदर्शन र प्रदेश स्तरीय ह्यान्डबल प्रतियोगितामा तेस्रो स्थान
28: आज हाम्रा विद्यार्थीहरू अमेरिका अस्ट्रेलिया जापान कोरिया र बेलायत लगायतका देशका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूमा अध्ययनरत छन् 47 वर्षको उत्कृष्ट इतिहास बोकेको शैक्षिक धरोहर जेसीए स्कूलमा शैक्षिक सत्र 2083का लागि साइन्स म्यानेजमेन्ट होटेल म्यानेजमेन्ट कम्प्युटर साइन्स टुरिज्म एन्ड माउन्टेनियरिङ विषयमा कक्षा 11मा नयाँ भर्ना खुल्यो आजै सम्पर्क गर्नुहोस् जुनियर सिटिजन एकेडेमी माध्यमिक विद्यालय पोखरा 26 बुढी बजार पृथ्वी राजमार्ग सँगै फोन 0164113598 0164113598 9867641481 9843352582 फेसबुक जेसीए स्कूल पोखरा
29: सुन शुद्धताको प्रतीक
0: तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
1: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
0: ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेगौडा भित्री बजार।
2: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जितिआएको ओम प्रोसर आभूषण सुन चाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार।
3: मोबाइल 9800535533 र 9800665599।

0: ನಿಮ್ಮ ಮೆಟಲಿ ಸ್ಟೀಲ್ ಫನ್ ಪರ್ಕ ಸಬೈ ಸಾಮಾನ ಸೈನಿ ಕತ್ತಿ ಮಜಾ ಕೈ ಠಾವ್ ಮತಾರ ಜಲಿನಿ ಪೈನಿ
1: हजुर सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग
2: हामी कहाँ सटर च्यानल गेट क्रस निर्माण ट्याङ्की स्ट्यान्ड फलाम र स्टील का रेलिङ घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल स्टील का सम्पूर्ण सामानहरू खेलौना कुर्सी टेबल बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बालबालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार घर जग्गा विद्यालय संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ
2: प्रोप्राइटर ओमकार नाटिला सम्पर्क 9956601013 9607994
3: 103.8 अन्तर्मनको आवाज
4: स्टुडियो तान्छेर
5: अहिले रातिको 8 बज्यो
6: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 9816095301

0: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पोन,
1: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
0: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
1: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
0: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
1: नाकान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
0: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनीष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
1: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
0: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
1: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
0: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
2: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपिक सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र भविष्यका इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
3: चौबिसै घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 0161 590 162 590 163।
4: लगभग सबैजना आइसक्नुभयो, आजको वडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
5: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
6: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत बन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
5: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिरुवाका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
4: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
5: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
6: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
5: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
4: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट। विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
9: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
8: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
10: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्धकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9856032475 र 9801132475।
11: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
12: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
11: ओके, ल डन।
12: हजुर, सिग्देल अफसेट प्रेस
13: चारन्दकी चार दुले गौडा गणपति लघुवित्त रहेको भवनमा
14: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल भरपाई पासबुक ब्रोसर कमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिला लेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
13: प्रोपाइटर गोविन्द सिगदेल फोन 9560 28543 र 9947007087।
15: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त।
16: आ बुढा, केलाई चिन्ता लिनु छ र, ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
17: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
16: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 0654142 र 9811756606।
18: सिर्जना बोर्डिङ स्कुल पोखराको कक्षा 11 भर्ना खुलेको सम्बन्धी सूचना।
19: सिर्जना बोर्डिङ स्कुल सृजना चोक पोखरामा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेकाले आजै भर्ना भई ठुक्क हुनुहोस्।
18: यस स्कुलमा विज्ञान विषयसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट टुरिज्म विज्ञान र व्यवस्थापन दुवै तर्फ कम्प्युटर साइन्स लगायतका ऐच्छिक विषयहरू अध्ययन गर्न सकिनेछ।
19: सृजना बोर्डिङ स्कुल शान्ति मार्ग सृजना चोक पोखरा फोन नम्बर 0165780053 र 0165535595।
15: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
16: साँच्चीकै मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त, जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
15: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
16: हुन्छ नि हुब, पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
17: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग दुलेगौडा पौवा डाँडा पञ्चमुनी स्कुल माथिपट्टि प्रोप्राइटर हरिबहादुर विश्वकर्मा मोबाइल 9811435622।
16: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
20: खै दिनुहोस् त। ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
16: अनि बन्छ त दाई?
20: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
21: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बसविसौनीको ठिक पारिपट्टि
22: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
23: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
22: प्रोपाइटर राजन पौडेल मोबाइल 9855602629।
24: यहाँ पानी प्यास लाग्यो, यही घैटाको पानी खाइदिउँ कि क्या हो?
25: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, न त बिरामी होइएला।
26: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा झाडा पखाला र डेंगु जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दियौ। घर वरपर पानी जम्न नदेऊ, स्वस्थ बनाऊ।
27: अनुरोध, गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: साइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
1: ए दाई पनि घरै हुनुहुँदो रहेछ त?
2: खै ल्याउन त कहाँबाट ल्याए कुन्नी कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
3: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
0: ए हो र, हस् दाई म आजै जान्छु।
4: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
6: दुलेगोडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
1: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
6: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
7: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
8: दिदी पनि नमजाल झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
5: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0658590065, मोबाइल 9816634372।
9: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको सूचना, आयोडिन हाम्रो शरीरलाई आवश्यक सूक्ष्म पोषक तत्व हो, यो हामीले खाना खानबाट मात्र चाहिने मात्रामा पूरा नहुने हुँदा दुई बाल बालिकाको छिन्न भएको नुन मार्फत खानेकुरामा राखी खानु आवश्यक छ। दैनिक रूपमा 5 ग्राम एक चिया चम्चा भन्दा कम दुई बाल बालिकाको छिन्न भएको प्याकेटको नुन खाऊ। आयोडिन युक्त नुनलाई घाम र पानीको प्रभाव नपर्ने गरी सुरक्षित तरिकाले राख्ने गरौं। युक्त नुन खान छोडेमा आयोडिनको कमीले हुने विकृतिहरू पुनः देखिन सक्ने हुनाले यस्तो नुन घर परिवारको दैनिक खाने खानामा नियमित रूपले प्रयोग गरौं। नुनमा भएको आयोडिन जोगाउनको लागि पाकिसकेपछि मात्र खानेकुरामा नुन राख्ने गरौं। प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
5: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
10: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
5: जुत्ता, चप्पल, सुट, प्यान्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
10: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
11: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
4: अब चिन्ता नलिनुहोस्, तरण एन्ड सिसर प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
11: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी सर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा, साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
4: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
11: सरन एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै,
4: प्रोप्राइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 9846061209 र 9801417718। आजै सम्पर्क गर्नुहोस्।
12: किन हो हाम्रो दिदी त छोराको बर्थडे को दिनमा पनि खुसी देखिनुहुन्न त
13: हेर्न कान्छी यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
12: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो खेको चिन्ता लिनु भएको छ यो दिदीले
14: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
15: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
4: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
14: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9151166136
16: आज पनि भाटो आयो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
17: यी बुढा कुरै नबुझिकन त्यस्तै फर्किने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करार मात्रै भो
16: तेरिका नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
17: तिमीलाई पड्किने बाइकहरू केही आउँदैन क्या रे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे हो त्यही जाने
18: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
19: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856033507 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846688817
20: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो अहिले त सुक्न पो लागिसकेछ
21: मुहान वरपरका रुख नकाटौं र सफा राखौ फेरि पानी पलाउँछ पानीको स्रोत संरक्षण गरौ भविष्यका लागि सञ्चय गरौ बढ्दो शहरीकरण र वन विनाशले खाने पानीका मुहान संकटमा छन् मुहान संरक्षणमा जुटौं पानीको दुरुपयोग नगरौं स्वच्छ पानी सबैको पहुँच
22: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
23: विद्यार्थी भाइ बहिनीहरू आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन है
24: म्याडम धुम्रपान भनेको के हो
23: ल सुन धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो चुरोट बिँडी तमाखु कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
24: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ म्याडम
23: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्रनली पाठीघर आदिको क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदयघात मस्तिष्क घात गर्भपतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ त्यति मात्रै कहाँ र धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ
24: अनि नि म्याडम यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि
23: छन् नि यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं आफू बचौं र अरूलाई पनि बचाऊ
4: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो
0: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
0: हाम्रा विशेषताहरू
1: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने
0: पर्याप्त खेलकुद अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा
1: सुविधा सम्पन्न भवन पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
0: नोट पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
1: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0565174779 र 98562665।
2: ए गर्मियामा आयो हजुर सुकिसक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीर मान्छ फागुनदेखि जेठसम्म आगो लागि डर आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
3: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
6: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतिङ्गर झारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डढेलो हो। वनमा डढेलो लागेमा निभाउन कठिन भई वन वन्य जन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौ। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाउ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह स्थानीय समुदाय वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
2: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। आगामी असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा आउँदै हुनुहुन्छ।
1: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौड़ा, फोन 06-4-14-233, मोबाइल 98-6-78-61-87।
3: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
5: टाइम चेकको साथमा बन्केवा कालिका सुनचाँदी पसल दुलेगौड़ा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98-165-95-301।

0: बाबु अँध्यारो छ, टर्च बालेर जाऊ।
1: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
0: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: है बल्ल सम्झे, सर्पको टुकाईबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो होइन?
1: भन्नुभयो नि, मिसले त घर वरिपरि डुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौ, सुरक्षित बनौ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो
0: भन्नुभएन?
1: भन्नुभयो नि, मिसले त घर वरिपरि डुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्

0: सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
1: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं, वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
2: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
3: तपाईं सुन्दै हुनुहुन्छ रेडियो
4: कहाँ जाने?
5: सिधै मयम चिसापानीबाट काठमाडौँबाट
4: मयम चिसापानी, अनि बीचमा नझर्ने?
5: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोसे महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
4: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
6: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत, 9841616878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत, 9825552663।
3: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
6: साहित्य विशेष कार्यक्रम अब रेडियोमा।
7: आमा, तस्विरमा लहराएका तिम्रा अधरम मेरा अभाग्य अधर पेटभरि जोडेर चुम्न मन थियो।
6: कार्यक्रम साहित्य मञ्जरी हरेक शनिबार राति 9 बजेपछि सुन्न नभुल्नुहोला।

नमस्कार। रेडियो ढोरबराई 103.8 मेगाहर्जको ध्वनि तरंगमा सदाझै आज पनि म यहाँहरूकै सहयात्री टुका देवी पौडेल उपस्थित भइसकेकी छु साहित्य मञ्जरी लिएर। नेपाली भाषा साहित्य र कलाको सम्वर्धनमा हामी सबैको सामूहिक अभियान भन्ने मूल मन्त्रका साथ सञ्चालित साहित्य मञ्जरी रेडियो ढोरबराई 103.8 मेगाहर्जको ध्वनि तरंगमा प्रत्येक शनिबार बेलुकी 9 बजेपछि प्रसारण हुने गर्दछ। आदरणीय श्रोताबिन, यहाँहरूलाई साहित्य मञ्जरी कस्तो लाग्दैछ? साहित्य मञ्जरी यहाँहरूको आफ्नै कार्यक्रम हो, हामी सबैको आफ्नै कार्यक्रम हो। हामी साहित्य मञ्जरीमा सुन्छौं अनि सुनाउँछौं। हामी साहित्य मञ्जरीमा यहाँहरूलाई आमन्त्रण गरेर रेडियो ढोरबराईको स्टुडियोमा आमन्त्रण गरी यहाँहरूकै मुखारविन्दुबाट यहाँहरूका रचनाहरू सुन्छौं अनि कहिलेकाहीँ यहाँहरूले उपलब्ध गराउनुभएका साहित्यिक कृतिहरूलाई वाचन गरेर पनि सुनाउँछौं। अर्थात हामी साहित्य संवादलाई पनि जोड्छौं भने हामी रचना भाषणलाई पनि जोड्छौं। आज पनि मेरो हातमा रहेको छ लोक भावना भन्ने साहित्यिक पत्रिका, जुन वैचारिक तथा साहित्यिक पत्रिका, र यो पत्रिकामा साहित्यिक रचनाहरू रहेका छन्। नेपाल भरि रहेका साहित्यिक स्रष्टाहरू जसका सम्भव छन्, जसले आफ्ना रचना प्रेषित गर्नुभएको छ लोक भावना पत्रिकाका लागि, उक्त पत्रिकामा छापिएका केही थान रचनाहरू चाहिँ आज म यहाँहरूलाई वाचन गरेर श्रवण गराउने प्रयत्नमा जुटिरहेकी छु। साहित्य मञ्जरी प्रत्येक शनिबार बेलुकी 9 बजेपछि ढोरबराईमा बस्ने गर्छ अनि यो फेसबुकबाट लाइभ पनि प्रसारण हुन्छ, त्यसैले यो सुन्न नभुल्नुहोला। यहाँहरूको आफ्नै कार्यक्रम साहित्य मञ्जरी भन्दै आज मेरो हातमा रहेको छ लोक भावना पत्रिका। यो त्रैमासिक पत्रिका हो। यो पत्रिकामा रहेका केही थान रचनाहरू म वाचन गर्ने प्रयत्नमा जुटिरहेकी छु र यो अंक रहेको छ अंक 3 र 19 वर्ष भइसकेको छ भने यो पूर्णाङ्क 72 को लोक भावना म यहाँहरूलाई वाचन गरेर सुनाउँछु। यहाँभित्र रहेका केही रचनाहरू र पहिलो रचना म यहाँहरूलाई सुनाउँदैछु कविता। कविताको शीर्षक रहेको छ प्रश्न र दुःख र कवि हुनुहुन्छ डाक्टर अमर गिरे। कविता यसरी शुरू हुन्छ। किन आत्मीयता अनुभव

0: नअचेल मित्रतामा किन आत्मीयता अनुभव हुन्न अचेल मित्रतामा बधाईहरू कृत्रिम र नाटकीय किन लाग्छन् किन शुभको अनुभूति हुन्न शुभकामनाहरूमा प्रेम पाखण्ड जस्तो किन लाग्छ प्रेम पाखण्ड जस्तो किन लाग्छ यति धेरै विषाक्त किन छ यति धेरै विषाक्त किन छ सफा आकाश जस्तो हुनुपर्ने हृदय सफा आकाश जस्तो हुनुपर्ने हृदय संवेदना किन बाद लिएको छ शिलामा र त्यो असिना जसरी वर्षन्छ मानिसका हृदयमा र त्यो असिना जसरी वर्षन्छ मानिसका हृदयमा किन गर्यो आत्महत्या विवेकले किन गर्यो आत्महत्या विवेकले र त्यसका ठाउँमा आरूढ भए बर्बरता पाखण्ड र मूढता किन रूपान्तरित भयो मानिस बजारमा किन रूपान्तरित भयो मानिस बजारमा र सहभागी भयो जीवनको सौन्दर्यको क्रय विक्रयमा आफै भित्र उठ्ने असीमित प्रश्नहरूको जंगलमा आफै भित्र उठ्ने असीमित प्रश्नहरूको जंगलमा बेसरी निसासियो ऊ खुइया सुस्केर फाल्यो र नेपाली कामदारलाई बोकेर दोहातिर उठिरहेको विशाल जहाजलाई हेर्दै र नेपाली कामदारलाई बोकेर दोहातिर उडिरहेको विशाल जहाजलाई हेर्दै शुरू गर्यो चिया पिउन गहिरो दुःखमा डुबेका थिए उसका आँखा निधारमा पीड़ाका पेन्सिलले कोरेका हल्का रेखा थिए पसिनाका उसले पुनः प्रश्न गर्यो आफैसँग प्रश्नहरूको उत्तर पाउन किन यति गाह्रो छ अचेल किन भन्दैछन् प्रश्नहरू झन जटिल आफ्ना उदास आँखाहरूले एक पटक हेर्यो आकाशलाई र सम्झियो आफैले लडेर ल्याएको लोकतन्त्र विकास र समृद्धिका कर्कश स्वर र पिच्छ थुक्यो भुइँमा अनुत्तरित प्रश्नहरूको जंगलमा अझ सघन भए उसका दुःखहरू सोचे प्रश्नहरूको उत्तर नभेटिनु जतिको दुःख संसारमा केही छैन एकपल्ट पुनः हेरेर उसको उदास अनुहार प्रस्थान गरे म आफ्नो आवासतर्फ साँझमा फर्किए झैं पन्छीहरू आफ्ना बासतिर एकदम सुन्दर कविता रहेको थियो डाक्टर अमर गिरी यसका लेखक हुनुहुन्थ्यो प्रश्न र दुःख यो सुन्दर कविताका लागि उहाँप्रति हार्दिक सम्मान व्यक्त गर्दछु यो सुन्दर कविता जुन कविता रहेको थियो लोक भावना साहित्यिक पत्रिकामा मैले यहाँहरूलाई वाचन गरेर सुनाए यहाँहरूलाई कस्तो लाग्यो अब भने म एउटा कथा श्रवण गराउँदैछु कथाको शीर्षक रहेको छ नेताको छायामा हराएको शब्द गरीब परिवारमा जन्मिएको अर्जुन बाल्यकालदेखि नै दुःखमै हुर्किएको केटो थियो बिहान गोठ खेत बारीको काम बेलुका टुकीको उज्यालोमा पढाई उसको सपना एउटै थियो धेरै पढेर देश बदल्ने कसैसँगको एक क्षणको एउटा सानो भेटले जीवनको बाटो नै बदलिन् दिन्छन् भन्ने उसले कहिले सोचेको पनि थिएन तर उसको आफ्नै जीवनमा यस्तै भएपछि थाहा पायो उसले साँझ पख सामान्य पहिरनमा बास पस्न आइपुगेका पाहुनाका कुराले ऊ कसरी फेरियो ऊ आफैलाई थाहा भएन उसले भेटेको त्यो कम्युनिष्ट नेताको शब्द शब्दमा आगो थियो र त्यो आगो भ्रष्टाचार व्यथिति शिक्षाको व्यापारीकरण गरेर गरीब मार्ने अनि महिला हिंसालाई मौन समर्थन गर्ने विदेशीको दलाली गरेर देशलाई कंगाल बनाउने सरकारमा बसेका भ्रष्ट नेता र तिनलाई जीव हजुरी टक्राउँदै भ्रष्टाचारमा लिप्त कर्मचारीहरूलाई जिउँदे चलाउने आगो थियो त्यही आगोको रापले अर्जुनको गरीबीले चिसिएको मनलाई तताइदियो नेताका हरेक शब्द अर्जुनलाई देवपाणी झैं लागे पढ़ाईबाट होइन क्रान्तिबाट देश बदल्न सकिन्छ भन्ने अठोटका साथ क्याम्पसको पढ़ाईलाई तिलाञ्जली दिँदै अर्जुन त्यही नेताको पछि लाग्यो भूमिगत जीवन गाउँ गाउँ डुलाई पार्टी संगठन विस्तार कठिन र संघर्षपूर्ण दिनचर्याको परिणामले उत्कर्ष छोयो देशमा क्रान्ति शुरू भयो ईटको जवाफ पत्थरले दिने सशस्त्र संघर्ष अचानक अर्जुन जेल परेको घटनाले पार्टीमा खैला बैला मचियो। संघका अरू नेता उम्किने, अर्जुन मात्र पक्राउ भने के हो यो प्रश्न त उब्जियो। तर उत्तर खोज्नतिर लाग्नेहरूको संख्या पातलिँदै गयो। केही कार्यकर्ता पंक्तिमा निराशा छायो। नेतागण गम्भीर भए। पार्टीले रणनीति फेर्यो। जनविद्रोहलाई जनआन्दोलनमा फेरेर आयतन बढाए। सँगै सत्ता परिवर्तन भयो। खुशीको लहर देशका कुना कुनामा पुग्यो। अर्जुनका गुरु नेताले चुनाव जिते, मन्त्री भए। जनतामा जीतको उत्साह थियो, परिवर्तनको आशा थियो। तर नेताहरू भन्न थाले, सत्ता र सरकार एउटै कुरा होइन, सरकार त हाम्रै हो, सत्ता हाम्रो होइन। हाम्रो सत्ता नभएसम्म हामीले केही गर्न नसक्ने भयौं। जनताले भन्न थाले, केही गर्न नसक्ने भए किन सरकारमा बस्नु पर्यो, छोडे भइगयो नि। उनीहरूले छोड्नै परेन। केही नगरेपछि र पुरानैले जे गरे त्यही गर्न थालेपछि जनताले नै चुनाव हराएर छुटाइदिए। 8 वर्षपछि जेलबाट निस्किएर अर्जुन पुगे आफ्नो नेतालाई भेट्न। मिलिजुली सरकारका मन्त्री भएका अर्जुनको नेतालाई भेट्न कहाँ उति सजिलो थियो र सैन्य तालिम सँगै लिने क्रममा हिमचिम बढाएर पछि मोर्चामा ढाड जोडेर बन्दुक चलाएकी कमरेड कञ्चन मन्त्रीको पिए भएकी रहेछन्। उसैसँग उति बेला बिहेको प्रस्ताव राख्ने कञ्चनको मन नमिलिसकेको रहेछ। आलटाल गरेर मन्त्रीलाई भेट्न रोकिन्। अर्जुन निराश भएर फर्कियो। जीविकोपार्जनको पहिलो आवश्यकता पूरा गर्न अर्जुनले बाध्य भएर एउटा बोर्डिङ स्कूलमा पढाउन थाल्यो। ऊ भित्रको क्रान्ति मत्थर मात्र भएको मरेको थिएन। शिक्षकहरूमाथि भएको आर्थिक शोषण देखेर मनको क्रान्ति जाग्यो। तर उसले जागिर गुमाउनु पर्यो। पछि थाहा पायो उसले त्यो स्कूल त उसैको नेताले कञ्चनकै नाममा खोलिदिएको रहेछ। संसदीय फोहोरी राजनीतिको दिनले बेला नको बेला चुनाव हुनु नौलो कुरा थिएन। चुनावको प्रचारमा मन्त्री जिल्ला आउँदा उनको पकड क्षेत्रबाट अर्जुन पनि उम्मेद्वार बनेको थाहा पाए। मन्त्रीको पार्टीको नाम यति धेरै पटक फेरिसकेको थियो कि उनलाई पार्टीको नाम शुद्धसँग उच्चारण गर्न पनि गाह्रो हुन्थ्यो। उनको समर्थनमा भन्दा विरोधमा धेरै बोलेको सुनियो। नेताले अर्जुनसँग भेटेर माफी मागे र केही आश्वासन सहित सहयोग गर्न अनुरोध गरे, तर सफल भएनन्। कञ्चनलाई भेट्न पठाए, अर्जुनले भेट्न मानेन। चुनावी रणनीति मनी र महिला दुवैले काम नगरेपछि नेताले तेस्रो मसल रणनीति अप्नाए, तर अर्जुनको अर्जुन दृष्टि फेरिएन। आगो बोल्ने नेता पुष्माकको पानी भए। पियाले कञ्चनको पहिचानलाई, पिएको खरानीले अपवित्र बनाइसकेको थियो। अर्जुन चुनावी भाषणमा भन्दै थियो, म चुनाव जित्ने आशामा तपाईहरूको माझमा आएको होइन, म उठे क्रान्तिकारी नेताहरूको छायामा हराएको मेरो सपना हराएको छ। म त्यही सपना खोज्न आएको हुँ र तपाईहरूको यो सद्भाव र सहयोगले पक्कै हराएको सपना भेट्ने उत्साह पलाएको छ। धन्यवाद। हेटौडाका कथाकार नेत्र लिमिरे हुनुहुन्थ्यो। उहाँले रचना गर्नुभएको नेताको छायामा हराएको सपना कथा मैले यहाँहरूलाई सुनाए। यहाँहरूलाई कस्तो लागिरहेको छ आदरणीय श्रोतादेव? आज म यहाँहरूलाई लोक भावना नामक साहित्यिक पत्रिकामा प्रकाशित साहित्यिक रचनाहरू वाचन गरेर सुनाउने सन्दर्भमा जुटिरहेकी छु। यहाँहरूलाई आज कस्तो लागिरहेको छ? र यसै सन्दर्भमा अब फेरि म ढिला नगरिकन एउटा कविता सुनाउँछु है। अर्को कविता रहेको छ खण्डहरबाट एउटा आवाज। आफ्नो मातृभूमिको रक्षाका लागि संघर्षशील प्यालेस्टाइनीहरूमा समर्पित भनेर यो खण्डहरबाट एउटा आवाज कवि मातृका पोखरेल ज्यूको यो कविता म यहाँहरूलाई वाचन गरेर सुनाउँछु। कविता यस्तो रहेको छ, म प्यालेस्टाइन माथि आकाश हेर्छु, यसको निलो रंगमा रमाउने अधिकार खोज्छु। अनगिन्ती तारा पिण्डहरूसँग हराउने सपना देख्छु। म आफ्नै देशमा अपरिचित र असह्य हो, म प्यालेस्टाइन। मेरै घरमा बसेर मलाई बन्दुक ताक्नेहरू मेरो सपनामा खुबै आउँछन्। त्यो घरको ढुङ्गा, त्यो आँगनको माटो, त्यो झ्यालबाट देखिने दृश्य, त्यो आमाको स्वर एकाएक हराए। अब मसँग घुमेको सभ्यताको एउटा कथा बाँकी छ। अब मसँग गुमीको सभ्यताको एउटा कथा बाँकी छ। ती खण्डहर सड़कहरू, एकैचोटि समाप्त भएका ती बैठक कोठाहरू, ती भत्किएका गेटहरू, ती जलेका पलङ र कुर्सीहरू, आफ्नो सभ्यता खण्डहर भएको दृश्य हेर्न विवश, आफ्नो सभ्यता खण्डहर भएको दृश्य हेर्न विवश, मानौ म एक पर्यटक हुँ यो शहरमा बाँचेका मानिसहरू कसैसँग गुनासो गर्दैनन्। यो शहरमा बाँचेका मानिसहरू कसैसँग गुनासो गर्दैनन्। अचेल हाम्रो आँखाबाट आँसु बग्दैन, अचेल हाम्रो आँखाबाट आँसु बग्दैन। धुवाको ज्वाला निस्कन्छ, म फेरि हेर्छु त्यहीँनिर थियो मेरो एउटा घर। मारिनु भन्दा अघि त्यही छेउमा थिइन् मेरी आमा, त्यही खेलिरहेका थिए मेरा बच्चाहरू। सम्झना स्वरूप यति बेला मेरो हातमा मेरो छोराको छुटेको एउटा जुत्ता छ, उसको जलेको किताब छ मसँग, मेरो हातमा छ उसको टिफिन बट्टा र आमाको मजेत्रो। प्रत्येक विपना मृत्युको ध्वनि बजाउँदै बस्तीमा आउँछ। त्रासद बमको गन्धले बस्ती ढाकिन्छ। फेरि रात पर्छ तर निन्द्रा आउँदैन। किनभने सपनामा पनि ऊ मलाई बन्दुक ताकिरहेको हुन्छ। विपना जस्तै त्यहाँ पनि मृत्यु आउँछ। सपनामा पनि चित्कार छ। सपना भनेको मेरो परिभाषामा अर्को रणभूमि हो, जहाँ चित्कारको प्रतिध्वनि आकाशले पनि सम्हाल्न सक्दैन। मसँग अब सभ्यताको एउटा कथा छ। त्यो कथा जलेको धुवाभित्र कैद भएको एउटा इतिहास हो। म बारम्बार नयाँ बिहान खोज्छु मेरो छोराको जुत्तामा अझै पनि माटोको गन्ध आउँछ। त्यो माटो जुन मेरो र मेरो हो, किनभने म प्यालेस्टाइन हुँ। म कदापि हार मान्दिन। प्रतिरोध नै मेरो अस्तित्व हो। आहा, यो सुन्दर कविता रहेको थियो खण्डहरबाट एउटा आवाज, मातृका पोखरेलज्यूको कविता रहेको थियो। उहाँप्रति हार्दिक सम्मान सहित आभार प्रकट गर्दछु यो कविताका लागि। आदरणीय श्रोताबिन, आज यहाँहरू सुनिरहनु भएको छ लोक भावना पत्रिकामा रहेका केही थान रचनाहरू, र रचनाहरू सुनाउने क्रममा म जुटिरहेकी छु यहाँहरूकै सहयात्री। यसै क्रममा अब पनि म सुनाउँदैछु यहाँहरूलाई वनस्पति कथा अकबरे खुर्सानी, र यो कथाका लेखक हुनुहुन्छ श्याम सुन्दर श्रेष्ठ सरिदै। उहाँको यो रचना म वाचन गरेर सुनाउँछु। एकदमै यो रोचक पनि छ र एकदमै यो हाम्रो व्यावहारिक जीवनमा पनि आवश्यक पर्ने विषयवस्तु जस्तो देखिन्छ। तसर्थ म आदरणीय श्रोताबिनलाई यो साहित्य सँगसँगै अनि चेतना अनि साहित्य सँगसँगै समाजसेवा, साहित्य सँगसँगै राजनीति होइन लगायतका विषयहरूलाई सम्बोधन गर्दै हामी यहाँहरूलाई साहित्यिक रचनाहरू श्रवण गराइरहेका छौं। यहाँहरूलाई साहित्य मञ्जरी कस्तो लागेको छ? साहित्य मञ्जरीका सन्दर्भमा यहाँहरूका जिज्ञासा अनि यहाँहरूका सल्लाह सुझावहरू प्रेषित गर्न नबिर्सनुहोला। र साहित्य मञ्जरीलाई हामी रेडियो ढोबराईको फेसबुक पेजबाट प्रत्यक्ष पनि सुन्न सक्दछौ। प्रत्येक शनिबार बेलुकी 9 बजेपछि प्रत्यक्ष फेसबुक लाइभमा पनि सुन्न सकिने हुनाले यहाँहरूले त्यहाँ गएर कमेन्ट गर्न सक्नुहुनेछ, सल्लाह सुझावहरू दिन सक्नुहुनेछ भन्दै आदरणीय श्रोतागण प्रति हार्दिक सम्मान व्यक्त गर्दै अब भने म ढिला नगरिकन वनस्पति कथा भनेर एउटा अकबरे खुर्सानी शीर्षकको कथा वाचन गर्न गइरहेकी छु। कथाकार हुनुहुन्छ कथाकार श्याम सुन्दर श्रेष्ठ सरिदै। कथा यसरी शुरू हुन्छ। एक दिन म बिहान घाम ताप्दै लोक भावनाको 71 अंक अर्थात शान्तदास स्मृति विशेषाङ्क पढ्दै थिए। नातिले सोधिहाल्यो, हजुर बुवा, अस्ति नै जेठ असारतिर चिमफिङ र गोलबेडाको अचार बनाउन लागेको बेला मलाई गोलबेडा, अकबरे खुर्सानी, टिमुर, लसुन, अदुवा र नुन बारे बताउँछु भन्नुभएको थियो नि, बिर्सनु भयो कि के हो? मैले पढ्दा पढ्दैको किताब टेबलमा राखेर नातितिर हेरेर भने, हो नि कहाँ बिर्सनु, अलि फुर्सद नभएर त हो नि, अनि तिमी पनि त पढाइ र खेल्नमा व्यस्त थिएनौ र? मैले पनि नातिलाई प्रति प्रश्न गरे। उसले मेरो काखमा लुटपुटिँदै भन्यो, हुन त हो हजुर बुवा, तर आज तपाईँलाई फुर्सद छ भने बताइदिनु न। मैले नातिको कपाल मुसार्दै भने, आज सबै कुरा भन्न मलाई धेरै फुर्सद छैन, तर म आज अकबरी खुर्सानीको बारेमा केही कुरा बताउँछु ल। अरू गोलभेडा, टिमुर, लसुन, अदुवा र नुन बारे क्रमशः बताउँदै जाउँला नि, हुन्न र? नाति फुरुङ्ग हुँदै भन्न थाले, ल ल आज अकबरे खुर्सानी बारे बताउनुहोस् त। अकबरे खुर्सानीलाई डल्ले खुर्सानी, ज्यानमारा खुर्सानी पनि भनिन्छ। खुर्सानीको राजा भएकाले अकबरे भनिएको हो, डल्लो आकारको हुनाले डल्ले भनिएको हो, र खाँदै सास जाने गरी निसासिएर अत्याउने भएकाले ज्यानमारा पनि भनिएको हो। साना नानीहरूले त यो खुर्सानी खान त परै जाओस् छुन पनि हुँदैन। यसलाई छोएर आँखा, मुख, नाक, गालातिर छोयो भने त रातो पिरो बनाएर पोल्छ, आँखा त बिग्रन पनि सक्छ, आँखा नदेख्ने पनि हुन सक्छ। त्यसैले हेर नाति, तिमीले पनि यो कुरा ख्याल गर्नु ल। नातिले सहमति जनाउँदै बहस भन्यो, ल अरू कुरा पनि बताउँदै जानुस् न भनेर आग्रह गर्यो। यसलाई अंग्रेजीमा राउन्ड चिल्ली, फायर बल चेरी, चेरी पिपर, केनी पिपर, रेड चेरी पेपर, चिल्ली आदि पनि भन्छन्। यसको वैज्ञानिक वा वानस्पतिक नाम भने क्याप्सिकम एनोमम हो। ल्याटिन भाषामा क्याप्सा भनेको बाकस जस्तो आकारलाई जनाउँछ। सिक्किमिज र भुटिया भाषामा अकुबरी भनेको मसले काका होरे। यो यति पिरो हुन्छ कि यसको पिरो 3,50,000 सो हुन्छ। यसको पिरोको मापन स्कोविल स्केलमा गरिन्छ। एसएचयू भनेको स्कोभाइल हिट युनिट हो। कसै कसैले यसको उत्पत्ति अमेरिकातिर भएको पनि भन्छन्, तर यो सत्य हो जस्तो लाग्दैन। कसैले भन्दैमा वा लेख्दैमा सबै कुरा सत्य नै हो भन्न सकिँदैन र झट्ट विश्वास गरिहाल्न पनि हुँदैन। नातितिर विशेष निगरानी गर्दै मैले भने, मैले उसको ध्यान मतिर छ कि छैन भनी परीक्षण पनि गरे। ऊ ध्यानसँग मेरो कुरा सुनिरहेको थियो। खासमा यसको उत्पत्ति नेपालको इलाम जिल्ला, सिक्किम र भूटानतिर भएको हुनुपर्छ। अकबरे खुर्सानीको खेती नेपालको मध्य पहाड़ी भूभागमा राम्रो हुन्छ। यसको खेती नेपालको पूर्वी जिल्लाहरू इलाम, तेह्रथिम, धनकुटा, संखुवा सभा र भोजपुरमा अझ राम्रो भएको पाइन्छ। इलाम जिल्लामा 5 अको लागि प्रख्यात पनि छ। त्यसमा अकबरे खुर्सानी प्रमुख हो। त्यसपछि अलैंची, अम्रिसो, कुचो, अदुवा र ओलन हुन्। पूर्वतिर दूधलाई ओलन भन्ने चलन पनि छ। दूध भन्नाले महिलाको स्तन भन्ने बुझिने हुँदा, लाज मान्ने हुँदा खासै प्रयोग गर्दैनन्। आजकल त इलाममा अरू 2 अ पनि थप गरी 7 पुर्याइएको पनि छ। थप 2 अमा आन्तरिक पर्यटन र अर्ग्यानिक चिया खेतीपाती पनि हो रे। यो त मैले बुझेँ। यो अकबरी खुर्सानी केवल अचार पिरो बनाउन मात्र परेको हुन्छ कि यसको अरू उपयोगिता पनि छ हजुर भयो कि यो भन्दा अरू खुर्सानी पिरो पाइन्छ कि पाइँदैन संसारमा अकबरी खुर्सानी भन्दा पिरो खुर्सानी पनि छ जसलाई हावनेर घोस्ट पेपर पनि भनिन्छ त्यस्तै भूत जोलोकिया नागा जोलोकिया र भुटनिस पिपर पनि भनिन्छ यसको उत्पत्ति मेक्सिको अमेरिकातिर भएको कसैले मान्छन् भने हामीले नागाल्यान्ड आसाम मणिपुरतिर भएको मान्दछौ एकजना साथीले मलाई यसको बेर्न दिँदा मणिपुरबाट बिउ ल्याएको हो भन्नुहुन्थ्यो यसको पिरोको मात्रा 10,01,304 सुसम्म हुन्छ रे यसको वैज्ञानिक नाम चाहिँ चीनसँग सम्बन्धित छ क्याप्सिकम चाइनिज खुर्सानीको खास उपयोग अचार तरकारीलाई स्वादिष्ट र मिठो बनाउन नै गरिन्छ तर अकबरी खुर्सानी चाहिँ पेट सम्बन्धी रोग गानो गोला वा ग्यास्ट्रिकको लागि पनि अचूक ओखती मानिन्छ यसले शरीरको चिसो वा सर्दी हटाउँछ यसमा भिटामिन ए सी र ई प्रशस्त मात्रामा पाइन्छ यी भिटामिनहरू हाम्रो स्वास्थ्यको लागि महत्वपूर्ण हुन् यसमा सुन्तलामा भन्दा 5 गुणा बढी भिटामिन सी पाइन्छ मुटु र मधुमेहका बिरामीहरूलाई समेत अकबरी खुर्सानी लाभदायक छ यसले रगतको चापलाई सन्तुलन राख्नुका साथै रगतमा भएको तिनीको मात्रालाई समेत नियन्त्रण गर्दछ र घटाउँछ जोर्नी दुख्ने जाडोले गर्दा जिउ काम्ने अपच सुजन दुखाइ र थकान जस्तो समस्यामा समेत अकबरी खुर्सानीको प्रयोग गरिन्छ यसका अरू पनि उपयोगिता छन् त्यसबारे खोज तलास गर्दै जानुपर्छ है नाति नातिले उत्साहपूर्वक सुन्दै गरेकाले मैले पनि जाँगर लगाएर उसलाई यो खुर्सानीको उपयोगिता बारे सुनाउँदै थिए अझ राँगो सुँगुर बंगुर वा बँदेलको मासु पकाउँदा अकबरे खुर्सानी टिमुर र चिम्फिङको प्रयोगले अत्यधिक मिठो बनाउँछ लप्सी गोलबेडा करेला मुलाको अचारमा अकबरे खुर्सानी मिसाउँदा उक्त अचार बिचक्कै स्वादिलो हुन्छ सुकेको अकबरी खुर्सानी टिमुर र नुनको धुलो मिसाएर बनाएको अचार नेपाल र विदेशमा समेत निकै खपत हुन्छ अझ यसलाई सुकेको माछा वा सिद्रा र सुकेको मासु वा सुकुटीमा मिसाएर पनि अचार बनाउने गरिएको छ यसको स्वाद पनि जिब्रो छुने खालको हुन्छ यसको बोट 1.5 मिटर जति अग्लो हुन्छ यो वर्षभरि फलाउन सकिन्छ तापनि भदो असोजतिर अत्यधिक फल्छ वा उत्पादन हुन्छ यो गाभाको तरकारीसँग काँचै टोकेर खान मजा हुन्छ म सानो छँदा मेरो हजुरबाले यसरी खुर्सानी टोकेर खानुभएको देखेर म छक्क पर्थे उहाँले कागती पनि खुब खानुहुन्थ्यो बल्ल पो थाहा पाएको छु यसरी अकबरे खुर्सानी कागती र अदुवा खानु स्वास्थ्यका लागि लाभदायक हुँदो रहेछ तर कुनै कुरा पनि धेरै खानु हुँदैन उखानै छ नि गुलियो चिनी पनि धेरै खायो भने तितो हुन्छ नेपालमा सजिलै उत्पादन हुने अकबरे खुर्सानी स्वास्थ्य मम सुपमा प्रयोग गरिन्छ यसलाई सिधै तोरी तेलमा डुबाएर अचार बनाई धेरै समयको लागि सुरक्षित राख्न पनि सकिन्छ घिउ नौनी र बोसोमा डुबाएर किन्नड विधिबाट बनाएको यसको अचार विदेशमा समेत निर्यात गरिन्छ यसले नेपालको आय आर्जनमा थोरै भए पनि टेवा दिएको छ अन्तमा मेरो नातिलाई यो अकबरे वा डल्ले खुर्सानी बारे एक रोचक कथा पनि सुनाउँछु यो कथा मैले कुनै बेला कतै 1-2 सामाजिक सञ्जालमा पढेको थिएँ यो कथा नभएर वास्तविक घटनामा आधारित छ दोस्रो विश्वयुद्ध सकिएपछि सन् 1953 बेलायतकी महारानी एलिजाबेथ द्वितीय बर्मा हाल म्यानमारको भ्रमणमा गएकी थिइन् त्यस दौरानमा महारानीले केही गोर्खाली सेनाका साथ एक स्थानीय हाटको अवलोकन गरेकी रहेछन् उक्त हाटमा एक गोर्खाली सिपाहीले रातो अकबरे खुर्सानी टिपेर कतिको पिरो रहेछ भनेर चाखेछ त्यो दृश्य हेरिरहेकै साथमा रहेको महारानीले पनि त्यसै गरेछन् सायद महारानीले त्यो कुनै मिठो फल होला भन्ने ठाने के हुन सक्छ तर त्यहाँ अचानक ठूलो हल्लाखल्ला भएछ महारानी निसासिएर इन्तुन चिन्तु हुनुभएछ तुरन्तै अस्पताल पुर्याइयो स्वास्थ्यमा सुधार भए पनि महारानीले मुसुक्क मुस्कुराउँदै भनिन्छन् गोर्खालीहरू त्यत्तिकै सुरुवीर र बहादुर भएका रहेनछन् यस्तो पिरोलाई पनि सहजै सहन सक्ने तर यता गोर्खालीहरू भने केही अनिष्ट पो हुने हो कि भनेर चिन्तित थिए महारानीको उक्त भनाई सुनेपछि सबै प्रसन्न भएछन्। ल नाति, कथा यति हो, म अहिले यो मोटा किताब पढ्न व्यस्त छु, अरू कथा पछि भनौला। नाति पनि मक्क परेर हजुरआमाको काखमा बस्न थाल्यो र खाजा खान थाल्यो। यो कथा वनस्पति कथा रहेको थियो, कथाकार श्याम सुन्दर श्रेष्ठजीको यो कथाका लागि हार्दिक सम्मान छ। आदरणीय श्रोताबिन्द, यहाँहरूलाई आज कस्तो लागिरहेको छ? पक्कै पनि आजको समय यहाँहरूलाई अत्यन्तै रोचक र रमाइलो लागिरहेको छ भन्ने विश्वास गर्दै म फेरि यहाँहरूलाई अर्को एउटा कविता सुनाउँछु। आज हामी लगभग कार्यक्रमको अन्ततिर प्रवेश गर्दैछौ। यो अन्तिम कविता म यहाँहरूलाई पढेर सुनाउँछु। ऐतिहासिक कविता पञ्चतन्त्र दुई, गोकर्ण खनाल ज्यूले लेख्नु भएको कविता छ। यसरी एकमा हामीले राणातन्त्रको कविता पढ्यौं, द्वितीयमा अब राजातन्त्रको कविता हेरौं। यो तन्त्र मैले सुनेको र देखेको मात्र होइन, हाम्रा अग्रज बुद्धिजीवीले र म समेतले आफैले भोगेको तन्त्र हो। २०११ सालमा त्रिभुवन शाह बितेपछि 2013 सालमा महेन्द्र राजाले राजतन्त्र सम्हालेका थिए। त्यस बेला म भर्खर 8 वर्षको थिएँ। यो तन्त्रमा राजाको दरबारमा विद्युतको बत्ती झलमल्ल बलेको देखिन्थ्यो। सम्भ्रान्त सामन्तको घरमा पनि विद्युतको बत्ती बलेकै देखिन्थ्यो, तर नेपाली जनताको घर घरमा मट्टीतेलको बत्ती बाल्न मुस्किल पर्थ्यो। नेपाली जनताको घरमा बत्ती बलेन भनेर राजाले कहिले खोजी नीति गर्दैनथे। राजतन्त्रको बेलामा गाउँघरमा मात्र होइन, शहरमा समेत सम्भ्रान्त सामन्तको घरमा बाहेक अरू कसैको घरमा शौचालय नै थिएन। प्राणी मध्येको एउटा जातले खानेकुरा गाउँघरमा खहरे खोल्सी र जंगल, तराईमा पोखरीको छेउछाउ र नदी किनार, शहरमा सड़क पेटी, चोक र मन्दिर पछाडिको कुना काप्चामा खोजेर खान्थ्यो। उसका पनि दुईटा वर्ग थिए, पहिलो भक्के र दोस्रो भुस्याह। भक्केले राजा दरबारको जुठो पुरो पाउँथ्यो र खान्थ्यो। भुस्याहले खहरे खोल्सी र जंगल, पोखरीको छेउछाउ, नदी किनारमा, सड़क पेटी र चोक, मन्दिर पछाडिको कुना काप्चामा स्थानीय खानकी खोजेर खान्थ्यो। राजतन्त्रले भक्के सञ्चालन गर्थ्यो, भक्केले भुस्या सञ्चालन गर्थ्यो। राणाको जस्तै राजाको पनि दुईटा वर्ग थिए। ल्याइते तर्फको पहिले जन्मिएको भए तापनि उसलाई दरबारदेखि परै लगेर थन्क्याउँथ्यो। व्यक्ति तर्फको पछि जन्मिएको भए पनि उसलाई गद्दीमा चढाइन्थ्यो। अब राजतन्त्रको चमत्कार हेरौ। छिन्ताङमा निर्दोष मान्छे मारेर खायो, त्रिशूलका ऋषि देवकोटालाई मारेर खायो, नमिता र सुनितालाई पोखरामा बेपत्ता पारेर खायो, कलाकार प्रवीण गुरूङलाई काठमाडौँको राजधानीमा गाडीले हाक्का हाकी किचेर खायो। कसैलाई जेल सार्ने न्यूमा सुखानीको जंगलमा निर्दोष मान्छेलाई पनि मारेरै खायो। अन्याय अत्याचार र अपराधको विरोधमा उर्लिएको जनआन्दोलनबाट धेरै मान्छे मारेर खायो। कयौं विद्यार्थी खायो, अभिभावक खायो, शिक्षक खायो। कयौं विद्यार्थी खायो, अभिभावक खायो, शिक्षक खायो, किसान खायो, मजदूर खायो, स्वास्थ्य कर्मी खायो, सुरक्षा कर्मीलाई समेत मारेर खाना बाँकी राखेन। सुरक्षा कर्मीलाई समेत मारेर खाना बाँकी राखेन। अझ 2053 सालपछि त कांग्रेस कम्युनिष्टका मतदाताहरूलाई पनि माओवादी भन्दै खोज्दै खोज्दै मार्दै खाना समेत बाँकी राखेन। अनि 17,000 भनेर हल्ला गर्न उसैले थाल्यो। उसले आफू गतिमा चढ्नको लागि आफ्नै वंश विनाश गर्न पनि बेर लाउँदैनथ्यो। ऊ गतिमा पनि चढ्यो, तर उसका अपराधलाई नेपाली जनताले सहनै सकेनन्। तत्कालीन 75 जिल्लाको जनआन्दोलनलाई उसले पनि बुझेपछि दरबारबाट पर सरेर बस्यो। अहिले ऊ चल्न लागेको देखेपछि भक्केर भुसियाले दक्ष प्रजापति चलाएका छन् दक्ष प्रजापतिको चेतना र विवेक सुन्ने पशु टाउको पछाडि फर्केको हुन्छ त्यसै भएर उसले उल्टोलाई सुल्टो भन्छ, गनाउनेलाई बास्ना आउने भन्छ। पछाडिलाई अगाडि भन्छ, पश्चगमनलाई परिवर्तन भन्छ। राजतन्त्रलाई नयाँ भन्छ, वर्तमान व्यवस्थालाई पुरानो भन्छ। वर्तमान संविधानको आधारमा चुनाव उठ्छ, जितेपछि मन्त्री दियो भने खान्न भन्छ, अर्कै मन्त्री दियो भने यो चाहिँ खान्छु भन्छ। फेरि आयो उप प्रधानमन्त्रीसम्म खान्छ, अझ प्रधानमन्त्रीसम्म चपाएर खाने उसको विचार छ। 100 वर्ष अघिदेखिको जनआन्दोलनबाट उप्काएर फालेको गनाउने तन्त्र अबको पुस्ताले सहनै नपरोस्। उसका चलन नेपाली जनताले बुझेको र देखेको हो। हिमालबाट खस्दै महासागर पुगेको फोहोरी पानी फेरि फर्केर हिमालमा पुग्दै पुग्दैन। नेपाली जनताले उक्काएर फालेको तन्त्र फेरि नेपालमा शासन गर्न फर्कँदै फर्कँदैन आउँदैन। अहिलेको जस्तो व्यवस्था आवश्यकता र औचित्य अनुसार गराउनु पर्ने जस्तो छैन। अब हामी नेपाली जनताले मिलेर नराम्रो कामलाई फाल्दै राम्रो कामलाई थप्दै जाउँ, परिवर्तनलाई अगालौ। भक्के र भुस्या प्रवृत्तिका प्राणी पनि मान्छे प्रवृत्तिका बन्न थालेपछि तिनीहरूलाई पनि माया गर्न थालौं। आदरणीय श्रोताबिन, यहाँहरूलाई कस्तो लाग्यो आजको बसाई? आज मैले यहाँहरूलाई लोक भावना साहित्यिक पत्रिकाबाट केही थान रचनाहरू वाचन गरेर सुनाए। यहाँहरूलाई आजको साहित्य मञ्जरी कस्तो लाग्यो? आफ्नो रचनात्मक सल्लाह सुझावहरू प्रेषित गर्न नभुल्नुहोला है भन्दै यतिन्जेल मलाई सुनेर साथ दिनुहुने सम्पूर्ण आदरणीय श्रोताबिनहरूप्रति हार्दिक सम्मान सहित आभार प्रकट गर्दछु भने प्रविधिमा साथ दिने लक्ष्मीजीलाई धन्यवाद व्यक्त गर्दै म पनि यहाँहरूकै सहयात्री टुकादेवी पौडेल साहित्य मञ्जरीबाट विदा हुन चाहन्छु। जय साहित्य।
1: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा बाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौंडा। प्रोप्राइटर पासा राजु। मोबाइल 9806613195 र 9847153068।
2: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
3: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
2: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
4: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौंडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न। जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ।
5: उच्च स्तरका थर्ड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, फेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौंडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0564142636, मोबाइल 9556078302 र 9946078302।
6: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
7: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
6: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौंडा बजारको हेलपुस्तोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही पाइहाल्छौ।
7: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
8: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
9: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4, हेल्प पोस्ट लाइन, दुलेगौंडा।
8: प्रोप्राइटर रबिन थापा। सम्पर्क 9856033998 र 9846510950।
10: 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना,
11: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
12: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका 7 दुलेगौंडा तनहुँको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना।
13: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल। यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
14: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाई, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
13: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपराह्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585, मोबाइल 9856035497 र 9856348085 सम्पर्क गर्न सकिनेछ।
14: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4, दुलेगौंडा तनहुँ।
15: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
16: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
15: घातक रोग जस्तै गुटु रोग, गुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
16: सेवा लिने क्रममा चाहिने जानकारी
15: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
16: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
15: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
16: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-778।
17: हेर्दा हेर्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
18: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
17: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
18: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
17: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
18: मुटुर श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
17: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
18: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
17: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
18: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्रेत बैङ्कको ठिक पारिपट्टि, फोन 065-590-369।
19: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
18: अनि यति अबेर भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
19: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
18: ए होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
19: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी 4 आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छैला, बदेलको मासु, क्याम्बी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
18: होटल फ्यामिली एन्ड लज, खैरेनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 98-5-60-23-420, 98-41-54-674 र 98-4-60-23-420। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
17: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
18: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बया पुन,
17: भिजिसियम तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
18: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर एग्यमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
17: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
18: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
17: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
18: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
17: एन्टिबायोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
18: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरु। गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
17: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
18: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
20: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्टर सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
21: 24 घण्टा पाथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू फोन 061-590-162-593।
22: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
23: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
22: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
17: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्जकी 2 काछे पानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल, फोन 9860-32475 र 9801-32475।
24: हजुर, दान गरौं।
25: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
18: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।

0: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
1: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आठ तन हो।
2: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
3: हेर न आर्यन, पर्सि स्कूलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिनु भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
4: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
2: ए त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
3: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल, जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाते सुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्की, कन्थमाला, मुगामाला, हमेलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, डुसङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिंडडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
2: सम्पर्क युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौड़ा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811453305। टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा हेल्पोस्ट चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
5: सत्य, तथ्य, निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
3: धोरबाराही हाइलाइट्सको साथमा
0: छिटो, छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौड़ा, बीपी चोक।
3: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841349304।
6: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको राति 10 बजेको ढोरबाराही हाइलाइट्समा समाचार कक्षबाट लक्ष्मी सुनारको स्वागत छ। ढोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। राष्ट्रपति नहुको आइतबार हुने अधिवेशनका लागि सभापतिमा दुईजनाको उम्मेद्वारी दर्ता भएको छ। सभापतिका लागि विश्वनाथ बस्तोला र डाक्टर शेषर मड नौपानेको उम्मेद्वारी दर्ता भएको छ। उपसभापतिका लागि विष्णु बहादुर पन्त, पदमराज न्यौपाने र किसान प्रधानको उम्मेद्वारी दर्ता भएको छ। सचिवमा अनिल श्रेष्ठ र दीपक ढकालको उम्मेद्वारी दर्ता भएको छ। सहसचिवमा पदम बहादुर सुनार, सागर अधिकारी छेत्री र दुर्गा कुमारी श्रेष्ठको उम्मेद्वारी दर्ता भएको छ। सदस्यहरूमा सीता बेका, अम्बिका वाग्ली, सीता अधिकारी, अञ्जु दाहाल, शशि रूपा खेती, हरिकुमार श्रेष्ठ, केश बहादुर थापा, चिरञ्जीवी सापकोटा, मोहम्मद सत्तर मियाँ, वीरेन्द्र भण्डारीको उम्मेद्वारी दर्ता भएको छ। तनहु एक संयोजकमा विश्वराज न्यौपाने, कृष्ण प्रसाद पन्त, बासु र जगराम गुरूङको उम्मेद्वारी दर्ता भएको छ। त्यस्तै तनहु दुई संयोजकमा सुन्दर बस्यालको उम्मेद्वारी दर्ता भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राज्यसभा कास्की सभापतिमा यदु नाथ अधिकारी निर्वाचित हुनुभएको छ। शनिबार भएको प्रथम जिल्ला अधिवेशनमा प्रतिस्पर्धी एकराज न्यौपानेलाई एक मतले पछि पार्दै अधिकारी चुनिनु भएको हो। अधिकारीले 15 मत पाउँदा न्यौपानेले 114 मत पाउनु भएको थियो। अधिवेशनमा 290 मतदाता रहेकोमा 233 मत मात्र खसेको थियो। सभापतिमा चारजनाले भने दुवै उम्मेद्वारलाई मत नदिएको पाइएको छ। सचिवमा विश्वराज पौडेल विजयी हुनुभएको छ। 13 सदस्यीय जिल्ला समितिमा उपसभापति चिन बहादुर गुरूङ र सह सचिव पूजन बास्ताकोटी निर्विरोध हुनुभएको थियो। खुल्ला चार सदस्यका लागि 10 जनाको उम्मेद्वारी परेको छ। प्रविधिको विकाससँगै अपराधका स्वरूप पनि बदलिँदै गएका छन्। समिति व्यक्तिको संलग्नतामा रहने परम्परागत अपराधभन्दा फरक योजनाबद्ध समूहद्वारा गरिने संगठित अपराध र वित्तीय प्रणालीलाई लक्षित गरी गरिने बैंकिङ कसुरमले राज्य समाज र अर्थतन्त्रलाई समेत गम्भीर असर पर्ने गरेको छ, जसले गर्दा संगठित अपराध र बैंकिङ कसुर फौजदारी न्याय प्रणालीका लागि चुनौतीका रूपमा देखा पर्न थालेको एक कार्यक्रममा बताइएको हो। तनहुँ जिल्ला अदालत बार इकाईद्वारा आयोजित फौजदारी कानून अन्तर्गत संगठित अपराध तथा बैंकिङ कसुर विषयक अन्तर्क्रिया कार्यक्रममा न्यायाधीश राजेश कुमार कुटुवाल र अधिवक्ता डाक्टर अवतार न्यौपानेले संगठित अपराध तथा बैंकिङ कसुर विषयका विभिन्न कानूनी तथा व्यवहारिक पक्षबारे जानकारी गराउनु भएको थियो। कार्यक्रममा न्यायाधीश कुटुवालले संगठित अपराध कुनै एक व्यक्तिको कार्य मात्र नभई योजनाबद्ध रूपमा समूहद्वारा सञ्चालन हुने अपराध भएको उल्लेख गर्दै यसको अनुसन्धान र अभियोजन अन्य अपराधको तुलनामा बढ़ी जटिल हुने बताउनु भएको छ। मानव बेचबिखन, लागू औषध कारोबार, सम्पत्ति सुदृढीकरण तथा साइबर अपराध जस्ता गतिविधिहरू संगठित अपराधका आधुनिक स्वरूपका रूपमा विकसित हुँदै गएको उहाँको भनाई थियो। उहाँले यस्ता अपराध नियन्त्रणका लागि अनुसन्धान निकाय अभियोजनकर्ता र न्यायपालिका बीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड़ दिनुभएको छ। व्यासनौ माझफाट स्थित महेन्द्रेश्वर महादेव मन्दिरमा आयोजना हुन लागेको महायज्ञ शुरू हुनु अघि नै भक्तजनबाट दान तथा सहयोग रकम आउन थालेको छ। जेठ 24 गतेदेखि शुरू हुने महायज्ञको तयारी अन्तिम चरणमा पुगेका बेला स्थानीय तथा शुभेच्छुकहरूले धार्मिक कार्यप्रति उत्साह देखाउँदै आर्थिक सहयोग प्रदान गर्न थालेका हुन्। हालसम्म सरस्वती आमा समूहले रू 25,000, 20 शिवु थापाले रू 10,005, सुवर्ण भद्र आचार्यले रू 5,055 र भरत बोहराले रू 5,105 सहयोग प्रदान गर्नुभएको छ। व्यास नौका वडा सदस्य सन्तोष जीसीले महायज्ञ सफल बनाउन विभिन्न क्षेत्रबाट सहयोग आउने क्रम जारी रहेको जनाएका छन्। समितिका अध्यक्ष वामदेव न्यौपानेले धार्मिक तथा सामाजिक महत्व बोकेको कार्यक्रम भएकाले सबैलाई सहयोग र सहभागिताका लागि आग्रह गर्नुभएको छ। स्थानीय निवासीको उत्साहजनक साथले महायज्ञलाई थप भव्य बनाउन मद्दत पुगेको आयोजकको भनाई छ। तनहुँको व्यास नगरपालिकाले अवैध संरचना 35 दिनभित्र हटाउन निर्देशन दिएको छ। दमौली बजारको सड़क अधिकार क्षेत्र र सड़क पेटीलाई अवरोध पुर्याउने गरी निर्माण गरिएका पक्की संरचना, बरण्डा तथा टिनका टहराहरू तत्काल हटाउन कड़ा निर्देशन दिएको हो। नगर कार्यपालिकाको शुक्रबार बैठकले निर्णय गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत सुखदेव लम्सालले जानकारी दिनुभएको छ। बजार क्षेत्रको ट्राफिक व्यवस्थापन र सौन्दर्यीकरणमा अवरोध पुर्याउने त्यस्ता अनधिकृत संरचना 35 दिनभित्र हटाउन निर्देशन निर्णय गरेको उहाँले बताउनु भएको छ। लम्सालका अनुसार दमौली बजारका केही व्यवसायीहरूले सड़क मिचेर पक्की बरण्डा निर्माण गरेको तथा टिनको टहरा हालेको पाइएकाले सूचना जारी गरिएको हो। तोकिएको उक्त अवधिभित्र सम्बन्धित व्यवसायीहरूले आफै संरचना नहटाएमा नगरपालिकाले सत्त कदम चालेर ती संरचनाहरू हटाउनेछ। दमौली बजारको ट्राफिक व्यवस्थापन र नागरिकको असहज आवत जावतका लागि सड़क पेटी र सड़क अधिकार क्षेत्र खुला हुन अति आवश्यक देखिएको कदम चालिएको हो। बजार क्षेत्रको यो सुदृढीकरण अभियानमा सम्पूर्ण स्थानीय निवासी सरकारवाला र नगरवासीहरूबाट पूर्ण सहयोगको अपेक्षा गरिएको नगरपालिकाद्वारा जारी सूचनामा उल्लेख छ। सड़क पेटी मिचेर गरिने व्यवसाय र अवैध निर्माणले बजारको स्वरूप बिगार्नुका साथै दुर्घटनाको जोखिम समेत बढ़ाएकाले प्रशासनिक तहबाट यस निर्देशनलाई पूर्ण रूपमा लागू गरिने नम्सालले बताउनु भएको छ। खुला हुन अति आवश्यक देखिएको कदम चालिएको हो। बजार क्षेत्रको यो सुदृढीकरण अभियानमा सम्पूर्ण स्थानीय निवासी सरकारवाला र नगरवासीहरूबाट पूर्ण

कास्कीको पोखरा महानगरपालिका वडा नम्बर 9 पर्ने पोखरा बस पार्क क्षेत्रका सुकुम्बासीहरूले आफै आफ्ना घर टहरा हटाउन थालेका छन्। पोखरा महानगरपालिकाले पोखरा बस पार्क सुकुम्बासीलाई आफै घर टहरा हटाउन दिएको म्याद आइतबार सकिँदैछ। शनिबार दिउँसोसम्म 50 भन्दा बढ़ी सुकुम्बासीले घर टहरा आफै भत्काइसकेका छन्। पोखराको पृथ्वी चोकमा बस पार्क निर्माणका लागि 5 दशक अघि 205 रोपनी जग्गा अधिग्रहण गरिएकोमा अहिले करिब 26 रोपनी मात्र खाली छ। बस पार्क हटाउनु अघि पोखरा महानगरले 3 समिति बनाएको थियो। जग्गा खोजी समितिले पोखरा बस पार्कका सुकुम्बासी व्यवस्थापन गर्न महानगरका 6 ठाउँका जग्गा उपयोग गर्न सकिने सिफारिश गरेको छ। समितिले बिहिबार बुझाएको प्रतिवेदनमा पोखरा 11 रामघाट स्थित पुन समाजले चर्चेको 46 रोपनी प्रति जग्गा वडा नम्बर 14 बच्छे बुडुवाको खेल मैदान र भेरी फार्म क्षेत्रको जग्गा पोखरा 15 मजुवा वडा नम्बर 21 दोबिल्ला र वडा नम्बर 25 हेमजाको जग्गा व्यवस्थापन गर्न सकिने सुझाएको थियो। जनभावना नेवाखल मिसापुच दमौलीको आयोजनामा सञ्चालन गरिएको मकैका खोस्टाबाट विभिन्न सामग्री बनाउने तालिम सम्पन्न भएको छ। जेठ 19 गतेदेखि 23 गतेसम्म सञ्चालन भएको तालिमको ब्याच नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले समापन गरेका छन्। तालिममा खेर जाने मकैका खुस्टाको प्रयोग गरी हस्तकला जन्ने सामग्री निर्माण गर्ने सिप प्रदान गरिएको थियो। सहभागी महिलाहरूलाई स्थानीय स्रोत साधनको उपयोग गर्दै आय आर्जनका अवसर सिर्जना गर्ने उद्देश्यले तालिम आयोजना गरिएको आयोजकले जनाएको छ। संस्थाका सचिव सरिता श्रेष्ठले महिलालाई सिपमूलक तालिम मार्फत आत्मनिर्भर बनाउने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको बताउनुभएको छ। समापन कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले स्थानीय स्रोतको उपयोग गर्दै उत्पादन मुखी गतिविधिमा महिलाको सहभागिता बढ़ाउनु आवश्यक रहेको बताउनुभएको छ। ब्यास तीनका वडाध्यक्ष अनुप राणाले सिपमूलक तालिमलाई व्यवहारमा उतारेर आय आर्जनसँग जोड्न सहभागी महिलाहरूलाई आग्रह गर्नुभएको छ। तालिममा विमल श्रेष्ठ र सुशीला श्रेष्ठले प्रशिक्षकको भूमिका निर्वाह गर्नुभएको थियो। जिल्ला प्रहरी कार्यालय तनहु तथा मथतका प्रहरी कार्यालयबाट खटीको प्रहरी टोलीले चेक जाँचका क्रममा अवैध रूपमा नदीजन्य पदार्थ ओसार पोसार गर्दै गरेका 5 सवारी साधन नियन्त्रणमा लिएको छ। शुक्लागण्डकी नगरपालिका 2 स्थित सुरौदी घाट र वडा नम्बर 7 स्थित दोभान क्षेत्र तथा खैरीनिटारबाट शुक्रबार कानूनी कागजात बिना नदीजन्य पदार्थ दुवानी गर्दै गरेका सवारी साधनहरू नियन्त्रणमा लिएका हुन्। नियन्त्रणमा लिएका सवारी साधनहरूलाई आवश्यक कार्यवाहीका लागि मिति शुक्लागण्डकी नगरपालिकामा पठाइएकामा प्रत्येक सवारी साधनलाई रू 12,000 दरले र रू 60,000 जरिवाना गरी छाडिएको प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेले बताउनु भएको छ। उपल मुस्ताङको लिजी नेत्सुङ कोर्ला नाकाबाट भित्रिएका विद्युतीय सवारी साधनमा ज्ञाप प्रज्ञापन पत्रमा त्रुटि तथा राजस्व छरीको आशंका सम्बन्धमा छानबिन गर्न सरकारले समिति गठन गरेको छ। सशस्त्र प्रहरी बल नेपाली मुस्ताङ मेग्दी पर्वत र कास्कीर क्षेत्रबाट नियन्त्रणमा लिएका 775 विद्युतीय ईभी सवारी साधनको विस्तृत अनुसन्धानका लागि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको विशेष निर्देशनमा अर्थ मन्त्रालय भन्सद विभाग नेपाल प्रहरी सशस्त्र प्रहरी बलका प्रतिनिधिहरू सम्मिलित संयुक्त छानबिन समिति गठन गरिएको हो। समितिले सम्बन्धित भन्सार कार्यालयसम्म पुगेर तीव्र गतिमा अनुसन्धान गरी प्रतिवेदन पेश गर्नेछ। राजस्व छलीको आशंका र विशेष सूचनाका आधारमा मुस्ताङको कोर्ला नाकाबाट भित्रिएका तथा नुवाकोट बगो पासाङ लुमा राजमार्ग र धादिङको आदमघाटबाट पनि 2 स्थानमा नियन्त्रणमा लिएका विद्युतीय सवारी साधन समेत अनुसन्धानको दायरामा रहेका छन्। पोखराको फेवातालमा शुक्रबार अपरान्ह अचानक आएको तीव्र हावाहुरीका कारण तालको बीच अलपत्र परेका 12 पर्यटकलाई सशस्त्र प्रहरी बल नेपालले सकुशल उद्धार गर्नुभएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 24 हेडक्वार्टर कालिका कास्कीका अनुसार शुक्रबार अपरान्ह 4:30

0: चार बजे फेवातालमा डुंगा फायर गरिरहेका पर्यटकहरू हावाहुरीका कारण तालको बीच भागमा फँसेका थिए। उनीहरू सर्फेस बोट र प्याडल बोटमा ताल भ्रमण गरिरहेका बेला मौसम अचानक प्रतिकूल बनेपछि किनारमा फर्किन नसकी अलपत्र परेका थिए। फेवाताल क्षेत्रमा एक्कासी आएको तीव्र हावाहुरीले तालमा छल उत्पन्न गरेपछि पर्यटकहरू चढ़ेका डुंगा तथा बोटहरू नियन्त्रण बाहिर जाने अवस्था सिर्जना भएको थियो। प्रतिकूल मौसमका कारण तालको बीचमा भागमा फँसेका पर्यटकहरू त्रासित बनेका थिए। घटनाको जानकारी प्राप्त हुनसाथ सशस्त्र प्रहरी बलले फेवा रेस्क्यू टावरमा खटिएको 10 सदस्यीय विशेष उद्धार टोलीलाई तत्काल परिचालन गरेको थियो। उद्धार टोलीले प्रतिकूल मौसम र हावाहुरीका बीच पनि उद्धार कार्य सञ्चालन गर्दै तालमा फँसेका सबै पर्यटकलाई सुरक्षित रूपमा किनारमा ल्याउन सफल भएको जनाएको छ। बागलुङको तारा खोला गाउँपालिका पाँच धम्स दशमर स्थित निर्माणधीन मध्य तारा जलविद्युत आयोजनामा काम गर्ने मजदूरको फलामको पाइपले च्यापिएर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बागलुङकसु अनुसार शनिबार बिहान करिब 11 बजे आयोजना स्थलमा जेसीबीको सहायताले फलामको पाइप उचाल्ने क्रममा बाँधिएको तार चुडिएका पाइपले च्यापिएर 20 वर्षीय दिल बिकाको मृत्यु भएको हो। पाइपले च्यापिएर गम्भीर घाइते भएका रोल्पाको सुनछरी गाउँपालिका तीनका विकाला उपचारका लागि गलकोट नगरपालिका तीन हटिया स्थित इमर्जेन्सी पोलिक्लिनिक अस्पताल ल्याएको थियो। अस्पताल पुर्याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। प्रहरीको अनुसार LU1K34683 नम्बरको जेसीबी चालक दाङको बवाई गाउँपालिका दुई निवासी 32 वर्षीय मानबहादुर परियारले चलाइरहेका थिए। घटनाको जानकारी प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय ताराखोलाबाट प्रहरी नायब निरीक्षक प्रमोद नेपालीको नेतृत्वमा तीनजना तथा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गलकोटबाट प्रहरी निरीक्षक डम्बर बहादुर बोहराको नेतृत्वमा 5 जनाको टोली घटनास्थलमा खटिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। हवस् त यिनै खबरहरूसँगै राति 10 बजेको ढोरबाराई हाइलाइट्स आजको लागि सकिएको छ। भोलि बिहान 5:25 बजेको थप समाचारका साथ पुनः हाम्रो भेट हुने नै छ। तबसम्मको लागि समाचार कक्षबाट म लक्ष्मी सुनार सहित हाम्रो प्रसारण सेवाका सम्पूर्ण सहकर्मी विदा हुने आज्ञा चाहन्छौ। नमस्कार, शुभरात्रि।
1: तपाईको वरिपरि गाउँटोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
1: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
2: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका 4 दुलीगौंडा तनहुँको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना।
3: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल। यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
4: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाइ, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
3: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585, मोबाइल 9856035497 र 9856034885 सम्पर्क गर्न सकिनेछ।
4: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा तनहुँ।
5: पहिले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
6: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
5: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका दिपा। ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
6: त्यही दुलेगौंडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
5: ए त्यसो भए त म गइहाले,
6: चिया त पिएर जाउ।
5: अहिले हतार छ, पछि आउँदै गरौला है।
7: दीर्घायु फर्निचर सोरुम,
6: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
8: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता, दीर्घायु फर्निचर सोरुम, दुलेगौंडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
9: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
4: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
10: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
4: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
9: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0564142533, मोबाइल 9968861887।
11: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर 12 103.8 MHz।

0: पाए नि दिदी, आलू लगाउने बेला भयो, मल पाउनु भयो त?
1: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
2: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
3: सुन त माइली, गणपतिको सफल एक्ले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
0: ए हो र, हस् दाई म आजै जान्छु।
4: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
6: दुलैवडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
1: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
6: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
7: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
5: धोरबाराही हाइलाइट्सको साथमा
4: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौंडा, बीपी चोक।
5: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841549304।

0: नमस्कार, रेडियो ढोरबारे एकदम 3.5 मेगाहर्जको बिहान 5:30 बजेको ढोरबारे हाइलाइट्समा समाचार कक्षबाट लक्ष्मी सुनारको स्वागत छ। तपाईँ हामीलाई रेडियो ढोरबारे 103.8 मेगाहर्ज अन्तर्मनका आवाजका साथै हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। ढोरबारे हाइलाइट्समा शुरू गरौं आजका मुख्य समाचारका शीर्षकहरूबाट। योगदानको हिसाब किताब खोजी र पदोन्नतिको अपेक्षा राख्ने प्रविधि हितकर नहुने राष्ट्रपा सभापति लामिछानेको भने। राष्ट्रपा अधिवेशन काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी। झिन्जी आन्दोलनमा बालबालिकालाई मानवीय ढालका रूपमा प्रयोग गरिएको र हिंसा भड्काउन उत्तेजक भूमिका खेलिएको मानव अधिकार आयोगको निष्कर्ष। आन्दोलन उत्तेजक बनाउने 54 जना व्यक्तिमाथि अनुसन्धान आवश्यक रहेको ठहर। एससीई पूरक परीक्षाको नतिजा 2 सत्रभित्र प्रकाशन गर्ने तयारी। पोखराको सुकुमवासीले बस्ती हटाएर सरकारलाई सहयोग गर्ने धमाधम। वासस्थान छाड्दै कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा। दिल्लीमा सुरक्षा कडा। प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आह्वान। र विश्वकपमा भाग लिन इरानी टोली मेक्सिकोका लागि प्रस्थान। अब समाचार विस्तारमा सुन्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको काठमाडौँ जिल्लाको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी भएको छ। दुम्बाराही स्थित एक पार्टी प्यालेसमा भएको निर्वाचनको मतगणना केही बेर अघि शुरू भएको हो। अबको करिब 1 घण्टामा मतगणना सम्पन्न हुने केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले राष्ट्रसभालाई जानकारी दिनुभएको छ। जिल्ला सभापति सहित पदाधिकारीका सबै पदमा निर्वाचन हुनुभएको छ। सभापति पदमा नेता सुरेश सापकोटा र राजु साक्या प्रतिस्पर्धामा हुनुहुन्छ। प्रथम जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन हुन लागेको हो। काठमाडौँ क्षेत्र नम्बर 4 को क्षेत्रीय प्रतिनिधि छनौटका लागि पनि निर्वाचन भएको छ। काठमाडौँका अन्य 9 वटा क्षेत्रका क्षेत्रीय प्रतिनिधि भने सर्वसम्मत रूपमा चयन भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछानेले पार्टीभित्र योगदानको हिसाब किताब खोज्ने र पदोन्नतिका अपेक्षा राख्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर नहुने वचन भएको छ। सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै सभापति लामिछानेले पार्टी स्थापनाको 4 वर्षमै यस्ता प्रवृत्तिले जरा गार्न खोज्नु चिन्ताको विषय भएकोले समयमै सच्याउनुपर्ने वचन भएको छ। पार्टी केन्द्रीय महाधिवेशनको तयारीका क्रममा विशेष गरी मधेस लगायतका केही जिल्लामा देखिएको विवाद नेतृत्वका लागि मरिहत्ती गर्ने प्रवृत्तिलाई लोकतान्त्रिक प्रक्रियाबाट न्यूनीकरण गर्नुपर्ने उहाँको भनाइ छ। आज पार्टी जहाँ पुगेको छ त्यहाँ केही व्यक्तिको मात्र होइन मतदाताको विवेक र समस्त सदस्यहरूको समर्पणको परिणाम भएको लामिछानेले बताउनु भएको छ। उहाँले नेता कार्यकर्तालाई मबाट हामीमा रूपान्तरण हुने बेला आएको सम्झाउँदै पार्टीलाई फराकिलो समावेशी र सुदृढ बनाएर देशको नेतृत्व गर्न सक्षम राजनैतिक शक्ति बन्ने लक्ष्य राखेको पुष्टि पार्नु भएको छ। श्रम संस्कृति पार्टीले प्रधानमन्त्री वीरेन्द्र शाहको नेपाल भारत सीमा विवाद सम्बन्धी अभिव्यक्ति विरूद्ध प्रदर्शन गरेको छ। पार्टीले प्रधानमन्त्रीको अभिव्यक्ति विरूद्ध माइतीघरमा खबरदारी सभा आयोजना गरी विरोध प्रदर्शन गरेको हो। प्रधानमन्त्री शाहले प्रतिनिधि सभामा सम्बोधन गर्ने क्रममा नेपालले पनि भारतको भूमि मिचेको रहेछ भन्ने अभिव्यक्ति दिनुभएको थियो। अभिव्यक्तिपछि विपक्षी दल तथा नागरिक अगुवाहरूले प्रधानमन्त्री विरूद्ध प्रदर्शन गर्दै आएका छन्। प्रदर्शनमा सहभागी दल बहादुर गुरूङले प्रधानमन्त्रीले गलत अभिव्यक्ति दिएको बताउनु भएको छ। उहाँले प्रधानमन्त्रीले नेपालको भूमि अरूलाई पनि मिच्न नदिने र नेपालले अरूको भूमि मिचेको भन्ने अभिव्यक्ति झुटो भएको बताउनु पर्ने उल्लेख गर्नुभएको छ। उहाँले प्रधानमन्त्रीले माफी नमागेसम्म धारणा दिइराख्ने बताउनु भएको छ। राष्ट्रिय मानव अधिकार आयोगले गएको भदौ 23 र 24 गते भएको आन्दोलनको क्रममा बालबालिकालाई मानवीय ढालका रूपमा प्रयोग गरेको र हिंसा भड्काउन उत्तेजकको भूमिका खेलिएको निष्कर्ष निकालेको छ। नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालयमा बोल्दै आयोगद्वारा गठित जाँच बुझ समितिकी संयोजक एवं आयोग सदस्य डाक्टर लिली थापाले यस्तो बताउनु भएको हो। प्रतिवेदनमा प्रधानमन्त्री र नेपाली सेनालाई उन्मुक्ति दिएको भन्ने प्रश्न खण्डन गर्दै डाक्टर थापाले तथ्य र प्रमाणका आधारमा मात्र सिफारिश गरिएको स्पष्ट पार्नुभएको छ। नेपाली सेनाका जिम्मेवार कमाण्डरहरूलाई सचेत गराउन र यस्ताकारे धोर्न दोहोर्याउन निर्देशन दिने सिफारिश गरिएको छ। जाँचबुझका क्रममा आयोगले 437 भिडियो क्लिपको अध्ययन गरेकामा 35 वास्तविक पुष्टि भएका थिए। ती भिडियोमा बालबालिकालाई अगाडि राखी मानव ढाल बनाउन, बम बनाउन सिकाउन र सुरक्षाकर्मीमाथि आक्रमण गर्न उत्तेजक निर्देशन दिएको प्रमाण भेटिएको छ। आन्दोलनमा उत्तेजक भूमिका देखिएका 54 व्यक्तिमाथिको पहिचान गरी थप अनुसन्धान आवश्यक रहेको आयोगको ठहर छ। नेपालले बाल अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि अनुमोदन गरिसकेकाले आन्दोलनमा बालबालिकाको प्रयोगलाई आयोगले मानव अधिकारको गम्भीर उल्लंघनको रूपमा व्याख्या गरेको छ। नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता एवं पूर्व अर्थमन्त्री वर्षमान पुन अनन्तले राष्ट्रिय स्वतन्त्र पार्टीको दुई तिहाईको शक्तिशाली सरकारले मुलुकको आवश्यकता अनुसार आर्थिक वृद्धि र रोजगारी सिर्जना गर्ने गरी बजेट ल्याउन नसकेको बताउनु भएको छ। नेपाल व्यवस्थापन संघद्वारा शुक्रबार राजधानीमा आयोजित आगामी आर्थिक वर्ष 2083-84 पोस्ट बजेट सम्बन्धी अन्तर्क्रियामा पुनले बजेटले कुनै पनि क्षेत्रमा नतिजा दिने गरी फोकस गर्न नसकेको बताउनु भएको छ। लोकप्रियतावादी सरकारले सबैले भन्दै आएको कर्णप्रिय कार्यक्रम समावेश गरेको भए पनि त्यसले आर्थिक समृद्धिको दिशामा ठोस नतिजा दिन नसक्ने टिप्पणी गर्नुभएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले देश नयाँ राजनैतिक सरकारतर्फ अघि बढ़िरहेको बताउँदै पुराना गलत राजनैतिक शैली दोहोर्याउने छुट सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी राजसभालाई नरहेको बताउनु भएको छ। राजसभा धादिङको प्रथम जिल्ला अधिवेशन उद्घाटन समारोहलाई हिजो सम्बोधन गर्दै वहाँले राजनीति कस्तो हुनुपर्छ भन्ने विषयमा नयाँ बहस डिस्कोर्स शुरू गरेको उल्लेख गर्दै जनताले विगतमा गलत भनेर आलोचना गरेका अभ्यास र निरन्तरता दिन नहुने बताउनु भएको छ। संचार मन्त्रीका रूपमा स्थापित गर्नुपर्नेमा जोड़ दिनुभएको छ। पार्टी कुनै व्यक्ति वा समूहको स्वार्थ पूरा गर्ने बिचौलिया तन्त्रलाई संरक्षण गर्ने वा समिति व्यक्तिको हितका लागि सञ्चालन हुने संस्था बन्न नहुने उहाँको भनाइ थियो। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा 10 माध्यमिक शिक्षा परीक्षा एसईको पूरक ग्रेड वृद्धि परीक्षा सम्पन्न भएको 2 साताभित्र नतिजा प्रकाशन गर्ने तयारी गरेको छ। आगामी असर 1-9 गतेसम्म पूरक परीक्षा हुँदैछ। यसअघि एसई 2082 परीक्षा फल 1 महिनामा प्रकाशन गरिएको थियो। परीक्षा नियन्त्रक टुक्राज अधिकारीले आगामी असर 25 गतेभित्र पूरक परीक्षाको परीक्षा फल प्रकाशन गरिने बताउनु भएको छ। एसईमा 1,46,507 विद्यार्थी नन ग्रेड भएकामा पूरक परीक्षामा कतिले सहभागिता जनाउ भन्ने यकिन तथ्याङ्क प्राप्त भइ नसकेको उहाँले बताउनु भएको छ। ग्रेड सिक्स भन्दा कम प्राप्त गरेका विद्यार्थी पूरक परीक्षामा सहभागी हुनेछन्। पोखरा महानगरपालिकाको बस पार्क क्षेत्रमा अतिक्रमण गरी बनाइएका घर तथा अन्य भौतिक संरचनाहरू स्थानीयवासीले स्वतस्फूर्त रूपमा हटाउन थालेका छन्। महानगरपालिकाले त्यस क्षेत्रका संरचना हटाउन दिएको 15 दिने सूचनाको समय सीमा यही 24 गते सकिँदै गर्दा स्थानीयले आफ्ना संरचनाहरू आफै हटाउन शुरू गरेका हुन्। व्यवस्थित बस पार्क निर्माणको योजनालाई सहयोग पुर्याउने उद्देश्यले स्थानीय जग्गाधारीहरूले घर टहरा भत्काउने र आफ्ना सामानहरू सुरक्षित स्थानमा सार्ने कार्य गरिरहेका छन्। विगतमा 1,50,000 रूपियाँमा लालपूर्जा प्राप्त गरेका स्थानीय बासिन्दाले विकासका लागि महानगरलाई सहयोग गर्नुपर्ने र बस पार्क निर्माणका लागि सहज वातावरण तयार गर्नु आफूहरूको समेत जिम्मेवारी रहेको बताउनु भएको छ। महानगरको सूचना अनुसार तोकिएको समयभित्रै संरचनाहरू हटाउन हटाएर बस पार्क निर्माण कार्यलाई अगाडि बढ़ाउन स्थानीयले सकारात्मक पहल कदमी लिएका हुन्। अब अन्तर्राष्ट्रिय समाचार। कुवेत र बहराइन दुवैले शनिबार आफ्नो देशमाथि इरानले गरेको आक्रमणको निन्दा गरेका छन् र यसलाई सार्वभौमिकताको ठाडो उल्लंघन र क्षेत्रीय स्थिरतालाई खतरामा पार्ने खतरनाक तनाव वृद्धिको संज्ञा दिएका छन्। कुवेतको विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्समा भनेको छ, यो आक्रमण कुवेतको सार्वभौमिकता, सुरक्षा र क्षेत्रीय अखण्डताका साथ अन्तर्राष्ट्रिय कानून, संयुक्त राष्ट्र चार्टर र सुरक्षा परिषदको प्रस्ताव 2817 को ठाडो उल्लंघन हो। क्षेत्रीय द्वन्द रोक्नका लागि व्यापक विश्वव्यापी प्रयासहरू केन्द्रित भइरहेका बेला निरन्तर आक्रमणले खतरनाक तनाव वृद्धिलाई संकेत गरेको विज्ञप्तिमा उल्लेख छ। कुनै पनि वाहनामा आक्रमणको औचित्य पुष्टि गर्न सकिँदैन विज्ञप्तिमा भनिएको छ। बहराइनको विदेश मन्त्रालयले शनिबार नै एक विज्ञप्ति जारी गर्दै आक्रमणले खाड़ी क्षेत्रको सुरक्षा र स्थिरताका लागि खतरा उत्पन्न गरेको जनाएको छ। उसले इरानलाई आक्रमण रोक्न स्ट्रेट अफ हर्मुज बिना कुनै प्रतिबन्ध खुला गर्न र अन्तर्राष्ट्रिय कानून अन्तर्गत समुद्री नौवहनको स्वतन्त्रताको सम्मान गर्न आग्रह गरेको छ। विश्वभरको साना जलाशयहरूको पानी भण्डारण क्षमता उल्लेखनीय दरमा घटिरहेको पछिल्लो एउटा अध्ययनले देखाएको छ। चिनिया विज्ञान प्रतिष्ठान अन्तर्गत नाङजिङ भूगोल तथा ताल विज्ञान संस्थानका अनुसन्धानकर्ताहरूको नेतृत्वमा गरेको अध्ययनले उपग्रह तस्विर भौगोलिक तथ्याङ्क तथा इन्जिनियरिङ अभिलेखको आधारमा विश्वव्यापी जलाशयको वृष्टि तथ्याङ्क भण्डारण तयारी गरेको हो। अध्ययनलाई विश्वका 5,50,000 भन्दा बढ़ी जलाशय समितिका छन्। अध्ययन अनुसार विश्वका जलाशयहरूले हरेक दशकमा औसत 7.3% भण्डारण क्षमता गुमाइरहेका छन्। विशेष गरी साना जलाशयहरू यस समस्याबाट सबैभन्दा बढ़ी प्रभावित भएका छन्। जलाशयहरूले कृषि, सिंचाई, खानेपानी, बाढ़ी नियन्त्रण तथा विद्युत उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने भए पनि नदीबाट बगेर आउने माटो, बालुवा तथा अन्य पदार्थ बाँध पछाडि थुप्रिँदै जाँदा जलाशयमा पानी भण्डार गर्ने ठाउँ घट्दै जाने र उपयोगिता कमजोर बन्दै जाने समस्या बढ़िरहेको प्रतिवेदन उल्लेख मानिएको छ। अब अन्तिम खेल समाचार। इरानको राष्ट्रिय फुटबल टोली यसै वर्षको विश्वकपमा भाग लिन शनिबार टर्कीबाट मेक्सिको प्रस्थान गरेको इरानी सरकारी टेलिभिजनले जनाएको छ। टर्कीको सरकारी टेलिभिजनका अनुसार इरानको राष्ट्रिय फुटबल टोली 15 दिनको अभ्यास अवधिपछि विश्वकपमा भाग लिन मेक्सिकोका लागि आज साँझ उड़ेको हो। इरानको राष्ट्रिय टोली 20 घण्टाको उड़ानपछि तिजु आना पुग्नेछन्। इरानको राष्ट्रिय फुटबल टोलीका प्रमुख मेहदी ताजली सोही दिन इरानी प्रतिनिधि मण्डलले भिसाका लागि राहदानी बुझाएको बताएपछि अमेरिकी राजदूत टम बरकले शुक्रबार कूटनीतिक पहलका लागि अंकारा स्थित अमेरिकी दूतावासको प्रशंसा गर्नुभएको थियो। शनिबार इरानी संचार माध्यम र भर्जेस 3 नामक इरानी स्पोर्ट्स अनलाइनले ताज सहित प्रतिनिधि मण्डलका सदस्यहरू, कार्यकारी सदस्यहरू र विश्लेषकहरूलाई भिसा नदिएको बताएका छन्। यिनै खबरहरूसँगै हामी ढोरबाराई हाइलाइट्सको अन्त्यमा रहेका छौं। विदा हुनु पूर्व आजका मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक। लकडाउनको हिसाब किताब खोजेर पदोन्नतिको अपेक्षा राख्ने प्रवृत्ति हितकर नहुने राष्ट्रपति सभापति लामिछानेको भनाई। राष्ट्रपति अधिवेशन काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी। झुन्सी आन्दोलनमा बालबालिकालाई मानवीय ढालका रूपमा प्रयोग गरेको र हिंसा भड्काउन उत्तेजकको भूमिका खेलिएको मानव अधिकार आयोगको निष्कर्ष। आन्दोलन उत्तेजक बनाउने 54 जना व्यक्तिमाथि अनुसन्धान आवश्यक ठहर। एसटी पूरक परीक्षाको नतिजा 2 साताभित्र प्रकाशन गर्ने तयारी। पोखराका सुकुमवासीले बस्ती हटाएर सरकारलाई सहयोग गर्ने धमदम वासस्थान छाड्दै। कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा। दिल्लीमा सुरक्षा कडा प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आह्वान र विश्वकपमा भाग लिन इरानी टोली मेक्सिकोका लागि प्रस्थान हवस् त यी खबरहरूसँगै बिहान 5:25 बजेको ढोरपाडा हाइलाइट सकिएको छ 7 बजेको थप समाचारका साथ पुनः हामी भेट हुनेछ तपाईँसँगको लागि समाचार काजबाट म लक्ष्मी सुनार विदा हुने आज्ञा चाहन्छु नमस्कार
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस् हामी समाचारको रूपमा प्रसारण गर्नेछौ खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस् हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्
2: एक्सपेक्टिंग टू टू आर्ट अंतर्मन को आवाज़।